0: दस्ता पूर्व वडाध्यक्ष तिलक घरतीले बताउनु भयो। यहाँ स्थानीय वासीले पुस्तौंदेखि मह शिकार गर्दै आएका छन्। बागलुङको ताराखोला गाउँपालिका 5 जुल्फे सामुदायिक वनको मारो भीरमा पनि सोमबारदेखि मह शिकार शुरू भएको छ। सोमबार झण्डै 60 लिटर मह शिकार भएको वन उपभोक्ता समितिका सचिव नारायण घरतीले बताउनु भयो। यो ओडाको ठूलो भीर सामुदायिक वनमा केही दिनपछि मह शिकार गर्ने योजना छ। हरेक वर्ष यही याममा ताराखोलामा भीर मौरीको मह शिकार हुँदै आएको छ। कास्की, म्याग्दी, लमजुङ लगायत जिल्लाका पहाड़ी भेगमा पनि भीर मौरीको मह शिकार गर्ने गरिएको छ।
1: पवित्र तीर्थ गुफाकुण्डमा गंगा दशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला शुरू भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यो तीर्थमा भगवान शिवको दर्शन तथा स्नान गर्न देश विदेशबाट भक्तजनहरू पुग्न थालेका छन्। यी जेठ 3 गतेदेखि शुरू भएको मेला जेठ 12 गतेसम्म सञ्चालन हुनेछ। चन्दन पारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म 300 भन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब 5,000 भक्तजन आउने अनुमान गरिएको छ। धार्मिक मान्यता अनुसार गंगा दशहरामा स्नान गर्दा 10 प्रकारका पाप नाश हुन्छ। जनै पूर्णिमामा स्नान गर्दा जन्म जन्मान्तरका दोष समाप्त हुने जनविश्वास छ। हवस् त अहिलेसम्मका खबर यति। नमस्कार, म कृष्ण।

यो PFBS गोरखा रेडियो रेडियो नमस्ते फेरि पनि स्वागत छ आदरणीय श्रोता बीएबीएस गोर्खा रेडियो ब्रुनाईको कार्यक्रम प्रभातकालीन आवाजमा म धनराज राय तपाईँसँग छु। पहिलो घन्टादेखि नै 7 बजेदेखि कार्यक्रम सुरु गरेर हामी 8 बजेको कार्यक्रममा प्रवेश गऱ्यौँ। दोस्रो घन्टामा प्रवेश गऱ्यौँ श्रोता। बिहानको 8:09 गयो ब्रुनाईमा र हामीले कार्यक्रम सुरु गऱ्यौँ कसले चोर्यो भन्ने तृष्णा गुरुङ होइन श्रोता त्रिशला गुरुङ लेखाउनु भएको मिठो गीतसँगै। ब्रुनाई सेरियामा खासै मौसमी परिवर्तन चेन्ज भएको छैन, बदलाव आएको छैन श्रोता। घाम घमाइलो रमाइलो दिन छ आज। मन्द गतिमा हावा चलिरहेको छ। आज 31 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। दिनभरिमा यो परिवर्तन हुने जस्तो लाग्दैछ यसो आकाशको गति हेर्दाखेरि। आकाशमा आज बादलसम्म देखिएको छैन आज अहिले, तर भन्न पनि सकिँदैन, फेरि परिवर्तन भइहाल्न सक्छ। अन्यतिर के कति बज्यो? बेलायतमा बिहानको 1:10 गयो। नेपालमा 6 बज्नका लागि अब 5 मिनट बाँकी रहेको छ। त्यस्तै अन्य स्थानमा तपाईँहरूले आफ्नो आफ्नो समयअनुसार सुनिराख्नु भएको छ। तपाईँहरूलाई आफ्नो आफ्नो समयको आफ्नो आफ्नो तरिकाले चाहिँ स्वागत गर्न चाहे, नमस्कार गर्न चाहे, अनि यो कार्यक्रममा जोडिनु भएकोमा धन्यवाद पनि दिन चाहे श्रोता। अब गीत सुन्छौ फेरि। काम झ्याप झ्याप मिस्टर डी गाउँदै हुनुहुन्छ।

बल बल बल राम बलिष्ठ बर राम के छन् रहर सुन्छौँ एकैछिनमा। यो अहिले चाहिँ हामीले कान झ्याप झ्याप सुन्यौँ, अब झ्याप झ्याप हामी आजको राशिफल सुन्छौँ श्रोता। सुरुमा मेष राशि, आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ श्रोता। आज आश्वासन दिनेहरूले प्रतिबद्धता पुरा गर्न नसक्लान्, हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ भने तत्काल फाइदा नहुने काममा समय परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। वृष राशि, हिम्मत गर्दा काम बन्नेछ, लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हासिल गर्न सक्नुहुनेछ भने स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग र व्यापार गर्नुहुने श्रोतालाई फाइदा हुनेछ आज। मिथुन राशि, मान सम्मान पाइने समय छ, बोलीको भरमा चिताएको काम बन्नेछ भने विचारले धेरैलाई आकर्षण गर्ने समय पनि रहेको छ। सहयोगीहरूले काममा साथ दिनेछन्, राम्रै फाइदाको योग छ आज। विगतका श्रमबाट प्रशस्त धन लाभ हुने योग रहेको छ तपाईँको आज मिथुन राशि। कर्कट राशि, सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। विगतका कमी कमजोरीहरूलाई पनि सुधार गर्ने मौका छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। सिंह राशि, समयमा होसियार नभन्दा खर्च बढ्नेछ, आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै मात्रै भेटिएलान् आज सिंह राशि। अब कन्या राशि, काम बने पनि उठ्नु पर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। कन्या राशि हुने श्रोता अलिकति सावधान हुनुपर्ने रहेछ आज। तुला राशि, तारिफ योग्य काम गर्दै अरूको उपकार गर्न सक्नुहोला। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यापार बढ्नेछ भने विभिन्न अवसरहरू पल्ले पछ्याउनेछन् अनि दिगो काममा जग बसाउने पनि मौका छ श्रोता आज। वृश्चिक राशि, चुनौतीका बीच अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ काम थालनी हुने देखिन्छ भने सहयोगीहरूले साथ पनि दिनेछन्। समुदायको हितमा राम्रै काम गर्न सक्नुहोला, तर परिस्थितिवश फाइदा नहुने काममा अलिकति अल्मलिनु पर्ने देखिन्छ। धनुराशि हुने श्रोता, प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला। आमदानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउने छ। परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। मकर राशि, घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ भने व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्ने देखिन्छ आज। कुम्भ राशि, स्रोत साधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी हुनुहुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार मान्नेछन्। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। र अन्तिममा मीन राशि, अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफै काममा जुट्नु पर्ला। कमजोर विकल्प अँगाल्नाले ताकेका कामहरू चाहिँ हातबाट छुटेर जाने मौका हुन सक्छ। व्यापार तथा आर्थिक गतिविधिमा मन्दी आउनेछ मीन राशि हुने श्रोताहरू। सुन्नुभयो आजको राशिफल। राशिफल जे जस्तै भए पनि मैले प्रत्येक समय भन्ने गर्दछु श्रोता, राम्रो सोच, राम्रो कर्म र राम्रो विचार लिएर तपाईँको दिन सुरुवात गर्नुहोस्। अथवा दिन चाहिँ कति ठाउँमा हामीभन्दा अगाडि हुनुहुन्छ, तपाईँको आज राम्रै हुँदै होला। राम्रो सोचका साथ अगाडि बढ्नुहोला। बाँकी समय तपाईँको दिन शुभ नै शुभ रहोस् भन्दै एउटा गीत सुन्नतर्फ लागौँ। अघि भने के छ रहर,
अब झ्याप झ्याप सुनिहालौँ है त उनाको आवाजमा।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: पत्र
1: होला कि दाई पठाइदेऊ मेरो पत्र भनेर अमन बस्नेतले भन्दै हुनुहुन्थ्यो भाग्यमानीमा। हजुर श्रोता, आज बिहिबार र बिहिबार हामी दोस्रो घण्टामा प्राय यो डेली सप्लिमेन्ट अन्तर्गत टेक्नोलोजी ट्रेन्ड भन्ने विषयमा केही ट्रेन्डिङ विषयहरू छानेर ल्याउने गरेका छौँ। अब कतिपय ट्रेन्डिङ विषयहरू चाहिँ गत हप्ता पनि ट्रेन्डिङमै थिए भने यो हप्ता पनि ट्रेन्डिङमै भए के परेछन् त यो हप्ता ट्रेन्डिङ विषयहरू यसो छानेर ल्याएको छु, अब केही बेर चर्चा गरौँ। संसारभरि यो हप्ता प्रविधि क्षेत्रमा सबैभन्दा चर्चामा रहेका विषयहरू हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ श्रोता, अब प्रविधि केवल सहयोगी होइन निर्णय लिन र काम गर्न सक्ने सहकर्मी बन्दै गएको छ। विशेष गरी एआई, रोबोटिक्स, क्वान्टम कम्प्युटिङ, साइबर सिक्युरिटी र स्मार्ट डिभाइसहरू यो हप्ताका मुख्य ट्रेन्ड भने अन्य टेक्नोलोजी कुराहरू पनि ट्रेन्डिङ छन्, तर यी चाहिँ अलिक चाखलाग्दा जस्तो लाग्यो अनि मैले चर्चा गर्ने कुरा गरेँ। सबैभन्दा ठुलो चर्चा भयो गुगलको वार्षिक कार्यक्रममा। कम्पनीले आफ्नो नयाँ जेमिनाई एआई प्रणालीलाई अझ शक्तिशाली बनाउँदै एआई सर्चलाई प्राथमिकतामा ल्याएको घोषणा गर्यो। अब प्रयोगकर्ताले सामान्य खोज मात्र होइन लामो प्रश्न, फोटो, भिडियो वा डकुमेन्ट अपलोड गरेर पनि एआईबाट प्रत्यक्ष उत्तर पाउने भएका छन्। गुगलले फेरि स्मार्ट चस्मा पनि ल्याउने घोषणा गर्यो, जसले आवाज सुनेर प्रतिक्रिया दिन, भिडियो खिच्न र एआई सहायकको काम गर्न सक्छ। त्यस्तै गरी ओपन एआईले पनि यो हप्ता अत्यन्त ओपन एआई पनि यो हप्ता अत्यन्त चर्चामा रह्यो श्रोता। ओपन एआईले ठुलो स्तरमा व्यवसाय र संस्थाहरूमा एआई लागू गर्न डिप्लोयमेन्ट कम्पनी सुरु गर्ने योजना सार्वजनिक गर्यो। यसको उद्देश्य कम्पनीहरूलाई एआई प्रयोग गरेर कामको गति, डेटा विश्लेषण र निर्णय प्रक्रियालाई स्वचालित बनाउनु हो। अब एआई केवल च्याट गर्ने उपकरण नभई काम गर्ने एजेन्टका रूपमा रूपान्तरण भइसकेको देखिन्छ। वैज्ञानिक समुदायमा अर्को ठुलो खबर आयो, एआईले प्रयोगशालामा वैज्ञानिक प्रयोग गर्न थालेको। यो किमस नामको एउटा एआई प्रणालीले आफै अनुसन्धान योजना बनाएर प्रयोग सञ्चालन गरेको दावी गरिएको छ। यसलाई इम्बोडिड एआई अर्थात् भौतिक संसारमा काम गर्ने एआईको नयाँ चरण मानिएको छ। यसले भविष्यमा वैज्ञानिक अनुसन्धानको स्वरूप नै बदल्न सक्ने अनुमान गरिएको छ श्रोता। एआईसँगै रोबोटिक्स पनि तीव्र रूपमा अगाडि बढिरहेको छ, विशेष गरी यो ह्युमनोइड रोबोट्स अर्थात् मानिस जस्तो देखिने र व्यवहार गर्ने रोबोटहरू। यो सम्बन्धमा गत हप्ताको बिहिबार पनि हामीले केही चर्चा गरेका थियौँ, तपाईँलाई कतिको याद छ। अहिले सबैभन्दा चर्चित विषय भने यो चाहिँ यो ह्युमनोइड रोबोटको चाहिँ विभिन्न कम्पनीहरूले स्वास्थ्य, कारखाना, गोदाम र सुरक्षा क्षेत्रमा प्रयोग हुने एआई रोबोट सार्वजनिक गरिरहेका छन्। डेभोस कन्फरेन्समा प्रस्तुत गरिएको वाइज रोबोट नामक रोबोटले पोस्ट क्वान्टम सुरक्षा प्रणाली प्रयोग गरेको खबरले धेरै को ध्यान तान्यो श्रोता। साथै एआईको बढ्दो प्रयोगसँगै विशाल डेटा सेन्टर र ऊर्जा खपत पनि ठुलो विषय बन्यो। नयाँ अनुसन्धानहरूका अनुसार एआई प्रणाली चलाउन भविष्यका डेटा सेन्टरहरूलाई अत्यधिक बिजुली आवश्यक पर्नेछ। माइक्रोसफ्ट लगायतका कम्पनीहरूले एआईका लागि विशेष ऊर्जा संरचना तयार गरिरहेका छन् भन्ने खबरहरू ले चर्चा पायो यो हप्ता टेक वर्ल्डमा। साइबर सुरक्षा क्षेत्रमा पनि नयाँ चिन्ता देखियो श्रोता। अमेरिकी सरकारले ठूला एआई कम्पनीहरूसँग मिलेर राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने एआई मोडलहरू सार्वजनिक गर्न अघि समीक्षा गर्ने प्रक्रिया सुरु गरेको खबर चर्चामा रह्यो। यसले एआईको शक्ति बढ्दै जाँदा त्यसलाई नियन्त्रण र नियमन गर्ने बहस पनि तीव्र भएको देखाउँछ श्रोता। यो हप्ता समग्रमा हेर्दा संसारभरि प्रविधिको केन्द्रबिन्दु के रह्यो भन्ने लाग्छ भने एआई नै आयो श्रोता यो हप्ता पनि। र के गत केही समयदेखि एआई को चर्चा परिचर्चा यत्र तत्र सर्वत्र भने जस्तै हामीले यतानि एआई उतानि एआईले गरेको एआईको कुरा एआईको सहयोगमा बनेको गीतहरू एआई अब होइन त्यस्तो कुराहरू हामीले सुन्न र देख्न भोग्न पनि पाइरहेका छौँ। हजुर, आजको डेली सप्लिमेन्ट अन्तर्गत टेक्नोलोजी ट्रेन्डको कुरा यतिमै रोकौँ। श्रोता रविन फिचरिङ क्रिस्टिना अर्बन इङ्कले गाउनुभएको तिमी बिना भन्ने गीत सुन्न जाउँ।

ब्रिटिस वर्सेस ब्रुनेका श्रोता, तपाईँहरूको लागि योगा एन्ड मेडिटेसन गर्ने मौका छ। मेडिटेसन सञ्चालन, यो कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ पण्डितजी श्री भीष्मराज निरौला एमबीज्यूले। र यो कार्यक्रम चाहिँ मङ्गलबार 2 जुन को बिहानको 9:15 बजेदेखि 11:15 बजेसम्म हुन गइरहेको छ। चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुनेछ यो कार्यक्रम। तपाईँहरू फुर्सदिलो हुनुहुन्छ, अब नानीहरू स्कुल गइसकेका हुन्छन्, त्यतिखेर तपाईँहरू फुर्सदिलो हुनुहुन्छ पक्कै, यसो गएर आफ्नो दिनलाई राम्रोसँग सुरुवात गर्नुहोस् यो योगा र मेडिटेसन पण्डितजीको इन्स्ट्रक्सनमा। शशि रावलले गाउनुभएको तिम्रो हात समय सुन्छौँ अबको बसाइमा श्रोता।

0: SBS Gorkha Radio.
1: के तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS, BFBS. Gorkha Radio.

असन बजार उज्जन शाक्य गाउँदै हुनुहुन्थ्यो यो मिठो गीतलाई. तपाईँले यो गीतलाई पक्कै स्वीकार्नु भयो होला श्रोता. ब्रुनाईमा बिहानको 9 बज्नको लागि अब 14 मिनट बाँकी रहेको छ र यदि तपाईँहरू हामीसँग जोडिएर गीत सुन्न सुनाउन चाहनुहुन्छ भने 14 मिनट मात्रै बाँकी छ, आउँदै गर्नुहोस् है. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, तपाईँहरूको लागि एउटा जानकारी, तपाईँहरूले बिएबिएसबाट बिएबिएस टिभी बक्स लानुभएको छ अब तपाईँ युके अथवा अन्य स्थानतिर पोस्टिङ हुने बेला भयो अथवा हुन आँट्नु भएको छ भने अब त्यो बक्स फर्काउने बेला भयो श्रोता. तपाईँले नफर्काउनु भएको खण्डमा, तपाईँको मुभर्समै लानुभएको खण्डमा चाहिँ तपाईँलाई 500 ब्रुनाई डलरसम्म जरिवाना तिराइने बेहोरा पनि यहाँहरू माझ राखे श्रोता. त्यो तपाईँले याद गर्नुभएको छ भने त ठिकै छ, छैन भने चाहिँ तल सानो कन्ट्र्याक्टको हामीले केही कन्ट्र्याक्ट गर्दाखेरि स्मल प्रिन्ट्सहरू पनि हेर्नुपर्छ भन्छौँ नि, त्यस्तै स्मल प्रिन्ट्समा छ. तपाईँले त्यो यसो याद गर्नुहोला र फर्काउनुहोला. अब के फर्काउनु पर्छ भन्नु हुँदाखेरि रिमोट फर्किनु पर्यो, एचडिएमआई केबल, अक्जिलरी केबलहरू फर्किनु पर्यो, स्मार्ट कार्ड र स्मार्ट कार्ड होल्डर फर्किनु पर्यो, अनि टिभीको बक्स त त्यो फर्किनै पर्यो. त्यो सबै त्योसँग एट्याच गरेर फर्काउनु भयो भने अति उत्तम हुन्छ. तपाईँहरूले टिभी के अरे बिएबिएस स्टुडियो कहाँ छ भनेर याद गर्नुभएको छैन, बिर्सिनुभयो भने सजिलो छ. टुकर लाइन्सको मेन गेटबाट निस्केपछि, मेन रोडमा आइ निस्केपछि हामीले होर्डिङ बोर्ड राखेका छौँ ठुलो, त्यसलाई पछ्याउँदै लेफ्ट फर्किनु भयो भने त्यहाँदेखि तल सिधै आएपछि फेरि अर्को होर्डिङ बोर्ड देख्नुहुनेछ, त्यस पछाडि त हामीलाई भेटाइहाल्नु छ. अब नयाँ भर्खर आउनुभएको छ भने यसो दायाँ बायाँ साथीभाइ गुर्जीहरूलाई भाइहरूलाई सोधपुछ गर्नुहोला कहाँ पाइन्छ बक्स भनेर. अब केतन छेत्री गाउँदै हुनुहुन्छ लै लै.

लाई केतन छेत्रीको आवाजमा नेपाली चलचित्र प्रसादबाट यो मिठो गीत सुन्ने श्रोता तपाईँहरू जेरुडोङ पार्क जाने गर्नुभएको छ ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू त धेरै जानुहुन्छ तर तपाईँहरूले त्यहाँ टिकट काट्दाखेरि ग्यारिजन रेट भनेर कहिले माग्नु भएको छ मैले त मागेको छुइनँ यो यादै थिएन मलाई त अनि त्यहाँ जाँदाखेरि फेरि याद भए पनि बिर्सिहालिन्छ त्यहाँ गएर हामीले चाहिँ ग्यारिजन रेट माग्यो भने ग्यारिजन रेट दिँदो रहेछ तर तपाईँले आफ्नो आइडी कार्ड आर्मीको आइडी कार्ड चाहिँ लानु पर्ने र हुँदो रहेछ त्यो एक किसिमको स्पेसल डिस्काउन्ट हो श्रोता यो तपाईँ हामीले चाहिँ आफ्नो ग्यारिजनको आइडी कार्ड अथवा आर्मीको आइडी कार्ड बोकेर गएर म चाहिँ ग्यारिजनबाट हो भन्यो भने उहाँहरूले चाहिँ ग्यारिजन रेटको दिनुहुने रहेछ के कति डिस्काउन्ट पाउँछ त्यो चाहिँ अब मलाई याद भएन तर जानकारी चाहिँ यो आएको छ श्रोता. अब राजन राई र रिमा गुरुङले गाउनुभएको कान थापेर सुनिदेऊ साथी भन्ने गीत सुन्दै कार्यक्रमको दोस्रो घण्टालाई समापन गरौँ श्रोता. हामी तेस्रो घण्टामा भेट्नेछौँ.

0: विभिन्न आठ विश्वविद्यालयका उपकुलपति पदका लागि हालसम्म 226 जनाको आवेदन परेको छ। सरकारले पहिलो चरणमा 8 विश्वविद्यालयमा उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि लागू गर्दै खुला आवेदन आह्वान गरेको थियो। प्राप्त विवरण अनुसार त्रिभुवन विश्वविद्यालयमा सबभन्दा बढी 50 आवेदन परेको छ। यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन परेको छ। राजर्षि जनक विश्वविद्यालयमा 27, मध्यपश्चिम विश्वविद्यालयमा 20 तथा सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा 19 आवेदन प्राप्त भएका छन्। सबभन्दा कम आवेदन कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परेको छ। सो विश्वविद्यालयमा 15 मात्रै उपकुलपति बन्न आवेदन दिएका छन्। सरकारले केही समय अघि अध्यादेश ल्याएर विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेको थियो। मधेसमा धान मत्स्य तथा वन क्षेत्रले दिगो योगदान दिने योगदान तुलनात्मक रूपमा कम भएका कारण चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने भएको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालय तथ्याङ्क समन्वय कार्यालय धनुषाले सार्वजनिक गरेको प्रादेशिक कुल राष्ट्र उत्पादन अनुमान सम्बन्धी समष्टिगत आर्थिक सूचकमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको हो। यसपटक पर्याप्त मात्रामा पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेकाले विगत 3 यताकै सबैभन्दा कम आर्थिक वृद्धि दर हासिल हुने तथ्याङ्क अधिकृत नरबहादुर कुमारले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2080-81 भने मधेसमा 3.18% र आर्थिक वर्ष 81-82 2.72% आर्थिक वृद्धि दर थियो। लगातार 2 यता मधेसको कृषि उत्पादनमा नकारात्मक प्रभाव परेका कारण आर्थिक वृद्धि दर खस्किँदै गएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2082-83 राष्ट्रिय वार्षिक कुल ग्राहस उत्पादनमा मधेस प्रदेशको योगदान 13.1% रहने प्रारम्भिक अनुमान गरिएको छ। तथ्याङ्क सार्वजनिक गर्ने कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले मधेस प्रदेशमा कृषिको योगदान घट्दा यो समस्या आएको बताउनु भएको छ। आगामी बजेटमा कृषि शिक्षा स्वास्थ्य पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्ने उहाँले बताउनु भएको छ।
0: गोसाईकुण्डमा गंगा दशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा शिवको दर्शन तथा स्नान गर्न देश विदेशबाट भक्तजन पुग्न थालेका छन्। एजेट 3 सुरु भएको मेला 12 सञ्चालन हुनेछ। चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म 300 बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगेका छन्। यस वर्ष करिब 5,000 भक्तजन आउने अनुमान गरिएको छ। मान्यता अनुसार गंगा दशहरामा स्नान गर्दा 10 पाप नाश हुन्छन्। बजारमा बिक्री भइरहेको डाबर ब्रान्डको मह गुणस्तरहीन भेटिएपछि सरकारले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचना अनुसार बजार अनुगमन तथा नमूना परीक्षणका क्रममा डाबर ब्रान्डको 500 प्याकेटको मह गुणस्तर मापदण्ड अनुसार नभएको भेटिएको हो। विभागले मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिएको विभागले जनाएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐनको व्यवस्था अनुसार सम्बन्धित प्याजका सबै उत्पादन बिक्री नगर्न तथा नगराउन समेत निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हन्ता भाइरस संक्रमणको जोखिम न्यून रहेको बताएको छ।
2: मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एन्डिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम कम रहेको बताउनु भएको हो। नेपालमा हान्टा भाइरस संक्रमणको अझै पुष्टि भएको छैन। यो एक प्रकारको दुर्लभ भाइरस हो। यो भाइरस मुख्यत संक्रमित मुसाको पिसाब दिशा र र्यालबाट मानिसमा सर्ने गर्दछ। तर वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा संक्रमण सीमित अवस्थामा मात्रै सम्भव हुने र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र सर्ने सम्भावना रहने मन्त्रालयको भनाइ

0: मन्त्रालयले अफवाहको पछि नलाग्न र मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्रै विश्वास गर्न आग्रह गरेको छ।
1: दिग्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिजाल प्रतियोगिताको उपाधि झापा दमकका प्रकाशन र नेपालले जित्नु भएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सेतुरीय कराते संघ खोटाङले गरेको प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नु भएको हो। प्रतियोगितामा सिक्किमकै थेन्डुप तामाङ तेस्रो हुनुभएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जय कुमार राईले जानकारी दिनुभयो। बुद्धिजाल संघ खोटाङको संयोजनमा गरिएको प्रतियोगितामा देशभरका 51 खेलाडीले सहभागिता जनाएका थिए।

0: हो।
1: नमस्ते अनि स्वागत छ बीएबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति प्रत्यक्ष प्रसारण श्रोता प्रभातकालीन आवाजमा म धनराज राई ले यो कार्यक्रमलाई घिसार्दै घिसार्दै कुदाउँदै कुदाउँदै गीत सुन्दै सुनाउँदै विभिन्न जानकारीहरू दिँदै यहाँसम्म ल्याइपुर्याएको छु। अब एक घन्टा हामी बसेर एक घन्टा पनि छैन श्रोता, अब 50 मिनट ब्रुनाईमा बिहानको 9 बजेर 10 मिनट गएछ, 50 मिनट अब हामी फेरि पनि रमाइलो यात्रा तय गर्नेछौँ। हजुर, तेस्रो घन्टामा प्रवेश गरिसकेका छौँ। महेश ठुलुङले गाउनुभएको आकाशैमा चिल उड्यो, चिल हो कि बेसार, अब आकाशमा माथि हेर्दा अब ठ्याट्टै चिन्नेले त चिनिहाल्छ, चिल हो कि बेसारै हो कि अथवा काग हो कि भनेर चिनिहाल्छन्, अब नचिन्नेले त यस्तो कन्फ्युजन हुने कुरा हो। यो गीतले त्यही भन्न खोजेको थियो। हजुर, तपाईँहरूकोतिर के कति बज्यो? अब बेलायतमा बिहानको 2 बजेर 11 मिनट गइसकेको अवस्था छ, नेपालमा अब बिहानको 7 बज्न लागि 4 मिनट बाँकी छ। तपाईँहरू अब वकिङ गएर आइसक्नुभयो, बिहानको नास्ता गरिसक्नुभयो, अब भने तपाईँहरू कार्यालय जानको लागि हतार गर्दै हुनुहुन्छ। अब चाहिँ नानी केटाकेटीहरूलाई स्कुल पुर्याउने बेला पनि नजिकै छ, बस स्टपतिर लानुपर्ने हुन्छ केटाकेटीहरूलाई। अहिले त प्रायः सबै स्कुल बस कलेज बसमा नै जाने गर्नुहुन्छ। अब यता कदा घरको नजिक गेट छेउमा भएको स्कुल छ भने चाहिँ आफै पुर्याउनुहुन्छ, अथवा अलि ठुला भएकाहरू त हिँडेर पनि जाने गर्नुहुन्छ। नेपालमा गत हप्ता एसईको रिजल्ट निस्केको थियो, तपाईँको आफ्नो पर्ने छोराछोरी भाइ भतिजाहरू भान्जा भान्जी नाति नातिनाहरूले राम्रै जिपी के भन्छ अहिले जिपी लिएर चाहिँ उत्तीर्ण गरे होला, अब प्लस टूको लागि कलेजको धमाधम खोजी हुँदैछ होला। कति चाहिँ अब पुरानो समयमा हामी भन्थ्यौँ नि एक्जाम्टेड कम्पार्ट भन्नेहरू, अहिले त त्यो छैन रहेछ। अब के अरे एउटा दुईवटा कति 3 वटासम्म सब्जेक्ट लागेको छ भने चाहिँ पूरक परीक्षा भन्ने हुँदो रहेछ। कति अब अभाग्यवश पूरक परीक्षा बस्नुपर्ने पनि हुन सक्छ होला। अब उहाँहरूलाई हामी शुभकामना दिउँ र उत्तीर्ण हुनुभएकाहरूले आफूले चाहनुभएको विषय पढ्ने, आफूले चाहनुभएको कलेज पढ्ने मौका मिलोस्, सौभाग्य मिलोस् र चाहिँ तपाईँले देशका लागि दक्ष जनशक्ति हुन सफल हुनुहोस् भन्ने मात्रै कामना गर्न सक्छौँ हामी। हजुर, अब यो चर्चालाई एकैछिन रोकौँ, प्रजिना गुरुङले गाउनुभएको एकछिनलाई एकैछिन सुन्न जाउँ।

एकछिनलाई भन्दै हुनुहुन्थ्यो प्रजिना गुरुङ. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूको जानकारीमा पक्कै पनि आइसकेको छ. यो अब स्कुलको हाफ टर्म, यो भोलिको स्कुल सकेपछि अर्को हप्ता पुरा केटाकेटीहरूको छुट्टी हुन्छ हर्नबिल स्कुल विशेष गरी, र यता जेरुडङ इन्टरनेसनल स्कुल र इन्टरनेसनल स्कुल ब्रुनाईमा पढ्ने नानीहरूको पनि हाफ टर्म सुरु हुन्छ. अब एक दिन दुई दिन तलमाथि हुन्छ यो दुई तिनवटा स्कुलको. हर्नबिल स्कुलको चाहिँ एक हप्ता छ हाफ टर्म, र अब हाफ टर्म एक्टिभिटिजहरू ल्याएको छ आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले ब्रुनाई ग्यारिजनका नानी केटाकेटीहरूका लागि. बुधबार 27 मेका दिन बिहानको 10 बजेदेखि 12 बजेसम्म अन्डर 5 यो प्यारेन्ट्स एन्ड टडलर्स हुने भएको छ. $2 प्रति बच्चा लाग्छ. चिटच्याट कम्युनिटी सेन्टरमा हो. त्यस्तै त्यही दिन 1 बजेदेखि 3 बजेसम्म मध्याहको युथ क्लब सेसन हुन्छ. यो चाहिँ 1 देखि 8 क्लाससम्मका नानीहरू, नेपालीमा भन्दाखेरि क्लाससम्मका, यहाँ चाहिँ इयर ग्रुप भनौँ, चाहिँ $4 प्रति बच्चा लाग्छ. त्यो पनि चिटच्याट कम्युनिटी सेन्टरमा नै हुनेछ. भने बिहिबार 28 मेका दिन फेरि अन्डर 5 प्यारेन्ट्स एन्ड टडलर्स हुनेछ. यो चाहिँ मुमुङ कम्युनिटी सेन्टरमा हुनेछ. $2 प्रति बच्चा लाग्नेछ. तपाईँहरूलाई कहाँ पाएको हुन्छ अथवा दुवै दिन तपाईँले भ्याउनुहुन्छ, नानी केटाकेटीहरूसँग टाइम खेल्दै रमाइलो गर्दै, चाहिँ अन्य केटाकेटीहरू अन्य बुवा आमाहरूसँग बसेर भलाकुसारी गर्दै चाहिँ फ्यामिली टाइम फ्रेन्ड टाइम गर्न चाहनुहुन्छ भने यो दुवै दिन तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ. अजम्बरी सुनौ अब. प्रज्वल राज प्रधान फिचरिङ फिलिप धोज जोशी भनिएको छ श्रोता यो गीतको लाइब्रेरीमा.

0: BFBS गोरखा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: BFBS गोरखा रेडियो।

0: feel you. हजुर, फर यु संकल्प ब्यान्डले गाउनु भएको थियो. संकल्पको क्रिजन भनेर भनिएको छ लाइब्रेरीको आर्टिस्टको रूपमा. मन पर्यो होला तपाईँहरूलाई श्रोता. अब एउटा अन्तर्वार्ता प्रस्तुत हुन लागिरहेको छ श्रोता. अहिले चाहिँ हालैका दिनहरूमा, गत हालैका दिन भन्दा नि गत केही हप्तादेखि टुआरजिआरको डी कम्पनी, जसलाई चाहिँ सपोर्ट कम्पनी पनि भनेर भन्ने गर्दछौँ, त्यहाँ चाहिँ त्यो कम्पनीले चाहिँ सपोर्ट कम्पनी रिइन्फोर्समेन्ट कार्ड गरिरहेको छ र कम्पनीका टुआइसी साहेब क्याप्टेन सन्तोष कुमार राईसँग बिएबिएस गोर्खा रेडियो कि प्रस्तुता बिना गुरुङले छोटो कुराकानी गर्नुभएको छ रिइन्फोर्समेन्ट कार्डका बारेमा. अब त्यो अन्तर्वार्ता सुन्नुहोस् प्लिज.
1: नमस्कार, बिएफबिएस गोर्खा रेडियोमा स्वागत छ. आज म उपस्थित भएकी छु बिन्तुराङ ट्रेनिङ एरियामा र आज हामीसँग हुनुहुन्छ एक विशेष अतिथि. उहाँ हुनुहुन्छ डी कम्पनीका टुआइसी क्याप्टेन सन्तोष कुमार राई. उहाँसँगको छोटो कुराकानी तर्फ लागौ. नमस्कार दाई, स्वागत छ हजुरलाई बिएफबिएस गोर्खा रेडियोमा.
2: नमस्ते बहिनी, अनि थ्याङ्क यू तपाईँहरूको टिमको लागि हाम्रो डी कम्पनीको ट्रेनिङ एक्टिभिटी क्याप्चर गरिदिनु आउनु भएको.
1: सर्वप्रथम चाहिँ सपोर्ट क्याडर चाहिँ किन र के का लागि गरिन्छ?
2: सपोर्ट क्याडर चाहिँ हामी, यो चाहिँ हाम्रो वर्कफोर्स बेसिकली एभ्री इयर हाम्रो प्रमोसन भएर ट्रान्सफर जानुहुन्छ, कुनै केजिएम जानुहुन्छ, त्यसको ब्याकफिल गर्नुलाई चाहिँ हाम्रो राइफल कम्पनीबाट नयाँ भाइहरू लिएर हामीले चाहिँ सपोर्ट कम्पनीलाई चाहिँ उसको वर्कफोर्स स्ट्रेन्थ फिलअप गर्नु, एट द सेम टाइम स्किल अप गर्नुलाई चाहिँ हामीले गर्छौँ. अनि यो सपोर्ट क्यारर चाहिँ हाम्रो एनुअली नै हुन्छ प्राय एभ्री इयर नै. यो वर्ष चाहिँ हामीले यो उल्लु साइक्लोन ट्रेनिङको विन्डोसँग कम्बाइन गरेको छौँ. यो चाहिँ 8 हप्ताको प्रोटेक्टेड ट्रेनिङ पिरियड छ हाम्रो लागि. रिइन्फोर्समेन्ट क्यारर प्लस हाम्रो उल्लु साइक्लोन भनेको चाहिँ सब युनिट लेभलको भ्यालिडेसनसम्मको एक्सर्साइज हुनेछ यसमा.
1: दाइ, यो सालको क्याडर पछि चाहिँ डी कम्पनीमा चाहिँ कतिजना नयाँ अनुहार पाउनुहुनेछ?
2: हामीले यसपालि टोटल 5 प्लुटुन गरेर चाहिँ 21 नयाँ भाइहरू हामीले लिनेवाला छौँ बहिनी.
1: दाइ, के क्याडर नगरिकन पनि सपोर्ट कम्पनीमा आउन पाउनुहुन्छ दाजुभाइहरू?
2: यो चाहिँ अलिकति हुँदैन, किनभने उनीहरू चाहिँ यो क्याडरमा उनीहरू चाहिँ त्यो फिट फर प्रपोज अथवा त्यो वेपन क्यापेबिलिटी लागि चाहिँ उनीहरू चाहिँ उनीहरूलाई चाहिँ मिट गर्छ भनेर हामी चेक गरेर मात्रै लिन्छौँ. यो चाहिँ स्पेसल स्किल्स पनि उनीहरूको आफ्नो पर्सनल जुन राइफल कम्पनी गरे भन्दा अलिक फरक स्किल्स फरक क्यापेबिलिटी भएको गर्दा उनीहरू क्याडरमा आउनै पर्ने हुन्छ बहिनी.
1: दाइ, अहिले चाहिँ कुन कुन डिपार्टमेन्ट अथवा प्लटुनको चाहिँ तालिम भइरहेको छ?
2: डी कम्पनीको चाहिँ हाम्रो 5 प्लटुनले चाहिँ बनेको हुन्छ. रकी प्लटुन, स्नाइपर प्लटुन, मेसिन गन प्लटुन, मोर्टन प्लटुन अनि एनी टाइम प्लटुन, अनि हाम्रो यो सबै प्लटुनको चाहिँ क्याडर.
1: दाइ, सपोर्ट कम्पनीको क्याडरमा चाहिँ हजुर चाहिँ आज कम्पनी टुआइसी चाहिँ हुनुभएको नाताले र ओभरसी गर्नुहुँदा चाहिँ कतिको चित्त बुझेको छ अहिलेसम्म?
2: बहिनी थ्याङ्क यू. आई थिङ्क यो हाम्रो लागि बुढ्न आएपछि फर्स्ट अपर्च्युनिटी थियो एज अ कम्पनी सबै प्लुटुनलाई सँगै राखेर ट्रेनिङ गर्ने. हाम्रो बेसिक इन्डिभिजुअलदेखि लिएर प्लुटुन अनि कम्पनीसम्म ट्रेनिङ गर्ने अपर्च्युनिटीहरू छ. सोफार प्रोग्रेस एकदम राम्रो भएको छ. हाम्रो नयाँ भाइहरूलाई इन्स्ट्रक्टर गुरुजीले सिकाउने, एट द सेम टाइम हाम्रो जो जो पहिले हुनुहुन्थ्यो पुरानो गुरुजी भाइहरू उहाँहरूले पनि आफ्नो स्किललाई फेरि रिफाइन गर्ने अनि स्किल अप गर्ने मौका पाउनु भएको थियो. सोफार एकदमै ह्याप्पी छु, हाम्रो ट्रेनिङ एकदमै प्रोग्रेसिभली भइरहेको छ.
1: अन्त्यमा चाहिँ सपोर्ट कम्पनी क्याडरको लागि चाहिँ अन्य दाजुभाइहरूलाई पनि प्रोत्साहन दिनको लागि केही सुझाव सल्लाहहरू छन्?
2: यो आई थिङ्क विशेष गरेर नयाँ भाइहरूलाई त्यति थाहा छैन, नहुनसक्छ. जो जुनियर सर्भिस 1 वर्ष 2 वर्ष 3 वर्षको भाइहरू अनि विदिन बटालियनमा हाम्रो सपोर्ट कम्पनी क्यारर एउटा स्पेसलिस्ट क्वालिफिकेसन भएको प्लुटुनहरू छ, जहाँ तपाईँहरूको करियरको अपर्च्युनिटीहरू फरक छ, मौकाहरू छ. त्यसले गर्दाखेरि एउटा त्यो भयो. अन टप अफ द्याट फरक स्किलहरू सिक्ने मौका पाउनुहुन्छ, जस्तो मोटर भयो, स्नाइपर, रेकी होइन, एमजी, एनी ट्याङ्क, अनि फरक फरक स्किल भएकोले गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ मोर प्यारा स्किल सोल्डर बनाउने मौका पनि पाउँछ. त्यसले गर्दा तपाईँहरूलाई चाहिँ आउनुहोस् भन्छु, अनि यहाँ तपाईँहरूले डेफिनेटली यु विल ह्याभ बेटर करियर एज वेल अनि तपाईँहरूले इन्जोय पनि गर्नुहुन्छ.
1: हजुर दाइ, धेरै धेरै धन्यवाद बिएफबिएस गोर्खा रेडियोसँग कुराकानी गरिदिनु भएकोमा.
2: बहिनी थ्याङ्क यू तपाईँहरू.
0: बिएफबिएस गोर्खा रेडियो हो.

हजुर साडी नहाल है भन्दै हुनुहुन्थ्यो झुक जाने माया लगाएर निर्माया निर्मायामा डिएनएक्स फिचरिङ महेश के औजी ब्रिटिस फोर्सेस ब्रुनाईको ग्यारिजन एजुकेसन सेन्टरको केही अपडेट्सहरू तपाईँलाई भनिहाल्न मन लाग्यो यो समयमा आइजिएसएससी म्याथ्सको इक्जामको तयारी गर्दै हुनुहुन्छ भने अब चाहिँ डेट आएको छ दुईवटा इक्जाम हुन्छन् पेपर वान र पेपर टू इक्जामहरू चाहिँ अब 8 अक्टोबर र 14 अक्टोबरमा हुने भएको छ तपाईँले दर्ता गरिसक्नु भएको छैन भने अलिकति समय छ अझै 25 जुनभित्रमा चाहिँ तपाईँहरूले दर्ता गरिसक्नुपर्नेछ यो चाहिँ इक्जाम बस्नका लागि रजिस्ट्रेसन फी लाग्नेछ अलिकति भन्दा अलि धेरै नै छ ब्रुनाई डलर $165 चाहिँ रजिस्ट्रेसन फी लाग्छ श्रोता त्यस्तै A1 र B1 वर्कसप पनि हुन गइरहेको छ ग्यारिजन एजुकेसन सेन्टरमा नै हो गेलुपली क्लासरुममा हुन्छ यो 21 मेको दिन हुन्छ बिहान 9 बजे A1 को चाहिँ वर्कसप हुन्छ भने त्यस पश्चात 10 बजे B1 को वर्कसप हुन्छ एक एक घन्टाको कार्यक्रम हो यो तपाईँहरूले A1 र B1 टेस्ट दिने तर्खर गर्दै हुनुहुन्छ नि यो तपाईँलाई काम लाग्न सक्छ र टेस्ट एक्चुअल टेस्ट चाहिँ कहिले हुन्छ भन्ने र प्रश्न मनमा आएको छ भने 12 जुनमा हुने रहेछ श्रोता यो तपाईँले दर्ता गर्ने मिति चाहिँ अन्तिम मिति नजिकिँदैछ 22 मेभित्र गरिसक्नुपर्नेछ आज 21 भइगयो श्रोता अब भोलिभित्रमा तपाईँहरूले दर्ता गरिसक्नु पर्नेछ A1 र B1 को टेस्टका लागि र रजिस्ट्रेसन फी फेरि लाग्नेछ $255 र यसबारेमा तपाईँले केही अन्य जानकारीहरू चाहन्छ भने कर्पोरल किरण योङ्या गुरुजीलाई चाहिँ सम्पर्क गर्नुहोला एजुकेसन सेन्टरमा बिहानको 10 बजेदेखि 5 बजेसम्म कुमा सागरलाई सुन्न जाउँ अब मनकी रानी भन्दै हुनुहुन्छ

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल, हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

आँसु आज रोक्न सकिन, सब गल्ती मेरो थियो तिम्रो दोष सबन्दिन, मायाको जिम्मेवारी बोक्न सकिन, म हराएको यात्रा तिमीलाई खोज्न सकिन, हेर्न चाहन्छु तिमी खुसी भएको म, तिमीलाई भुल्न खोज्दा मुटु मेरो दुखिरहेको छ, हुन्छु मन खोली आज हाँस्न भुलिरहेको छु म, तिमीलाई पाउने सपना आँसुले दूषित भएको छ, हजुर तिमीलाई चुरी बस्ने बाचा तोडे जुन

वाइबा बुद्ध अनि दीपसारा गुरुङले गाउनु भएको मिठो गीत सुन्ने श्रोता बासी मायामा प्रभातकालीन आवाजको प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ। ब्रुनाईको स्टेशनबाट बिएबिएस गोर्खा रेडियोले प्रसारण गरिरहेको छ। म धनराज राई तपाईँको साथमा छु श्रोता। बिहानको 10 बज्नका लागि अब 14 मिनट बाँकी रहेको छ। ब्रुनाईमा तपाईँहरूकोतिर पनि सोही प्रकारले समय अगाडि बढेको बढेछ। समयलाई हामीले रोकेर रोक्न सकिँदैन श्रोता, तर समयलाई रोक्न सकिँदैन। समयको सही सदुपयोग गरियो भने उपलब्धि हासिल हुन्छ भन्ने कुरा मैले जोड्न चाहिरहेको छु श्रोता। यो भर्खरै आएको एउटा कतिको सत्य कुरा हो यो। हुन त चीनका अनुसन्धानकर्ताहरूले स्टेम सेल थेरापी प्रयोग गरेर यो टाइप 1 र टाइप 2 डायबिटिज चाहिँ उत्साहजनक रूपमा प्रगति भएको विवरणहरू चाहिँ समाचारहरूमा आइरहेका छन्। अब यसको कुन तहको उपलब्धि हो भन्ने कुरा चाहिँ अब बिस्तारै आउँदै जाला, तर यो सोसियल मिडियाले सघाउँछ हामीलाई। भर्खरै त्यो गीत बज्दै गर्दाखेरि यो के रहेछ, नयाँ केही थाहा पाइहालिन्छ कि भनेर यसो स्क्रोल गर्दै थिएँ र यो समाचारमा मेरो आँखा पर्यो। चीनले स्टेम सेल थेरापी प्रयोग गरेर टाइप 1 र टाइप 2 डायबिटिज उपचारकै उत्साहजनक प्रगति भएको जनाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार प्रारम्भिक परीक्षणमा केही गम्भीर मधुमेह भएका बिरामीहरूले फेरि चाहिँ प्राकृतिक रूपमा नै इन्सुलिन उत्पादन गर्न थालेका रहेछन्। यो रिजेनेरेटिभ चाहिँ भनेको कुरा हो। अब रगतमा चिनीको मात्रा नियन्त्रण भएको सुधार भएको पनि उक्त परीक्षणमा चाहिँ पत्ता लागेको रहेछ। यद्यपि यो वैज्ञानिकहरूले उपचार अझै परीक्षणकै चरणमा रहेको र टाइप 1 वा टाइप 2 मधुमेह यो डायबिटिजको पूर्ण प्रमाणित उपचार नभइसकेको भने बताएका छन्, तर यसलाई यो रिजेनेरेटिभ मेडिसिन क्षेत्रमा ठुलो उपलब्धि तथा भविष्यको मधुमेह उपचारतर्फ आशाजनक कदमको रूपमा भने हेरिएका रहेछन् वैज्ञानिकहरूले पनि। भनेपछि यो अब अनुसन्धानकै अनि परीक्षणकै चरणमा छ। सबैभन्दा धेरै बिरामीहरूमा उपचार सफल भएर प्रमाणित भएको अझै छैन र विश्वव्यापी रूपमा चाहिँ यो भनौँ न यो उपचार स्वीकृत भइसकेको अवस्था छैन। यो अब डेभलपमेन्ट फेजमै छ, रिसर्च फेजमै छ। भनेपछि होराइजनमा चाहिँ केही आशा त छ यो उपलब्धिले भन्ने मैले चाहिँ बुझेँ श्रोता। अब तपाईँहरू कति अब डायबिटिक हुनुहुन्छ होला, धेरैभन्दा धेरै श्रोताहरू तपाईँहरूको लागि चाहिँ के भन्छ यो होराइजनमा होप अफ लाइट बलेको छ यो खबरले भनेर मैले भन्न चाहे, तर अब पूरा रूपमा सुलभ रूपमा कहिलेदेखि आउने भइहालेमा पनि त्यो भने हेर्न बाँकी नै छ। हेनी बेकरलाई सुन्न जाउँ अब केही न केहीमा।

भना सुस्तरी सुन्दैछु सुस्तरी नै केही न केही त भना मेनी बेकरले भन्नुभयो श्रोता ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता अनि बेलायतबाट ब्रुनाई आउनुहुने श्रोता कोही हुनुहुन्छ भने यो करेन्ट कन्फ्लिक्टले गर्दाखेरि रोयल ब्रुनाई चलाएर तपाईँहरू आउने जाने सोच गर्दै हुन्छ भने फ्लाइट सेड्युलहरू चेन्ज भएको छ रोयल ब्रुनाई एयरलाइन्सको र यो चाहिँ इफेक्टिभ 19 मे भनेपछि हिजो सोमबारदेखि सुरु भएको र यो 1 जुलाईसम्म चाहिँ यो सेड्युल चेन्ज भएर आएको छ र त्यसमा पनि फेरि यो दुबई ट्रान्जिट भएर जाने रोयल ब्रुनाईको फ्लाइट चाहिँ सेप्टेम्बरको 12 तारिकसम्मको चाहिँ क्यान्सल भएको छ त्यसलाई उहाँहरूले अल्टर गरेर चाहिँ पठाइसक्नु भएको छ मैले पनि त्यसको इमेल पाइसकेको छ मलाई चाहिँ त्यसले खासै असर पारेन श्रोता यो फ्लाइट चेन्जले त्यो 2 घन्टा 3 घन्टाको फरकमा मात्रै चाहिँ हामी लन्डन टेक्ने अनि यता आउँदा पनि त्यही अनुसारले 2 घन्टा 3 घन्टाको अघि पछिको तरिकामा मात्रै आइपुग्ने भएको छ त्यही भएर मलाई चाहिँ यसले इम्प्याक्ट पारेन तर तपाईँहरूमध्ये धेरैजना चाहिँ यसले कतै इम्प्याक्ट परेको छ भने अब तपाईँ चाहिँ अर्को टिकटको जोहो गर्नुपर्ने हुन्छ अथवा अल्टरनेटिभ डेजमा तपाईँहरूले टिकट खोज्नुपर्ने हुनसक्छ ब्रुनाईमा अब बिहानको 10 बज्नको लागि 5 मिनट मात्रै बाँकी रह्यो श्रोता अब हामी मिलनामातेले गाउनुभएको कसम मन पर्यो भन्ने गीत सुन्दै कार्यक्रमलाई समापन गर्दैछौँ श्रोता अब यो पछाडि मझेरी कार्यक्रम लिएर चाहिँ नूतन राई बहिनी आउनुहुनेछ तपाईँहरूलाई मनोरञ्जन दिनका लागि म भने बिदा हुन्छु हामी भोलि भेट्नेछौँ बिहान 7 बजे फेरि ब्रुनाईको समयमा नमस्ते बाई बाई

0: कार्यालय बाहिरबाट कामको मूल्याङ्कनलाई वैधानिकता दिने गरी नियम ल्याउन लागिएको सूचना तथा संचार मन्त्रीले बताएका छन्। नीति तथा कार्यक्रमबारे सांसदका प्रश्नको उत्तर दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नयाँ नियम छिट्टै लागू हुने बताउनुभयो।
1: रिमोट वर्क सम्बन्धी सूचना प्रणाली विकास भइसकेको छ र नीतिगत निर्णय भई कार्यान्वयन हुने तयारीमा पनि रहेको छ।
0: संचार जगतप्रति सरकारको धारणा पनि तिमल सिन्हाले राख्नु भएको छ।
1: पेश स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ, त्यहाँभित्र पनि डुज र डन्ट्सहरू हुन्छन्। राज्यले व्यवस्थाले एउटा महत्त्वपूर्ण अङ्गको रूपमा राज्यको अङ्गको रूपमा स्वीकारेको एउटा महत्त्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौँ।
0: प्रधान न्यायाधीश सिफारिस विरुद्ध परेका रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छ। कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार गरेको आदेश सर्वोच्च प्रशासनले दुई दिनपछि कार्यान्वयनमा ल्याएको हो। गएको सोमबार मल्लले दर्पित भएका निवेदन दर्ता गर्न मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा आदेश गर्नुभएको थियो, तर दर्ता भएका थिएनन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद गौरवलाका अनुसार अधिवक्ता प्रेमराज सिलवालको निवेदन दर्ता भएको छ। यो निवेदनको पहिलो पेशी एजेट 11 गते तोकिएको कोइरालाले जानकारी दिनुभएको छ। कंग्रेसले निर्वाचन ब्यूरोमा 17 सदस्य मनोनयन गरेको छ। कंग्रेस सभापति गगन कुमार थापाले उपसभापति पुष्पा भूषालको संयोजकत्वमा गठित ब्यूरोमा 17 सदस्य मनोनयन गर्नुभएको हो। ब्यूरोलाई पार्टीको देशव्यापी निर्वाचन डेटाबेस निर्माण गर्ने र निर्वाचन तयारीलाई तथ्याङ्कमा आधारित र वैज्ञानिक बनाउने लक्ष्यसहित कार्यदेश पनि तोकिएको कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ब्यूरोले 753 स्थानीय तह, 6743 वडा र 7 प्रदेशका लागि विस्तृत निर्वाचन योजना तयार गर्ने, मतदाताको मनोविज्ञान र वस्तुस्थितिको विश्लेषण गरी उम्मेद्वार छनौट प्रणालीलाई तथ्यपरक बनाउने जनाइएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानमा कुपोषण हुने बालबालिकाको संख्या बढेको पाइएको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी संख्यामा कुपोषण देखिएको हो। स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगत भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या बढेको बताउनु भएको छ। उहाँका अनुसार कडा शीघ्र कुपोषण 4% बालबालिकालाई देखिएको छ। यसअघि यो कुपोषणको संख्या 1% सीमित थियो। उहाँका अनुसार कडा शीघ्र कुपोषण कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा बढी देखिएका छन्। कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे र करङ देखिने खालका हुने गर्छन्। कडा शीघ्र कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने र सो तयारी खाना खाएपछि बालबालिका स्वस्थ हुने उहाँको भनाइ छ। तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई 25 पुनस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइने थापाले बताउनु भएको छ।
0: सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका 88 र शिव शिखर बहुद्देश्य सहकारीका थप 216 जना बचतकर्ताले फिर्ता पाएका हुन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको छ। यसरी नै बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने समितिले जनाएको छ। समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्ने समितिको भनाइ छ। रुसी वायुसेनाका चालकहरूले स्वीकार्न नसक्ने व्यवहार देखाएको आरोप बेलायती रक्षा मन्त्रीले लगाएका छन्। मृत सागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रोयल एयरफोर्सका विमानलाई अनावश्यक अवरोध गरेको भन्दै मन्त्री जोन हेलीको प्रतिक्रिया आएको छ।
3: I've revealed details of the dangerous interference

नमस्ते, म तपाईँहरूको प्रस्तुता नूतन राई आजको हाम्रो कार्यक्रम मैझेरी मार्फत पनि उपस्थित नै भइसकेको छु र तपाईँहरू सम्पूर्णलाई यही कार्यक्रम मार्फत स्वागत पनि गर्न चाहन्छु। हजुर श्रोताहरू, हामी भने हाम्रो कार्यक्रम मझेरी मार्फत हजुरहरूसँग तीन घण्टाको समयसम्म रहने नै छौँ। पहिलो घण्टा अन्तर्गत भने हामी केही रमाइला गीत सङ्गीतहरू, मिठा कुराकानीहरू राख्ने नै छौँ अनि दोस्रो घण्टामा भने चाहिँ आज बिहिबार यानि कि हाम्रो कार्यक्रमको सेगमेन्ट अन्तर्गत भने चाहिँ फेसनहरू परेको छ, त्यही बारेमा अलिकति मैले चर्चा परिचर्चा गर्ने जमर्को पनि गरेको छु र तेस्रो घण्टा अन्तर्गत चाहिँ सधैँ चाहिँ हाम्रो कार्यक्रममा समसामयिक विषयहरूमा कुराकानी गर्ने नै छौँ अनि हजुरहरूले नै रोज्नुभएका गीत सङ्गीतहरू बजाउने जमर्को पनि गर्ने नै छौँ। हजुरहरूलाई आजको हाम्रो यो कार्यक्रम पक्कै पनि उपयोगी अनि मन पर्नेछ भन्नेमा पूर्ण विश्वास पनि लिइसकेको छु। श्रोताहरू, अनि हाम्रो कार्यक्रम मझेरी अन्तर्गत भने त मिठा मिठा गीत सङ्गीतहरू त छँदै पनि छन् भनेपछि आजको हाम्रो कार्यक्रम मझेरी चाहिँ जहाँ जहाँबाट हजुरहरूले सुन्दै हुनुहुन्छ सबै सबै श्रोताहरूलाई फेरि पनि हाम्रो नमस्कार छ। श्रोताहरू, आजको हाम्रो रमाइलो यात्रातर्फ लागिहालौँ, धेरै कुराकानी पनि नगरिहालौँ किनकि समय एकैछिनमा बितेर पनि जान्छ, त्यही भएर कुराकानीलाई भने अलिकति थाती राखेर गीत सङ्गीततर्फ नै ध्यान दिउँला। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको बसाइमा पहिलो गीत पनि सुनिसक्नु भएको छ, आसिफ शाह र सुबानी मुक्तनको जीवन साथी। अबको बसाइमा भने केहर सिंह लिम्बूको डोको बुन्ने।

हजुर, टोको बुन्ने केयर सिंह लिम्बू अहिलेको समयमा एकदमै चर्चामा रहेको यो मिठो गीत। श्रोताहरू, आज भने बिहिबार परेको छ, 21 मे सन् 2026 तदनुसार, अनि जेठको माफ गर्नुहोला, आज भने बिहिबार परेको छ, 21 मे सन् 2026 तदनुसार जेठको 7 गते विक्रम सम्वत 2083 छ। हजुर, अब भने समयको कुराकानीहरू गरिहालौँ। ब्रुनाईको समय भने अहिले बिहानको 10:14 गइ नै सकेको छ, अनि सिरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 31 डिग्री सेल्सियस रहेको छ, न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस, लाइट रेन एन्ड अ जेन्टल ब्रिज, यानि कि हल्का वर्षा र मन्दा हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बिहानको 3:15 गइ नै सकेको छ, अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 23 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस रहेको छ। सन इन्टरभल्स एन अ जेन्टल ब्रिज भनेर पनि भनिएको छ, घाम लाग्ने र हल्का हावा चल्ने पनि जनाएको छ। त्यस्तै गरेर नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 8:00 नै सकेको छ, अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 28 डिग्री सेल्सियस रहेको छ, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज, मेघ गर्जन सहितको वर्षा र मन्द हावा चल्ने पनि जनाएको छ। सुधार, अहिले भने समय अनि मौसमको कुराकानीहरू गरि नै सकेको छ, भने आजको समय अनि मौसम चाहिँ हजुरहरूको वासस्थानतिर, यानि कि हजुरहरू बस्नुभएको ठाउँतिर चाहिँ के कस्तो रहेको छ त, हजुर अलिकति कुराकानीहरू गर्दै पनि गरौँला, हाम्रो कार्यक्रम सुन्दै पनि गर्नुहोला भनेर पनि भन्न चाहे। हजुरहरूलाई अब ब्रुनाई यानि कि सिरियाको मौसम त मैले खासै भनिरहनु पर्दैन नै होला, किनभने प्राय जसोलाई थाहा भएकै हो, ब्रुनाई चाहिँ एकदमै गर्मी ठाउँ हो, अनि त्यहाँ चाहिँ कति धेरै गर्मी हुन्छ भनेर। त्यही भएर अहिलेसम्म कुनै पनि फेरबदल मौसमहरू भएको छैन, हिजो भयो अस्ति होइन, एकदमै जस्तो थियो त्यस्तै छ, यानि कि घाम भने एकदमै टलक्क लागिरहेको छ बिहानदेखि निरन्तरता। आशा छ आज चाहिँ अलिकति मौसम हुन त अलिकति हल्का हावा चल्ने त भनिएको छ, वर्षा पनि भनेर त भनेको छ, तर पनि हेर्दै जाउँ यो मौसमले चाहिँ कतिको परिवर्तन हुँदै जान्छ, अनि कसरी चाहिँ चेन्ज हुँदै जान्छ, किनभने अहिलेसम्म चाहिँ खासै पनि मौसम परिवर्तन भएको चाहिँ देखेको छैन। सुधारो मजेरी अन्तर्गत चाहिँ गीत सङ्गीतहरू राख्दै नै आइरहेकी छु, यानि कि राखी पनि सकेकी छु, फेरि पनि लागिहालौँ जोन चामलिङ राईको हावा जस्तै मलाई।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFPS गोर्खा रेडियो हो।

सुधारू ये थी एकदमे सुंदर प्रस्तुति अलका याग्निक रख कुमार सानू को घुंघट की हार से सुधारू यदि तपाईहरुको प्रतिक्रिया सुझाव वा सन्देश हाम्रो कार्यक्रम मार्फत छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेका छन् 3224167 3220098 94193 3284 हजुर यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ त्यस्तै गरेर यदि तपाईँहरू ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 चाहिँ लगाउन नबिर्सिनु होला त्यस्तै गरेर पनि मेल मार्फत पनि रहेको छ bbs@gorkhait.com त्यस्तै गरेर फेसबुक मार्फत भने बेबेस गोर्खा सर्च गरेर हजुरहरूले मेसेन्जरमा आफ्नो रुचाइका गीत सङ्गीतहरू या आजको केही विशेष दिन परेको छ भने अवश्य पनि हामी माझ आएर चाहिँ सम्पर्क भने गर्न सक्नुहुनेछ श्रोताहरू यो कार्यक्रमहरू भनेको तपाईँ श्रोता महानुभावहरूको लागि नै रहेको छ तपाईँहरूको साथ सन्देश र अनुरोधले नै यसलाई अझ विशेष पनि बनाउँछ त्यसैले तपाईँको मनपर्ने गीतको अनुरोध सन्देश वा शुभेच्छा पठाउन भने नबिर्सिनुहोला हामी सदैव प्रतीक्षामा रहि नै रहनेछौँ हजुर यो थियो हजुरहरूलाई मैले अलिकति विभिन्न यो कुराकानीहरू भनिसकेको छु यानि कि तपाईँहरूले हामीमा कसरी चाहिँ हाम्रो कार्यक्रममा आएर सम्पर्क गर्न सक्नुहुनेछ हुन त तपाईँहरू नियमित श्रोताहरूलाई त यो बारेमा साह्रै हामीले भनिरहन त पर्दैन तर पनि जो जो अहिलेको समयमा सुन्दै हुनुहुन्छ जसलाई चाहिँ थाहा छैन यो बारेमा उहाँहरूको लागि भने चाहिँ यो विशेष रहनेछ अनि मैले भनी पनि सकेकी छु श्रोताहरू हामी हाम्रो कार्यक्रम मझेरीको पहिलो घन्टाको बसाइमा छौँ अनि गीत सङ्गीतहरू राखि पनि राखेको छु होइन अलिकति गफ गफ पनि भइ नै रहेको छ अब पनि यसै सन्दर्भमा मैले एउटा आज चाहिँ एउटा प्रयोग प्रसङ्ग भने लिएर पनि आइ नै सकेको छु भनिन्छ वेन यु हेभ अ ड्रिम यु हेभ गट टु ग्राब इट एन्ड नेभर लेट गो यो क्यारोल बर्न्टको भनाइअनुसार जब तपाईँसँग कुनै सपना हुन्छ त्यसलाई एकदमै दह्रो या मजबुतीसँग चाहिँ समात्नुपर्छ अरे र कहिले छोड्नु हुँदैन भनेर भनिएको छ यसले हामीलाई के पनि सन्देश दिन्छ भने जीवनमा हरेक मानिसका केही न केही सपनाहरू हुन्छन् कसैले राम्रो पढाइ गर्ने सपना देख्छ कसैले सफल व्यवसायी बन्ने त कसैले परिवारलाई खुसी राख्ने सपना पनि देखेको हुन्छ तर सपना देख्नु मात्र पर्याप्त भने हुँदैन है त्यसलाई पुरा गर्न मेहनत धैर्य र निरन्तर प्रयास पनि एकदमै जरुरी रहेको छ अनि यो चाहिन्छ पनि अनि यो भनाइले पनि हामीलाई के सिकाउँछ भने यदि हामीसँग कुनै राम्रो लक्ष्य वा सपना छ भने त्यसलाई बिचमै छोड्नु भने हुँदैन हुन त बाटोमा धेरै कठिनाइहरू आउन सक्छन् कहिलेकाहीँ असफलता पनि भेटिन सक्छ तर हार नमानि अगाडि बढिरहने हो भने एक दिन सफलता अवश्य पनि प्राप्त हुन जान्छ हुन त श्रोताहरू धेरै सफल व्यक्तिहरूले पनि जीवनमा सङ्घर्ष गरेका थिए गरि नै रहेका छन् तर उनीहरूले आफ्नो सपना कहिले छोडेका छैन त्यसैले हामीले पनि आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ र आफ्नो लक्ष्यतर्फ निरन्तरता अघि भने बढ्दै जानुपर्छ नि अन्त्यमा म के भन्न चाहन्छु भने सपना भन्ने कुरा ठुलो होस् या सानो त्यसलाई पुरा गर्ने साहस र मेहनत हाम्रो हातमा हुन्छ त्यसैले आफ्नो सपनालाई समातेर राखौँ सफलताको यात्रामा भने निरन्तर अघि बढिरहौँ हुन त कति सपनाहरू हामीले जति कोसिस गरे पनि पुरा त हुँदैन तर भने धैर्य त अवश्य पनि राख्नुपर्ने हुन्छ तर त्यही सपनालाई निरन्तरता एकदम सकारात्मक सोच लिएर अगाडि बढ्नुभयो भने अवश्य पनि तपाईँहरू सफल हुनुहुनेछ अनि सफलता भने हातमा पनि पाउन सक्नुहुनेछ हजुर श्रोताहरू यो थियो आजको प्रयोग प्रसङ्ग हजुरहरूलाई अवश्य पनि मन पर्यो होला श्रोताहरू प्रयोग प्रसङ्ग पनि राखिसकेको छु आजको यो हाम्रो कार्यक्रम अन्तर्गत अब भने वातावरणलाई चाहिँ अझै रमाइलो बनाउँदै पनि लानेछौँ लान्छौँ पनि अब भने यही गीतको साथमा गीत रहेको छ एकदमै सुमधुर गीत गुलाम अलीको गाजलुती ठुला ठुला आँखा

हजुर, भर्खरै सुन्नुभयो अत्यन्तै मिठो सदाबहार मन छुने नेपाली गीत गाजलुती आँखा, गाजलुती ठुला ठुला आँखा गुलाम अलीको। श्रोताहरू, यो गीतका भने भावपूर्ण शब्द, मधुर संगीत र आत्मासम्म पुग्ने यो गीतले भने प्रेम, सम्झना र एकदमै आफ्नोपनको सुन्दर अनुभूतिहरू पनि दिलाउँछ, होइन? यस्ता गीतहरू चाहिँ समय बित्दै जाँदा अझ बढी प्रिय पनि बन्दै जान्छन्, किनकि हरेक धुनसँग कसै न कसैको याद पनि जोडिएको हुन्छ। आशा छ यो गीतले भने तपाईँको मन क्षय नै होला र केही मिठा सम्झनाहरू पनि ताजा पक्कै पनि गराए नै होला। सँगैसँगै यस्तै रमाइला प्रस्तुति लिएर हामी निरन्तर तपाईँको साथमा रहनेछौँ, त्यसैले सुनिरहनुहोस् हजुरहरूकै आफ्नै कार्यक्रम मछेरी। श्रोताहरू, यो गीत चाहिँ मलाई पनि एकदमै मनपर्ने गीत हो। यो गीत चाहिँ मैले पहिल्यैदेखि पनि सुन्दै नै आएको पनि हो, होइन? अहिले पनि एकदमै सुनि पनि रहन्छु बेला बेलामा। अनि यो गीतहरू सुन्दा चाहिँ कति मनलाई पनि आनन्द लाग्छ, कहिलेकाहीँ कान्तामा बसेर यस्तो गीत सङ्गीतहरूले चाहिँ आफूलाई एकदमै साथ दिएको जस्तो पनि मलाई चाहिँ अनुभूति हुन्छ। हुन त मैले अघि पनि भनिसकेँ, हजुरहरूलाई पनि पक्कै पनि मन त परेन होला, रमाइलो पनि लाग्यो होला, किनभने पुरानो गीत सङ्गीतहरूमा हाम्रो धेरै नै सम्झनाहरू अड्किएका छन्, होइन, रहेका छन्। जब हामी यो गीत सङ्गीतहरू सुन्छौँ अनि त्यो सम्झनाहरू भने चाहिँ एकदमै ताजा बनेर आइदिन्छ, मलाई चाहिँ त्यस्तो हुन्छ। आशा छ हजुरहरूलाई पनि कहीँ न कहीँ कतै न कतै सम्झना भने पक्कै पनि दिलाए नै होला। हजुर, अब यही कुराकानीको सन्दर्भमा फेरि पनि अर्को गीत सङ्गीततर्फ नै लागिहालौँ। द स्काई बेन्डको टाढैमा मेला लागेछ।

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: बीएफबीएस गोर्खा रेडियो

हजुर, देवी घरती मगरको एकदमै यो हुन्छ नि लोकगीत भन्ने सुनिसक्नु भएछ, खोलीको सलाला। तर आज भने चाहिँ स्पेसल डे पनि परेको छ है, त्यो चाहिँ इन्टरनेसनल टी डे परेको छ। यो चाहिँ हरेक वर्ष मेक 21 मनाइने विशेष दिवसको रूपमा पनि लिइन्छ। अनि यो दिन चाहिँ संसारभर चियाको सांस्कृतिक, आर्थिक र सामाजिक महत्वलाई सम्झने अवसरको रूपमा पनि मनाइन्छ। चिया चाहिँ संसारमा पानीपछि सबैभन्दा धेरै पिइने पेय पदार्थको रूपमा पनि मानिन्छ। नेपाल, भारत, चीन, श्रीलङ्का, केन्या लगायत धेरै देशका लाखौँ मानिसको जीविकोपार्जन चिया खेती र उद्योगसँगै जोडिएको पनि पाइएको छ। विश्व चिया दिवसको उद्देश्य केवल चिया पिउनु मात्र प्रोत्साहन गर्नु होइन, चिया चाहिँ एकदमै यो चिया किसान र मजदुरहरूको योगदानलाई चाहिँ सम्मान गर्नु पनि हो भनेर भनिन्छ। हुन त धेरै ठाउँमा चिया खेती गर्ने काम कठिन हुन्छ। पहाडी भेग, वर्षा र मौसमको चुनौतीका बिच चाहिँ किसानहरूले मेहनत गरेर चिया उत्पादन गर्छन्, तर उनीहरूले सधैँ उचित मूल्य र सुविधा भने पाएका हुँदैनन्। त्यसैले यो दिवसले भने न्यायपूर्ण व्यापार र चिया श्रमिकको अधिकारबारे पनि आवाज भने उठाएको पाइएको छ। आजकल हरियो चिया, हर्बल चिया र अर्ग्यानिक चियाको लोकप्रियता पनि एकदमै बढ्दै भने गइरहेको छ। सुधारो अनुसन्धानहरूले पनि चियामा पाइने एन्टी अक्सिडेन्टले चाहिँ स्वास्थ्यलाई फाइदा पुर्याउन सक्ने पनि बताएका छन्। त्यही भएर भने आज 21 मेमा इन्टरनेसनल टी डे परेको छ। जुन आजको दिन चाहिँ किसानहरूको लागि चाहिँ एकदमै यो प्रोत्साहन गर्ने हेतुले चाहिँ यो दिवस पनि मनाएको, यानि कि उहाँहरूको योगदानलाई चाहिँ सम्मान गर्नु स्वरूप चाहिँ आजको यो 21 मेमा चाहिँ इन्टरनेसनल टी डे भनेर मनाइन्छ। श्रोताहरू, आजको हाम्रो मजेरी कार्यक्रम हजुरहरूलाई कस्तो लागिरहेको छ? हामीले चाहिँ हाम्रो कार्यक्रम अन्तर्गत भरपूर मनोरञ्जन दिने जमर्को यानि कि दिने कोसिसहरू गरिरहेका छौँ। हुन त सधैँभरि एकदमै तपाईँहरूलाई पनि कार्यक्रम मन पर्यो भन्ने पनि हुँदैन होला होइन, कहिलेकाहीँ तलमाथि भइहाल्छ, तर पनि केही छैन, हामी तपाईँहरूको लागि उपस्थित छौँ। यदि हाम्रो कार्यक्रम अन्तर्गत चाहिँ तपाईँहरूलाई केही यो कुरामा सुधार आए जस्तो लाग्छ, अथवा यो खालको गीत सङ्गीतहरू बजिदिए हुन्थ्यो जस्तो मनमा कहीँ कतै छ भने चाहिँ निर्धक्कका साथ हामीसँग आएर सम्पर्क गर्नु। अघि पनि मैले हजुरलाई हाम्रो कन्ट्याक्ट डिटेल्सहरूको बारेमा पनि भनिसकेको थिएँ होइन, फोन नम्बरहरू पनि रहेको छ, हाम्रो इमेलहरू पनि रहेको छ, त्यस्तै गरेर फेसबुक मार्फत मेसेन्जरहरू पनि रहेको छ। हजुरले यो तिनवटामा आफूलाई जहाँ सजिलो लाग्छ हामीसँग माझ आएर सम्पर्क पनि अवश्य गर्नुहोला। अनि हामीले पनि सधैँ चाहिँ आजको हाम्रो कार्यक्रमहरूमा पनि विभिन्न विधाका गीत सङ्गीतहरूलाई समावेश पनि गरि नै रहेका छौँ, पुरानादेखि नयाँ, अनि एकदमै हुन्छ नि यो सुमधुर गीत सङ्गीत लोक भाकर सबै कुराहरूलाई चाहिँ हामीले जोडेर चाहिँ एउटा मिश्रण, एउटा रमाइलो खालको प्याकेज चाहिँ बनाउन खोजिरहेका छौँ। तर पनि कहिलेकाहीँ भुलचुक हुन्छ होला होइन, कहिलेकाहीँ भने जस्तो नहुन सक्छ, मैले अघि पनि भनिहालेँ, तर तपाईँहरूले यदि चाहनुहुन्छ भने आफ्नो रोजाएका भने गीत सङ्गीत सुन्न चाहिँ अवश्य पनि आएर जोडिनु होला। हजुर, अब भने फेरि पनि लागिहालौँ गीत सङ्गीततर्फ नै। उदित नारायण झा र दिपा झाको जति निर्मल जति चोखो।

हजुर, उदित नारायण झा र दिपा झाको जति निर्मल जति चोखो। श्रोता र अब भने ब्रुनेमा बिहानको 11:05 मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मजेरीको पहिलो घण्टाको पहिलो बसाईको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाईमा भने खेम सेन्चुरीको दीपिका ब्याम्बु मगरले गाउनु भएको मायालाई के दिउँ बहिना भन्ने गीत सुन्न सक्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी दोस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्दै गर्नुहोला।

0: डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको बताउनुभयो। कानुन मन्त्रालयको आधिकारिक वेबसाइटमा गई सम्बन्धित ट्याबमा क्लिक गरेर नागरिकले कुनै पनि विधेयक वा कानुनको दफामा संशोधन वा सुझाव दिन सक्नेछन्। सुझाव दिनुअघि सम्बन्धित कानुन अनिवार्य अध्ययन गर्नुपर्ने शर्त राखिएको छ। धनगढी उपमहानगर प्रमुख गोपाल हमालले बाजुरा र हुम्लाको सीमा विवाद गम्भीर बनेको चेतावनी दिनुभएको छ। हुम्लाको खारफुना दुई थाली र बाजुराको हिमाली तीन लामपाटाका बासिन्दाबीचको विवादमा हिमाली गाउँपालिकाका वडा सदस्य र प्रमुख अधिकृतलाई घाइते बनाएर उपचार समेत गर्न नदिएको अवस्था रहेको उहाँको भनाइ छ। सुदूरपश्चिम पर्यटन प्रबन्धनका लागि गएका बेला पहिलेदेखि भइरहेको अनावश्यक विवादमा परिएको उहाँको गुनासो छ।
1: हामी सुदूरपश्चिमको चाहिँ नक्सामा सुदूरपश्चिमै देखा छ। जाउन त रानीसेन धेरै जाने सुन्दर ठाउँ छ र रानीसेन धेरै मान्छेलाई थाहा छैन। आन्तरिक पर्यटक बढ्यो भने भोलिको दिनमा राज्यको पनि ध्यान जाला। यो पिछडिएको क्षेत्र बाजुराको त्यो सुन्दर ठाउँलाई देखाएर केही हामीले मद्दत गर्न सक्छौँ कि त्यो सूचना मार्फत भन्ने पवित्र उद्देश्यको त हाम्रो अरू कुनै स्वार्थ छैन, होइन?
0: हमालले विवादका कारण सरकारी अधिकारीलाई समेत बन्धक बनाइएको थाहा पाएको भए आफूहरू सो क्षेत्रमा जाने थिएनौ भन्नुभएको छ।
1: हामी लखेटेर आउँदाखेरि बाटोमा हामीलाई जान नदिने, अब उता पनि जान नदिने, यता पनि जान नदिने, फर्किनु भने बाबा हामी फर्किन्छौँ, हामीलाई यो विवादको चाहिँ सरोकार पनि छैन, हामी फर्किन्छौँ भन्दाखेरि हामीले जाने तर्न खोजेको त्यो पुलको पटराहरू उप्काइदिएर हामीलाई अवरोध सिर्जना गरियो। हामी एउटा जिम्मेवार पदको मान्छे थियौँ, हामीलाई यदि सूचना भइदिएको हामी कुनै पनि हालतमा त्यहाँ जान्थेनौँ।
0: हमाल सहितको टोलीले ड्रोन उडाएर भिडियो बनाउँदा कुटपिट हुँदा चारजना घाइते भएकामा उपचारका लागि सुर्खेत लगिएको छ। विभिन्न आठ विश्वविद्यालयका उपकुलपति पदका लागि हालसम्म 226 आवेदन परेको छ। सरकारले पहिलो चरणमा आठवटा विश्वविद्यालयमा उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि लागू गर्दै खुला आवेदन आह्वान गरेको थियो। त्रिभुवन विश्वविद्यालयमा सबभन्दा बढी 50 आवेदन परेको छ। त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन परेको छ। राजनश्री जनक विश्वविद्यालयमा 27, मध्यपश्चिम विश्वविद्यालयमा 20 तथा सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा 19 आवेदन प्राप्त भएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 मात्रै उपकुलपति बन्न आवेदन दिएका छन्। मधेसमा धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान कम भएका कारण चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने भएको छ।
2: राष्ट्रिय तथ्याङ्क कार्यालय तथ्याङ्क समन्वय कार्यालय धनुषाले सार्वजनिक गरेको प्रादेशिक कुल ह्रास उत्पादन अनुमान सम्बन्धी समष्टिगत आर्थिक सूचकमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको हो। यसपटक पर्याप्त मात्रामा पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेकाले विगत 3 यताकै सबैभन्दा कम आर्थिक वृद्धि दर हासिल हुने तथ्याङ्क अधिकृत नरबहादुर कुमारले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2080-81 भने मधेसमा 3.18% र आर्थिक वर्ष 81-82 2.72% आर्थिक वृद्धि दर थियो। लगातार 2 यता मधेसको कृषि उत्पादनमा नकारात्मक प्रभाव परेका कारण आर्थिक वृद्धि दर खस्किँदै गएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2082-83 राष्ट्रिय वार्षिक कुल ग्राहस उत्पादनमा मधेस प्रदेशको योगदान 13.1% रहने प्रारम्भिक अनुमान गरिएको छ। तथ्याङ्क सार्वजनिक गर्ने कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले मधेस प्रदेशमा कृषिको योगदान घट्दा यो समस्या आएको बताउनु भएको छ। आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्ने उहाँले बताउनु भएको छ।
0: अङ्ग्रेज क्लब एस्टन भिल्लाले 44 पहिलो पटक युरोपेली उपाधि जितेको छ। इस्तानबुलमा भएको फाइनलमा फ्राइबर्गलाई 3-0 पराजित गर्दै एस्टन भिल्लाले युरोपा लिगको उपाधि जितेको हो। क्लबका व्यवस्थापक उनाई इमरीले यो उपलब्धिलाई लिएर गौरव गर्नुभएको छ। फिफा विश्वकप आउन अब 21 बाँकी रहँदा अहिलेसम्म 17 देशले विश्वकप खेल्ने टोली घोषणा गरेका छन्। 48 देशले आफ्नो टोली घोषणालाई तीव्रता दिन थालेका छन्। खबर यति नै। नमस्कार, म महेन्द्र।

एकपटक स्वागत छ हजुरहरू सम्पूर्णलाई हाम्रो कार्यक्रम म झिरीको दोस्रो घण्टामा म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा श्रोताहरू हामीले पहिलो घण्टामा भने रमाइला गीतहरू साथै प्रेरक प्रसङ्ग पनि भनी नै सकेकी थिए अनि आज चाहिँ 21 मईमा चाहिँ स्पेसल डे चाहिँ के रहेको थियो भन्ने विषयमा भने चाहिँ यो चियाको बारेमा ल्याइन सकेको थिएँ अनि तपाईँहरूको यो समय साथको लागि पनि धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु श्रोताहरू आज हाम्रो कार्यक्रम सुनिदिनु होला किनभने यात्रा अझै पनि बाँकी नै रहेको छ भर्खर मात्र हामी दोस्रो घण्टामा प्रवेश भने गरिन सकेका छौँ आजको हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा भने चाहिँ अघि मैले भनि नै सकेकै थिएँ दोस्रो घण्टाको रूपरेखामा चाहिँ आज मैले अलिकति यो फेसनहरूको बारेमा चर्चा परिचर्चा गर्ने सोच लिएर केही कुराकानीहरू लिएर आइ नै सकेको छु अनि विभिन्न विधाका गीत सङ्गीतहरू त छँदै पनि छन् हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको पहिलो गीत भने सुनिसक्नु भएको छ उदित नारायण झा र दिपा झाको ज्यानको माया नै नरेसम्म भएको बसाइमा भने स्वप्न सुमन र समीर श्रेष्ठको जे छौ तिमी

हजुर, जे छौ तिमी स्वप्न सुमन र समीर श्रेष्ठको श्रोताहरू गीत सङ्गीत पनि सुन्दै हुनुहुन्छ अनि तपाईँहरूको आजको दिन चाहिँ के कसरी व्यतीत गर्ने सोच्नु भएको छ? यदि हुन त कति ठाउँमा हाम्रो श्रोताहरू हुनुहुन्छ होइन, देश विदेशभरि नै फैलिएर बस्नुभएको छ अनि आफ्नो ठाउँको समयअनुसार चाहिँ तपाईँहरूको आजको चाहिँ कति ठाउँमा चाहिँ बिहान भइसकेको छ होला, उहाँहरूले चाहिँ आज बिहिबारलाई चाहिँ कसरी दिनचर्याहरू व्यतीत गर्ने भन्ने प्लानिङहरू पनि गर्दै हुनुहुन्छ होला, बिहान पनि भइसक्यो होला अनि कतिजनाको त बेलुका पनि भइ नै सकेको होला होइन, एकदमै अब बेलुका चाहिँ के गर्ने कसो गर्ने अनि डिनरहरूमा के बनाउने भन्ने कुराहरू पनि हुँदै पनि होला अनि कतिजनाको चाहिँ भर्खरै बिहान बिहान उदाउँदै होला, यानि कि घामहरू उदाउँदै पनि होला। हुन त आफ्नो समयअनुसार आफ्नो ठाउँअनुसार तपाईँहरू जे जस्तो हुनुहुन्छ, यदि त्यो समयमा चाहिँ हाम्रो कार्यक्रम मजेरी सुन्दै हुनुहुन्छ भने फेरि पनि धन्यवाद त दिनुपर्ने नै हुन्छ अनि हाम्रो बेबेस गोर्खा रेडियोलाई चाहिँ निरन्तर त सुन्दै गर्नुहोला अनि यसरी नै जसरी अहिलेसम्म साथ अनि माया दिनुभएको छ त्यसरी नै अझै पनि बेसी भन्दा पनि बेसी साथ अनि माया भने पक्कै पनि दिँदै गर्नुहोला। यदि मात्र नभएर हाम्रो ब्रुनाईको श्रोताहरूको आजको बिहिबार चाहिँ कसरी सुरुवात भइसकेको छ, हुन त हाम्रो बेबी परिवारहरू सबैजना व्यस्त हुनुहुन्छ होला, कतिजना काममा हुनुहुन्छ होला अनि कतिजना चाहिँ अब नानीहरूलाई स्कुलमा छोडेर, म सधैँ पनि भन्ने नै गर्छु दिदी बहिनीहरू भेटघाटतिर पनि अगाडि बढिसक्नु भयो होला होइन, कतिजना त रमाइलो पनि गर्दै हुनुहुन्छ होला, किनभने यो कुरा जोड्नुको कारण चाहिँ मैले सधैँ पनि भन्ने नै गरेको हुन्छु, ब्रुनाईमा चाहिँ हाम्रो खासै कामहरू हुँदैन, दिदी बहिनीहरूले चाहिँ त्यति धेरै कामहरू गर्नुहुन्न किनभने जबहरू भनेको एकदमै लिमिटेड हुन्छ, त्यही भएर जबमा गर्नेहरू त जब गरिहाल्नुहुन्छ, फ्री हुनेहरू चाहिँ एकदमै आफ्नो दिनलाई पनि रमाइलोसँग सुरुवात त गर्ने नै हुनु भइहाल्यो, साथीभाइ जम्काभेट एकदमै दिमागलाई फ्रेस बनाउने चाहिँ एकदमै यो चाहिँ अपर्च्युनिटी हो भन्दा चाहिँ एकदमै फरक पनि पर्दैन। त्यही भएर म भन्ने गर्छु ब्रुनाईमा बसिन्जेल भने यो ब्रुनाईको बसाइको दौरानमा चाहिँ एकदमै भरपूर मनोरञ्जन लिनुहोला, इन्जोय गर्नुहोला फुल्लेस्ट तरिकाले भनेर पनि म भन्न चाहेँ। हजुर श्रोताहरू, गीत सङ्गीत पनि राखिरहेको छौँ, अलिअलि कुराकानी पनि गरि नै रहेको थिएँ होइन, अलिकति मैले भनी पनि सकेको छु, तर जे जसरी भए पनि तपाईँहरूले आफ्नो दिनचर्या एकदमै राम्रोसँग व्यतीत गर्नुहोला, दिन बितेका हाम्रा श्रोताहरू बेलुकाको अब के कस्तो प्लानिङहरू होला त्यो पनि तपाईँहरूको जेसुकै होस् एकदमै राम्रो होस् भनेर म भन्न चाहेँ। फेरि पनि गीत सङ्गीततर्फै लागौँ, अर्को गीत सुनौ, सुनिता थेगिमको कालो केसमा रेलीमा।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: यो PFBS गोर्खा रेडियो हो।

श्रोताहरू भर्खरै सुनिसक्नुभयो सुजन चापागाई र शान्ति श्री परियारको घुमी घुमी। आज भने हाम्रो फेसन विशेष कार्यक्रममा हामी कुराहरू गर्दैछौँ नेपाली डिजाइनरहरूको उदय अर्थात् नेपाली फेसन डिजाइनरहरू कसरी आज देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय स्तरसम्म पनि आफ्नो पहिचान बनाउन सफल भइरहेका छन् भन्ने विषयमा। श्रोताहरू, एक समय थियो जहाँ फेसन भन्न साँच्चै यो विदेशी ब्रान्ड र अन्तर्राष्ट्रिय डिजाइनलाई मात्र महत्त्व भने दिन्थ्यो, तर अहिले समय एकदमै बदलिएको छ। नेपाली डिजाइनरहरूले आफ्नो सृजनशीलता, परिश्रम र नेपाली संस्कृतिलाई आधुनिक शैलीसँग मिसाएर यानि कि नयाँ पहिचानहरू भने बनाइरहेका छन्। आज चाहिँ यो नेपाली फेसन उद्योग विस्तार विश्व बजारतर्फ पनि अगाडि भने बढिरहेको छ। श्रोताहरू, पहिले चाहिँ यो नेपाली डिजाइनमा मुख्यतया बिहे, चाडपर्व अब विशेष कार्यक्रममा मात्र सीमित हुन्थ्यो भने अहिले चाहिँ दैनिक प्रयोग हुने कपडादेखि लिएर इन्टरनेसनल रनवेसम्म नेपाली डिजाइनरहरूको उपस्थित देख्न सकिन्छ। अनि उनीहरूले चाहिँ नेपाली ढाका, हातले बुनेका कपडा, नेपाली कला र परम्परागत डिजाइनलाई पनि आधुनिक फेसनका रूपमा चाहिँ रूपान्तरण पनि गरिरहेका छन्। यही कारणले नै होला अहिले नेपाली पनि झल्किने आउटफिट युवा पुस्तामाझ भने निकै नै लोकप्रिय पनि बन्दै गइरहेको छ। श्रोताहरू, आज भने धेरै नेपाली डिजाइनरहरूले चाहिँ यो सोसल मिडियालाई आफ्नो मुख्य माध्यम पनि बनाएका छन्। जस्तो कि इन्स्टाग्राम, फेसबुक र टिकटक मार्फत उनीहरूले आफ्नो डिजाइन विश्वभर पुर्याइ पनि रहेका छन्। पहिले चाहिँ एउटा यो डिजाइन देखाउन ठुलो कार्यक्रमहरू चाहिन्थ्यो, तर अहिले भने आफ्नै मोबाइलबाट लाखौँ मानिससम्म पुग्न भने सजिलै सकिन्छ। यही डिजिटल प्लेटफर्मले चाहिँ नयाँ प्रतिभालाई पनि एकदमै राम्रो अवसर पनि दिएको छ। अब अर्को महत्त्वपूर्ण कुरा चाहिँ के हो भने नेपाली युवाहरूमा अहिले बढ्दो फेसन चाहिँ अवेरनेस पनि रहेको छ। अहिले धेरै युवाहरू विदेशी कपडा मात्र नभएर मेड इन नेपाल भन्ने कुरालाई पनि एकदमै गर्वका साथ प्रयोगहरू पनि गर्न थालेका छन्। नेपाली डिजाइनरले बनाएका मोडर्न साडी, फ्युजन कुर्ताहरू, ह्यान्डमेड ज्वेलरी र एथनिक वेयर अहिले निकै नै एकदमै यो चर्चामा पनि रहेको छ भनेर भनिन्छ। त्यसै गरी यो मात्र नभएर यो सस्टेनेबल फेसन अर्थात् वातावरण मैत्री फेसनको अवधारणामा पनि नेपालको डिजाइन अघि बढिरहेका छन् भनेर भनिन्छ। जस अन्तर्गत भने यो हातले बनेका सामग्रीहरू, यो एकदमै यो के भन्छ यसले जुन नेपाली उत्पादनहरू छ त्यसलाई चाहिँ अझ विशेषहरू पनि बनाएको छ यो फेसनहरूले चाहिँ भनेर पनि भनिन्छ। तर यो त एकदमै राम्रो पक्षहरू थियो, तर अवसरसँग चुनौतीहरू पनि हुन्छन्। नेपालमा अझै पनि फेसन उद्योगले पर्याप्त लगानी, अन्तर्राष्ट्रिय एक्सपोजर र प्राविधिक सहयोगहरू पाउन भने सकेको छैन। धेरै प्रतिभाशाली डिजाइनरहरू सीमित स्रोतका कारण भने सङ्घर्ष पनि गरिरहेका त छन्, तर पनि उनीहरूको मेहनत र यो सृजनशीलताले भने नेपाली फेसनलाई नयाँ उचाइतर्फ भने दिनदिनै अगाडि लगिरहेको छ। श्रोताहरू, आज भने नेपाली डिजाइनरहरू केवल कपडा बनाउने व्यक्ति मात्र नभएर उनीहरूले नेपाली संस्कृति र पहिचानलाई पनि संसार सामु चाहिँ प्रस्तुत गर्ने पनि गरेका छन्। उनीहरूको डिजाइनमा नेपाली कला, परम्परा र आधुनिक सोचको सुन्दर मिश्रणहरू पनि देख्न सकिन्छ। र अन्त्यमा चाहिँ म के भन्न चाहन्छु भने श्रोताहरू, यदि हामीले नेपाली डिजाइनर र स्थानीय उत्पादनलाई एकदमै साथ दियौँ भने यसले केवल फेसनहरू उद्योग मात्र होइन देशको अर्थतन्त्र र नेपाली पहिचानलाई पनि एकदमै बलियो त बनाउँछ नै, एकदमै मद्दत पनि गर्छ। त्यसैले अब भने हामीले फेसनहरू रोज्दा विदेशी मात्र राम्रो हुन्छ भन्ने खालको सोचहरू चाहिँ बदल्ने समय पनि आएको छ है। यो नेपाली डिजाइनरहरूको सृजनाहरू हामीले पनि प्रयोग गरौँ, नेपाली प्रतिभालाई प्रोत्साहन गर्दै लैजाउँ भनेर पनि म भन्न चाहन्छु। श्रोताहरू, मैले भने जसरी नै पहिला चाहिँ एकदमै होइन यो फेसन भन्ने खासै उयो थिएन, भए पनि हल्का फुल्का बाहिरको हेरेर कपीहरू गरिन्थ्यो, डिजाइनहरूलाई चाहिँ त्यसरी नै बनाइन्थ्यो, क्रिएटहरू गरिन्थ्यो। तर अहिले भने एकदमै नयाँ नयाँ प्रतिभाशाली डिजाइनरहरू चाहिँ हाम्रो नेपालमा पनि एकदमै भइसकेका छन्, यानि कि सफल भइरहेका छन्। अनि उहाँहरूले चाहिँ एकदमै राम्रो राम्रो आफ्नो नेपालको मौलिक कुराहरूलाई चाहिँ त्यसलाई कसरी नयाँ डिजाइनमा उतार भन्ने कुराहरू लिइरहेका छन्। अब त्यो भयो होइन, कलाहरू भयो, सबै कुराहरू चाहिँ एकदमै सम्मिश्रण भएर आइरहेका छन्। त्यसैले हामीले विदेशीलाई मात्र नभएर नेपाली आफ्नै कला संस्कृतिमा भएको कुराकानीहरू कुराहरूको बारेमा होइन, अनि फेसनहरूमा जुन समेटिएका छन् ती कुराहरूलाई चाहिँ अलिकति मध्यनजर गर्दै भने चाहिँ एकदमै हामीले प्रोत्साहन पनि गर्नुपर्ने हुन्छ अरूलाई पनि, अनि आफूले पनि लगाउन भने चाहिँ नबिर्सिनु होला। यदि तपाईँले चाहिँ नेपालभन्दा बाहिर बसोबास गरिरहनु भएको छ भने पनि कहिलेकाहीँ नेपालहरू छुट्टीमा जाँदा भने आफ्नो देशमा बनेका यी सरसामानहरू अवश्य पनि
किनिदिनु होला किन्नु होला, अनि जुन कुराहरूले सानो सानो अथवा थोरै थोरै कुराहरूले पनि एकदमै धेरै मद्दतहरू त पक्कै पनि मिल्नेछ। त्यो कुराहरू चाहिँ हामीले आफै लगाउँदा पनि आफूलाई गर्व त हुने नै भयो, त्यो समयमा अरूले पनि कहीँ कतै मन पराएको पनि हुनसक्छ होइन, सोधपुछ पनि हुन जान्छ। त्यसैले फेसन भनेको चाहिँ एउटाले मात्र नभएर हरेक पक्ष चाहिँ त्यहाँ समावेश हुनुपर्छ, अनि जुन कुरा चाहिँ एकदमै त्यसलाई चाहिँ हामीले निरन्तरता दियो, साथ एकअर्कामा दियो भने अवश्य पनि राम्रो भन्छ भनेर म भन्न चाहे। हजुर, यो त थियो आजको फेसन विशेष अन्तर्गत। मैले हाम्रो नेपाली डिजाइनरहरू पनि कति धेरै अहिले नेपालमा मात्र नभएर विश्वसम्म पनि परिचित भइसकेका छन् अथवा उहाँहरूको फेसनहरू पुगिसकेको छ भन्ने कुरामा चाहिँ मैले अलिकति चर्चा परिचर्चा भने गरि नै सकेको छु। अब लागौँ एउटा हिन्दी गीत।

हजुर, यो एकदमै रमाइलो गीत थियो श्रेया घोषालको बहारानी हिन्दी गीत। हजुर, तपाईँहरूलाई पनि पक्कै पनि यो समयमा रमाइलो अनि मन पनि परिने रहेको होला, किनभने हामीले चाहिँ हाम्रो कार्यक्रम अन्तर्गत विभिन्न विधाका गीत सङ्गीतहरू जस्तो कि पुरानो नयाँ लोकगीत सबै कुरालाई चाहिँ हामीले समेट्ने भन्ने जमर्को गरिरहेका छौँ। श्रोताहरू, भर्खरै भने मैले अलिकति चर्चा परिचर्चा पनि गरिसकेको छु, आज भने बिहिबार हाम्रो कार्यक्रमको रूपरेखा बमोजिम भने चाहिँ आज अलिकति फेसन परेको थियो, त्यही विषयमा भने मैले कुराकानी पनि गरि नै सकेको छु। हाम्रो कार्यक्रम निरन्तरता सुन्दै गर्नले यस्तै कुराकानी र अझै पनि हाम्रो कार्यक्रम अन्तर्गत छँदैछ भन्दै एक देव लिम्बूको तिम्रो मुस्कान।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो के गर्दै भएको
1: एक आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
2: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
1: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
3: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर सर्वराज आचार्य र लक्ष्मी मल्लको डाँडा घरे साइली हजुर, यो चाहिँ एकदमै एकदमै हुन्छ नि चर्चामा रहेको गीत थियो, लोकधरी खालको गीत थियो, हजुरहरूलाई पक्कै पनि मन पर्यो होला। श्रोताहरू, मैले भने हाम्रो यो दोस्रो घन्टाको कार्यक्रम अन्तर्गत अलिकति आजको रूपरेखा बमोजिम कुरा पनि गरिसकेकी छु, होइन, अलिकति विभिन्न विधाका गीत सङ्गीतहरू पनि राखि नै रहेको छु। अब भने लागौँ एउटा इन्टरभ्यूतर्फ। यो रहेको छ टुआजियरका एमजी प्लटन सपोर्ट कम्पनी क्याडर इन्स्ट्रक्टर साजन हिमाल बलालसँग भने बिएबिएस गोर्खा रेडियो ब्रुनाइकी बहिनी बिना गुरुङले गर्नुभएको कुराकानीको भाग भने अब प्रस्तुत छ, श्रोताहरू हजुरहरूले सुन्न सक्नुहुनेछ।
1: बिएबिएस गोर्खा रेडियोमा स्वागत छ दाई हजुरलाई।
2: धन्यवाद बहिनी।
1: हजुरको शुभ नाम अनि कुन कम्पनीबाट हुनुहुन्छ?
2: मेरो नाम चाहिँ हिमाल बलाल हो, म अहिले चाहिँ डी कम्पनी एमजी प्लटुन भनौँ बहिनी।
1: आज हुन गइरहेको क्याडरमा चाहिँ हजुरको रोल चाहिँ के छ?
2: हजुर, अहिले चाहिँ म ट्वाइसी गुरुजी हुनुहुन्थेन, तर त्यही म खास प्लटुन सार्जन हो, तर चाहिँ अहिले चाहिँ यो क्याडरमा चाहिँ सबै रन भनौँ न, प्रोग्रामदेखि लिएर सबै ट्रेनिङदेखि लिएर एभ्रिथिङ मैले गरेको भन्नु पर्ला आज बहिनी।
1: निकै ठुलो जिम्मेवारी रहेछ दाइको। यो क्याडरको लागि चाहिँ चाहिने स्ट्यान्डर्डहरू चाहिँ के छन् स्टुडेन्टहरूमा चाहिँ?
2: बहिनी स्पेसली भन्दाखेरि चाहिँ अब सुरुवातमा चाहिँ अब सबै भाइहरू चाहिँ अब मेन्टली स्ट्रङ हुनु पर्यो, रेडी हुनु पर्यो भनौँ न। अब मेन्टली स्ट्रङ भएन भने त अब भाइहरूले अब जे कुरामा पनि साह्रो पर्छ, अब मनैदेखि नै स्ट्रङ छैन भने। स्पेसली त्यो भन्दाखेरि अब स्पेसली अब एजुकेसन वाइज पनि राम्रो हुनु पर्यो भाइहरू, अब अलि क्याचअप राम्रो गर्नु पर्यो। स्पेसली हाम्रो चाहिँ धेरै वेपन सिस्टमहरू छ, अब जिपिएमजीदेखि लिएर एचएमजी हेभी मेसिन गन अनि ग्रेनेड मेसिन गनहरू निकै नै वेपनहरू छ। त्यही भएर भाइहरूलाई चाहिँ धेरै कुराहरू टिप्नु चाहिँ निकै सर्ट टाइममा पर्ने हुनाले जस भाइहरूलाई अलिक मेन्टली पनि अलिक क्याचअप गर्न साह्रो छ। जस एजुकेसन वाइज भनौँ, अब फिटनेस त्यस्तै त्यतिकै भइहाल्यो, त्यो चाहिँ अब हाम्रो नेपाली नेपाली गोर्खालीको स्ट्यान्डर्ड भनौँ। अब अरू त्यही भनौँ बहिनी, मेन्टली स्पेसली हाल्छ बहिनी।
1: हजुर दाइ, कुनै पनि टिचर पनि कुनै समयमा चाहिँ स्टुडेन्ट नै हुनुहुन्थ्यो होइन, त्यस कारणले गर्दाखेरि प्राय स्टुडेन्टहरूमा चाहिँ कन्फिडेन्स नहुनसक्छ बिगिनिङमा होइन। त्यसको लागि चाहिँ एज अ इन्स्ट्रक्टर हजुरले चाहिँ स्टुडेन्ट्समा चाहिँ यो आत्मविश्वास कन्फिडेन्स बढाउन चाहिँ कसरी हेल्प गर्दै हुनुहुन्छ?
2: हजुर हजुर, एकदम राम्रो क्वेसन सोध्नु भयो। जस म पनि डेफिनेटली पहिला हालतमा म यस्तै थिएँ, जस म यिनीहरूलाई म कस्तो पहिलाको गुरुजीहरूले कस्तो गर्नुहुन्थ्यो अनि जस त्यही कुराहरूलाई चाहिँ अब राम्रो कुराहरू अब भनौँ न लिएर प्लस अहिले अब नयाँ जेनेरेसनहरूलाई पनि अब त्यही अनुसार अब लानु पर्यो। अब जस धेरै कुराहरू स्पेसली मैले चाहिँ अब यङ हाम्रो इन्स्ट्रक्टर गुरुजीहरू हुनुहुन्छ अहिले निकै राम्रो राम्रो एकदम कोर्सहरू पनि राम्रो गरेर आउनुभएको गुरुजीहरू, उहाँहरूसँग निकै आइडिया लिन्छु म। अनि त्यस्तै जस भाइहरूलाई कन्फिडेन्ट बिल्डअप गर्नुको लागि चाहिँ स्पेसली भाइहरूलाई चाहिँ अब हाम्रो प्लुटुन भनेको चाहिँ अलिक सबै आफू गुर्जीहरू पनि काम गर्ने, त्यो हराउने भन्दा पनि गर्ने, आफू पनि गर्ने अरूलाई पनि गराउने त्यस्तो खालको प्लुटुन छ। जस त्यो बाटो पनि भाइहरू निकै इन्सपायर प्लस अलिअलि कन्फिडेन्ट पनि बिल्डअप भएको देखेको छु, र प्लस अलिअलि अलि फन एक्टिभिटीहरू पनि हामी निकै इन्गेज हुन्छौँ। अब भनौँ न अस्ति मेसिङदेखि लिएर हामी अस्ति फुटबल पनि अर्गनाइज थियो भाइहरूसँग खेलियो, जस जस्तो जस इन्भल्भ हुने भनौँ न, कहिले मोमो पार्टी हुन्छ, कहिले चटपटे पार्टी, जस भाइहरूसँग इन्की पनि इन्गेज भएर चाहिँ निकै भाइहरूसँग निकै क्लोज पनि भयो अनि भाइहरू पनि मोर कन्फिडेन्ट आउँछ। हामीसँग जति क्लोज भयो तिनीहरू त्यति कन्फिडेन्ट हुने हो, नत्र अब हामीसँगै तर्सिँदै हिँड्यो भने त अब कन्फिडेन्ट त हराउँछ नि बहिनी।
1: क्याडर चाहिँ कति खण्डमा अथवा कति भागमा चाहिँ सञ्चालन भइरहेको छ अनि अहिले कुन कुन भागमा हुनुहुन्छ?
2: बहिनी हाम्रो चाहिँ खास आठ हप्ता हो बहिनी, खास जस फर्स्ट तिन हप्ता हामी विदिन ब्यारेकमा भयो, त्यो अनि सबै टिचिङ फेजहरू मात्र भयो अनि प्लस फिटनेसहरू बिहान चाहिँ फिटनेस अनि आफ्टरनुनमा सबै टिचिङ सक्यो। त्यसपछि चाहिँ हामी चाहिँ लाइभ फायरिङ जस्तै आज जस्तै जस हामीले चाहिँ लाइभ फायरिङ जस एक हप्ता सोल्ली भन्नु पर्ला अब किनभने निकै ब्रेक इन हुँदै गयो वेपन त्यसमा भयो अनि त्यसपछि हाम्रो जङ्गलहरू जाने अनि हाम्रो आफ्नै ड्रिलहरू गरेर चाहिँ त्यो गरियो अनि अहिले चाहिँ हाम्रो चाहिँ क्याप ड्रेप हुन्छ आफ्नो प्लोटुनलाई चाहिँ फर्दर आफै आफ्नै अनमा त्यो छोडिदिएको छ कम्पनीले, जो कसरी चाहिँ आफ्नो प्लोटुनलाई चाहिँ आफ्नै छुट्टै ट्रेनिङ गरेर अहिले जस्तै अब आज हामीले चाहिँ ड्रोनको जो ड्रोन सुटहरू गऱ्यौँ जस्तै आफ्नै प्लोटुनको राम्रोको लागि चाहिँ त्यस्तो ट्रेनिङ अहिले भनौँ न बहिनी, जस हाम्रो जस क्यारियर चाहिँ सकिसकेको छ बहिनी, जस अहिले चाहिँ भाइहरूलाई चाहिँ स्पेसली एक्स्ट्रा ट्रेनिङहरू मात्रै अलि डेभलप गर्नको लागि मात्रै हो बहिनी।
1: ए हजुर, भनेपछि लगभग फाइनलमा आइसक्नु भयो?
2: हजुर, अलमोस्ट सकियो भन्दा नि हुन्छ, हिजो फाइनल रिटर्न टेस्ट थियो एउटा, बाँकी एउटा लास्ट, त्यो पनि हिजो साँझ सकियो, अब चाहिँ सकियो भन्दा पनि हुन्छ, अब भाइहरूको सेलेक्सन मात्र बाँकी छ बहिनी। अब
1: हजुर कतिजना सेलेक्टेड भइसक्नु भयो अथवा हुनेवाला हुनुहुन्छ संख्यामा चाहिँ?
2: हजुर, जस मारामार छ भाइहरू, जस चारजना एकदम 24 इन्टेकको सबैजना अब हुन्छु गर्छु खान्छु भनेरै आएको छ. जे अब सबै बस्छु पनि, सबैले इन्टरभ्यू गर्दा बस सबैजना बस्छु नै भन्छ, अब छोड्दै छोड्दैन भन्ने खालको छ. जेस जो भाइहरूको जस विल ट्राई टु सबै चारजनै राख्ने ट्राई गर्छौँ, तर लेट्स सी. तर एक्सपेक्टेड पहिला चाहिँ हाम्रो प्लान चाहिँ 3 चाहिँ प्लान हो. जेस लेट्स सी, वी आर फाइटिङ फर किपिङ 4 भाइहरू.
1: दाइ अन्तमा अब आउने क्याडर भविष्यमा एमजी प्लटुनमा चाहिँ क्याडर गर्न चाहनुहुनेहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ अथवा एडभाइस सुझाव सल्लाह?
2: स्पेसल्ली अब आउनेहरू भनेको अब 23-25 अब अर्को पालि मोर लाइकली हामी चाहिँ 25 इन्टेकोलाई जस 25 इन्टेकको आउँछ होला. जस अब स्पेसल्ली भाइहरूको चाहिँ अब कस्तो हुन्छ भने चाहिँ पहिल्यैदेखि एकदम ब्रेन वास छ कि दुःख हुन्छ, अब यस्तो भारी धेरै बोक्नुपर्छ, अब त्यस्तो पहिल्यै मेन्टली अब त्यो ब्रेक भए हुनु भएर पहिला प्रिपेयर भएर आउनु होइन. यहाँ ठाउँ एकदम राम्रो छ, अब प्रमोसनहरूदेखि लिएर सबै सबै छ. जे दाजुभाइको राम्रो रिलेसन भनौँ, पहिल्यै अब अलि मैले मेरो चाहिँ फेभरेटै मेन्टली प्रिपेयर भएर आउनु भन्छु. अनि चाहिँ दुःख त कहाँ छैन र जहाँ पनि दुःखै हो बहिनी होइन, जस त्यस खुसी हुन सिक्नु पऱ्यो भाइहरूले. अब त्यही हो, त्यही भन्छु होला बहिनी.
1: हजुर, धन्यवाद दाई, समय निकालेर बिएफबिएस गोर्खासँग कुराकानी गरिदिनु भएकोमा, अनि धेरै धेरै बधाई क्याडर सकाउनु भएकोमा, अनि आउँदो दिनहरूको लागि पनि बेस्ट विसेस भन्न चाहन्छु.
2: हजुर, थ्याङ्क यू बहिनी. जस पछि फेरि यसरी नै भेटघाट गर्नु पाऊँ होइन, फेरि यसै सबै श्रोताहरूलाई चाहिँ हाम्रो के कस्तो दुःख छ, के गरिँदैछ भनेर चाहिँ मेसेजहरू सबैजनालाई पुगोस्, स्पेसली दिदी बहिनीहरूलाई. त्यति छ बहिनी, थ्याङ्क यू.
0: हजुर, भर्खरै सुनिसक्नुभयो 2RZR-का एमजी प्लटुन सपोर्ट कम्पनी क्याडर इन्स्ट्रक्टर साजन हिमाल बलालसँग चाहिँ बिएबिएस गोर्खा रेडियो ब्रुनाईकी बहिनी बिना गुरुङले गर्नुभएको कुराकानी. श्रोताहरू, कुराकानीको क्रम भने अझै पनि जारी नै रहेको छ. क्याडरका विद्यार्थीहरू नरेश नाथ र शैलेश चन्दसँगको कुराकानी अब भने तेस्रो घण्टामा सुन्नुहुनेछ. बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. श्रोताहरू, अब भने हाम्रो बिएबी परिवारहरूको लागिरहेको छ यो क्विज नाइट. यो चाहिँ फ्राइडे 5 जुनमा चाहिँ यो बेलुकाको 7 बजेदेखि चाहिँ स्टार्ट हुन्छ, यानि कि ओपन हुन्छ. तर क्विज स्टार्ट चाहिँ 7:30 सुरु हुने भनेर भनिएको छ पेट्यो बार मुङमुङमा. यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने अवश्य पनि क्विज नाइटमा चाहिँ भाग लिनुहोला. तपाईँले थुप्रै कुराहरू चाहिँ जित्न पनि सक्नुहुनेछ है. त श्रोताहरू, यदि तपाईँहरू क्विजहरूमा इन्ट्रेस्ट हुनुहुन्छ, कसैलाई जेनरल नलेजहरूको बारेमा चाहिँ ज्ञान छ भने चाहिँ सायद यो तपाईँहरूको लागि एकदमै राम्रो मौका पनि हुनेछ. फेरि पनि भन्न चाहे, यो चाहिँ फ्राइडे 5 जुन 2026 यो चाहिँ 7:30 क्विज चाहिँ स्टार्ट हुन्छ, तर ओपन चाहिँ 7 बजे भनेर भनेको छ पेट्यो बार मुमुङमा. आफ्नो डायरी, आफ्नो यो नोटहरू चाहिँ लेखिराख्नु होला टाइम अनि डेटको. श्रोताहरू, त्यस्तै गरेर अब भने ब्रुनाईको समयअनुसार दिउँसोको 5:12 माफ गर्नुहोला, 12 भने 5 मिनट मात्रै बाँकी हुने रहेको छ. त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ. अबको बसाइमा भने महेश काफ्ले र मेलिना राईको माया बिरानी भने गीत सुन्नुहुनेछ. त्यसपछि भने नेपालबाट आउने समाचार, अनि फेरि पुनः हामी तेस्रो घण्टामा भेट्नेछौँ. हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला, साथ अनि माया पनि दिँदै गर्नुहोला.

आज तीनवटा संसदीय समितिको बैठक बस्दैछन्। अर्थ समितिको बैठक बस्दैछ। बैठकमा आगामी बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुने कार्यसूची छ। यसैगरी बिहान 11 बजे राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रायोजित विधान समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको संयुक्त बैठक बस्दैछ।

0: सहकारीका 215, शिव शिखर बहुद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। यसरी नै बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने समितिले जनाएको छ। समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत रकम फिर्ता गर्नुपर्ने समितिको भनाइ छ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्। 5 लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला रूपमा वर्गीकरण गरिएको छ। 76,000 मध्ये 5 लाखभन्दा बढी बचत गर्ने 18,000 रहेको समितिले जनाएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानमा कुपोषण हुने बालबालिकाको संख्या बढेको पाइएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी संख्यामा कुपोषण देखिएको हो। स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगत भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या बढेको बताउनु भएको छ। उहाँका अनुसार कडा शीघ्र कुपोषण 4% बालबालिकालाई देखिएको छ। यसअघि यो कुपोषणको संख्या 1% सीमित थियो। उहाँका अनुसार कडा शीघ्रको पोषण कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा बढी देखिएका छन्। कडा शीघ्रको पोषण भएका बालबालिका ख्याउटे र करङ देखिने खालका हुने गर्छन्। कडा शीघ्रको पोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने र सो तयारी खाना खाएपछि बालबालिका स्वस्थ हुने उहाँको भनाइ छ। तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई 25 वटा पुनस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइ थापाले बताउनु भएको छ। यसै गरी मध्यम कुपोषण 12% बालबालिकामा देखिएका छन्।
0: ब्रिटिस रोयल एयरफोर्सको चिनुक हेलिकप्टरलाई साइप्रसमा जंगलको डढेलो निभाउन ठूलो तौल उठाएर गरिने अभ्यासमा सामेल गराइँदैछ। 13-10 फ्लाइटको हेलिकप्टर सहित साइप्रसका अन्य हेलिकप्टरलाई एक्सरसाइज एथेस्टोसमा सामेल गराइएको हो। अंग्रेजी सेवाका विल होलीसँग थप जानकारी छ।
2: CH-47 Chinook from RAF Akrotiri. It has already proven itself in aerial firefighting. Squadron leader Joel Babbage, officer commanding 1310 flight.
3: Last year saw one of the biggest fires that Cyprus has had in recent history within the sovereign base area, which was fought by 18 Squadron at the time on 1310 flight. It looks like this season is going to heat up towards the summertime as well, so we're expecting that there could be the similar threat, and we're here ready to respond.
2: Every year, emergency services in Cyprus practice responding to a wildfire.
0: रुसी वायुसेनाका चालकहरूले स्वीकार्न नसक्ने व्यवहार देखाएको आरोप बेलायती रक्षा मन्त्रीले लगाएका छन्। मृत सागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रोयल एयरफोर्सका विमानलाई अनावश्यक अवरोध गरेको भन्दै मन्त्री जोन हेलीको प्रतिक्रिया आएको छ। गएको महिना घटना भएको थियो। मन्त्रालयका अनुसार आरएएफको रिभेट स्वाइन विमान उडिरहेका बेला रुसी जेट 6 मिटर नजिकबाट उडेको थियो। बेलायतले औपचारिक पत्र पठाएको मन्त्री हिलीले संसदमा जानकारी दिनुभयो।
4: I've revealed details of the dangerous interference with the RAF Rivet Joint Surveillance Aircraft by 2 Russian jets over the Black Sea. And we have démarched the Russians over this totally unacceptable act.
0: दिक्तेल बजारमा सम्पन्न खुल्ला राष्ट्रिय बुद्धिजाल प्रतियोगिताको उपाधि झापा दमकका प्रकाश चन्द्र नेपालले जुम्नु भएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सिदरीय कराते संघ खोटाङले गरेको प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नु भएको हो। प्रतियोगितामा सिक्किमका थेन्डुप तामाङ तेस्रो हुनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

Kids, Gorka Radio. Gorka Radio. श्रोताहरू हेर्दा हेर्दै हेर्नुहोस् न, समय पनि कति छिटो बित्ने रहेछ. रमाइलो गीतहरू, मिठा गफगाफ र सकारात्मक माहौलसँगै पनि हामी हाम्रो कार्यक्रम मझेरी तेस्रो घण्टामा प्रवेश पनि गरिसकेका छौँ. आशा छ अहिलेसम्मको हाम्रो साथ तपाईँहरूलाई पक्कै पनि मन परेको छ अनि हाम्रो कार्यक्रमलाई माया साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार. श्रोताहरू, हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टाको बसाईको पहिलो गीत पनि सुनिसक्नु भएको छ. मेलिना राई र बलबहादुर राजवंशीको चेल पनि सहुला. अबको बसाईमा भने बेबी बेबी उज्जैन साकेको.

हजुर, उज्जैन साकेको बेबी बेबी भन्ने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू, अहिले भने ब्रुनेमा दिउँसोको 12:15 पनि गइ नै सकेको छ, अनि तपाईँहरूकोतिर चाहिँ अहिलेको समय चाहिँ के कस्तो भइरहेको छ, अनि हाम्रो ब्रुनेमा चाहिँ यानि कि यस एरियामा चाहिँ मौसमको खासै परिवर्तनहरू केही पनि भएको छैन, अनि हजुरहरूकोतिर आजको मौसम चाहिँ के कस्तो छ, एकदमै घाम देखे पनि वा चिसो फेरि फर्कियो कि होइन, चिसोमा वा न्यानो हुँदैछ कि, के कस्तो छ त तपाईँहरूमा आजको अनि यो समयको मौसममा? आउनुहोला हाम्रो कार्यक्रमलाई, आएर जोडिनुहोला, कुराकानी पनि गर्नु नै पर्नेछ, अनि हजुरहरूका रोजाइका गीत सङ्गीतहरू पनि अवश्य पनि अनुरोध पनि गर्दै गर्नुहोला। मैले हजुरहरूलाई अघि पनि भनि नै सकेको थिएँ, हाम्रो विभिन्न माध्यमहरू पनि रहेका छन् हामीमा, जस्तो कि कन्ट्याक्ट डिटेल्सहरू भइहाल्यो, इमेल मार्फत पनि हजुरहरूले पठाउन सक्नुहुनेछ बिएबिएस गोर्खा रेडियोमा, अनि त्यस्तै गरेर फेसबुक मार्फत चाहिँ हजुरहरूले बिएबिएस गोर्खा सर्च गरेर भने मेसेन्जरमा मेसेजहरू मजालेसँगले पठाउन सक्नुहुनेछ। हजुर, अब भने हजुरहरूलाई अलिकति जानकारी दिए लगत्तै भने गीत सङ्गीततिर नै अघि बढिहालौँ। उडायो हावाले हर्क्युल्स बस्नेत र निकिता थापाको

0: गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाईँ सन् 2018 डिसेम्बर भन्दा अगाडि अवकाशबाट हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ। यसको लागि हेर्नुहोस् gov.uk/veteran-card।
0: यो PFBS गोर्खा रेडियो हो।

हजुर, भर्खरै सुन्नुभयो एसडी योगी र शान्ति श्री परियारको रुकुमै कोटा। श्रोताहरू, त्यसै गरेर हाम्रो एकजना श्रोता भने आइ नै सक्नु भएको छ। उहाँ पनि एकदमै रेगुलर हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, गुड मर्निङ नुतन बहिनी भनेर भन्नुभएको छ। गुड मर्निङ दाई, म कुल गुरुङ लिड्सबाट आज पनि एउटा हिन्दी गीत मेहबुबा मेहबुबा भन्ने यो गीत चाहिँ सम्पूर्ण अहिले रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई सुनाउन चाहन्छु। साथै हजुर बहिनीलाई पनि अनुरोध गर्दछु। हस्त, हेभ अ नाइस डे, बाई भनेर भन्नुभएको छ। हजुर दाई, तपाईँहरूको माया साथको लागि सधैँ पनि भन्ने नै गरेका हुन्छौँ, फेरि पनि भन्न चाहे धन्यवाद। यसरी नै हाम्रो रेडियो कार्यक्रमहरू सुनिदिँदै गर्नुहोला। बिहेभेस गोर्खा रेडियोलाई पनि यसरी नै माया साथ दिदे पनि गर्नुहोला। हजुरको रोजाइको अब यो बज्न लागेको छ हिन्दी गीत मेहबुबा मेहबुबा। हजुर सुनेर एकदमै मनोरञ्जन लिनुहोला अनि मलाई पनि सम्झन चाहेकोमा हजुरलाई एकदमै धन्यवाद भनेर भन्न चाहे।

हजुर, भर्खरै सुनिसक्नु भयो आरडी बर्मनको मेहबुबा मेहबुबा भन्ने, यो एकदमै पुरानो अनि रमाइलो गीत थियो। यो गीत चाहिँ हाम्रो नियमित श्रोता कुल गुरुङ दाईले चाहिँ अनुरोध गर्नुभएको थियो। अवश्य पनि यो गीत सुनेर भने दाई रमाइलो भने पक्कै पनि लिनु नै भयो होला, अनि यसरी नै आउने दिनहरूमा पनि हाम्रो कार्यक्रममा आएर जोडिनु होला। श्रोताहरू, यो थियो भर्खर सुनिसक्नु भएको गीत, भनेको चाहिँ कुल गुरुङ दाईले अनुरोध गर्नुभएको। सायद सबैजना यदि अहिलेको समयमा श्रोताहरूले सुन्दै हुनुहुन्छ भने सबैजनालाई एकदमै रमाइलो भने भएन होला। फेरि पनि मैले हजुरलाई सोध्न चाहे, कस्तो लाग्यो आजको यो कुल गुरुङ दाईले रोज्नुभएको यो हिन्दी गीत? एकदमै मिठो थियो होइन? यो चाहिँ फिल्म शोलेबाट थियो हजुरहरूको जानकारीको लागि। अब त्यस्तै गरेर हाम्रो अर्को एकजना श्रोता पनि आइसक्नु भएको छ। उहाँ हुनुहुन्छ सङ्गम असलामी दाई। उहाँले लेख्नुहुन्छ, हेलो नुतनजी, सेवारो नमस्कार भनेर भन्नुभएको छ। हजुरलाई पनि सेवा अनि नमस्कार दाई। म यता सान फ्रान्सिस्कोबाट मझेरी सुनेर इन्जोय गर्दैछु भनेर भन्नुभएको छ। समयले साथ दिएमा आज खड्का गर्बुजर साथीहरूको आवाजमा रहेको सालै जो भाका त्यो रानी वनको तिरतिरे धारो भन्ने गीत चाहिँ बजाइदिनु भए आभारी हुने थिए भनेर भन्नुभएको छ। किन नबजाउने दाई, तपाईँहरूको लागि भनेर हामीले यो कार्यक्रमहरू जहिले पनि सञ्चालन गरेका हुन्छौँ। त्यही भएर जहिले पनि अनुरोध गर्नुहोला, साथ अनि माया दिनुहोला। हामी भने पक्कै पनि तपाईँहरूको अनुरोधका गीत सङ्गीतहरू बजाउने कोसिस पनि गर्ने नै छौँ। तर कहिले काहीँ भने हाम्रो समयको पाबन्दी या केही इन्टरभ्यूहरूले गर्दा भने हजुरहरूको अनुरोधका गीत सङ्गीतहरू बजाउन सकेका हुँदैनौँ। त्यो समयमा भने हजुरहरूले अवश्य पनि बुझिदिनुहुन्छ होला भन्ने आशा पनि लिएका छौँ है त। अनि दाईले भन्नुभएको छ, तपाईँ लगायत सम्पूर्ण रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूको लागि पनि यो गीत अनुरोध गर्न चाहन्छु। हस् त, थ्याङ्क यू, बाई भनेर भन्नुभएको छ। धन्यवाद दाई, हजुरलाई पनि बाई आजको लागि, तपाईँहरूको साथ मायाको लागि फेरि पनि धन्यवाद त भन्नु नै पर्ने हुन्छ। अबको बसाइमा भने हजुरले नै रोज्नुभएको यो मिठो गीत रहेको छ, तर गीत चाहिँ अलिक लामै छ दाई। मैले पुरै नै हजुरको लागि भनेर बजाउने कोसिस गरेको छु, सुनेर चाहिँ एकदमै रमाइलो गर्नुहोला।

0: BFBS Gorkha Radio 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर कृष्ण काफ्ले दीपाश्री निरौलाको देखना चम्पा श्रोताहरू त्यस्तै गरेर अर्को हाम्रो श्रोता हुनुहुन्छ उहाँ पनि एकदम नियमित श्रोता नै हुनुहुन्छ उहाँ हुनुहुन्छ खर्का गुरुङ मामा मामाले भन्नुहुन्छ नमस्कार नूतन भान्जी भनेर भन्नुभएको छ नमस्ते मामा रेडियो सुनेर साथ दिँदैछु रमाइलो लाग्छ यो मझेरी कार्यक्रम भनेर भन्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद हजुरलाई भान्जी समयले साथ दिएमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु गीत रहेको छ हेरिनौ फर्केर बाई डिल्ली पौडेल रीना केसीको सम्झनामा हजुर लगायत बेबेस गोर्खा रेडियोका सदस्यहरू र यतिखेर रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु धन्यवाद नमस्ते भनेर भन्नुभएको छ मामा हजुरको यति धेरै माया अनि साथको लागि हाम्रो तर्फबाट पनि धेरै धेरै हजुरहरूलाई धन्यवाद अनि हाम्रो यो जुन अहिलेको गीत तपाईँले हाम्रो बेबे परिवारहरूलाई पनि डेडिकेट गर्नुभएको छ उहाँहरू सबैको तर्फबाट एकमुष्ट हजुरलाई धन्यवाद भनेर भन्न चाहन्छु अब भने अबको विषयमा मामाको रोजाइको यो मिठो गीत

0: हजुर, भर्खर सुन्नुभयो एकदमै यो सालैजू भाकाको गीत थियो हेरी नफर्केर। यो रिना केसी, डिल्ली पौडेल र सुनिल केसीको गीत, यो गीतलाई पनि अनुरोध गर्नुभएको थियो हाम्रो रेगुलर श्रोता हुनुहुन्छ हाम्रो मामा खर्क गुरुङको। आशा छ हजुरहरूलाई एकदमै मन पनि पर्यो होला अनि मामाले पनि सुनेर रमाइलो लिनु नै भयो होला। श्रोताहरू, अब भने लागौ इन्टरभ्यू तर्फ नै। टुआर जिआरए काएमजी प्लटुन सपोर्ट कम्पनी क्याडर विद्यार्थी नरेश नाथ र अर्को हाम्रो हुनुहुन्छ क्याडर स्टुडेन्ट शैलेश चन्दसँग चाहिँ बेबेस गोर्खा रेडियो ब्रुनाईका बिना गुरुङले गर्नुभएको कुराकानीको भाग अब प्रस्तुत छ।
1: नमस्ते भाइ।
2: नमस्ते दिदी।
1: स्वागत छ बीएफबीएस गोर्खा रेडियोमा।
2: धन्यवाद दिदी।
1: हजुरको शुभ नाम अनि कुन कम्पनीबाट आउनुभयो र कुन प्लटुनको लागि आज क्याडर गर्दै हुनुहुन्छ?
2: दिदी, मेरो नाम राइफलम्यान नरेश नाथ, म चाहिँ सी कम्पनीबाट आएको दिदी। म चाहिँ अहिले एमजी क्याडर गरिरहेको छु दिदी।
1: तालिम अथवा क्याडर होइन, कसरी अगाडि बढ्दैछ र तपाईँको विचारमा कस्तो अनुभव गर्दै हुनुहुन्छ?
2: तालिम हाम्रो मे 6 सुरु भएको थियो दिदी। हामीले चाहिँ यता आएर चाहिँ नयाँ नयाँ मेसिन गनहरूको बारेमा सिक्यो दिदी। अहिलेसम्म तालिम हाम्रो राम्रै चलिरहेको छ दिदी।
1: एमजी प्लटुनमा गएर चाहिँ तपाईँको एक्सपेक्टेसन चाहिँ के छ र आफूले चाहिँ के दिन सक्छु जस्तो लाग्छ एमजी प्लटुनलाई?
2: एमजी प्लटुन चाहिँ बटालियनकै वान अफ द बेटर विनिङ एसेट नै र चिनिन्छ दिदी। यहाँ चाहिँ एमजी क्याडरमा एमजी प्लटुनमा चाहिँ जस्तै हामीले जिएमजी, जिपिएमजी, एमपिएफ हान्न सिक्यौँ अनि जिएमजी, एचएमजीहरू पनि चलाउन सिक्यौँ, जुन चाहिँ मलाई चाहिँ एकदम इन्ट्रेस्ट लाग्यो। अनि एमजी प्लटुनमा आयो भने चाहिँ म चाहिँ फ्युचरमा चाहिँ यतै राम्रो गरेर यतैबाट आफ्नो भविष्य अगाडि बढाउन चाहन्छु दिदी।
1: पर्सनली चाहिँ व्यक्तिगत विकास भएको भेटाउनु भएको छ कि छैन?
2: हजुर दिदी, मैले यता आएपछि चाहिँ धेरै नयाँ नयाँ कुराहरू सिकेँ दिदी। जुन चाहिँ राइफल कम्पनीमा हुँदा चाहिँ हामीले नर्मल जिपिएमजी मात्र चलाउँथ्यो दिदी, यता आएर चाहिँ जिपिएमजीलाई पनि एसएफमा एमपिएफ कसरी हान्ने अनि त्यो देखेर नयाँ चाहिँ हाम्रो लागि नयाँ चाहिँ काउन्टर युएस ड्रोन सुट पनि थियो दिदी, जुन चाहिँ मैले चाहिँ लाइफमा फर्स्ट चोटि हानेको छु।
1: हजुर, यो प्लटुनको क्याडर गर्नको लागि चाहिँ तपाईँलाई के कुराले प्रेरित गर्यो?
2: मलाई चाहिँ दिदी पहिल्यैबाट गुरुजीहरूले पनि जे होस् राम्रो छ एमजी प्लटुन भन्नुहुन्थ्यो, अनि एमजी प्लटुनमा आएर पछि चाहिँ इन्भाइरोमेन्ट पनि यताको एकदमै राम्रो छ दिदी, अनि नयाँ नयाँ कुराहरू सिक्ने गरेर त्यही नयाँ नयाँ कुराहरू सिक्दा सिक्दै गएर चाहिँ जे होस् मलाई चाहिँ यहाँ इन्ट्रेस्ट नै लागेको छ दिदी।
1: यो सपोर्ट एमजी क्याडरको दौरान चाहिँ सबैभन्दा च्यालेन्जिङ ट्रेनिङ चाहिँ के थियो?
2: हाम्रो सबैभन्दा च्यालेन्जिङ ट्रेनिङ चाहिँ हाम्रो डिफेन्सिभ काउन्टर युएस डिफेन्सिभ एक्सर्साइज थियो दिदी। त्यो चाहिँ अलि साह्रो नै थियो, तर जो सबैको साथ सपोर्टले गर्दा चाहिँ हामीले कम्प्लिट गरे।
1: भविष्यमा चाहिँ एमजी क्याडर गर्न चाहनुहुने दाजुभाइहरूको लागि चाहिँ के सल्लाह दिन चाहनुहुन्छ?
2: म चाहिँ भविष्यमा आउने एमजी क्याडर गर्ने दाजुभाइहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ एमजी प्लटुन चाहिँ एकदमै राम्रो छ र यदि तपाईँहरूलाई चाहिँ मसिन गनहरू चलाउनु इन्ट्रेस्ट छ र मसिन गनहरूमा चाहिँ एकदम मसिन गन प्लटुनमै फ्युचर बनाउन चाहने सोच छ भने चाहिँ आउनु होला, एकदमै राम्रो छ भन्न चाहन्छु।
1: क्याडर चाहिँ कति कम्प्लिट भइसक्यो र कति बाँकी छ अनि आफ्टर क्याडर चाहिँ के हुन्छ?
2: दिदी हाम्रो चाहिँ 6 सक्यो दिदी, अब चाहिँ हाम्रो 2 लास्ट क्याडर बाँकी छ दिदी। त्यसपछि हाम्रो उस हिसाबसित फाइनल इन्टरभ्यू हुन्छ दिदी। त्यसपछि चाहिँ हामी चाहिँ को सिलेक्ट भयो को भएन भनेर चाहिँ फाइनल इन्टरभ्यू पछि मात्र थाहा हुन्छ दिदी।
1: हस्, धेरै धेरै धन्यवाद भाइ समय निकालिदिनु भएकोमा।
2: हुन्छ, थ्याङ्क यू दिदी।
1: हजुर, बिएफबिएस गोर्खा रेडियोमा स्वागत छ भाइ हजुरलाई।
3: थ्याङ्क यू दिदी।
1: हजुरको शुभ नाम अनि कुन कम्पनीबाट आउनुभयो र कुन प्लटुनको लागि क्याडर गर्दै हुनुहुन्छ?
3: मेरो नाम चाहिँ राइफलम्यान शैलेश चन्द, म चाहिँ सी कम्पनीबाट र म अहिले चाहिँ मोर्टारको क्याडर गर्दैछु दिदी।
1: हजुर, कति समय गयो भाइ यो क्याडर गर्नु भएर?
3: दिदी यो चाहिँ अहिले 6 हो दिदी, हामी अहिले चाहिँ हामी अब लाइफ फायरिङको लागि रेडी हुँदैछौँ दिदी।
1: हजुर, अझै कति समय लाग्छ यो क्याडर पुरा हुनको लागि?
3: क्याडर पुरा हुन अझै बाँकी 2 छ दिदी।
1: कस्तो अनुभव गर्दै हुनुहुन्छ
3: दिदी? अब सुरु सुरुमा त गाह्रो नै भएको थियो दिदी, किनभने अब यो नयाँ हामीले एउटा बोतलको एसिड चलाउँदा चाहिँ दिदी सुरुमा चाहिँ गाह्रो भएको थियो र अहिले चाहिँ त्यही मैले चाहिँ इन्जोय गर्दैछु दिदी।
1: क्याडरमा चाहिँ तपाईँलाई सबैभन्दा कठिन तालिम चाहिँ कुन लाग्यो?
3: क्याडरमा कठिन तालिम भन्नुपर्दा चाहिँ दिदी अब यो चाहिँ मोटार भनेको चाहिँ एउटा यसमा चाहिँ धेरै टेक्निकल बिटहरू हुन्छ दिदी, जुनमा चाहिँ हामीले एउटा हाम्रो मोटारमा चाहिँ सिटु साइट हालेर चाहिँ त्यसले हामीले बबल म्याचहरू गर्नुपर्ने हुन्छ दिदी। त्यो बबल म्याच चाहिँ विदिन द 20 र 1 चाहिँ गरिसक्नुपर्छ दिदी। त्यो चाहिँ अलि सुरुमा चाहिँ अप्ठ्यारो लाग्थ्यो दिदी, त्यही थियो।
1: हजुर, अहिले त्यो डिफिकल्टिजहरू चाहिँ तपाईँले ओभरकम गरिसक्नु भएको छ?
3: हजुर दिदी, अहिले चाहिँ एकदम कन्फिडेन्स छु दिदी त्योमा चाहिँ एकदम सजिलो लाग्दैछ अहिले।
1: हजुर, अनि यो क्याडरको दौरान चाहिँ तपाईँको इन्स्ट्रक्टरहरूले चाहिँ तपाईँलाई कसरी कस्तो रूपमा चाहिँ सहयोग दिँदै आउनु भएको छ?
3: उहाँहरूले चाहिँ हामीलाई धेरै नै सिकाउनु भयो दिदी, र जेमा पनि सहयोग दिँदै आउनुभएको थियो। त्यो सामानहरू मोटरको किटहरू प्याक गर्दाखेरि चाहिँ कसरी गर्नुपर्छ भन्ने कुराहरूदेखि लिएर जङ्गल डिप्लोमेन्टहरू हुँदाखेरि धेरै कुराहरू नै सहयोग दिनुभएको थियो र सिकाउनु भएको थियो दिदी।
1: हजुर, निकै गर्मी छ सिताङ क्याम्पमा, गर्मीबाट बस्नलाई चाहिँ के गर्दै हुनुहुन्छ?
3: हामीले चाहिँ त्यो ओक रेस्ट टेबल भन्ने हुन्छ दिदी, त्यो चाहिँ हामीले एकदम फलो गरिरहेको छौँ दिदी, र गुरुजीहरूले हामीले त्यही अनुसारको ओक रेस्ट टेबल अनुसारको नै हामीलाई उहाँहरूले एकदम गाइड गरिराख्नु भएको छ दिदी। जस्तै अब हामी 20 मिनट काम गर्छौँ भने उहाँले चाहिँ हामीलाई 40 मिनट चाहिँ रेस्ट दिनुहुन्छ दिदी।
1: तपाईँलाई क्याडरमा चाहिँ सबैभन्दा सजिलो पक्ष चाहिँ के लाग्यो?
3: सजिलो पक्ष भन्नुपर्दा दिदी मलाई चाहिँ यो फिजिकलहरू चाहिँ अलिक सजिलै लाग्थ्यो दिदी, अब त्यो भारीहरू बोकेर अलिकति पहिलेदेखि नै अलिकति बानी भएको हुनाले चाहिँ अलि त्योमा चाहिँ सजिलै थियो दिदी।
1: मोटर क्याडरमा आएर चाहिँ तपाईँले के कस्ता दक्षता अथवा सिपहरू चाहिँ सुधार्ने मौका पाउनुभयो?
3: मेरो चाहिँ एउटा अब एउटा टिमवर्क दिदी, र मैले चाहिँ त्यो एउटा सुधार्ने मौका पाएँ, किनभने अब हामी टिमवर्कमा चाहिँ धेरै एउटा डेटमा चाहिँ 3 जना हुन्छ दिदी, र त्यो 3 जना बिना चाहिँ त्यहाँ एउटा भएन भने चाहिँ दिदी त्यो हामीले मोटर हान्नै गाह्रो हुन्छ दिदी, र त्यही भएर चाहिँ त्यो सुधार्ने मौका पाएँ।
1: भाइ, मोटर प्लटुन क्याडर गर्नुको पछाडि चाहिँ तपाईँलाई के चिजले प्रेरणा दियो, र मोटर प्लटुनमा चाहिँ आफूले के एक्सपेक्टेसन राख्नु भएको छ, र आफूले चाहिँ के दिन सक्छु जस्तो लाग्छ?
3: मोटर प्लटुन चाहिँ एउटा बटालियनको 1 अफ द पावरफुल एसेट हो दिदी, र यो मोटर प्लटुन भएन भने चाहिँ दिदी अब विदिन द ब्याटल हामीले चाहिँ जित्न सक्दैन दिदी, मलाई चाहिँ त्यस्तो लाग्छ। र त्यही म त्यही सोचेर नै दिदी म मोटर प्लटुन चाहिँ एकदम इच्छुकता थिएँ पहिलेदेखि नै, र मेरो गुरुजीहरूले दिनुभएको गाइडेन्सहरू नै चाहिँ त्यो उहाँहरूले भन्नुभएको त्यहाँ चाहिँ पर्फेक्ट हुन्छ भनेर चाहिँ भन्नुभयो, त्यसैले चाहिँ मलाई चाहिँ यो मन पर्यो दिदी, अनि त्यो म आएर अहिले गर्दैछु।
1: हजुरको एक्सपेक्टेसन मिट हुँदैछ?
3: हजुर दिदी, एक्सपेक्टेसन मिट हुँदैछ र सिक्दैछु दिदी।
1: भविष्यमा सपोर्ट क्याडरको पनि मोटर क्याडर गर्नको लागि चाहिँ तपाईँ अरूलाई प्रेरित गर्न चाहनुहुन्छ?
3: हजुर, म एकदम प्रेरित गर्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद शैलेश भाइ, आज बिएफबिएस गोर्खालाई छोटो समय निकालेर हामीसँग कुराकानी गरिदिनु भएकोमा।
3: हुन्छ दिदी, थ्याङ्क यू दिदी।
0: हजुर, भर्खरै सुनिसक्नुभयो 2RGR-का एमजी प्लटन क्याडर विद्यार्थी नरेश नाथ र शैलेन चन्दसँग बिबिएस गोर्खा रेडियो ब्रुनाईका बिना गुरुङले गर्नुभएको कुराकानी। श्रोताहरू, त्यसै गरी ब्रुनाईमा भने एक बस्नुको लागि 3 मिनट मात्रै बाँकी पनि रहेको छ, यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको अन्त्यमा पनि आइपुगेका छौँ। हजुर, समय दिनुभयो, सुन्नुभयो, यसको लागि सबैजनालाई धेरै धेरै धन्यवाद। अबको अवसरमा भने प्रेम लामाको सानो म भन्ने गीत सुन्न सक्नुहुनेछ, अनि म नूतन राईलाई पनि अनुमति दिनुहोस्, फेरि हामी भोलि यही समयमा भेट्नेछौँ। तबसम्मको लागि सबैजना एकदमै खुसी हुनुहोस्, राम्रोसँग आफ्नो दिनचर्या व्यतीत गर्नुहोस्। हस्त, नमस्ते, बाई बाई।

सरकारले नयाँ संशोधन गर्न लागेको मेलमिलाप ऐनमा भिडियो कन्फरेन्सबाट पनि छलफल गराउन सकिने भएको छ। मूल ऐनको दफा 36 थपिएको प्रावधान अनुसार मेलमिलापकर्ताले तोकिएको मापदण्ड अनुसार भिडियो मार्फत छलफल गर्न सक्ने विषय राखिएको हो। 2068 बनेको ऐनमा विभिन्न बुन्दा संशोधन गरी छलफलका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सार्वजनिक बहसमा ल्याएको छ। जिल्ला स्तरमा मेलमिलाप समन्वय समिति बनाउने, सामुदायिक मेलमिलाप केन्द्र जस्ता संरचना बनाउने विषय पनि संशोधन सूचीमा राखिएका छन्। कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन प्रतिक्रिया पठाउने माध्यम सार्वजनिक गरिएको छ। कानून दिवसका अवसरमा घोषणा भएको प्लेटफर्म मार्फत नागरिकले ऐन तथा विधेयकका मसौदामा आफ्नो सुझाव र असहमति सिधै पठाउन सक्नेछन्। कानून मन्त्रालयको आधिकारिक वेबसाइटमा गई सम्बन्धित ट्याबमा क्लिक गरेर नागरिकले कुनै पनि विधेयक वा कानूनको दफामा संशोधन वा सुझाव दिन सकिनेछ।

0: भेरुनिका उपालिका दुई मार्की चोक सब स्टेशनको समस्याले तीन जिल्लामा विद्युत आपूर्ति प्रभावित भएको छ। सब स्टेशनमा रहेको 132-33 केभी क्षमताको 12 एमभीए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण तनहु वितरण केन्द्रका अनुसार तनहुको आबु खैरेनी गोर्खा तथा मुगलिङ हुँदै चितवनका केही क्षेत्रमा सेवा प्रभावित भएको छ। राति मर्मत गरिए पनि फेरि समस्या आएपछि ट्रान्सफर्मर पुनः बन्द गरिएको तनहु वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ। धनगढी उपमहानगर प्रमुख गोपाल हमालले बाजुरा र हुम्लाको सीमा विवाद गम्भीर बनेको चेतावनी दिनुभएको छ। हुम्लाको खार्फना दुई थाली र बाजुराको हिमाली तीन लामपाटाका बासिन्दा बीचको विवादमा हिमाली गाउँपालिकाका वडा सदस्य र प्रमुख अधिकृतलाई घाइते बनाएर उपचार समेत गर्न नदिएको अवस्था रहेको उहाँको भनाइ छ। सुदूरपश्चिम पर्यटन प्रवर्धनका लागि गएका बेला पहिलेदेखि भइरहेको अनावश्यक विवादमा पारिएको उहाँको गुनासो छ।
1: हामी सुदूरपश्चिमको चाहिँ नक्सामा सुदूरपश्चिमै देखा छ। जाउन त रानीसेन धेरै जाने सुन्दर ठाउँ छ र रानीसेन धेरै मान्छेलाई थाहा छैन। आन्तरिक पर्यटक बढ्यो भने भोलिको दिनमा राज्यको पनि ध्यान जाला। यो पिछडिएको क्षेत्र बाजुराको त्यो सुन्दर ठाउँलाई देखाएर केही हामीले मद्दत गर्न सक्छौँ कि त्यो सूचना मार्फत भन्ने पवित्र उद्देश्यको त हाम्रो अरू कुनै स्वार्थ छैन, होइन?
0: हमालले विवादबारे पहिले थाहा पाएको भए आफूहरू सो क्षेत्रमा जाने थिएनौ भन्नु भएको छ।
1: हामी लखेटेर आउँदाखेरि बाटोमा हामीलाई जान नदिने, अब उता पनि जान नदिने, यता पनि जान नदिने, फर्किनु भने बाबा हामी फर्किन्छौँ, हामीलाई यो विवादको चाहिँ सरोकार पनि छैन, हामी फर्किन्छौँ भन्दाखेरि हामीले जाने तर्न खोजेको त्यो पुलको पटराहरू उप्काइदिएर हामीलाई अवरोध सिर्जना गरियो। हामी एउटा जिम्मेवार पदको मान्छे थियौँ, हामीलाई यदि सूचना भइदिएको हामी कुनै पनि हालतमा त्यहाँ जान्थेनौँ।
0: हमाल सहितको टोलीले ड्रोन उडाएर भिडियो बनाउँदा कुटपिट हुँदा चारजना घाइते भएकामा उपचारका लागि सुर्खेत लगिएको छ। कार्यालय बाहिरीबाट कामको मूल्याङ्कनलाई वैधानिकता दिने गरी नियम ल्याउन लागिएको सूचना तथा सञ्चार मन्त्रीले बताएका छन्। नीति तथा कार्यक्रमबारे सांसदका प्रश्नको उत्तर दिँदै मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नयाँ नियम छिटै लागू हुने बताउनुभयो।
2: रिमोट वर्क सम्बन्धी सूचना प्रणाली विकास भइसकेको छ र नीतिगत निर्णय भई कार्यान्वयन हुने तयारीमा पनि रहेको छ।
0: संचार जगतप्रति सरकारको धारणा पनि तिमल सिन्हाले राख्नु भएको छ।
2: पेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ, त्यहाँभित्र पनि डुज र डन्ट्सहरू हुन्छन्। राज्यले व्यवस्थाले एउटा महत्त्वपूर्ण अङ्गको रूपमा, राज्यको अङ्गको रूपमा स्वीकारेको एउटा महत्त्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई, आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौँ।
0: अङ्ग्रेज क्लब एस्टन भिल्लाले 44 वर्षमा पहिलोपटक युरोपियन लिग

बिहा बिहा गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु

श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा जुट्ने गर्दछौँ र हामी शक्ति आराधनाको एउटा चरणमा अगाडि बढिरहेका छौँ र शक्ति आराधना किन गरिन्छ? वास्तवमा मनुष्यहरू सदैव शक्तिकै उपासनाका लागि अग्रसर रहन्छन्, शक्तिकै प्राप्तिका लागि अग्रसर रहन्छन्। तर शक्ति किन चाहियो भन्ने प्रश्नमा उनीहरूसँग उत्तर हुँदैन भनेर शास्त्रले भन्छ। किनभने यो कुरा एउटा गुढ कुरा हो र वास्तवमा यसलाई चिन्तन मननका माध्यमबाट मात्रै आफ्नो चित्तमा देख्न सकिन्छ भनेर पनि बताइएको छ। वास्तवमा मनुष्यले किन शक्ति चाहन्छ? शक्ति पाएर मनुष्यले के गर्न खोज्छ भन्दा आफ्ना कामनाहरूको पूर्ति गर्न खोज्छ। तर त्यो कामनाहरू कहिले पुरा हुने हुँदैनन्, किनभने अहिलेसम्म कामनाहरू पुरा भएर सुखी भएको मनुष्य अनादिदेखि चलिरहेको यो परम्परामा वास्तवमा त्यसको कुनै उल्लेख शास्त्रीय कुनै पनि धार्मिक दार्शनिक सम्प्रदायमा भेटिँदैन। किन त के कामना पूर्ति नै गर्न नसकेर हो र? हिरण्यकश्यपुका कथाहरू हामी सुन्ने गर्छौँ, रावणका चरित्रहरू हामीले सुनेका छौँ, कंसले के गर्यो त्यो हामीले सुनेका छौँ, हिरण्याक्ष अथवा प्रह्लादजी बलि यस्ता सात्विक राक्षसी राजा विभीषण यिनीहरूका कथा पनि हामीले सुनेका छौँ। यिनीहरूभन्दा बलिया अहिलेका मनुष्य हुन सक्छन् र? कुनै पनि हालतमा सक्दैनन्, किनभने मनुष्यको गति नै कति छ र? त्यसैले वास्तवमा मनुष्यहरूले दुःख पाएको कारण पनि आफ्नो कामना पूर्तिका लागि अग्रसर भएर हो। त्यसैले शक्ति कामना पूर्तिका लागि प्राप्त गर्न खोज्नु नै मनुष्यको दुर्भाग्य हो भनेर शास्त्र भन्छ। त्यसैले अब के गर्नेछ? त्यो दुर्भाग्यलाई कसरी सौभाग्यमा परिणत गर्ने त भनेर अब कसैले सोद्धा शास्त्र भन्छ, भगवान्का गुणहरू गाऊ, भगवान्का लीलाहरूलाई सुन, भगवान्का नामहरूको स्मरण गर, भगवान्सँग सम्बन्धित भएर आफ्नो जीवनलाई जिऊ, भगवान्लाई सम्झिन साथ कपाल खौरिएर टुप्पी राखेर धोती लगाएर खाली खुट्टा नाङ्गै जङ्गलमा गएर बस्नुपर्ने कुनै आवश्यकता छैन। तिमी जहाँ जे गर्दैछौ त्यसै गर। सदन कसाईले मासु काटेर मासुका चोक्टाहरू काट्दै काट्दै भगवान्को नाम लिनाले भगवान्लाई प्राप्त गरे। त्यस्तै गरी अरू अनेकौँ भक्तहरू, मुसलमान भक्तहरूले भगवान्को नाम गुणको चरित्रहरूको श्रवण गरेर आफ्नो जीवनलाई सुधारे। हरिदास यवन, अरू रसखानजी, अरू त्यस्ता कति मुसलमान भक्तहरू भए भगवान्का चरणका शरणमा परेन। त्यसैले उनीहरूले कुनै शक्तिको आवश्यकता महसुस गरेनन्। कुनै शक्ति भएपछि त्यो शक्तिलाई भगवान् कहाँ पुर्याउनु पर्छ भनेर, भगवान्सम्म पुग्नलाई शक्ति चाहिन्छ भनेर शक्तिको आराधना गरिएको काहीँ पनि देखिएन। स्वयं शक्ति नै भगवान्को आराधना गर्नलाई तल्लीन हुनुहुन्छ भनिन्छ। त्यस्ता भक्तहरू जो माता पार्वती निरन्तर शिवजीसहित भगवान्को नामको स्मरण गर्नुहुन्छ, गणेशजी भगवान्कै नामको स्मरण गरेर सर्वप्रथम पूजित देवता हुनुभयो, अरू यस्ता अनेकौँ उदाहरणहरू छन्। ब्रह्माजी सधैँ भगवान्कै नामको स्मरण गरिरहनुहुन्छ, देवताहरू भगवान्को स्मरण छोडेर अलिकति उत्ताउला हुन थाल्ला, राक्षसहरूले गएर वज्र प्रहार गर्छन् वज्रधारीलाई पनि, र फेरि ग्वार ग्वार प्रभु भनेर भगवान्का शरणमा देवताहरू जान्छन्, अनि फेरि प्रभु आएर राक्षसहरूलाई नियन्त्रणमा लिएर देवताहरूलाई आफ्नो राज्यहरू जो शक्ति छ त्यो प्रदान गर्नुहुन्छ। बलि जस्ता आफ्ना प्रिय भक्तबाट स्वर्गको राज्य तिनै त्रिलोकीको राज्य लिएर इन्द्रलाई दिँदै बलिको ढोकाको पाले भनेर भगवान् पातालमा अहिले पनि विराजमान हुनुहुन्छ भनिन्छ। यसरी भगवान्का कुराहरू गर्ने शास्त्रहरूतर्फ अग्रसर हौ र तिम्रा कामनाहरू स्वतः शान्त हुनेछन् र तिमी भित्रैदेखि सुखी हुनेछौ
यही भन्छ शास्त्रले, जो कामनाको पूर्तिका लागि शक्ति चाहन्छन् उनीहरूलाई शास्त्रले वास्तवमा साह्रै नमिठो शब्दहरू प्रयोग गरेको पनि भेटिन्छ। आदरणीय श्रोता, यस्तै छ शास्त्रको व्यवस्था। यसलाई सुनेर भए पनि हामी आनन्द लिन सक्छौँ, यसमा हिँड्न सक्ने सामर्थ्य सबैमा आउँदैन। तर यदि इच्छा गरौँ भने, मनुष्य शरीरमा उभिएको कोही छ भने त्यसले यो अवसर अवश्य पनि प्राप्त गर्न सक्छ भनेर शास्त्रले जोड दिएर भनेको कुरा पनि यहाँ स्मरणीय छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा केही चर्चाहरू गर्दैछौँ। तापत्रय अर्थात् तीन प्रकारका दुःखहरूबाट मानिस पीडित छ, ती तीन प्रकारका दुःखहरू के हुन् र तिनीहरूबाट मुक्ति कसरी हुन्छ भन्ने सन्दर्भमा हामी चर्चा गरौँ। सच्चिदानन्द रूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। आदरणीय श्रोता, यो श्रीमद् भागवत महापुराणमा उल्लेख गरिएको पहिलो श्लोक हो। यसले तिनवटा तापबाट जो पीडित छन् तिनीहरूको तापको नाशका लागि सच्चित्र आनन्द स्वरूपमा रहनुभएका विश्वको उत्पत्ति पालन र संहारको कारण बन्नुभएका भगवान् श्रीकृष्णको चरणमा म नमस्कार गर्छु भनिएको छ। त्यसैले तिनवटा तापबाट मुक्ति भगवान्को चरणको स्मरणबाट मात्रै सम्भव छ, अरू कुनै उपाय छैन। अन्य शास्त्र तथा दार्शनिक मतमा पनि यिनै तीन तापको समन्वय उद्देश्य रहेको बताइएको छ। सम्पूर्ण आराधनाको सम्पूर्ण पुरुषार्थको अन्तिम गन्तव्य भनेको यिनै तीनवटा तापबाट मुक्ति हो। तीनवटा तापका नाम चाहिँ के रहेछन् त्यो नसुनिकन त कसरी रहन सकिन्छ र आदिदैविक, आदि भौतिक र आध्यात्मिक गरेर तीनवटा दुःखलाई विभाजन गरिएको छ। आदि दैविक, आदि भौतिक र आध्यात्मिक। अतिवृष्टि, अनावृष्टि, जाडो, गर्मी, वायु आदिद्वारा जुन दुःख हुन्छ त्यसलाई आदि दैविक दुःख भनिन्छ। यो दुःख देवताहरूको अधिकारद्वारा हुन्छ, देवताहरूबाट प्राप्त हुने गर्दछ। जङ्गली जनावर, बाघ, भालु, सर्प, बिच्छी, चोर आदिद्वारा हुने दुःखलाई आदि भौतिक दुःख भनेर भनिएको छ। त्यसै गरी शरीर तथा अन्तःकरणसँग सम्बन्धित, अन्तःकरण भनेर मन, बुद्धि, चित्त र अहङ्कारलाई यो चारवटाको समष्टि रूपलाई अन्तःकरण भनिएको छ। त्योसँग सम्बन्धित जुन दुःखहरू हुन्छन् ती दुःखहरूलाई आध्यात्मिक दुःखको कोटरीमा हालिएको छ भनेर उल्लेख गरिएको छ। यसैले आध्यात्मिक दुःख पनि दुई प्रकारको हुन्छ भनेर उल्लेख गरिएको छ, आधी र व्याधी। मनमा हुने चिन्तालाई आदि भनिन्छ र शरीरमा हुने रोगलाई व्याधि भनिन्छ। त्यसैले आदि पनि दुई प्रकारको छ भनेर उल्लेख गरिएको छ, पागलपन र चिन्ता, शोक, भय, उद्वेग आदि जो हुन्छ तिनीहरूलाई आदि दुःख अन्तर्गत राखिएको छ। र पागलपन प्रारब्धवश हुन्छ भने चिन्ता, शोक आदि अज्ञानद्वारा हुने गर्दछ र यो अज्ञानलाई हटाउन फेरि ज्ञानकै शरणमा, भगवानकै चरणको शरणमा जानुपर्दछ। सच्चिदानन्द रूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्रय विनाशाय, तिनवटा तापलाई विनाश गर्नका लागि श्रीकृष्णाय वयं नमः, श्रीकृष्णलाई म नमस्कार गर्दछु भनेर फेरि त्यहीँ जानु बाहेक अर्को विकल्प शास्त्रले उल्लेख गरेको छैन। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा तापत्रय विनाशायको चर्चा गरिरहेका छौँ। ताप तिनवटा छन्, आधी दैविक, आधी भौतिक र आध्यात्मिक। यिनै तिनवटा तापका विभिन्न तापबाट तापिएर दुखी भएको मनुष्य जगतले त्यसबाट त्राण पाउने विभिन्न चेष्टाहरू गरिरहेको छ। कसैले पैसाबाट त्राण पाउने दुःखबाट हट्ने चेष्टा गर्छ, कसैले ध्यान तपस्या गरेर त्यसबाट दुःखबाट मुक्त हुने चेष्टा गर्छ, कसैले अनेक किसिमका नचाहिँदा अनुष्ठानहरू उग्र मन्त्र तन्त्रका साधना गरेर आफूलाई त्यसबाट बचाउने चेष्टा गर्छ, र कसैले संसारमै रमाएर चेष्टा गर्छ, र कसैले भगवान्को शरणमा परेर त्यसबाट छुट्ने चेष्टा गर्छ, र छुट्छ चाहिँ जो भगवान्को चरणमा शरण पर्छ त्यसले मात्रै यो दुःखबाट छुटकारा पाउँछ। अरू सबैले दुःखको अरू ठुलो थुप्रोभित्र आफूलाई घुसारिरहेका हुन्छन् र त्यसबाट पिल्सिरहेका हुन्छन् भनेर शास्त्रले भन्छ। त्यसैले त्यसबाट त्राण पाउनका लागि, तीन प्रकारका दुःखहरूबाट बाहिर निक्लिनका लागि सच्चिदानन्द रूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः भनेर नै यसमा नगएसम्म त्यसबाट कुनै पनि हालतमा उसले त्राण पाउने सम्भावना रहँदैन भनेर उल्लेख गरिएको छ। त्यसैले यतातर्फ सबैको चेतना आओस् र जति सकिन्छ आफ्नो ठाउँबाट जुनसुकै धर्म सम्प्रदायमा रहे पनि आफ्नो धर्म सम्प्रदायमा यो व्यवस्था छँदैछ, आफ्नो धर्म सम्प्रदायले उल्लेख गरेका आफ्ना भगवान् अथवा महापुरुषहरूको जो उल्लेख छ उहाँहरूकै शरणमा गएर उहाँहरूकै चरणको शरणमा परेर आफ्नो दुःखलाई उहाँका समक्ष निवेदन गर्दा अवश्य त्यसबाट तान पाइन्छ भनिएको छ। त्यसैले यो केवल हिन्दूलाई, ब्राह्मणलाई, वास्तवमा नेपालीलाई अथवा यो आर्यभारतीयहरूलाई मात्रै होइन, यो संसारका सम्पूर्ण प्राणीहरूका लागि वसुधैव कुटुम्बकम् सर्वे भवन्तु सुखिन अन्तर्गतकै यी ज्ञानका विषय हुन्। त्यसैले यतातर्फ अग्रसर हुने चेष्टा भगवान्ले हामीलाई कृपापूर्वक प्रदान गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। सच्चिदानन्द रूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले, बिहानको 6:37 गइसक्यो र हामीले आज सुमित खड्का अनि साथीहरूले गाउनु भएको गीतसँगै आरम्भ गरिसक्यौँ आज बिहानको यो शोलाई, नमस्ते युके, जसको नाम हो र बेलायतबाट सञ्चालन हुन्छ। युकेबाट नै नाम अहिले यहाँहरूले थाहा पाइहाल्नु भएको छ र यहाँहरू सबैलाई न्यानो स्वागत गर्न चाहन्छु आजको यो बिहानी ब्रेकफास्ट शोमा। म आशा छु तपाईँसँगै रहनेछु 9 बजेसम्म। बिहानको 5:01 जाँदा आज लन्डन एरियाबाट सूर्योदय भएको छ र आज सुरुमा त अब लन्डन एरियामा घाम बादलको स्थिति रहन्छ। आज प्रायः यस्तै छ, हामी कहाँ पनि घाम लाग्ला जस्तो तर होइन, बादल पनि छ फेरि वरपर, सो यस्तै नै छ। घाम लागेको मजाले यतिखेर त सुनौलो घाम लाग्नुपर्ने हो होइन, र खास त्यस्तो देखिँदैन, वेदर यस्तै छ मौसम। तर आज शुक्रबार अलिक बढी घाम लाग्छ इङ्ल्यान्ड वेल्समा, अनि भोलि पर्सिका दिनमा के छन् त तापक्रम बढ्दै जान्छ है त यहाँहरूले तापक्रम अब भोलि आज त होइन, भोलि चाहिँ अझै बढी पाउनुहुन्छ। आज भन्दा पनि भोलि हो घाम लाग्ने चाहिँ, आज अलिक बढी बादल लाग्छ र पानी माथि पर्छ। भोलि फ्राइडे चाहिँ 27 डिग्री सेल्सियस पुग्न सक्ने सम्भावना छ है लन्डन एरियातिर। त्यसपछि स्याटरडे शनिबार 29 डिग्री, आज हिजो त हामीले 28-27-28 भन्दै थियौँ, आज यसो हेर्छु 29 डिग्री पुग्नेवाला देख्छु। तर अब कतिसम्म हामीले अनुभव गर्छौँ त्यो चाहिँ त्यही दिन अगाडि थाहा हुन्छ होइन, अब अघिल्लो दिनसम्म थाहा हुन्छ। तर पनि एकछिनमा डिटेलमा चर्चा गरौँला मौसमको। एज युजल 7 बजेपछिको समयमा हाम्रा नियमित सर सामग्रीहरू लिएर आइपुगेको छु आज पनि, र आज 8 बजेपछिको समयमा फेरि पनि कुराकानी हुन्छ। अनि तपाईँको प्रश्न, यो साताको लागि राखिएको प्रश्न के छन् त्यो प्रश्न म एकछिनमा राख्नेछु, र यसपालि चाहिँ लक्की विनरको लागि स्पेसल पुरस्कार छ है तपाईँहरूको लागि, यो 30 मेमा अल्डरसटमा हुने स्वर्ण लोकदोहोरी स्वर्णिम साँझको लागि 2 टिकट छ। हजुर, 2 टिकट पाउनुहुन्छ भोलि, भोलि शुक्रबार हो, भोलि थाहा पाइहाल्नुहुन्छ कस कसले पाउनुहुन्छ भनेर। अहिलेलाई चाहिँ म गीत एकछिनमा राख्छु, त्यो प्रश्नको गीत एकछिनमा राख्छु, र यहाँहरूले प्रयास गर्दै हुनुहुन्छ किप राइटिङ किप ट्राइङ भन्न चाहन्छु। अब भोलि सम्म समय छ, भोलि बिहान तपाईँले फेरि हाम्रो अर्को सहकर्मी साथीलाई पाउनुहुन्छ, उहाँसँग समय बिहानको बिताउनुहुन्छ र उहाँले नै एनाउन्स गर्नुहुन्छ आजको लक्की विनर, यो साताको लक्की विनर श्री सुनारजीलाई बिहान पाउनुहुन्छ यहाँहरूले। अब म चाहिँ गीत सुनाएँ है, राजेश पायल राई र मेलिना राईले गाउनुभएको एउटा गीत छ यस्तो खुसी भन्ने, यही गीत सुन्दै अगाडि बढौँ अब।

रेडियो भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: द एक्स ब्यान्डको प्रस्तुति थियो यो तिम्रो नजरले. बिहानको 6 बजेर अहिले 50 मिनट गएको छ र नेपालमा चाहिँ बिहानको अब लेट मर्निङ छ. त्यहाँनिर बिहानको 11 बजेर 36 मिनट गयो अनि ब्रुनाई हङकङतिर दिउँसोको 1 बजेर 51 मिनट गएको छ. अब 7 बजे समाचार हुन्छ 5 मिनट, त्यसपछि फेरि हामी नेक्स्ट आवरमा हाम्रा विभिन्न मिठा मिठा गीतका साथसाथ विभिन्न हाम्रो सरसामग्रीहरू हामी राख्छौँ नै. 8 बजेपछिको समयमा चाहिँ कुराकानी हुन्छ. धीरज घलेजीसँग गरिएको बाँकी कुराकानी यहाँहरूले आज सुन्न सक्नुहुन्छ. र अहिले चाहिँ प्रश्न, यो साताको लागि राखिएको प्रश्न के छ एकचोटि सुनाऊ यहाँहरूलाई.
1: यो आवाज कसको हो?

हजुर, यो आवाज कसको तपाईँले चिन्नुपर्छ। यसपालिको ब्रेकफास्ट ब्रेन टिजरको क्वेसनहरू यिनै हुन्। गीत छन् र दुईवटा गीत छन् यहाँनिर, तपाईँले छुट्टा छुट्टै आवाज सुन्न सक्नुहुन्छ, महिला पुरुषको। र यो आवाज कस कसको हो, कसले गाउनु भएको हो, बस यहाँहरू त्यति नै भन्नुपर्नेछ, नाम मात्रै पठाइदिनुहोला। र अब भोलि बिहान 8 बजेसम्म चाहिँ उत्तर पठाउन नभुल्नुहोला। बिहान 9 बजीभन्दा अगाडि त उत्तर पनि थाहा पाउनुहुन्छ, अनि लक्की विनरहरूको नाम पनि थाहा पाउनुहुन्छ। यसपालिको लक्की विनरले पाउनुहुन्छ बिएफबिएसको चिन्ह भएको पुरस्कार। यसपालि भन्दा पनि हामीलाई चाहिँ स्पोन्सर गरिएको छ पुरस्कार यसपालि टिकट। स्वर्णिम साज, लोकदोहोरी स्वर्णिम साज 9 हो यो यसपटकको गर्न लागि, जुन चाहिँ 30 मेमा हुँदैछ, शनिबार 30 मेमा एम्पायर हल अल्लोसटमा। यसको लागि यहाँहरूले दुईवटा टिकट पाउनुहुन्छ र एक एकजनाले दुईजनाले एक एकवटा टिकट पाउनुहुन्छ, गएर इन्जोय गर्न सक्नुहुनेछ। टिकट एडभान्समा यदि कोही छुट्टी जान चाहनुहुन्छ भने एडभान्समा 20 पाउन्ड लाग्छ, अनि ढोकामा चाहिँ 25 पाउन्ड, सिनियर सिटिजनहरूको लागि 15 पाउन्ड मात्रै लाग्छ, नानीहरूको लागि पनि 6 देखि 12 वर्षकोका लागि, तपाईँहरूको खाना पनि इन्क्लुड हुन्छ भन्ने सुनेको छु। सो यो यसको लागि दुईवटा टिकट छ हजुर। यो भोलि एनाउन्स भइहाल्नेछ होइन, हाम्रो श्री सुनारजीले भनिदिनु हुनेछ को विनर हुनुहुन्छ भनेर। सो नाम एनाउन्स गर्नुहुन्छ, पठाउँदै गर्नुहोला भोलि बिहान 8 बजेसम्म। हजुर, अब तपाईँहरूलाई आज अलिकति सजिलो लागेको हुनुपर्ने हो जस्तो लागिरहेको छ, उत्तरहरू आइरहेका छन् केही, हेर्दैछु म। किप राइटिङ, लेख्दै गर्नुहोला र तपाईँहरूको मेसेजहरू पनि म राख्दै जानेछु। अहिलेलाई चाहिँ अब गीत फेरि अर्को एउटा सुन्नुपर्छ। गीत चाहिँ अहिले यतिखेरको गीत मिलन अमात्य र राजन शिवाकोटीले गाउनुभएको गीत छ। गीत सुन्छौँ हामी अनि अगाडि बढ्छौँ। मेसेज लेख्दै गर्नुहोला, तपाईँहरूको एन्सर पठाउँदै गर्नुहोला। हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने मेसेन्जरमा सबभन्दा सजिलो तरिकाले भेट्नुहुन्छ। मेसेन्जरमा बिएफबिएस गोर्खा रेडियो भनेर खोज्नुहोला, अनि हाम्रो इमेल एड्रेस चाहिँ हो bfbsgorkha@bfbs.com bfbsgorkha@bfbs.com। अब गीत सुनौ, गीत सुन्दै सुन्दै समाचारतिर लागौँ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतको आदेशका बावजुद काठमाडौँ र कञ्चनपुरमा डोजरले बस्ती हटाउने कार्यलाई निरन्तरता दिइएको छ। काठमाडौँ टोखा नगरपालिका साथ थापासी ग्रिनल्यान्ड आसपासका अतिक्रमित घर टहरा आज हटाइएको छ। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घर टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि तापासी क्षेत्रमा सड़क छेउ तथा सरकारी जग्गामा बनाइएका घर टहरा कम्पाउण्ड र अस्थायी संरचना हटाउने काम शुरू गरिएको जानकारी दिनुभयो। यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत भौतिक संरचना हटाउने भएको छ। नगरपालिकाले वडा नम्बर 6 रिच्छा भुइँया मन्दिरको नाममा दर्ता श्रेष्ठता कायम रहेको जग्गामा प्रचलित कानून विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका भौतिक संरचना हटाइने भएका हुन्। नगरपालिकाले अनधिकृत संरचना हटाउनका लागि 7 दिने समय सीमा दिएको छ। साहित्य शरद स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति सिफारिस समितिमा गैर विषयका संयोजक बनाइएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघका महासचिव डाक्टर सञ्जीव तिवारीले वक्तव्य जारी गर्दै विषय विज्ञानलाई सिफारिस समितिका संयोजक तोक्न माग गर्नुभएको छ। तिवारीले उपकुलपतिका लागि राखिएको मापदण्ड पीएचडी राखिएको भन्दै सुव्यवस्था पनि संशोधन गर्न भन्नुभएको छ। नेपालमा पीएचडीको संख्या कम भएकोले स्नातकोत्तरको व्यवस्था राख्नु उहाँको आग्रह छ। गत असोजमा बसेको विश्वविद्यालय सभाको पहिलो बैठकले

0: बालबालिकाको संख्या बढेको बताउनु भएको छ। उहाँका अनुसार कडा शीघ्र कुपोषण 4% बालबालिकालाई देखिएको छ। यसअघि यो कुपोषणको संख्या 1% सीमित थियो। उहाँका अनुसार कडा शीघ्र कुपोषण कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशमा बढी देखिएका छन्। कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे र करङ देखिने खालका हुने गर्छन्। कडा शीघ्र कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने र सो तयारी खाना खाएपछि बालबालिका स्वस्थ हुने उहाँको भनाइ छ। तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई 25 पुनस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइने थापाले बताउनु भएको छ। यसै गरी मध्यम कुपोषण 12% बालबालिकामा देखिएका छन्।
1: ब्रिटिस रोयल एयरफोर्सको चिनुक हेलिकप्टरलाई साइप्रसमा जंगलको डढेलो निभाउन ठूलो तौल उठाएर गरिने अभ्यासमा सामेल गराइँदैछ। 1310 फ्लाइटको हेलिकप्टर सहित साइप्रसका अन्य हेलिकप्टरलाई एक्सरसाइज इफेस्टोसमा सामेल गराइएको हो। अंग्रेजी सेवकका विल होलीसँग थप जानकारी छ।
2: CH-47 Chinook from RAF Akrotiri. It has already proven itself in aerial firefighting. Squadron leader Joel Babbage, officer commanding 1310 flight.
3: Last year saw one of the biggest fires that Cyprus has had in recent history within the sovereign base area, which was fought by 18 squadron at the time on 1310 flight. It looks like this season is going to heat up towards the summer time as well, so we're expecting that there could be the similar threat, and we're here ready to respond.
2: Every year, emergency services in Cyprus practice responding to a wildfire.
1: अङ्ग्रेज क्लब एस्टन भिल्लाले 44 पहिलोपटक युरोपेली उपाधि जितेको छ। इस्तानबुलमा भएको फाइनलमा फ्राइबर्गलाई 3-0 पराजित गर्दै एस्टन भिल्लाले युरोपा लिगको उपाधि जितेको हो। क्लबका व्यवस्थापक उनाई इमरीले यो उपलब्धिलाई लिएर गौरव गर्नुभएको छ।
4: Was something they are missing it, the support, not for Champions League or for something, is for a trophy. And achieving this one is something make us so happy.
1: दिग्तेल बजारमा सम्पन्न कोला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापाका प्रकाश चन्द्र नेपालले जुम्नु भएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरिय करान्ति संघ खोटाङले गरेको प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नु भएको हो। प्रतियोगितामा सिक्किमकै थेन्द्रुप तामाङ तेस्रो हुनुभएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जय कुमार राईले जानकारी दिनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
5: यो PFBS गोर्खा रेडियो हो।

गुड मर्निङ, नमस्कार, फेरि पनि स्वागत गर्छु आज बिहानीको यो शो नमस्ते युकेमा। अन्जु पन्त र बाबुल गिरीले गाउनु भएको गीत हामीले सुन्दै थियौँ। अहिले बिहानको 7:10 गइसकेको छ। आजको नमस्ते युके कार्यक्रममा पुनः स्वागत गर्छु अनि 9 बजेसम्म नै साथै रहन्छु एज युजल। र आज अब आजको दिन तपाईँहरूको मेसेजहरू आइरहेका छन्, लेख्दै गर्नुहोला। प्रश्न के छ मैले राखिसकेको छु। र बिहानै हाम्रो नूतन भुषालज्यूले चाहिँ हामीलाई आज अलिकति उहाँको अपसेट भएको खबर पठाउनु भएको छ, होइन, र उहाँलाई अलिकति दुःख परेको कुरा बिहान उहाँले सेयर गर्नुभएको छ। एउटा सुन्दर तस्विर, उहाँको एकदमै बेस्ट फ्रेन्ड, प्यारो प्यारो लभली लभली साथीको, होइन, र उहाँले चाहिँ म आज अलिकति दुःखी छु किन भन्दाखेरि मेरो बेस्ट फ्रेन्ड, माई लभ, माई लिटल फ्रेन्ड फिनी डगी पास्ट हिजो पास अवे भयो भनेर उहाँले भन्नुभएको छ। उहाँको सानो कुकुर कस्तो राम्रो लभली, होइन, सुन्दर, ब्युटिफुल, अलिकति कालो कालो सेतो सेतो भएको, होइन, कुकुर उहाँको अत्यन्त मिल्ने साथीको ध्यान त भएछ। एकदमै दुःख लाग्यो। नूतनजी हाम्रो गीतकार हुनुहुन्छ उता इजरायलमा, र उहाँले तस्विर पनि पठाइदिनु भएको छ, र आफ्नो प्यारो साथीलाई पक्कै पनि धेरै मिस गरिन्छ धेरै समयसम्म नजिक रहँदाखेरि, होइन, र उहाँले रेस्ट इन पिस माई बेबी फिनी भनेर आफ्नो कुकुरको लागि यो सन्देश पनि पठाउनु भएको रहेछ। हजुर, हामी पनि यही कामना गरौँ, तपाईँको फिनी, तपाईँको फिनीको आत्मालाई शान्ति मिलोस्, होइन, र तपाईँ पनि अब बिस्तारै फेरि तपाईँ अब अहिले दुःखमा हुनुहुन्छ, पक्कै पनि यो आफ्नो एकदमै नजिकको, होइन, अब अरू कोही नहुँदाखेरि कुकुर त सधैँ आफ्नो साथमा भइरहन्छ नि त, मिस गर्नुभएको उहाँले जनाउनु भएको छ, र तपाईँलाई पनि धैर्य धारण गर्ने शक्ति मिलोस् नूतनजी, यही भन्न चाहन्छु, होइन, र अब अरू मेसेजहरू पनि छन् तपाईँहरूको, अहिले पछि राखौँला। अहिलेलाई वेदरको चर्चा गर्ने बेला भएको छ, र मौसम आज बेलायतको मौसम अब गर्मी हुँदैछ, बिस्तारै बिस्तारै न्यानोपना पनि बढ्दैछ। आज जताततै बादल लाग्छ, हुन त स्कटल्यान्ड मिडल्यान्डतिर भयो, उत्तरी वेल्सतिर, उत्तरी इङ्ल्यान्डमा पानी पनि पर्छ अलिअलि, अनि अहिले दिउँसो चाहिँ दक्षिणी इङ्ल्यान्डमा पुरै घमाइलो हुन्छ आज दिनभरि, र आजको म्याक्सिमम् टेम्परेचर भनेको 23 डिग्री हो लन्डन अनि नर्विचतिर। आज त यतिको ठिकै ठिकै हुन्छ, तर भोलिदेखि टेम्परेचर एकदमै बढ्छ, र कार्डिफ अनि लिभरपुलतिर 21 डिग्री सेल्सियस, बेलफास्टतिर 19, माथि स्कटल्यान्डतिर 14-18 डिग्री हुन्छ। अब भोलि शुक्रबारको दिनमा, भोलि चाहिँ दक्षिणी हावा निरन्तर चलिरहन्छन्, दक्षिणी हावाले गर्दाखेरि न्यानोपना आउँछ बेलायतमा, हुन त इङ्ल्यान्ड र वेल्समा मजाले घाम पनि लाग्छ, निकै चर्को जस्तो लाग्छ कि यो गर्मी हुँदाखेरि चाहिँ, र यो अलिकति स्ट्रङ सनसाइन घाम लाग्छ, अलिक कडा खालको हुन्छ किन भन्दाखेरि तातोपनाले गर्दाखेरि हो, र दक्षिणी हावा चल्ने कारणले गर्दाखेरि न्यानोपना आउँछ। भोलि इङ्ल्यान्ड वेल्समा घमाइलो हुन्छ, माथि स्कटल्यान्डमा अलिअलि बादल घाम बादल हुन्छ, होइन, अनि नर्दर्न आयरल्यान्डतिर प्रायः बादल लाग्ने, अलिअलि पानी पर्ने स्कटल्यान्डमा र नर्दर्न आयरल्यान्डमा हुन्छ, धेरै चाहिँ होइन पानी पर्ने, र तापक्रम लन्डन एरियातिर 27 डिग्री सेल्सियस, अनि उता माथि अझै माथि त्यसमाथि जाने हो भने चाहिँ 26 डिग्री सेल्सियस चाहिँ नर्विचतिर, बर्मिङहामतिर, हल एरियातिर हुन्छ, बेलफास्टतिर 19 डिग्री सेल्सियस, माथि एडनबर्गतिर, ग्लास्गोतिर 19 डिग्री सेल्सियस। अब ब्याङ्क होलिडे विकेन्ड आउँदैछ, होइन, र यो विकेन्ड चाहिँ मोस्टली ड्राई अनि सनी हुन्छ, अलिअलि कहीँ कतै पानी पऱ्यो भने त्यहाँनिर मेघगर्जन हुनसक्छ, र कतिपयको लागि चाहिँ गर्मी, निकै गर्मी नै आभास हुन्छ, किन भन्दा यो हिट वेभ नै जस्तो अब कन्टिन्यू भइरह्यो भने चाहिँ अब हिट वेभ नै भन्नु पऱ्यो, होइन, तर यसको लागि तापक्रम अलिक बढी नै हुनुपर्छ। अब भोलिको भइहाल्यो, पर्सि शनिबार तपाईँहरूको कार्यक्रम छ, होइन, निकै धेरै कार्यक्रमहरू कहाँ कहाँ छन् हामी चर्चा गर्छौँ अहिले, र यो कार्यक्रमहरू तपाईँहरूको लागिलाई चाहिँ मौसमले चाहिँ अब गर्मी हुन्छ, मौसमले साथ त दिन्छ नै, तर पनि पुरै गर्मी शनिबारको दिनमा त अझै 29 डिग्री सेल्सियससम्म पुग्दैछ है तापक्रम चाहिँ, अब तल युरोपतिरबाटै तातो आइरहेको छ, र लन्डन एरियामा 29 डिग्री सेल्सियस पुग्न सक्छ, माथि स्कटल्यान्डमा इभन 22, होइन, र बेलफास्टतिर पनि 22 डिग्री सेल्सियस, कार्डिफतिर 24, 14, 27 डिग्री सेल्सियस, यस्तै हुन्छ, र यो कन्टिन्यू हुन्छ, आइतबार पनि यस्तै, र शनिबार पनि यस्तै, आइतबार पनि यस्तै, इभन सोमबार पनि यस्तै हुन्छ, 30 डिग्री सेल्सियसको तापक्रम पुग्छ सोमबारको दिनमा,
लन्डन एरियामा है, माथि स्कटल्यान्डतिर त 2200 म्याक्सिमम् भनेको. सो यस्तै छ अगाडि दिनहरू चार्टहरू हेर्दाखेरि त्यसअनुसार तपाईँ तयार रहनु होला. अलिकति यो लेटेस्ट स्प्रिङको हिट वेभ जस्तै भनौँ आउँदैछ अगाडि दिनहरूमा. अब गीत सुनाउ आउनुहोस्, बिस्तारै बिस्तारै गाउँदै हुनुहुन्छ रोहित जोन छेत्री.

बिस्तारै बिस्तारै हामीले सुन्दैथ्यौँ अहिले रोहित जोन छेत्रीले गाउनुभएको गीत. अब क्यालेन्डर हेरौँ आउनुहोस् एकचोटि. आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 7 गते हो, बिहिबारको दिन. तदनुसार 21 मे सन् 2026 दिन आज विश्व संस्कृति दिवस परेको छ क्यालेन्डरमा. हजुर, विश्वव्यापी रूपमा आफ्नो विविध संस्कृति, भाषा, परम्परा, जीवनशैलीले भरिएको आफ्नो देशको हामीले आज यो विशेषता मनाउँछ. विश्व संस्कृति दिवसको दिन मनाउने गर्छौँ, सम्झिने गर्छौँ, होइन, आफ्ना संस्कृतिहरू के छन् आफ्ना समाजका. आज चाहिँ विशेष दिन छ. आजको यो एक्सचेन्ज रेट हेरौँ. आजको वैदेशिक विनिमय दर हेर्दाखेरि आज हामीले एक्सचेन्ज रेट विशेष गरिकन पाउन्ड स्टर्लिङको राख्ने गर्दछौँ. सो पाउन्ड स्टर्लिङको भाव हेर्दाखेरि आज खरिददर 207 रुपियाँ 14 पैसा, बिक्रीदर 207 रुपियाँ 94 पैसा. फेरि एकचोटि, 207 रुपियाँ 14 पैसा, बिक्रीदर 207 रुपियाँ 94 पैसा. अब आजको सुन्न चाँदीको मूल्य हेरौँ. 2,93,800 रुपियाँ, 2,93,800 रुपियाँ छ आज प्रति तोला सुनको मूल्य. हिजो 2,92,000 थियो, आज चाहिँ चाँदी प्रति तोलाको मूल्य 5,050 रुपियाँ पुगेको छ. हजुर, चाँदी प्रति तोलाको मूल्य आज छ 5,050 रुपियाँ. गीत सुनाउ आउनुहोस् फेरि अब एकचोटि, अर्को एउटा छोटो मिठो गीत. बम भीम बमजन गाउनुहुन्छ यो गीत, छपनीले छान छान. उहाँले गाउनुभएको यो गीत फेरि पनि आज हामी एकपटक सुन्दैछौँ.

0: Radio.
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

दामी गीत सुन्दै थियौँ हामीले पन्ची बाजा रामजी खान अनि सुनिता हमालले गाउनु भएको इन्जोय गरिसकेका छौँ. अब यो क्षणमा राशिफल पनि सुन्न तयार हुनुहुन्छ भने आउनुहोस् अब एकछिन त्यतातिर ध्यान दिउँ.

सबभन्दा पहिले मेष राशि। आज मेष राशिको लागि आत्मविश्वासमा अलिकति गलत निर्णय लिन सक्ने कारणले गर्दाखेरि अलिकति यो कस्तो हुन्छ भने अति आत्मविश्वासमा पनि कहिलेकाहीँ गलत निर्णयहरू गर्न सकिने कारणले गर्दाखेरि चाहिँ दुःख हुनसक्छ। त्यसैले गर्दाखेरि जानकारहरूको सल्लाह लिनुहोला, कानुनी मामिलाहरूमा सतर्क रहनुहोला, व्यापारमा भने मनज्ञ लाभ हुनेछ। वृष राशि, विद्यार्थी वर्गहरू प्रतियोगी परीक्षाको परिणामलाई लिएर चिन्तित रहनुहुने देखिन्छ। व्यापार व्यवसायमा विरोधीहरूको भावना समयमा बुझ्न सफल भइएला, कार्यक्षेत्रमा प्रगति हुनेछ। मिथुन राशि, अरूको वाद विवादमा आफू नपर्नु ठिक होला, कार्यक्षेत्रमा देखावा गर्नबाट बस्नुहोला, पैसाको लेनदेनमा सावधानी राख्नुहोला, आर्थिक पक्ष सबल रहनेछ। कर्कट राशि, कार्यक्षेत्रमा आफ्नो अलग पहिचान बनाउनमा सफलता मिल्नेछ, विद्यार्थी वर्गलाई मेहनत गर्दा अध्ययनमा सफलता मिल्ला, सामाजिक क्षेत्रमा मान सम्मान पनि वृद्धि हुनेछ। सिंह राशि, व्यापार व्यवसायमा नयाँ लगानी व्यापार विस्तारको लागि सहायक हुनेछ, आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला, अन्यथा विपरीत अर्थ लाग्न सक्छ, प्रेम सम्बन्ध सुमधुर रहला। कन्या राशिको आज रचनात्मक क्षेत्रमा रुचि बढ्नेछ, कार्यक्षेत्रमा अनुभवीहरूको साथ मिल्नाले कार्यमा निखारता आउनेछ, आएका नयाँ स्रोतहरू आज बन्नेछन्, आर्थिक पक्ष सबल रहनेछ। तुला राशिको हेरौँ, प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ, स्वास्थ्यको लागि व्यायाम र आहारमा विशेष ध्यान दिनुहोला, पारिवारिक मामिलाहरू सुल्झाउनमा सफलता मिल्नेछ आजको दिन। वृश्चिक राशिलाई भने आज सन्तानको पठन पाठनमा अलि धन खर्च हुन सक्छ, व्यापार व्यवसायमा आफ्नो कुरालाई राख्नमा सफलता मिल्नेछ, यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्दा ठिक होला आज। धनु राशि, कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ, रुचिको विषयमा लगानी लगाउने समय रहेको छ, अप्ठ्यारा परिस्थितिमा माननीय जनहरूबाट सहयोग प्राप्त होला। मकर राशि, कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ, प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ, व्यापार व्यवसायमा लाभ रहला, आँटेका कार्य सम्पादन गर्न सकिनेछ। कुम्भ राशि, कार्यक्षेत्रमा तारिफ योग्य कार्य गर्दै लाभ आर्जन गर्न सकिनेछ, आफन्त मध्ये रमाइलो समय व्यतीत हुनेछ आज आफन्तसँग, शिक्षाको क्षेत्रमा गुरुजनबाट सहयोग पाइएला। अन्तमा मीन राशि, धैर्य र पराक्रममा वृद्धि हुनेछ, उत्तम समय रहेको छ, सानो दूरीको सुखद यात्रा होला, शत्रुमाथि विजय प्राप्त गरिनेछ, कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न पनि रहनेछ। राशिफल यहीसम्म आएर समाप्त भयो। आजको लागि हामीले हाम्रो पात्रबाट राशिफल राखिसकेपछि अब फेरि गीत सुन्नपर्छ। अघि पञ्चे बाजा हामीले सुन्दै थियौँ, अब चाहिँ सुरेश राणा अनि निर्मला थापा मगरले गाउनु भएको गीत रहेछ। यो सालैजो भाका छ, सालैजो पनि विभिन्न तरिकाले गाइन्छ, यो एउटा अर्को तरिका छ, एकछिन उहाँहरूलाई सुनाऊ।

0: यो BFBS गोरखा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov

0: छोटो मिठो गीत हामीले सुन्दै थियौँ, जे अथर अनि एजनको गीत थियो टाइम छैन टाइम छैन। यसभन्दा अगाडि हामीले अर्को एउटा सालेजो भाका सुन्दै थियौँ। अब नारायण गोपालको गीत हामीले धेरै पछि सुन्न लागिरहेका छौँ। हजुर, हाम्रो कृष्ण चामलिङ दाजुले नारायण गोपालको गीत सुनाइदिनु होला है। हिजो एउटा यस्तै गीत सुन्न पाइयो, छोटो भए पनि बोलाऊ भने तिमीलाई होइन। र अब आजभोलिका गीतकार पुराना गीतकारहरूको गीतहरू यस्तै मिठा मिठा हुने गर्छन् भनेर उहाँले सुनाइदिनु होला भन्नुभएको छ। सो एकछिनमा हामी सुन्नेछौँ। आज अब प्रश्न एकचोटि यो समयमा राखौँ, यो क्षणमा यो साताको लागि राखिएको प्रश्नमा एउटा गीत छ, एउटा मात्र होइन एक्चुली दुईवटा गीत, दुईवटा आवाज छ। यहाँहरूले एकचोटि ध्यान दिएर सुन्नुपर्ने हुन्छ। आज त निकै उत्तरहरू आइरहेका छन् है, फटाफट पहिले प्रश्न सुनाऊ अनि कुरा गरौँला।
1: यो आवाज कसको हो?

कसको हो आवाजहरू तपाईँले गायक र गायिकाको आवाज चिन्नुपर्छ। यसपालि नाम मात्रै पठाइदिनुहोस् दुईजनाको, बस त्यति नै हो मैले सोधेको। गीत चाहिँ अलिकति ध्यान दिएर सुन्नुपर्ने हुन्छ। यहाँहरूले हिजोदेखि त भनिदिइसकेको छु दुईवटा गीत छ है भनेर। हजुर, दुईवटा गीतमा दुईवटा आवाज मैले राखेको छु। हेर्दाखेरि उस्तै बिट छ, सुन्दाखेरि उस्तै बिट होइन, फास्ट बिट अलिअलि, तर गीत चाहिँ हजुर झालेमाले छ। ओके, र यसपालिको प्रश्न यही नै हो। अब भोलि बिहान 8 बजेसम्म उत्तर पठाइदिनु होला कृपया, अनि भोलि बिहान 9 बजेभन्दा अगाडि त लकी ड्र हुन्छ। र यसपालिको ड्रबाट त दुईजनाको नाम निस्कन्छ, जसले पाउनुहुन्छ 9 लोकदोहोरी स्वर्णिम साँझको 2 टिकट। हजुर, एक एकवटा टिकट हामी यहाँहरूलाई पठाइदिनेछौँ, भन्दा पनि तपाईँहरूको नाम पठाइदिनेछौँ, ढोकामा तपाईँहरू लिन सक्नुहुन्छ। र आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले अर्गनाइज गर्न लागेको यो दोहोरी साँझ होइन, यस यो चाहिँ 30 मेमा शनिबार हुँदैछ एम्पायर हल अल्डरसटमा। सो तपाईँहरू जान सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुनेछ। यसको लागि तपाईँहरूको खानाको व्यवस्था पनि त्यहाँ हुँदो रहेछ होइन, मधुसूदन थापाजीलाई अथवा कल्पना त्रिपाठीजीलाई, उहाँ यहाँहरूले कल्पनाजीलाई पनि यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। टिकट एडभान्समा 20 पाउन्ड अनि ढोकामा 25 पाउन्ड। नानीहरू जो 6 देखि 12 वर्षका छन् उनीहरू र सिनियर सिटिजनहरूको लागि केवल 15 पाउन्ड मात्रै टिकट रहेछ है। हजुर, यो छ, यसको 2 टिकट तपाईँहरूले पाउनुहुनेछ। र यो 30 तारिक भयो। अब त्यसभन्दा अगाडि चाहिँ कार्यक्रमहरू छन् तपाईँहरूको, 23 मेमा यही शनिबार कार्यक्रमहरू छन्, र ती कार्यक्रमहरू कहाँ कहाँ के छन् एकैछिनमा म चर्चा गर्छु। अहिलेलाई गीत सुनाउँ अर्को, हाम्रो कृष्ण चामलिङ दाजुले गीत रोजिदिनु भएको छ, र यो प्रश्न भर्खर सुनाए, गीत उत्तरहरू चाहिँ फटाफट आउँदैछन् है यहाँहरूको। हाम्रो खर्क गुरुङ मामाले अल्डरसटबाट के लेख्नु भएको छ भने, भान्जी हातको औँला त भरियो होला नि, अब खुट्टाको औँलातिर लैजानुहोस् है भन्नुभएको छ कि मामाले। मामाले बडो मेहनत गरेर खोजखबर गरेर ल्याउनु भएको थियो उत्तर होइन मामा, एकदम दामी। र कहिलेकाहीँ मामाले भन्नुभएको गीतहरू चाहिँ मैले सुनाउन असमर्थ हुन्छु, किन भन्दा तपाईँले त्यो पठाउनु भएको गीत मैले खोजेर भेट्दै भेट्दिनँ। एउटा यस्तै भएको छ, मैले भेटेकै छुइनँ, त्यसैले बजाउन सकिरहेको छैन। यसो लिङ्कसँगै पठाइदिनु भयो भने सजिलो हुन्छ क्या हामीलाई। हजुर, एनिवे अब मामालाई होइन, अब सबैलाई भनौँ होइन, म खुट्टाको औँलातिर लाग्ने अवस्था भएको छैन है, जम्मा हातका औँलाहरूमा नै मुस्किलले अटाउँदैछन्, हातका 2 हातका औँलामा। ओके, यति भनेपछि बुझ्नुहुन्छ होला खुट्टाको औँलातिर लाग्ने बेला भएको छैन अझै। अब हुन्छ होला आजसम्म भरेसम्म हेरौँ। नारायण गोपालले गाउनुभएको यति चोखो यति मिठो गीत अब सुन्नपर्छ। हाम्रो कृष्ण चामलिङ दाजुले हिजो एउटा हामीले बोलाउँ भने तिमीलाई भन्ने गीत सुनेका थियौँ पुरानो होइन, र उहाँले आज यस्तो गीत सुन्न पाइयो, यस्तो गीत शब्द यस्तो शब्द सङ्कलनहरू आजभोलिका गीतकारहरू म्युजिक कम्पोजरहरूले सायदै गर्ने गर्छन्, र ऊ बेलाको बुढाहरू कति गहिरो गहिरो भावनामा डुब्न सक्थे भन्ने उहाँहरूको गीत सुन्दा नै प्रमाणित हुन्छ। अब चाहिँ यति चोखो यति मिठो सुनाइदिनु होला है त कालजयी गीत भनेर भन्नुभएको छ, हामी सुन्छौँ एकछिनमा। उहाँले त बिहान लेखेर पनि पठाउनु भएको रहेछ हो आज। हजुर, छपनीले छान छान डबकीले हान हान भन्ने गीतमा उहाँले आफ्नै शैलीमा लेखेर पठाउनु भएको रहेछ, म एकछिनमा हेर्छु। कृष्ण दाजु यहाँको निकै लामो छ, फेरि मैले गलत भनिहालेँ कि भन्नुलाई कि भनेर पुरै पढ्न बाँकी नै छ। नारायण गोपालले गाउनुभएको यो गीत अब सुनाउ आउनुहोस् उहाँकै अनुरोधमा।

यति चोखो यति मिठो दिउँला तिउँलाई माया तिमीलाई दिउँला तिमीलाई माया. हजुर, नारायण गोपालले गाउनु भएको यो गीत एकदमै कालजयी गीत हामीलाई सुनाउन चाहनुभएको थियो. कृष्ण चामलिङ दाजुले सुनाइदिनु होला भन्नुभएको थियो. मजा आयो पुरानो गीतहरू सुनेर, धेरै धन्यवाद छ यहाँलाई. अब एकछिनमा फेरि एउटा गीत सुन्दै अगाडि बढ्नेछौँ हामी. उत्तर पनि फटाफट पठाउँदै हुनुहुन्छ यहाँहरूले. यो दुईवटा हातको औँला भरिएको त छैन होइन, अब भन्नाले उत्तर पठाउनु हुनेहरूको सङ्ख्या त निकै नै छ ट्राई गर्नु हुनेहरूको. तर गन्दाखेरि ज जसको नाम त्यहाँ जान्छ नि त्यो हाम्रो राइस कुकरमा. हजुर, यो दुईवटा हातको औँलामा भरिसकेको छैन है. हजुर, खुट्टातिर लाग्ने त अब भोलिसम्ममा गइन्छ कि. हजुर, भरेसम्ममा. एनिवे, हामीलाई उत्तर पठाउँदै हुनुहुन्छ यहाँहरूले. हाम्रो धनु गुरुङ बहिनीले त फुल इन्स्टलमेन्टमा पठाएको छु है उत्तर भनेर पठाउनु आएछ आज फाइनली. अनि हाम्रो दिपेन्द्र प्रजापतिजीले जापानबाट, आशा दिदी झोडले यसपालि मेरो नाम निस्केला भनेर उत्तर नपठाउँ क्यारे है, किनभने हवाई जहाजको टिकट लिनु पर्यो, त्योभन्दा पहिला त भिसा चाहियो भन्दै हुनुहुन्छ जापानबाट. हजुर, यहाँ यसपालिको टिकट, यसपालिको पुरस्कार चाहिँ टिकट छ नि त दुईवटा होइन, लोकधोरी स्वर्णिम साँझको 30 मेको लागि. सो त्यसैले गर्दाखेरि एनिवे, हुन त यो अलिक पछाडि समयमा भएको भए त यही बहानामा भए पनि यतातिर आउँदाखेरि राम्रै हुन्थ्यो होइन, जुनसुकै ठाउँमा हुनुभए पनि. तर केही छैन, अब मनोरञ्जनको लागि यसो भाग लिन सकिन्छ. तपाईँ अब विदेशमा चाहिँ टिकट नपाए पनि हामी अरू चिज पठाइदिन्छौँ नि. हजुर, टिकटै लिएर अब टिकट अरूलाई दिन्छौँ अनि तपाईँलाई अरू चिज पठाइदिन्छौँ. सिम्पल छ. ओके, अब आजको कार्यक्रम आजको भन्दाखेरि पनि यो तपाईँहरूको कार्यक्रम आगामी दिनहरूमा, यो 23 तारिक शनिबारको दिनमा त निकै कार्यक्रमहरू छन्. अब वुलिच क्याम्पमा भारसेली परिवारको भेटघाट कार्यक्रम छ है, वुलिच यो 23 तारिकमा. अनि 1991 इन्टेक यो 87 वाला नम्बरीहरूको भेटघाट पनि छ. यहाँहरूको त 35 एनिभर्सरी हो. हिमालयन ओएसिस टिडवर्थमा दिउँसो 1 बजेदेखि हुन्छ कार्यक्रम. साकेला उभौली पनि 23 तारिकमै मनाउनुहुन्छ यहाँहरूले शनिबार, किरात राई हाउस रिप्ली सरेमा. र यस्तै गरिकन अर्को चाहिँ फेरि गोर्खा कप पनि हुँदैछ भोलिपल्ट आइतबार, आइतबारको दिनमा क्विन्स एभेन्यू अलरसटमा. हजुर, आगामी दिनहरूको कार्यक्रमहरू यसो हेर्दाखेरि यस्तै छन्. 30 मेमा चाहिँ 7th गोर्खा राइफल्स रेजिमेन्टलको रियुनियन छ फ्रिमली कम्युनिटी सेन्टरमा दिउँसो 12 बजीदेखि. 31 मेमा चाहिँ 10K रन छ, नेपाल रन युकेले आयोजना गर्ने, डिन्टन पास्टर लेक रेडिङमा हो. हजुर, यो मे महिनाको कार्यक्रमहरू यिनै छन्. अब 30 मेमा यो लोकदोहोरी साँझ त भइहाल्यो होइन, स्वर्णिम साँझ 30 मेमा शनिबार एम्पायर हल अल्डरसटमा. ओके, अब गीत सुनौ आउनुहोस्. मिङ सो हाङ लिम्बुले गाउनु भएको गीत छ. यो गीत सुन्दै हामी समाचारतिर लाग्छौँ. समाचारपछि एउटा अब गीत हुन्छ, त्यसपछि समाचारकै हेडलाइनहरू अनि हाम्रो धीरजजीले धीरज घलेजीसँगको कुराकानी. बाँकी कुराकानी पनि आज हामी सुन्छौँ न्युट्रिसन सम्बन्धी, खाद्य पदार्थमा पाइने जुन पौष्टिक तत्त्व हुन्छ त्यसको मात्राको पनि डिटेलमा अझै हामी कुरा गर्छौँ र अरू विषय प्रसङ्गहरू पनि उहाँसँग छन्.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभामा सांसदहरूले आज पनि प्रधानमन्त्रीलाई खोजेका छन्। बैठक शुरू हुने बित्तिकै श्रम संस्कृति पार्टीका हर्कराज राईले प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले समय दिनुभयो।
4: नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरूले उठाउनुभएका सांसदज्यूहरूले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन म एउटा प्रश्न राख्न चाहन्छु। मैले 2083 साल 1 महिना 28 गते र 29 गते केही प्रश्नहरू राखेका थिएँ जो गृह मन्त्रालयसँग सम्बन्धित केही थिए, केही रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए, केही अन्य मन्त्रालयसँग सम्बन्धित प्रश्नहरू थिए। ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु।
3: प्रधानमन्त्रीको सहभागिताबारे कङ्ग्रेसका निष्कल राईले सरकारले मर्यादा नाघेर सबैतिर हस्तक्षेप गरिरहेको आरोप लगाउनु भयो।
5: सरकारले नै मर्यादा न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफू लगाउँदै हिँड्नु भएको छ।
3: सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधनमा आज अदालतमा शोक विदा दिइएको छ। शोक विदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले पूर्व न्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै विदा दिएकाले इजलास सञ्चालन नहुने जानकारी दिनुभयो। उहाँको 97 वर्षको उमेरमा हिजो निधन भएको थियो। बेनी चुम्सम कोरोला सडक आयोजनाले उत्तर दक्षिण जोड्ने कोरोला बेनी 9 किलोमिटर सडक खण्डको स्तर उन्नति सुरु गरेको हो। गत वर्षको साउन महिनामा सडक पासिएको कतिपय स्थानमा सडक संरक्षणका लागि ड्रेन र सडक वाल लगायत पूर्वाधार तयार नहुँदा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ। आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार सडक स्तर उन्नतिका लागि कालीमाता थापाकाजी रसुवा जेबी कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ। 4 महिनाको सम्झौता अवधि रहेको उक्त सडक स्तर उन्नति भदौ 15 गतेसम्ममा सम्पन्न गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

0: भावनात्मक उत्तेजना अवरोध असहज परिस्थितिबाट समाधान होइन, सहज जटिलता उत्पन्न हुन खतरा रहन सक्छ। तसर्थ म नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायलाई तत्काल आवश्यक समन्वय र पहल गरी कर्णाली राजमार्गको निर्बाध सञ्चालन सुनिश्चित गर्न, नागरिक सुरक्षाको प्रत्याभूति गर्न, दुवै जिल्ला बिचको सौहार्द सामाजिक एकता शान्ति गराउन म सरकार समक्ष माग गर्दछु।
1: अर्का सांसद केपी खनालले पर्यटन प्रवर्धनमा रहेका जनप्रतिनिधिको टोलीमाथि भएको आक्रमण अस्वीकार्य रहेको बताउनुभयो।
2: यसरी जनताबाट निर्वाचित जनप्रतिहरूलाई नै स्थानीय तहको प्रबन्धन र पर्यटकीय प्रबन्धन काममा लाग्दा भोग्नु परेका यस्ता विषयले निर्वाचित जनप्रतिनिधिहरूलाई चिन्तित बनाएको छ। रानीसैन क्षेत्रको तत्काल सीमा विवाद समस्या समाधान गर्न गृह मन्त्रालय, भूमि सुधार मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।
1: हिमाली गाउँपालिकाका वडा सदस्य र प्रमुख अधिकृतलाई घाइते बनाएर उपचार समेत गर्न नदिएको अवस्था रहेको सांसदहरूको भनाइ छ। तनहुँको आबु खैरेनी गाउँपालिका दुई मार्कीचोक सब स्टेसनको समस्याले तीन जिल्लामा विद्युत आपूर्ति प्रभावित भएको छ। सब स्टेसनमा रहेको 132-33 केबी क्षमताको 12 एमभीए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार तनहुँको आबु खैरेनी, गोर्खा तथा मुगलिन हुँदै चितवनका केही क्षेत्रमा सेवा प्रभावित भएको छ। राति मर्मत गरिए पनि फेरि समस्या आएपछि ट्रान्सफर्मर पुनः बन्द गरिएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ। रुसी वायुसेनाका चालकहरूले स्वीकार्न नसकिने व्यवहार देखाएको आरोप बेलायती रक्षा मन्त्रीले लगाएका छन्। कृष्णसागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रोयल एयरफोर्सका विमानलाई अनावश्यक अवरोध गरेको भन्दै मन्त्री जोन हिलको प्रतिक्रिया आएको छ। खबर यति नै, नमस्कार।
3: यो BFBS कुल कर्म रेडियो हो।

श्रीकृष्ण बम मल्ल अनि मेलिना राईले गाउनुभएको यो गीत सुनाइदिनुहोस् है भनेर हाम्रो बम गुरुङज्यूले भन्नुभएको थियो ग्रिनफोर्डबाट. त्यसैले हामीले फेरि आज एकचोटि सुन्यौँ. यहाँहरूले नै हो यो गीत इन्ट्रोड्युस गर्नुभएको अस्ति. यो हामीलाई यो सुनाइदिनुहोस् न है भनेर यहाँहरूले भन्नुभएको छ. त्यसले गर्दाखेरि यो गीत निकै हिट हिट हुँदैछ होइन. तपाईँहरूले निकै मन पराउनु भएको छ र एउटा फिल्मको गीत हो. यो फिल्मको कुरा पनि हामीले गरेका थियौँ लास्ट टाइम र आज चाहिँ अब यति बेला समयको कुरा गरौँ. यहाँको बिहानको समय 8:10 गएका छ अहिले. यहाँको स्थानीय समय अब पत्रपत्रिकाका हेडलाइनहरूतर्फ एकैछिन ध्यान दिन्छौँ हामी अनि फेरि पनि एउटा गीत सुन्दै अगाडि बढ्छौँ. र आज धीरज घलेजीसँगको कुराकानी हुन्छ. पोषणविद हुनुहुन्छ उहाँ र उहाँसँगको कुराकानी केही हामीले सुनेका थियौँ र आज बाँकी फेरि सुन्नेछौँ एकछिनमा. अब गीतभन्दा अगाडि चाहिँ अब गीत पनि छ त्यसभन्दा अगाडि पछाडि होइन पत्रपत्रिकाका हेडलाइनहरूतर्फ एकैछिन ध्यान दिउँ हामी. र आज पत्रिकाका हेडलाइनहरूमा हामीले हेर्दाखेरि चाहिँ यो अर्थमन्त्री राचेल रिप्सले के भन्नुहुन्छ भन्ने कुरा नै छ. हिजो भन्नुभएको कुरा चाहिँ उहाँले हिजो चाहिँ उहाँको आएको चाहिँ सुपर मार्केटहरूलाई उहाँले चाहिँ प्राइसहरू क्याप गर्नको लागि कतिपय खाद्य पदार्थहरूको मूल्यहरू चाहिँ मूल्य वृद्धि नगर्नको लागि अर्थात् केही समयसम्मको लागि क्याप गर्नको लागि चाहिँ उहाँले आग्रह गर्नुभएको थियो. र आज चाहिँ उहाँले के भन्नुहुन्छ त्यो अझै हेर्न सुन्न बाँकी छ. यसैलाई लिएर चाहिँ ब्याङ्क अफ इङ्ग्ल्यान्डका गभर्नर एन्ड्रु बेलीले चाहिँ होइन यसरी सुपर मार्केटहरूको खाद्य पदार्थहरूको मूल्यलाई कन्ट्रोल गर्नु क्याप गर्नु ठिक हुँदैन, फ्रिज गर्ने कुरा थियो केही समयको लागि होइन नबढाउने, र यो चाहिँ त्यति भर पर्दो हुँदैन, छोटो समयको लागि मात्रै मूल्यमा कन्ट्रोल गर्ने यो नीति अपनाउने हो भने लङ टर्ममा यसले राम्रो गर्दैन र यसले चाहिँ यसरी कृत्रिम तरिकाले चाहिँ मूल्यलाई कन्ट्रोल गर्न खोज्ने हो भने राम्रो त लङ रनमा अर्थात् पछिल्लो समयमा चाहिँ राम्रो हुँदैन, त्यसैले राम्रोसँग सोच्नुपर्छ सरकारले, यसरी अस्थायी काम मात्रै गर्नु हुँदैन भनेर उहाँले चाहिँ सजेसन दिनुभएको छ होइन. र ब्याङ्क अफ इङ्ल्यान्डका गभर्नरको यो सल्लाह हिजो उहाँले दिनुभएको थियो एमपी सांसदहरू र विशेष गरिकन यो ट्रेजरी सेलेक्सन कमिटीका सांसदहरूलाई एड्रेस गर्दै उहाँले भन्नुभएको थियो हिजो यो सर्ट टर्म प्राइस कन्ट्रोल ठिक हुँदैन देशको लागि भनेर. हजुर, र अब आज चाहिँ फेरि अर्थमन्त्रीले के भन्नुहुन्छ भन्ने कुरामा सबैको ध्यान छ. उहाँले चाहिँ आज कस्ट अफ लिभिङ क्राइसिस को लागि भनेर केही स्टेटमेन्ट आज दिनुहुनेछ. आज बिहानको समयमा हो उहाँले भन्नुहुने, सबैलाई सम्बोधन गर्नुहुने र के ल्याउनुहुन्छ उहाँले अगाडि हेर्न बाँकी छ. तर अब खाद्य पदार्थहरूमा फ्रिज गर्ने होइन यस्तो कुराहरू लगायत कतिपय यो विशेष गरिकन यो तेलहरूको फ्युल ड्युटी पनि फ्रोजन गर्ने कुरा चाहिँ आएको हो. 4 महिनाको लागि फ्युल ड्युटी फ्रिज गर्ने भन्ने कुरा चाहिँ उहाँले भनिसक्नु भएको छ. तर अझै पनि अगाडि कसरी चाहिँ कस्ट अफ लिभिङ क्राइसिसलाई हामीले ह्यान्डल गर्ने हो त, जनतालाई कसरी यसबाट राहत दिने हो भन्ने कुरा चाहिँ अझै आउँदै आउन बाँकी नै छ. तर कतिपय कुराहरू चाहिँ जस्तो यो समरमा चाहिँ अगस्त महिनामा चाहिँ बच्चाहरू 15 वर्षदेखि मुनिका बच्चा विद्यार्थीहरू जो इङ्ल्यान्डमा छन् उनीहरूलाई चाहिँ समर सेभिङ भनेर उनीहरूलाई चाहिँ फ्री ट्राभल गर्न दिइने, बस ट्राभल दिइने भन्ने कुरा चाहिँ आएको छ होइन. र यो छ अनि खाद्य पदार्थ पनि अलिकति अझै बढी थप्ने हो कि फुड आइटमहरूमा बिस्किटहरू भए, चक्लेटहरू भए, फ्रुट भए, नट्सहरू भए होइन, यसमा चाहिँ ट्याक्सहरू अझै कटाउने हो कि भन्ने कुराहरू चाहिँ आइरहेको छ सिनमा. र अब उहाँले भन्नुहुन्छ फेरि अझै डिटेल त्यो कुरा आज हामीले थाहा पाउनेछौँ अब उहाँको सम्बोधन भइसकेपछि. सो यो कुरा नै आज पत्र पत्रिकाले निकै उल्लेख गरेको हामी देख्न सक्छौँ. र अब अहिले फेरि फुटबलको सिजन होइन. आर्सेनल फुटबल क्लबले चाहिँ 22 वर्षपछि प्रिमियर लिगको उपाधि जितेपछि चाहिँ एकदमै सब हर्षोल्लासका साथ यस उल्लास हर्षोल्लास मनाए सबले होइन जो जो यसका फ्यान हुनुहुन्छ. र अब आज फेरि हिजोको यो एस्टन भिल्लाको विजयपछि फेरि पनि धेरैले यो हर्षोल्लास मनाइरहेका छन् फ्यानहरूले विशेष गरिकन. र यसका फ्यानमा प्रिन्स अफ वेल्स पनि पढ्नुहुन्छ र हिजो उहाँले हेर्नुभएको थियो फुटबल खेल युइएफए युरोपा लिग फाइनल र यो फाइनलमा एस्टन भिल्लाको विजय भएको थियो. सो यो लिग चाहिँ 1971 हो अर्गनाइज भएको युरोपा लिग भनेर यसलाई चिनिन्छ होइन. र यो
खेलमा हिजो प्रिन्स अफ वेल्स जानुभएको थियो र एकदमै हर्षोल्लास हुँदाखेरि आँसु पनि पुछ्दै हुनुहुन्थ्यो उहाँले होइन सो खुसीको यो तस्विर हामीले आज पत्र पत्रिकामा देख्न सक्छौँ र 44 वर्षपछि यसरी युरोपियन सिल्भरवेयर अर्थात् ट्रफी उचालेको एस्टन विल्लाले भनिन्छ होइन सो उनीहरूको स्टनिङ 3 गोलको नै चर्चा छ आज पत्रपत्रिकामा अनि यस्तै अर्को प्रसङ्ग भनेको फेरि ब्राइटन सी भिक्टिम को बारेमा पनि आज चर्चा आएको छ र यो ब्राइटनमा केही समय अगाडि भएको एउटा घटना हामीले त्यहाँ चाहिँ केही व्यक्तिको मृत्यु भयो भन्ने खबर पाएका थियौँ होइन र यो चाहिँ मे 13 तारिकको दिन बिहानै हो 5:45 जाँदा 6:45 चाहिँ इमर्जेन्सी सर्भिसमा फोन आएको थियो यो ब्ल्याक रक कार पार्कको नजिकै भएको बिचबाट र त्यो बिचमा चाहिँ बडी शरीरहरू भेटियो मृत शरीरहरू भेटियो भनेर फोन आएको थियो इमर्जेन्सी कलमा र तुरुन्तै प्रहरीहरू गएका थिए होइन र छानबिन गरियो ल्याइयो के भयो कसो अझै छानबिन हुँदैछ होइन तर पनि यी त्यहाँका जो मृत बडी शरीर थिए त्यो चाहिँ एकै घरका परिवारका रहेछन् 3 दिदीबहिनीका हजुर र भर्खरका जवानी अवस्थामा भएका यी 3 दिदीबहिनीहरूको नाम यसरी मृत्यु भयो होइन अचानक कसरी के कसरी त्यहाँ चाहिँ बिचमा त्यसरी भेला फेला पर्यो भन्ने कुरा त्यो चाहिँ प्रहरीले अनुसन्धानको अझै अनुसन्धान गर्दैछ तर ससेक्स प्रहरीले चाहिँ अहिले ती 3 महिलाको नाम चाहिँ अगाडि ल्याएको छ 36 जेन अनि 32 क्रिस्टिना वाल्टर 31 रेबिका वाल्टर्स होइन उहाँहरू वेस्ट लन्डन अक्सब्रिजबाट त्यहाँ जानुभएको रहेछ अक्सब्रिज निवासी हुनुहुन्छ र यसरी आफ्नो एकदमै जीवनको महत्त्वपूर्ण चरणमा समयमा होइन जवानीको अब बेलामा चाहिँ यो आफ्ना 3 छोरीहरूलाई यसरी गुमाउनु पर्दाको पेन आफ्नो उहाँहरू 3 बुबा जोसेफले चाहिँ यो एकदमै अत्यन्त पीडादायक स्थिति जसलाई चाहिँ शब्दहरूमा वर्णनै गर्न सकिँदैन मैले 3 छोरीहरू एकैचोटि गुमाउनु पर्दाको यो व्यथालाई चाहिँ कसरी भन्नु भनेर उहाँले भन्नुभएको कुराहरू पनि होइन आएको छ पत्र पत्रिकामा र तस्विरहरू पनि हामी देख्छौँ आज पत्रिकामा र यस्तै गरिकन अब फेरि म्यान्चेस्टर ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बर्नहमको तस्विर फेरि उहाँले भन्नुभएको कुराहरू पनि आइरहेका छन् अगाडि होइन ट्रान्सजेन्डर महिलाहरूलाई लिएर केही भन्नुभएको कुराहरू प्रसङ्गहरू पनि आएका छन् आज र अहिले फेरि ए हजुर यिनै छन् पत्र पत्रिकामा आज को खबरहरू यति नै गरौँ आउनुहोस् अब गीत सुन्दै अगाडि बढौँ यो गीत पछि चाहिँ पत्र पत्रिकाका हेडलाइनहरू हुन्छन् माफ गर्नुहोस् पत्र पत्रिकाका हेडलाइनहरू होइन नि गरिसकेँ मैले कुराकानी हुन्छ धीरज घलेज्यू पोषणविद हुनुहुन्छ उहाँसँग गरेको कुराकानी बाँकी नै छ सो हामी सुन्नेछौँ आज बाँकीको कुराकानीमा पनि इम्पोर्टेन्ट इन्फर्मेसनहरू छन् खानेकुरा त्यसको मात्रा अझै हामी गहिराईमा गएर कुरा गरिरहेका छौँ सुन्दै गर्नुहोला म गीत सुनाउँछु पहिले अनि त्यसपछि चाहिँ कुराकानीतर्फ हामी लाग्नेछौँ

0: वायरस गोर्खा रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। प्रेसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: हामीले सुन्दै थियौँ शर्मिला बरदेवा अनि डेभिड शङ्कर साथीहरूले गाउनु भएको त होइन, वसन्त थापा अनि लक्ष्मी मल्लले गाउनु भएको गीत, अरू गीत हामी अझै सुन्दैछौँ र यतिखेर चाहिँ अब कुराकानीतर्फ लाग्ने भएको बेला भएको छ बिएफबिएस गोर्खा रेडियोमा। अबको कुराकानीमा न्युट्रिसनिस्ट अर्थात् पोषणविद धीरज घले हुनुहुन्छ र उहाँसँग हामीले खाने कुराको बारेमा नै कुरा गरिरहेका छौँ, त्यसबाट प्राप्त गर्ने पोषण तत्त्वहरूको बारेमा नै र यसको खाने तरिका, पकाउने तरिका, स्टोर गर्ने तरिका हुन्छ होइन, ती सम्बन्धी कुरा अबको क्षणमा हामी गर्दैछौँ। र यो खानेकुरामा भएको पौष्टिक तत्त्वलाई चाहिँ के यसको अब पकाउने तरिका, स्टोर गर्ने तरिका होइन, खाने तरिकाले चाहिँ असर गर्छ भन्ने क्वेसन मैले गरेको थिएँ र उहाँले यसो भन्नुभएको छ अगाडि।
1: हजुर, अवश्य पनि गर्छ। किन भन्दाखेरि जब तपाईँको चाहिँ मानव एउटा उदाहरणको लागि हामीले बन्दा लिउँ होइन, बन्दा तपाईँको जब खेत अथवा बारीबाट हामीले निकालेर लिएर आउँछौँ, त्यो चाहिँ इमिडिएटली त्यसको न्युट्रियन्ट्सहरू चाहिँ बिस्तारै घट्न थाल्छ क्या। न्युट्रियन्ट्स भनेको पोषण तत्त्वहरू होइन, त्यसमा चाहिँ तपाईँको हावा होइन, लाइट, त्यसै गरेर हिट, तातोपन, त्यस्तोहरू सबैले चाहिँ बिस्तारै बिस्तारै त्यसको त्यो तत्त्वहरू चाहिँ घटाउँदै घटाउँदै लगिरहेको हुन्छ होइन। अनि हामीले के गर्छौँ अब त्यो बन्दा मानौँ सुपर मार्केटमा कति दिन राखेको हुन्छ, त्यसपछि हामीले घरमा लिएर आएर किनेर लिएर आएपछि फेरि कति दिन राख्छौँ, त्यो अवधिभित्र चाहिँ त्यसको न्युट्रियन्ट्स चाहिँ बिस्तारै घटिसकेको हुन्छ। र पकाउने बेलामा पनि अब कसरी पकाएको छ भने, अब त्यसलाई उमालेको छ कि, त्यसलाई पका एकदम फ्राई गरेको छ कि, त्यसलाई स्टिम गरेको छ, त्यसमा पनि भर पर्छ। सबसे राम्रो चाहिँ खास स्टिम भनिन्छ होइन, बाफेर पकाउने, बाफको स्रोतबाट पकाउने होइन, जुन चाहिँ यो चाइनिज कुजिनमा चाहिँ धेरै प्रयोग गर्नुहुन्छ, उहाँले चाहिँ स्टिमिङ, भेजिटेबल स्टिम गरेको, तर हाम्रोमा खास त्यस्तो स्टिम गर्ने चलन छैन होइन। सो लाइटली हामीले त्यसलाई सटे फ्राई गरेको बेटर छ। त्यसै गरेर स्टोरेजको हिसाबमा अब फ्रिजमा राख्दा एकदमै राम्रो, किनभने फ्रिजमा राखेपछि त्यो कुहिने अथवा त्यो बिग्रिने चाहिँ कम चान्सेस हुन्छ। र एक्चुली यो फ्रोजन भेजिटेबल्सहरू चाहिँ एकदमै राम्रो छ, कहिले काहीँ चाहिँ तपाईँको फ्रेस भन्दा फ्रोजनमा चाहिँ अलिक बढी न्युट्रियन्ट्सहरू हुन्छ, किनभने फ्रोजन भेजिटेबल्सहरू चाहिँ तपाईँको फ्याक्ट्रीमा ल्याउने बित्तिकै त्यो सफा गरेर काटकुट गरेर फ्रोजनमा हालिदिएको भएर चाहिँ त्यो न्युट्रियन्ट्सहरू प्रिजर्भ भएर बसेको हुन्छ क्या। सो आई थिङ्क फ्रोजन भेजिटेबल्स हामीले कमै चलाउने गर्छौँ युकेमा, तर एक्चुली विशेष गरेर जुन प्यारेन्ट्सहरू, जुन अभिभावकहरूलाई चाहिँ समय हुँदैन होइन, अब कामहरू भइरहेको हुन्छ, आफ्नो नानी बाबुहरूलाई खुवाउनुको लागि चाहिँ काटकुट गर्न समय हुँदैन भने फ्रोजन भेजिटेबल्सहरू चाहिँ एकदमै राम्रो।
0: हजुर, फ्रोजन भेजिटेबलमा चाहिँ त्यो न्युट्रिसन पनि प्रशस्त हुने, फ्रोजन भेजिटेबल राम्रो नै हुँदो रहेछ यहाँले भन्नुभयो सर। र अब अघि मैले अलिकति यहाँनिर छुटे जस्तो लागेको विषय प्रसङ्ग पनि म जोडिहाल्न चाहन्छु। हामीले कार्बोहाइड्रेट र प्रोटिनको मात्रा चाहिँ यति खाने भनेर यहाँले भनिदिइहाल्नु भयो, अब त्यसमा अरू पनि हुन्छ नि, जस्तो फ्याट त्यो कति खाने, चिनी कति मात्रामा खाने, कि चिनी हाम्रै खानाबाट पुग्ने हो कि एक्स्ट्रा खानु पर्दैन कि होइन, नुन चिनी हो यिनीहरू पनि अब कति मात्रामा खाने होला त त्यो पनि भनिदिनुहोस् न।
1: चिनीको मात्रा चाहिँ दिनमा 30 ग्राम भनेर एडेड सुगर भनेर तोकिएको छ होइन। एडेड सुगर भनेको चाहिँ तपाईँको नेचुरली जुन फ्रुटहरूमा पाइन्छ, त्यो अलावा हामीले अब चियामा हाल्छौँ होइन, त्यस्तो एडेड सुगरहरू चाहिँ तपाईँको 30 ग्राम भनिएको छ। एक्जाम्पलको लागि एउटा एक क्यान कोकमा चाहिँ तपाईँको लगभग 30 ग्राम चिनी थपेको हुन्छ। सो यदि तपाईँले दिनमा एक क्यान कोक खानुभयो भने तपाईँको त्यो एडेड चिनीको मात्रा चाहिँ लिमिट पुगिसकेको हुन्छ क्या। तर हामीलाई थाहा हुँदैन कि हामी बिहानदेखि बेलुकासम्म धेरै कुराहरूमा चाहिँ हिडन सुगर भनेको हुन्छ। जस्तै बिहान तपाईँले ब्रेकफास्टमा सिरियल्सहरू खाने चलन छ होइन, अब जस्तै कर्नफ्लेक्सहरू, यो फ्रोस्टेड फ्लेक्सहरू भन्ने चिजहरू हुन्छ, त्यस्तोहरूमा पनि थप चिनीहरू हालिदिएको हुन्छ। प्रोसेस्ड फुडहरूको प्रायःमा चाहिँ चिनीहरू थपेको हुन्छ, जस्तै एउटा केचप होइन, तपाईँको टमाटरको केचपमा 1 चम्चा टेबल स्पुनमा चाहिँ 1 टी स्पुन चिनी हालेको हुन्छ
0: क्या।
1: यसरी हिडन सुगरहरू धेरै प्रोसेस खानेकुराहरूमा हुन्छ जुन हामीलाई थाहा हुँदैन। सो बिहानदेखि बेलुका अब बिस्किट्सहरू भइहाल्यो, त्यसै गरेर तपाईँको पाउरोटीहरू हुन्छ, त्यसमा पनि थप गरेको हुन्छ कतिमा होइन, बिस्किट्सहरू, नुडल्सहरू, सो धेरै यो प्रोसेस जङ्क फुडहरूमा चाहिँ चिनी मिसाएको हुने भएर हामीले चाहिँ त्यसमा अलिकति ध्यान दिनुपर्ने हुन्छ। नुन पनि अर्को विषय हो, नुन चाहिँ 6 ग्राम भनिन्छ दिनमा होइन, त्यो पनि हामीले अत्याधिक रूपमा खाइ नै रहेको हुन्छौँ। जस्तै अब तपाईँको हाम्रो घरमै खानेकुरा पकाउँदाखेरि पनि हामीले विभिन्न थरी थरीको पकाउँछौँ र विभिन्न इच आइटममा हामीले बढी नुन हालिरहेको हुन्छौँ है। जस्तै तपाईँले काहीँ मानु पाहुना भात खान जानु भएको छ अथवा आफ्नै घरमा बोलाउनु भएको छ या कतै रेस्टुरेन्टमा जाने हुनुहुन्छ भने तपाईँले विभिन्न प्रकारको स्टार्टर्सहरू मगाउनुहुन्छ खानुहुन्छ र हरेक स्टार्टरमा चाहिँ त्यो नुन एकदम टक्क बढी लागेको हुन्छ क्या। सो तपाईँले समग्रमा सबै खानु पर्दाखेरि तपाईँको नुनको मात्रा धेरै लिइराखेको हामीलाई थाहा हुँदैन। सो नुनको मात्रा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। त्यसै गरेर फ्याटको कन्टेन्टमा पनि हामीले एकदमै ध्यान दिनुपर्ने कुरा हो। जहाँ हामीले सक्छौँ त्यसमा चाहिँ लो फ्याट अप्सनहरू लिनुपर्ने जरुरी हुन्छ होइन। जस्तै तपाईँको बटर अघि कुरा गर्नुभयो, त्यसै गरेर दुध, तिनीहरूमा सबैमा हामीले लो फ्याट अप्सनहरू रोज्यौँ भने चाहिँ हाम्रो लागि एकदमै राम्रो हुन्छ। त्यो चाहिँ हजुर फ्याट त हाम्रो लागि जरुरी नै हुन्छ। जस्तै अब कोलेस्ट्रोलको कुरा गर्नुपर्दा होइन, हाम्रो नेपाली समुदायमा कतिजनाले अन्डा बोइल्ड अन्डा खाने बेलामा अथवा अन्डा पकाउने बेलामा पहेँलो खाने चलन छ होइन, भित्रको योल्क, त्यो चाहिँ उहाँहरूको के एउटा मिसकन्सेप्सन छ भन्दाखेरि चाहिँ त्यसमा एकदमै कोलेस्ट्रोल बढी हुन्छ होइन, र त्यसले चाहिँ उहाँहरूको कोलेस्ट्रोल लेभल बढाउने भएको भएर त्यो फाल्नुहुन्छ। तर भन्नुपर्दाखेरि डायटरी जुन हामीले खानाबाट पाउने कोलेस्ट्रोल चाहिँ टोटल कोलेस्ट्रोलको कम्पेरिजनमा एकदमै कम हुन्छ, किनभने हाम्रो कोलेस्ट्रोल चाहिँ शरीरले आफै बनाउने चिज पनि हो, लिभरले बनाउँछ होइन, हाम्रो ब्रेन सेल्सहरूमा तपाईँको सेल मेम्ब्रेन्सहरूमा सबैमा कोलेस्ट्रोल पनि चाहिन्छ। र तपाईँको अन्डाबाट होइन एउटा पाउने कोलेस्ट्रोल चाहिँ एकदमै कम्ती हो क्या। सो तपाईँले चाहिँ त्यसमा विदाउट वरी खान सक्नुहुन्छ, अनलेस तपाईँको डक्टरले चाहिँ होइन तपाईँले चाहिँ अन्डा छुँदै नछुनु भनेको छ भने त्यो छुट्टै कुरा, तर तपाईँको एउटा अन्डा खाएर चाहिँ तपाईँको कोलेस्ट्रोल हुन्छ नि बढ्ने भन्ने चाहिँ हुँदैन।
0: हजुर, कतिवटासम्म अन्डा खान सकिन्छ त दिनमा यस हिसाबले?
1: यदि तपाईँको अब नर्मल हेल्थ राम्रै छ भने त दुईटासम्म त ठिकै छ। अगेन डिपेन्ड्स अब तपाईँले त्यो अन्डा कसरी बनाउनुहुन्छ होइन, अब त बोइल्ड अन्डा छ भने एकदमै राम्रो हेल्थी, तपाईँले अब त्यसलाई फ्राई गर्नुहुन्छ होइन, एकदमै तेल बटरहरू बढी चलाउनुहुन्छ अनि हाइटमा फ्राई गर्नुहुन्छ भने चाहिँ अगेन त्यो अलिकति अनहेल्थी हुन जान्छ होइन। अब डिपेन्ड्स तपाईँको बडी हेल्थ कस्तो छ त्यसमा पनि डिपेन्ड हुन्छ यो चाहिँ। हजुर,
0: अब यसको मात्रा चाहिँ कति लिने हो?
1: मात्रा चाहिँ टोटल फ्याट तपाईँको 20-30% 35% क्यालोरी भनेको छ होइन। सो जस्तै अघि भनेको उदाहरणमा त यदि तपाईँको 2000 क्यालोरिज छ भने त्यसमा चाहिँ तपाईँको 70-90 ग्राम पर डे रहेछ
0: पर डे। यो एक्स्ट्रा लिने कि सबै गरेर टोटल त्यति हुनुपर्ने?
1: हजुर, टोटलमा चाहिँ तपाईँको पर दिनको हिसाबको चाहिँ 70।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हामीले आज बीएफबीएस गोर्खा रेडियोमा न्युट्रिसनिस्ट अर्थात् पोषणविद धीरज घलेजीसँग कुराकानी गरिरहेका छौँ र अब हाम्रो कुराकानीलाई फेरि पनि निरन्तर अघि बढाउँछौँ यो क्वेसन गरिकन उहाँसँग. अघि हामीले दुईवटा अन्डा लिन सकिन्छ भन्ने कुरा गऱ्यौँ दिनमा, होइन? त्यो दुईवटा अन्डामा कति मात्रामा प्रोटिन हुन्छ?
1: एउटा अन्डाको चाहिँ 6 ग्राम जति हुन्छ अन्डाजी. सो दुईवटा अन्डामा चाहिँ तपाईँले अब 12-13 ग्राम प्रोटिन पाउनुहुन्छ, होइन?
0: हजुर.
1: अनि अघि मैले त्यो दुईवटा अन्डाको कुरा गर्दा चाहिँ यो चाहिँ एकदमै एउटा सेफ लिमिट हो भनौँ न. तर यसमा अब थप पनि गर्न सकिन्छ. अघि भने जस्तै यदि कोही व्यक्ति एकदमै हेल्दी छ, अब उहाँ उमेर पनि उसको यङ छ भने चाहिँ उसले अझै त्यसमा बढी पनि खान सक्नुहुन्छ, होइन? दिनमा अब 4 वटा पनि ठिकै छ. यदि अब त्यही अनुसार उनीहरूले एक्सर्साइज गर्नुहुन्छ, फिजिकल एक्टिभिटी एकदम बढी छ भने बढाउन सक्नुहुन्छ. तर त्यो दुईवटा अन्डा चाहिँ मैले चाहिँ एकदमै जेनेरिक रूपमा त्यो एउटा सजेसन दिएको.
0: हजुर. अब लेट्स से यहाँले भन्नुभयो दुईवटा अन्डाबाट 12-13 ग्राम प्रोटिन पाइन्छ भनेपछि त्यतिले त शरीरलाई पुगेन, होइन? अझै यता अझै एक्स्ट्रा त खानु पर्यो. अघि यहाँले भन्नुभएको जस्तै 70 केजी हाम्रो तौल छ भने चाहिँ 52 ग्राम जति 52 ग्राम जति चाहिँ प्रोटिन लिनुपर्छ भन्दै हुनुहुन्थ्यो, र यो बाँकी चाहिँ कसरी पुऱ्याउने? यो मासुको पोर्सन चाहिँ कसरी काउन्ट गर्ने त? जस्तै कति ग्राम हामीले अब लेट्स से अघि दुईवटा अन्डा खायौँ अरे, होइन? हामीले बिहान त्यो चाहिँ 12-13 ग्राम पुग्यो प्रोटिन. अब बाँकी पुर्याउनको लागि चाहिँ कति कप दाल खाने, अर्को अब डिनरमा अनि लन्चमा कति माछा मासु खाने त?
1: ओके. सो हजुर, मासु माछामा चाहिँ बढी मात्रामा प्रोटिन पाइन्छ. त्यसमा चाहिँ कम्प्लिट 9 एसेन्सियल अमिनो एसिड पनि पाउने भएको भएर मासुमा भनौँ 1 स्लाइस अफ चिकन ब्रेस्ट भनौँ, त्यसमा चाहिँ तपाईँको 25-27 ग्रामसम्म प्रोटिन पाइने हुन्छ, होइन? तर हामीले नेपाली खानामा प्राय मासु कम नै खाइरहेको हुन्छ, किनभने त्यसमा ग्रेभी हुन्छ, झोलिलो बनाएर खाएको भएर चाहिँ हामीले पक्का पक्की त्यो फुल चिकन ब्रेस्टको चाहिँ पोर्सन खाइरहेको हुँदैनौँ. र त्यसै गरेर दालमा चाहिँ तपाईँको अलिकति कम चिकनहरू मासुहरूको कम्पेरिजनमा, सो 1 कप दालमा चाहिँ तपाईँको 7-12 ग्राम प्रोटिन हुन्छ. र दाल पनि तपाईँले चाहिँ विभिन्न थरीको मिसाएर खानुपर्ने हुन्छ, किनभने अघि मैले भने जस्तै मासु माछामा चाहिँ तपाईँको कम्प्लिट प्रोटिन पाइन्छ भने चाहिँ दालहरूमा त्यो चाहिँ मिसाएर खानुभयो भने मात्र कम्प्लिट प्रोटिन पाउनुहुन्छ. सो मिसाउनुको अर्थ कहिले तपाईँले अब कालो दाल खानुहुन्छ, होइन? अर्को दिन चाहिँ तपाईँले पहेँलो दाल, त्यसै गरेर चना दाल, विभिन्न थरीको दालहरू चाहिँ मिसाएर आफ्नो डायटमा खानुभयो भने त्यो चाहिँ एकदमै राम्रो.
0: र यो चाहिँ पकाएर अनि कपमा हालेर त्यो चाहिँ बल्ल 1 कप दाल खाने हो नि, होइन? नपकाएकै दाललाई ग्राममा गरेर त्यो खाने त होइन नि त.
1: हजुर, यो चाहिँ हजुर पकाएको दालको क्यालकुलेसन.
0: हजुर. यस्तै गरिकन अब कार्बोहाइड्रेटको कुरा गर्दाखेरि पनि अघि तपाईँले दिनमा कति खानुपर्छ भन्नुभएको थियो?
1: कार्बोहाइड्रेट चाहिँ तपाईँको अन्दाजी रूपमा 230-330 यदि तपाईँको दिनको क्यालोरी चाहिँ 2000 क्यालकुलेसन गर्नु भएको छ भने रफमा तपाईँले चाहिँ 230-330 नाप्ने बेलामा चाहिँ पकाएको खानेकुरा नाप्ने भएको भएर यो सबै क्यालकुलेसन्सहरू चाहिँ पकाएको खानेकुरामा नाप्छौँ.
0: हजुर, कन्फ्युजन नहोस् कि पकाएको खानामा नाप्नु पर्दैन रहेछ यो, न त नपकाएको ग्राम त्यो खानाको ग्राम नापेर त्यो त धेरै हुन्छ नि त फेरि, होइन? त्यस्तो गर्न थाल्यो भने त बढी मात्रामा खाइन्छ. हजुर, यहाँहरूले नोट गर्नुपर्ने कुरा चाहिँ जे जति हामीले यहाँ अहिले पोर्सन नापिरहेका छौँ त्यो चाहिँ पकाएको खानामा नापिएको खानाको नाप हो, तौल र ग्राम हो. र अब भात चाहिँ अब झन्डै 300 ग्राम भनेपछि 300 ग्राम त एकैछिनमा खाइन्छ एकैजनाले, होइन? एकैचोटिमा नेपाली हाम्रो तरिका त त्यो छ. अब कसरी हो त यसलाई अलिक बाँडेर भरेसम्ममा 300 ग्राम पुर्याउने त? त्यतिले त पुग्ला जस्तो लाग्दैन त हाम्रो त.
1: हजुर, अब अघि भने जस्तै होइन, अब भातहरूको पोर्सन अलिकति कम गर्नु पर्यो. तपाईँले दाल र तपाईँको सागसब्जीहरू अलिक बढी गर्नु पर्यो, किनभने तपाईँको अघि भने जस्तै सागसब्जीहरूबाट चाहिँ तपाईँको भिटामिन्स एन्ड मिनरल्स अलिक बढी मात्रामा पाइने भएको भएर हामीलाई त्यो भिटामिन्स एन्ड मिनरल्स एकदमै जरुरी पनि छ हाम्रो हेल्थको लागि. र त्यसै गरेर माइक्रोन्युट्रियन्ट्स भन्ने चिजहरू पनि पाउँछौँ हामीले, होइन, त्यहाँबाट. सो त्यसको लागि पनि एकदमै जरुरी छ त्यो चाहिँ.
0: धीरज भाइ, एकदमै धेरै धेरै धन्यवाद. एकदमै जरुरी कुराहरू यहाँले गरिदिनु भयो, धेरै जानकारीहरू राखिदिनु भयो हाम्रो श्रोता समक्ष. यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धीरज भाइ, अरू केही छुटेका कुराहरू छन् कि तपाईँले भन्नै पर्ने, हो यो छुट्यो कतै, यो इन्फर्मेसनले पनि राम्रो गर्छ यसले भन्ने केही सोच्नु भएको छ भने प्लिज भनिदिनुहोस् न, थपिदिनुहोस्।
1: सो मैले चाहिँ अघि के छुट्याएको रहेछु भन्दाखेरि, तपाईँको यो जुन हामीले क्यालकुलेसन गऱ्यौँ भने, क्यालोरिजको क्यालकुलेसन गऱ्यौँ, कति मात्रामा कार्बोहाइड्रेट प्रोटिनहरूको ग्रामको कुराहरू गऱ्यौँ, र त्यो क्यालकुलेसन गर्ने बेलामा चाहिँ हामीले के जान्नु जरुरी छ भने, क्यालोरिज र क्यालोरी चाहिँ कसरी क्यालकुलेसन गरिन्छ भन्दा, 1 ग्राम प्रोटिनको 4 क्यालोरिज हुन्छ होइन, त्यसै गरेर 1 ग्राम कार्बोहाइड्रेटको 4 क्यालोरी हुन्छ। सो मानौ हामीले अघि 300 ग्रामको भातको कुरा गऱ्यौँ भने, 300 ग्रामको तपाईँले चाहिँ 4 ले गुणा गर्नुभयो भने 1200 भयो। सो 1200 चाहिँ तपाईँको क्यालोरी भयो कि, 2000 अथवा 2500 क्यालोरीमा तपाईँको 1200 चाहिँ त्यो 300 ग्रामको भातबाट आयो।
0: हजुर,
1: त्यसरी चाहिँ हामीले क्यालोरीहरू क्यालकुलेसन गर्न सक्छौँ। र प्रोटिनको मात्र पनि यसरी नै, जस्तै तपाईँले 30 ग्रामको मासु खानुभयो, 30 ग्राम मासुलाई तपाईँले चाहिँ 4 ले गुणा गर्नुभयो भने तपाईँको 120 क्यालोरी चाहिँ त्यो मासुबाट आयो है। र फ्याटको चाहिँ तपाईँको 9 क्यालोरी हुन्छ, अलमोस्ट डबल। सो तपाईँले 1 ग्राम फ्याटमा 9 क्यालोरी पाउने भएको भएर, हामीले यो घिउ तेलहरू बटरहरू चाहिँ एकदमै कम लिमिटेड अमाउन्टमा खानु जरुरी छ, किनभने डबल द क्यालोरिज पाउने भयो नि त त्यसबाट। सो तपाईँले घिउहरू बेसरी हालिराख्नु भएको छ र तपाईँको चाहिँ क्यालोरीहरू त्यही अनुसार बढिरहेको छ, र त तपाईँले त्यो यदि क्यालोरी खर्च गर्नु भएन, यानि कि तपाईँले फिजिकल एक्टिभिटीद्वारा अथवा आफ्नो दिनचर्यामा त्यो क्यालोरी एक्स्ट्रा भएर बस्यो भने चाहिँ त्यो हाम्रो एक्सेस क्यालोरी फेरि हाम्रो शरीरमा फ्याटको रूपमा परिणत भएर बस्ने भएको भएर, हामीले फ्याटहरू चाहिँ अलिकति याद गरेर खानुपर्ने हुन्छ। सजिलोको लागि चाहिँ म एउटा कम्पेरिजन दिन्छु। सो 1 प्याकेट चाउचाउ र हाम्रो सानो 1 बोल चना तरकारी र चपाती रोटी होइन, सुखा रोटी, सो त्यो 2 कम्पेयर गर्नुपर्दा चाहिँ 1 प्याकेट वाइमामा तपाईँको लगभग 380-400 नै भनौँ, 400 क्यालोरी हुन्छ भने, तपाईँको त्यही उतापट्टि चना तरकारी रोटीमा चाहिँ 400-450 क्यालोरी हुन्छ। सो क्यालोरी हेर्दा उत्रुत्तै देखिन्छ होइन, तर तपाईँको जुन पाउनुपर्ने न्युट्रिसन तत्त्वहरूमा चाहिँ एकदम फरक छ क्या। जस्तै प्रोटिनमा चाउचाउ एकदमै कम भयो, चनामा प्रोटिन हाई हुने भयो होइन, तपाईँको फ्याट कन्टेन्टमा फेरि चाउचाउ अलिक बढी भयो, किनभने त्यसमा पाम ओइलहरू मिसाएको पनि हुन्छ, तर हाम्रो चनाहरूमा चाहिँ तपाईँको फ्याट अलिक कम भयो। फाइबरको कुरा गर्दा तपाईँको चाउचाउमा त फाइबर अलमोस्ट 0 नै भयो है, त्यो चाहिँ एकदमै प्रोसेस खानेकुरा भएको भएर, वेयरएज यतापट्टि चना र चपाटीबाट तपाईँले एकदमै राम्रो फाइबरहरू पाउनुहुन्छ। त्यसै गरी नुन कम्पेयर गर्नुपर्दाखेरि नुन वाइबरमा एकदमै बढी भयो, र यता चनामा चाहिँ हामीले आफ्नो होइन स्वाद अनुसार राख्न कन्ट्रोल गर्न सक्यौँ। र विशेष गरेर न्युट्रियन्स, माइक्रो न्युट्रियन्सहरू, जस्तै आइरनको कुरा आयो, फोलेटहरू भनिन्छ, म्याग्नेसियम भनिन्छ, बी भिटामिन्सहरू चाहिँ तपाईँको चनाहरूमा एकदम राम्रो मात्रामा पाउनुहुन्छ भने, यता वाइबरमा चाहिँ तपाईँले एकदमै कम अथवा हाले पनि त्यो सिन्थेटिक एड गरेको चिजहरू भयो। भनेपछि यसरी हेर्दाखेरि 1 प्याकेट चाउचाउ र चनामा हामीले उति उतिकै क्यालोरिज पाउने रहेछौँ होइन, तर किन चाहिँ हामीले त्यो बडी न्युट्रिएन्ट पाउने, हाम्रो स्वास्थ्यको लागि राम्रो होइन, ओभरअल राम्रो चिज नछान्ने त, सो किन चाहिँ हामीले चाउचाउहरू प्रिफर गरिरहेको छौँ, किन चाहिँ हामीले हाम्रो चना तरकारीहरू जुन चाहिँ हामीले नेपालमा खाइराख्ने खानेकुराहरू छ, किन चाहिँ त्योहरू हामीले नखाइरहेको छौँ, त्यसरी चाहिँ हामीले कम्पेयर गर्नुपर्छ कि, हाम्रो नास्ताहरू खाजाहरू खाने बेलामा चाहिँ कुन बेटर होला त भनेर आफैले त्यसरी डिसाइड गर्न सक्छौँ।
0: हजुर धीरज भाइ, आज अत्यन्तै महत्त्वपूर्ण जानकारी दिनुभयो हाम्रा सम्पूर्ण श्रोताको लागि, हामी सबैलाई यसले धेरै हेल्प गर्छ होला भन्ने मैले पूर्ण विश्वास गरेको छु। लौ त, थ्याङ्क यू भेरी मच तपाईँलाई, एकदमै हृदयबाट नै धन्यवाद भन्न चाहन्छु धीरज भाइ यो सबै जानकारीको लागि। अब आजलाई यति नै गर्नु पर्ला है। हजुर, आजको लागि हामीले कुराकानी यति नै गऱ्यौँ। हाम्रो पोषणविद धीरज गुरुङ, धीरज घलेज्यूसँग कुराकानी गरिरहेका थियौँ, र उहाँले अहिले पोषण सम्बन्धी अध्ययन गरिरहनु भएको छ, मास्टर गर्दै हुनुहुन्छ यहीँ लन्डनबाट, यहीँ रसमोर एरियामा हुनुहुन्छ उहाँ कार्यरत, र त्यहाँनिर चाहिँ हेल्दी लिभिङको प्रोजेक्टहरू चाहिँ विभिन्न स्थानमा सञ्चालन गर्दै गर्नुहुन्छ अथवा आयोजना गर्ने, अनि त्यसपछि त्यसलाई अगाडि बढाउने गर्नुहुन्छ तपाईँहरूको लागि। र पोषण सम्बन्धी कति खाने, कसरी स्टोर गर्ने, यही नै कुराहरू सुनिरहेका थियौँ हामीले। यहाँहरूलाई धेरै धेरै धन्यवाद। आज एकदम धेरैले सम्पर्क गर्नुभएको छ, तर मैले सबैको यहाँनिर उल्लेख गर्न, सबैको मेसेजहरू उल्लेख गर्न नसकुला जस्तो लाग्यो आज। किन भन्दाखेरि समय धेरै छैन, हेर्नुहोस् न, जम्मा 2 मिनट मात्रै बाँकी रहेको छ। आजको कार्यक्रम नमस्ते युकेबाट यहीँसम्म आएर छुटिन्छु। यो प्रश्न उत्तरीमा भाग लिन नभुल्नुहोला। अब भोलि श्री सुनवारजी आउनुहुन्छ, प्रश्नमा 2 गीत छ होइन, गीत अलिकति यहाँ जाँदै जाँदै सुनाउँ है त थोरै। हजुर, यस्तै गरिकन महिलाको आवाज पनि सुनौ यहाँनिर, महिलाको आवाजमा चाहिँ यो गीत छ।

र यो दुईटा आवाज कस कसको तपाईँहरूले चिन्नु पर्नेछ र बताउनुहोस्। भोलि बिहान 8 बजीसम्ममा पठाउनु होला उत्तर। भोलि श्री सुनवारजी आइपुग्नुहुन्छ बिहानको कार्यक्रम नमस्ते युकेमा। म आशा भने एकैचोटि अब यो ब्याङ्क होलिडे विकेन्ड पछि तपाईँसँग आउनेछु भेट्न नेक्स्ट विकदेखि फेरि नियमित। र यसपालिको लकी विनरले चाहिँ दुईवटा टिकट पाउनुहुन्छ यी दुईजनाले। नवौँ लोकदोहोरी स्वर्णिम साज जो 30 मेमा शनिबार अल रिसर्च को एम्पायर हलमा हुँदैछ, यसको लागि दुईवटा टिकट पाउनुहुन्छ। भोलि त नाम थाहा हुन्छ कस कसले पाउनुहुन्छ। ल त अल द बेस्ट यसको लागि यहाँहरूलाई। म आशा आजलाई छुट्टिन्छु। ह्याभ अ नाइस विकेन्ड अनि नाइस डेज अहेड। नेक्स्ट विक भेटौँला। बाई बाई, नमस्ते।

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीको राजीनामाको माग दोहोर्याउनु भएको छ। गृह र रक्षा मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री सांसदप्रति जवाफदेही नभएको तर्कसहित सांसद साम्पाङ।
4: गृह मन्त्रालयसँग सम्बन्धित, रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए र लिपुलेखसँग सम्बन्धित प्रश्नहरू हामीले सोधेका छौँ। ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु। 28 गते राखेको प्रश्न 7 दिनभित्र नेपाल सरकारका सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने हाम्रो नियमावली छ। उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन, यो देशमा पार्लियामेन्ट छ कि छैन, हामी सबैजनाले यो संसदको गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन। यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
3: प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्ले कार्ड प्रदर्शन गर्ने श्रम संस्कृतिको व्यवहारलाई अमर्यादित करार गर्दै चेतावनी दिएको विषयमा सभामुखलाई विगत सम्झिन सुझाव दिएको छ। आज सदनको आकस्मिक समयमा बोल्दै काँग्रेस सचेतक निष्कर राई,
5: पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौ, यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै, सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्ले कार्ड देखाइरहेको छ। सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ। सभामुख महोदय, आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो, सरकारको जवाफदेता खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो। वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यस बेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित, अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित?
3: सांसद राईले सरकार र सभामुखले नै सदनलाई मर्यादित बनाउन नसकेको दावी समेत गर्नुभएको छ।
5: सदनको मर्यादा सभामुख महोदयले राख्नुपर्ने हो, तर अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रबिन्दुमा सरकार छ। सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेपछि एलर्जी नै हुने, सरकार परम्परा भत्काउँदैछु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ, अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफू लगाउँदै हिँड्नु भएको छ। आज सदनमा जे भइरहेको छ तपाईँ हामीले क्रमभङ्गता गरेका छौँ भन्दै हिँड्दाको नतिजा हो। जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अङ्कको दम्बलले लत्कारिन्छ, अनि सदन कसरी मर्यादित हुन्छ? बारम्बार हामीले भन्दै आएका छौँ कि यो सदनको अभिभावक तपाईँ हो। सदनको गरिमामा 1 इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ। हजुरले जबसम्म रुलिङ गरेर मसँग 2/3 छ, म सदन मान्दिनँ भन्दै केही 100 मिटर दूरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउनुहुन्छ। हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्ले कार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न।
3: काठमाडौँ र कञ्चनपुरमा डोजरले बस्ती हटाउने क्रम आज पनि निरन्तर छ। काठमाडौँ टोखा नगरपालिका 7 धापासी ग्रिन लाइन आसपासका अतिक्रमित घरटहरा आज हटाइएको छ। यसअघि 15 दिने सूचना जारी गरेर अतिक्रमित घरटहरा हटाउन नगरपालिकाले अनुरोध गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि

0: चाहिँ हुन्थ्यो, हामीलाई पटक पटक अनुरोध गर्दा पनि अब चार दिन मात्रै हाम्रो बाँकी रहेकोले अन्यत्र हामीलाई जान मन छैन, यो सभामुख मार्फत यो कुरालाई रोक्नको लागि आग्रह गरिदिनु भन्ने सूचना आएकोले जनताको समस्या यहाँ राख्न चाहे।
1: कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक र सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत भौतिक संरचना हटाउने भएको छ। नगरपालिकाले अनधिकृत संरचना हटाउन 7 दिने समय दिएको छ। बाजुरा र हुम्लाको सीमा विवादलाई लिएर कुटपिटमा उत्रिनेमाथि कारवाही गर्न माग भएको छ। हुम्लाको खारपनाथ 2 थाली र बाजुराको हिमाली 3 लामपाटाका बासिन्दाबीचको विवादमा नजानेरै धनगढी महानगर प्रमुख गोपी हमाल सहितको टोली परेपछि सांसदहरू बोलेका हुन्। संसदमा समय लिएर बोल्दै सांसद जयपति रोकायले विवाद चर्किन नदिन केन्द्र सरकार गम्भीर हुनुपर्ने माग गर्नुभएको छ।
2: बाजुरा हुम्ला बाजुरा सिमाना सम्बन्धी विषयले संवेदनशील ऐतिहासिक तथ्य अध्ययनका अध्ययनसँग सम्बन्धित विषय भएकोले यसको समाधान संवाद आपसी सद्भाव सहमति तथ्य प्रमाण राज्यका वैधानिक तथा संवैधानिक संयन्त्र मार्फत खोजिनु पर्दछ।
1: अर्का सांसद केपी खनाले पर्यटन प्रवर्तनमा रहेका जनप्रतिनिधिको टोलीमाथि भएको आक्रमण स्वीकार्य नरहेको बताउनु भयो।
3: यसरी जनताबाट निर्वाचित जनप्रतिनिधिहरूलाई नै स्थानीय तहको प्रबन्धन र पर्यटकीय प्रबन्धन काममा लाग्दा भोग्नु परेका यस्ता विषयले निर्वाचित जनप्रतिनिधिहरूलाई चिन्तित बनाएको छ।
1: हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।

0: हजुर, सुन्नुभयो यहाँले एउटा मिठो गीत सपना हजार, मिलन नेवारको आवाजको गीत मैले राखेँ। कार्यक्रमको सुरुवातमा अलिकति टेक्निकल फल्ट भएको जस्तो बुझियो, क्षमा चाहन्छु। सबभन्दा पहिला आदरणीय श्रोताहरू, राईले थ्याङ्क, वी आर ब्याक अन एयर। हाम्रो टेक्निकल टिमले वी आर ब्याक अन भन्नुभएको जस्तो लाग्यो। एनिवे, कार्यक्रमको सुरुवातमा मैले यहाँलाई स्वागत भनेको थिएँ र सुरुमै आज पोखरा महानगरपालिकाले पृथ्वी चौक स्थित बस पार्कमा बसोबास गर्दै आएका सुगमवासीलाई विस्तृत विवरण बुझाउन तीन दिनको समय दिएको छ। यो बारेमा कुराकानी गर्नको लागि प्रकाश लामिछानेजी, जो नगर उपत्यका यानि कि पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष हुनुहुन्छ, उहाँसँग कृष्ण देवाडीजीले प्रत्यक्ष कुराकानी गर्ने भन्नुभएको थियो र कार्यालयमा पुगिसक्नु भएको, तर अहिले मिटिङले गर्दाखेरि उहाँहरूको 10-12 मिनट ढिलो हुन्छ भन्ने खबर आयो। त्यसले गर्दाखेरि तपाईँहरूलाई म अर्को एउटा रिपोर्ट सुनाउँछु, बबिता राईको रिपोर्ट छ। बबिता राई भन्नुहुन्छ, बाँदर धपाउने है भर्खर हाम्रो संसदमा पनि बाँदर धपाउनुको लागि सरकारको पहल के कस्तो भइरहेको छ भन्ने कुरा सुनियो मैले समाचार राखेको थिएँ। त कुरा यस्तो छ, नेपालमा बाँदर समस्या देशैभरि छ। बाँदरको गतिविधिका कारण खास गरी किसान वर्ग ठूलो समस्यामा परेका छन्। किसानले दुःखले लगाएको बाली नाली बाँदरबाट बचाउने नसकिने अवस्था आएपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले नीति तथा कार्यक्रम नै मै बाँदर व्यवस्थापनलाई समेटेको छ भने हालै मात्र सार्वजनिक विधा दिएरै बाँदर धपाउने अभियान पनि चलाएको छ। बिग इस्यु भएको छ, नेसनल इस्यु हो श्रोताहरू, नेसनल क्याटास्ट्रफीमा आउन आँटिसक्यो भनेर धेरै भन्छन्। किनभने बाली पनि लाउन नदिने, सानै मुनामा मारिदिने र बल्ल बल्ल बचाएर उब्जन भएका मकै बालीदेखि लिएर धान बालीहरू सबै खाइदिने अवस्था छ नेपालको। तपाईँहरू अहिले कता बसेर सुन्नुहुन्छ? विदेशमा घर परिवार सबै एक्लै छन्, गाउँ रितिसकेको छ, बाँदरले अतिक्रमण गरिसक्यो, बाँदर राज भइसक्यो, होइन? तपाईँहरू विदेशमा हुनुहुन्छ, खैर त्यही पनि तपाईँलाई त्यहाँको कथा गाथा त सुनाउनै पर्यो। बबिताजी तर्फ लागु अब।
1: स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू एकैसाथ कहाँ भेटिन्छन्? उत्तर सहज छ, पालिका वा वडा कार्यालयमा, या त कुनै विशेष समारोह कार्यक्रम वा प्रशासनिक काममा। तर तिनै जनप्रतिनिधि र कर्मचारी एकसाथ हातमा ग्याटिस र गुलेली बोकेर जंगलमा भेट्नु भयो भने तपाईँलाई कस्तो लाग्छ? पक्कै पनि आश्चर्य लाग्न सक्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा जेठ 1 र 2 गते यस्तै आश्चर्य लाग्ने दृश्य देखियो। नगरपालिका भरिका जंगलहरूमा नगरपालिका र वडाका जनप्रतिनिधि र कर्मचारीहरू स्थानीयको साथमा ग्याटिस र गुलेली बोकेर हाई हाई र हुई हुई गर्दै गरिरहेको देखियो। आखिर लालीगुराँस नगरपालिकामा त्यस्तो के पर्यो त जसको लागि पालिकाका जनप्रतिनिधि र कर्मचारी कार्यालय नै बन्द गरेर स्थानीयसँगै ग्याटिस र गुलेली बोकेर जंगल पस्नु पर्यो? लालीगुराँस नगरपालिकाका लेखा अधिकृत सबिना श्रेष्ठ।
2: कृषकहरूको धेरै क्षति भइराखेको र विद्यार्थीहरू स्कुलै नगइकन बाँदर खेद्नका लागि बसिरहेको हुनाले हामी पनि यहाँ सघाउनलाई र उनीहरू विद्यालय जाउन् भन्ने उद्देश्यका साथ आएका छौँ। रमाइलो पनि लागिरहेको छ तर गाह्रो पनि भइरहेको छ, एकदम ठुलो ठुलो भिडहरू रहेछ।
1: बाँदर समस्या तेह्रथुमवासीको निकै पुरानो पीडा हो। जिल्लामा बसाइसराईको दर बढ्नुमा बाँदरको गतिविधिले निम्त्याएको समस्या पनि एक प्रमुख कारण हो। कृषकले दुःख गरेर लगाएका बाली नाली बाँदरले सखाप पारिदिँदा जिल्लाका किसान ठूलो समस्यामा परेका छन्। बाँदर समस्या कृषकहरूले थिग्नै नसक्ने अवस्थामा पुगेपछि बाँदरबाट अन्न बाली जोगाउनकै लागि बाल बालिकाहरू नियमित विद्यालय जानबाट समेत वञ्चित हुन थालेका छन्। तत्कालका लागि विकल्प केही नभएकाले नगरवासी किसानहरूको समस्यामा मलहम पट्टी गर्न आफूहरू प्रशासनिक काम छाडेर बाँदर धपाउन जंगल पस्नु परेको लालीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन कार्कीले बताउनुभयो।
3: किसानहरूको उत्पादन चाहिँ रजाई गरेर उठीवास लगाउने स्थिति आइसकेपछि यो गर्नुको विकल्प थिएन। हामीले तत्काललाई कृषकलाई केही राहत पुग्छ कि भन्ने अपेक्षासम्म गरेका छौँ। अब यसको दीर्घकालीन प्रभाव के कस्तो हुन्छ हेर्दैछौँ। हामी आफै आइसक्दाखेरि

0: यहाँ स्वतस्फूर्त रूपमा यार्टिस गुलेली लिएर उपस्थित भएका छौँ। जङ्गल जङ्गल हिँड्दै
1: किसानले खेतबारीमा लगाएका विभिन्न प्रकारका बाली नाली टुसा पलाएदेखि पाकेर थन्काउने समयसम्म बाँदरबाट जोगाउन युद्ध जिते जस्तै हुने गरेको छ। बाली नाली स्याहार्नु भन्दा बाँदर रोक्न गाह्रो हुने किसानहरूको भनाइ छ। किसानको लगानी, मेहनत र परिश्रम बाँदरले एकै छाक पारिदिँदा आफूहरू हाँस्नु नरुनुको अवस्थामा पुगेको किसानको गुनासो छ।
2: बाँदरले अब हाम्रो चाहिँ अब कुनै अन्न बालीहरू त्यस्तो केही राख्न दिएको छैन, फलफुल राखेको छैन, होइन, त्यो हामीले केही गर्दा नियन्त्रण गर्न सकिएन कि, खेदाएर पनि सकिँदैन। आज खेदायो भोलि आउँछ, अनि अब खेदाउँदै लाँदा त्यही तलतिर लुक्न सक्छ बाली। अब मकै लगभग छरेदेखि नै अब दुःख दिन्छ, त्यो निकालेर दाना खाइदिन्छ, अनि त्यस पछाडि उम्रेपछि त्यो टुसा फ्याल्दै दाना खाँदै गर्ने हो। अलि ठुलो भएपछि गुबो भाँचेर खाइदिन्छ, अब सुत्ला लागेपछि त्यही सुत्ला च्यात्ने, मकै पाकुन्जेलले दुःख दिन्छ कि छरेदेखि।
3: बाँदरको कारणले गर्दा आधी उधी जग्गा बाँझो छ,
2: बाँझो धेरै भइसक्यो,
3: इस्कुसहरू काँक्राहरू त्यो पनि उत्पादन गर्दा पनि क्षति पुर्याउने भएको कारणले अहिले उत्पादन हुँदैन। र केही व्यक्तिहरू भनेको अर्ध बसाई सराई जस्तो पनि छ, मान्छेको घर मात्र यहाँ छ, परिवार संख्या भनेको जस्तै धरानीटरी विराटनगर यस्तो विभिन्न ठाउँमा चाहिँ
4: हाम्रो त नानी घरभित्रै आउँछ बाँदर त, घरभित्रै आउँछ। भाइसो बारदली हुँदी केही राख्यो भने त्यो बारदली पनि खाइदिन्छ, बाहिर फेर केही देख्नु पनि हुँदैन। एउटा लसुन प्याज रोप्यो भने पनि खाइदिन्छ, एउटा मटर रोपेको पनि बिउै मासिदियो सबै खाइदिइहालो, मकै पनि खान दिँदैन, हामीलाई केही खान दिँदैन, साह्रै दुःख दिएको छ। खेदाउन गयो भने सिधै कुट्न आउँछ बाँदर त, हातमा लौरो छैन भनेदेखि, हतियार छैन भने सिधै कुट्न आउँछ, परैदेखि जिस्क्याउँदै आउँछ, अनि डराउनै पर्छ। आइमे केटाकेटी खेद्नै सकिँदैन, अहिले बाँदर कहाँबाट आयो कहाँबाट आयो, छोरो मान्छेले अलिक साह्रो ठुलो स्वरले बोलो भने मात्रै नभएदेखि हामीलाई सिधै कुट्न आइपुग्छ।
1: बाँदर समस्या न्यूनीकरणका लागि लालीगुराँस नगरपालिका छुट्टै कार्यक्रम बनाउन बाध्य भएको छ। नगरपालिकाले चालु आर्थिक वर्ष 2082-83 स्वीकृत बजेट नीति तथा कार्यक्रम मार्फत कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण कार्यक्रम अघि बढाएको छ। नगरपालिकाले वडा नम्बर 8 मेघा पुछार, वडा नम्बर 6 र 8 संगम स्थल नागेश्वरी तथा वडा नम्बर 5 सिंह थापा पुछार क्षेत्रमा अस्थायी संरचना सहित बाँदर हिरालु नै खटाइसकेको छ। नगरपालिकाले बाँदर लखेट्ने अभियान प्रभावकारी बनाउन ठूलो संख्यामा जनपरिचालन आवश्यक पर्ने जनाउँदै जेठ 1 शुक्रबार सार्वजनिक बिदा नै दिएर बाँदर लखेटेको छ, जसमा बाँदरको गतिविधिबाट पीड़ित स्थानीय किसानसँगै पालिकाका जनप्रतिनिधि र कर्मचारी समेत सहभागी भए। राष्ट्रिय स्तरमै दीर्घकालीन समस्या समाधान आवश्यक भए पनि तत्कालका लागि स्थानीय तहले आफ्नै स्रोत साधन प्रयोग गरेर किसानहरूको राहतका लागि प्रयास थालेको डालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले बताउनुभयो।
5: बाँदरकै कारणले बसाइ सराइ बढ्यो किसानहरू, बाँदरै कारणले केटाकेटीले पढ्न पाएन। बाँदरले चाहिँ एउटा सामाजिक एउटा मनोवैज्ञानिक किसिमको डिप्रेसन जस्तो पनि किसानहरूलाई सुरु हुन थाल्यो। ओके, बाँदर केही गरिखान दिँदैन, होइन, मकैलाई मकै फ्यालिदिइहाल्छ, होइन, त्यसो भएको हुनाले हामीले चाहिँ बाँदरलाई चाहिँ अब तत्त ठाउँमा टुङ्सेहरू बनाएर बाँदरलाई रोक्ने, किसानहरूको बाली नाली बाँदरलाई छुन नदिने, बाँदरबाट बचाउने र ती बाल बच्चाहरू जो छन् उनीहरूलाई चाहिँ स्कुल कन्टिन्यू गर्ने अहिले तत्कालै कार्यक्रम सुरु गरेका छौँ। र यसो अब दीर्घकालीन नीति चाहिँ हामी बनाउँदैछौँ, बाँदरले पनि त बाँच्न पाउनु पर्यो, र बाँदर र मानव मैत्री कार्यक्रमहरू हामीले सञ्चालन गर्नुभएका छौँ, होइन। अब त्यसमा चाहिँ अहिले जुन यो पाखोहरू छ, होइन, बाँदरको आहाराको लागि, होइन, बाँदरको बसोबासको लागि के कस्ता बोट बिरुवाहरू फलफुलहरू लगाउनु पर्छ, होइन, र बाँदरलाई चाहिँ कस्तो कस्तो ठाउँमा गरेर चाहिँ हामीले त्यो त्यो ठाउँमा छेक्नुपर्छ, त्यो त्यो ठाउँमा सीमित गर्नुपर्छ भनेर हामीले कार्यक्रमहरू बनाइरहेका छौँ। बाँदरको गाउँमा आतंक छ, अब बाँदरले अन्न बाली अब अलैँची लगायत अब बचाइदियो भने न त्यो अलैँची ल्याएर बजारमा बेच्छन्, होइन, 1,00,000 रुपियाँ मन पर्छ अलैँची, त बाँदरले नै खाइदियो भने त सक्यो, त्यसले अलैँची त गुबो नै खाइदिन्छ, होइन। अब त्यसो अब अर्को कुरो, अब अहिले मैले बाल बच्चाहरूको भविष्यको कुरा गरेँ, होइन, त्यसो भएकोले बाँदर चाहिँ हाम्रो अनिवार्य छ। हामीले त बाँदरको त कार्यक्रम हामीले त अब पहिलो लिस्टमा, होइन, बाँदर व्यवस्थापन कार्यक्रम राखेर हामी लाँदैछौँ।
1: बढ्दो बाँदर आतंकलाई रोक्न तत्कालका लागि लालीगुराँस नगरपालिकाले यो उपाय अपनाए पनि यसको दीर्घकालीन समाधानका उपायहरूको खोजी गर्न आवश्यक देखिन्छ। बाँदरका गतिविधिका कारण पीड़ित बन्न पुगेका कतिपय किसानले सरकारले बाँदर मार्न पाइने नीति ल्याए पनि हुन्थ्यो भन्ने आशय समेत व्यक्त गरे। यद्यपि जंगली जनावर बाँदर पारिस्थितिक प्रणालीको हिस्सा पनि हो। बाँदरहरूले एक ठाउँबाट अर्को ठाउँमा बिउ बिजन वितरण गर्छन्, चितुवा बाघ लगायत मांसाहारी जंगली जनावरहरूको आहारा बन्छन्। यदि बाँदरको संख्या वात्तै घट्यो भने मांसाहारी जनावरहरू मानव माथिको आक्रमणमा उत्रिन सक्ने सम्भावना समेत बढ्छ। पछिल्लो समय सडक विस्तारको क्रममा वन जंगल मासिन्दा र खण्डीकरण हुँदा पनि बाँदरहरू आहाराको खोजीमा गाउँ पस्ने गरेको हुन सक्ने आंकलन गरिन्छ। बाँदर व्यवस्थापनका लागि सरकारले राष्ट्रिय तहमै वैज्ञानिक रूपमा अध्ययन गरी दीर्घकालीन नीति बनाउन आवश्यक देखिन्छ।
6: हजुर, बाँदर आतंकको कुरा सुन्नुभयो यहाँले। बबिता राय हाम्रा तेह्रथुमका संवाददाता हुनुहुन्छ, उहाँले रिपोर्ट गर्दैथ्यो। र तेह्रथुमको मात्रै समस्या होइन, नेपालमा बाँदर समस्या देशैभरि छ। श्रोताहरू, जे होस् लाली गुराँस नगरपालिकाले जुन नीति ल्याएको छ र घर घरमा भएका आमा बुवाहरूले चाहिँ बच्चालाई स्कुल पठाएर हामी नै बरु लाग्छौँ भनेको सुन्दा कता कता चित्त पनि दुख्यो, किनभने उहाँलाई अरू काम पनि गर्नुपर्छ। बाँदर धपाएर मात्रै बस्ने फुर्सद त कहाँ हुन्छ र त्यसले गर्दाखेरि स्थिति यो छ, गम्भीर छ। त्यसको लागि सरकारी स्तरबाट नै अथवा चाहिँ भनौँ न अब सङ्घीय स्तरबाट नै यो समस्याको समाधान हुनुपर्छ अथवा कुनै एउटा पोलिसी बन्नुपर्छ भन्ने डिमान्ड पनि रहेछ। अब लागौँ एउटा गीततर्फ, जुन गीत मैले अघि सुनाएको थिएँ तर टेक्निकल गल्तीले गर्दा सुन्न पाउनु भएन, यो गीत फेरि राखौँ है त।

0: सुजन चापागाई र सलिना बेखेको गीत यहाँले सुन्नुभयो भन्ने श्रोताहरू। अब हामी बल्ल टेक्निकल ग्लिचबाट हामीले पार पाइसकेका छौँ र अगाडि हामी बढौँ र टेलिफोन सम्वादमा हाम्रा मित्र हुनुहुन्छ पोखराबाट कृष्ण दवाडीजी। आज उहाँ पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछानेजीसँग पोखरा महानगरपालिकाले पृथ्वी चोक स्थित बस पार्कलाई बसपासमा चाहिँ बस पार्कमा बसोबास गर्दै आएका सुकुम्बासीलाई विस्तृत विवरण बुझाउन तीन दिनको समय दिएको थियो। के कस्तो भयो भने बुझ्नको लागि त्यसतर्फ लागिहालौँ। कृष्णजी नमस्ते, स्वागत छ यहाँलाई।
1: हजुर विनोदसा नमस्कार, धन्यवाद हजुरलाई।
0: ओके, अलिकति समय तलमाथि पर्यो, यहाँ हाम्रो टेक्निकल गल्ती, फेरि तपाईँहरू पनि त्यस्तै पर्यो। ठिकै छ, जे होस् आज हाम्रो सरसँग अफिसमै गएर तपाईँले कुराकानी गर्दै हुनुहुँदो रहेछ। अलिकति हामीलाई हाम्रो श्रोतालाई अपडेट दिनुहोस् न, यो सुकुम्बासी समस्या पोखरा पनि चारैतिर छ, धेरै ठाउँमा होला, के छ त अलिकति त्यहाँको अपडेट दिनुहोस् त पहिला।
1: विनोद सर, जुन पोखराको अतिक्रमित क्षेत्र छ, जुन बस पार्कको लागि छुट्याइएको जमिन, जुन 32 सालमा 205 रोपनी जग्गा पृथ्वी चोकमा छुट्याइएको थियो, अधिग्रहण गरिएको थियो, तर त्यो जग्गा विभिन्न कालखण्डमा अतिक्रमित हुँदै आएर 205 रोपनी जग्गा अहिले 26 रोपनीमा मात्रै सीमित बनेको अवस्था छ भने महानगरले अतिक्रमित संरचनाहरू हटाउन गएको वैशाख 3 गते 35 दिनको समय सीमा दिएको थियो र त्यो 35 दिनको समय सीमा यही जेठ 8 गते सकिँदैछ र त्यो समय सीमाको अन्तिम चरणमा हिजो पुनः महानगरले एउटा सूचना जारी गरेको छ त्यहाँका अव्यवस्थित बसोबासी भूमिहीन र सुकुम्बासीका लागि। के छ भने त्यसमा उहाँहरूको छानबिनको लागि उहाँहरूको वास्तविक पहिचान र परिचय सहित 3 दिनभित्रमा महानगरमा चाहिँ आफ्नो विवरण चाहिँ बुझाउनको लागि पोखरा महानगरपालिकाले हिजो मात्रै सूचना जारी गरेको छ र महानगरले दिएको 35 दिनको जुन समय सीमा थियो त्यो समय सीमा 8 गते सकिँदैछ र 9 गते यही जेठको 9 गतेबाट महानगरले बस पार्कका अतिक्रमित संरचनाहरू हटाउनको लागि प्रक्रिया सुरु गर्ने तयारी गरेको अवस्था छ।
0: 8 गते समय सीमा भने त आज 7 गते हो नि, होइन त?
1: हजुर, आज 7 गते।
0: अनि अहिलेसम्म अहिलेसम्म त उहाँहरू हटाउन अथवा चाहिँ विवरण प्रस्तुत गर्न तयार भएको केही सुरसार छ छैन, के छ त?
1: त्यहाँ केही सुकुम्बासी सङ्घ सङ्गठनहरूले त्यसको विरोध गर्नुभएको छ, जुन हिजो मात्र महानगरले सूचना जारी गरेको थियो कि उहाँहरूको कुरा, सुकुम्बासीको कुरा के छ भन्दाखेरि, महानगरले एकचोटि जुन छानबिन गरेर हामीलाई जुन भूमिहीन सुकुम्बासी अवस्थित बसोबासी भनेर जुन मित्ता वितरण गरिसकेको अवस्थामा फेरि पुनः किन चाहिँ त्यो विवरण भर्नुपर्ने, हामीलाई महानगरको हामीलाई मित्ता दिइसक्यो भने किन फेरि हामीले त्यो विवरण भर्नुपर्ने भन्ने खालको उहाँहरूको कुरा छ। उहाँहरू अहिले बुझ्न आएसम्म छलफलमै भइराखेको अवस्था चाहिँ छ विनोद सर।
0: ओके, भन्या मतलब निस्सा त दिइसक्यो, अब लाल पूर्जा पनि दिनुपर्छ भन्ने भनायो होला उहाँहरूको, होइन कि के हो?
1: उहाँहरूको ठ्याक्कै सुनबासीहरूको कुरा के छ भन्दाखेरि, ठिक छ, हामी विकासको बाधक होइन, यहाँ 50 वर्षसम्म बस्ता बन्न सकेन, अब बन्नुपर्छ, तर हामीलाई चाहिँ यसै उठीवास लगाउन पाइँदैन, हामीलाई अन्यन्त्र वैकल्पिक व्यवस्थापन, उचित व्यवस्थापनको कुरा चाहिँ उहाँहरूले गर्नुभएको छ। हामीलाई हाम्रो संरचनामा डोजर चल्नु अगाडि हामीलाई कहाँ बस्ने भनेर महानगरले ठाउँ देखाइदियोस्, हामीलाई व्यवस्थापन गरिदियोस्, हामी कहाँ गएर बस्ने, यो बर्खाको टाइम छ, पानी परिराखेको अवस्था छ, पोखरामा केही दिन अगाडिदेखि लगातार पानी परेको अवस्था पनि छ भनेर सर म तपाईँलाई जानकारी गराउँछु। त्यस्तो अवस्थामा डोजर चलाएर हामी कहाँ गएर बस्ने, पहिला चाहिँ हामीलाई बस्ने टुङ्गो लगाइदिनुहोस् भन्ने कुरा चाहिँ उहाँहरूको छ।
0: ओके, अब डिटेलमा सरसँग कुरा गर्नु होला, रहलपल केही भए र केही मेरो जिज्ञासा भए म पनि सरसँग कुराकानी गरौँला है। तर मैले विभिन्न पत्र पत्रिकालाई हेर्दैछु, फोटोहरू बडो हेर्दाखेरि एरियल फोटो छ, होइन बर्ड्स आई भ्यूको फोटो हेर्दाखेरि तपाईँले 32 सालमा 205 रोपनी छुट्याइएकोमा अहिले 26 भन्दाखेरि साँच्चैकै मन कटक कै हुन्छ र जुन चाहिँ मा चाहिँ अब अतिक्रमित भनौ अथवा चाहिँ सुकुम्बासी बसेका छन् हैन त्यो हेर्दाखेरि अव्यवस्थित देखिन्छ खचाखच भरेको छ कता बाटो छ छैन के देखिन्छ हैन यो एरियल भ्यू हेर्दाखेरि यदि त्यो बस पार्क व्यवस्थित भएर त्यो 205 रोपनीमै फैलिन पाएको भए कति राम्रो हुन्थ्यो कति भनौँ न अब यात्रीहरूलाई पनि सुविधा हुन्थ्यो जस्तो लाग्छ यहाँ होइन तर अब यहाँको रियालिटी अर्कै छ त्यसले गर्दाखेरि अब सरहरूले के भन्नुहुन्छ सुनौ त्यसपछि केही कुराकानी गरौँ है त
1: तपाईँ
0: प्रश्न उत्तर उहाँसँग लिनुहोस् न प्लिज म सुनेर बस्छु
1: विष्णु सर यहाँलाई बिएफबिएस गोर्खा रेडियोमा हार्दिक स्वागत छ धन्यवाद त्यो पोखरा बस पार्कको कुरा सधैँ जसो चर्चामै रहिराखेको अवस्था छ र अहिले पछिल्लोचोटि यसले अलिकति सघन रूप लिएको बढी चर्चा भएको अवस्था छ तपाईँले 64-65 दुई वर्ष पोखरा उपत्यका नगर विकास समितिको नेतृत्व लिनुभयो र जुन बस पार्कको जग्गा छ त्यसको स्वामित्व पनि नगर विकास समिति नै छ यो किन तपाईँहरूले बस पार्क बनाउन सक्नु भएन भनिदिनु न
2: बस पार्क बनाउने कुरा हामीले कुराकानी गरिरहँदाखेरि पहिलो कुरा पोखराको गुरु योजना भौतिक विकास गुरु योजना हामी 30-31 सालतिर पुग्छौँ 30-31 सालमै पोखरामा पोखराका आधुनिक पूर्वाधारहरू तयार गर्ने भनेर भौतिक विकास गुरु योजना तयार हुन्छ र त्यही अनुसार 2032 साल फागुन 18 गते राजपत्रमा 205 रोपनी जग्गामा 4 किल्लासहित उल्लेख गरेर पृथ्वीचोक स्थित बस पार्क निर्माण गर्नेलाई अधिग्रहण गर्ने भनेर सूचना प्रकाशित हुन्छ त्यो अनुसारको प्रोसेस अगाडि बढ्यो जब बढ्यो तब त्यहाँ रहेका जग्गा धनीहरूलाई तपाईँहरूले ल मुआब्जा लिनुहोस् भनेर मुआब्जा निर्धारण गरेर लिन आउँदाखेरि केही व्यक्तिहरूले मुआब्जा बुझेको देखिन्छ त्यसपछि केही जग्गा धनीहरूले हामीलाई जग्गा सत्ता भर्ना पाउनुपर्छ भनेर उहाँहरूले भन्नुभयो र सत्ता भर्ना दिएको पनि देखिन्छ र त्यसपछि केही जग्गा धनीहरूले हामीलाई विकसित घडेरी नै त्यहाँ चाहिन्छ भनेर मुआब्जा नबुझिकन रहेको कारणले गर्दा सुरुमा समस्या बस पार्क सुरु गर्न चाहिँ निर्माण गर्न चाहिँ परै समस्या रह्यो त्यसपछि त्यही बेलामा 2030 सालमा तत्कालीन नगर पञ्चायतले यो हाम्रो बस पार्क जस्तो अस्थायी रूपमा चाहिँ पुरानो एयरपोर्ट अहिले पुरानो भन्नुपर्ने हुन्छ पुरानो एयरपोर्टको अगाडिपट्टि चाहिँ सानो सानो व्यापार गरेर सानो सानो होटलहरू गरेर बसिरहनु भएका चाहिँ केही लगभग 49 परिवार हुनुहुन्थ्यो उहाँहरूलाई अब बस पार्क रूपमा प्रस्तावित हाम्रो पृथ्वी चोकको बस पार्कमा तपाईँहरू गएर 10 वर्षको लागि व्यापार गर्नुहोस् हामी भाडा लिँदैनौँ यहाँ पनि साङ्ग्रो भयो त्यतिखेर सिद्धार्थ राजमार्ग मात्रै भएको नाताले चाहिँ त्यो पुरानो एयरपोर्टको आडमा बस्नु स्वाभाविक थियो त्यसपछि यता पृथ्वी राजमार्ग बनिसके पछाडि त्यसको बिचमा बस पार्क प्रस्तावित बस पार्कमा बनाउने भनेर त्यहाँ बसियो उहाँहरू पनि 10 वर्ष बस्नुभयो त्यसपछि एकपल्ट थपेर 15 वर्षलाई थपियो र त्यस पछाडि उहाँहरू बस्दै आउनु भएर नगर विकासकै पदाधिकारीहरूले 60-63 उहाँहरूलाई पनि सहुलियतपूर्ण चाहिँ 1,80,000 2,40,000 र 3,00,000 सहुलियतपूर्ण घडेरीहरू वितरण गर्ने काम गरियो जसको कारणले गर्दा जग्गा धनीलाई घडेरी सहुलियतपूर्ण घडेरी त्यसपछि व्यापारीहरूलाई सहुलियतपूर्ण घडेरी अनि केही विभिन्न चरणमा सुकुम्बासीहरू पनि बस्ने अवस्था बनिसके पछाडि बस पार्कलाई छुट्याइएको जग्गा खुम्चिँदै गएर अहिले केवल त्यही 25-26 रोपनीमा मात्रै सीमित छ त्यो पनि बस पार्क नदेखिने गरी चारैतर्फ घडेरीहरू वितरण गरिया हुनाले सानसाना छाप्राहरूका पसलहरू छन् त्यसपछि सुकुम्बासी बस्ती छ अनि सहुलियतपूर्ण घडेरी छ यस्तोसम्म कुरूप देखिन्छ कि नगर विकासले प्रस्तावित गरेको जग्गाभित्र तल घडेरी व्यक्ति विशेषका चाहिँ 1,80,000 चाहिँ 3,00,000 घडेरी माथि चाहिँ सुकुम्बासीका छात्र यसरी एउटै जग्गामा तिनवटाको दावी गरे जस्तो गरेर अप्ठ्यारो बनेको छ। यी सबै समस्याको पटक पटक धेरैपल्ट प्रयत्न गरियो र म 64-65 आइसके पछाडि सबै जग्गामा प्रस्तावित 2032 सालमै राजपत्रमा प्रकाशित भएको सबै जग्गामा बस पार्क बनाउने, जग्गा दिनेहरूलाई पनि उचित व्यवस्थापन गर्ने, त्यस पछाडि त्यो 1,80,000 त त्यो सहुलियतपूर्ण घडेर दिएका व्यापारी साथीहरूलाई पनि अब उहाँहरूलाई चाहिँ 10 वर्षलाई भनेर ल्याइएको 50 वर्षसम्म उहाँले व्यापार गर्नुभयो, उहाँहरूलाई पनि धन्यवाद दिएर चाहिँ अब उहाँले परेको पैसा र सामा ब्याजसहित फिर्ता गरिदिने र सुकुम्बासी साथीहरूलाई पनि अन्यत्र उपयुक्त ठाउँमा छानबिन गरेर भूमिहीन दलितहरूलाई एउटा व्यवस्था गर्ने, त्योभन्दा अव्यवस्थित हुनुहुन्छ भने उहाँलाई अर्को व्यवस्था गर्ने, यसरी सबैको उचित व्यवस्थापन गरेर जुन जग्गा हामीले छुट्याइएको छ त्यही जग्गामा बस पार्क बनाउने भनेर हामीले निर्णय गरेका थियौँ, नाप नक्सा प्लान पनि बनाएका थियौँ। तर दुर्भाग्य भन्नुपर्छ गणतन्त्रको पहिलो सरकार ले राजीनामा दिने अवस्था आयो, त्यसपछि मलाई नियुक्ति गरेको चाहिँ नगर विकासमा नियुक्ति गरेको छ, मेरो सरकार गइसकेपछि अर्को सरकार आयो, अर्को सरकार आइसकेपछि मलाई त्यो तरिकाले काम गर्नलाई चाहिँ खाली सबै खाली गरेर काम गर्ने अवसर प्राप्त भएन र म काम बस्कार बनाउन नसकिकन विदा भएँ। अहिले फेरि एकपल्ट नवयुवाहरूको चाहिँ यो विद्रोह र यो यो अवस्थामा आइसके पछाडि फेरि बस पार्कको चर्चा भएको छ र केही दिन अगाडि मात्रै मेयरले हाम्रो सर्वदलीय सर्वपक्षीय बैठक पनि बोलाउनु भएको थियो, त्यसै गरी सल्लाह म नगर विकासको पूर्व अध्यक्षको नाताले त्यो महानगरपालिकाको पनि सल्लाहकार परिषदमा एउटा सल्लाहकार सदस्यको नाताले त्यहाँ पनि उपस्थित भएको थिएँ, म पार्टीको एउटा नेता भएको नाताले सर्वदलीय बैठकमा पनि उपस्थित भएको थिएँ। त्यहाँ सर्वदलीय सर्वपक्षीय के निर्णय भयो भन्दाखेरि अब सबै जग्गामा हिजो सानो क्षेत्र जम्मा 60,000 जनसङ्ख्यालाई केन्द्रबिन्दु बनाएर मास्टर प्लान गुरु योजना तयार भएको थियो प्लानर पदमबहादुर छेत्रीले भने, आज पोखराको जनसङ्ख्या झन्डै 10 लाख पुगिसकेको छ, त्यो हिजो सहरको रूपमा चाहिँ मात्रै उदाएको चाहिँ महानगर, अहिले महानगर हुँदै हामी प्रदेशको राजधानी भएको छ र हामीले सगौरव साथ संसारमै नेपालकै पर्यटकको राजधानी हो पोखरा भनेर घोषणा पनि गरिसकेका छौँ। त्यसैले अहिले सुविधा सम्पन्न बस पार्क निर्माण गर्नुको लागि सबै जग्गामा बनाउने भन्ने कुरो सर्वदलीय सर्वपक्षीय निर्णय भएको छ, सबैको उचित व्यवस्थापन गरेर यो अभियानलाई अगाडि बढाउनुपर्छ। समय मूल्यवान छ, यो अहिलेको समयमा बस पार बन्छ, हामी पूर्ण सहयोग गर्न तयार छौँ र सम्बन्धित सबै बस पारसँग सम्बन्धित सबै निकायहरू पनि बस पार्कै बनाउनु पर्छ भन्ने कुरामा लागिरहनु भएको छ, अगाडि बढेको छ।
3: विशेष त जस्तै बस पार्कको समस्यामा हेर्दाखेरि त्यहाँको वास्तविक समस्या त भूमि सुकुम्बासी हुन् कि या विभिन्न कालखण्डमा जुन बस पार्कको जमिन घडेरी बनाएर बिक्री वितरण गरियो, एयरपोर्टबाट विस्थापितहरूलाई पनि त्यहाँ राख्यो, समस्या ठ्याक्क भूमिहीनको समस्या हो
2: होइन? त्यहाँ मुख्य समस्या भनेको तिन थरी छ। पहिलो समस्या भनेको जग्गा धनीहरूले पनि त्यतिखेर तत्कालीन जग्गा धनीहरूले जस्तो उचित मुआब्जा राज्यले दिएको थियो त्यो बुझिदिएको भए पनि यो उतिखेरै बस पार्क बन्थ्यो, उहाँहरू बुझ्नु मान्नु भएन। यो सत्ताभरमा जग्गा लिइदिएको भए पनि तत्कालीन नगर विकास समितिमा झन्डै 2,000 रोपनी जग्गा थियो त्यो जग्गामध्ये, अन्त अन्यत्र जग्गाले सत्ताभरमा लिइदिएको भए पनि हुन्थ्यो, उहाँले त्यहीँ घडेर चाहिन्छ भन्नाले थोरै समस्या रह्यो। त्यसपछि विमानस्थलबाट सारिएका भनेका व्यापारीहरूले पनि अब 20-30 वर्ष हामीले व्यापार गऱ्यौँ, अब हामी छोडिदिउँ बस पार बनाउनु दिउँ भनेर त्यो सहुलियत घडे नै 1,80,000 घडेरीको लो अब लोभै भनौँ मैले त्यतिखेर के भने पृथ्वी चोकमा चाहिँ 1,00,000, 2,00,000 घडेरी पाइँदैन थियो, त्यहाँ 50,00,000 पर्ने घडेरीलाई चाहिँ उहाँले चाहिँ फेरि त्यहाँ व्यवसाय पनि गरेर बस्ने एउटा धन्नै चाहिँ होइन लामो समय अनि घरेलु पनि चाहिने भन्ने अवस्था बन्यो। त्यसपछि दोस्रो समस्याको रूपमा रह्यो र तेस्रो रूपमा त्यहाँ पटक पटक 35-36 सालदेखि नै पटक पटक सुकुम्बासीहरू पनि बस्नुभयो, त्यसले यो तिनैजनाको समस्याको कारणले बस पार्क बन्न सकेन र अहिले तिनैजना हामी जग्गा धनीहरूसँग पनि कुराकानी गरेका छौँ, उहाँहरू हामी बस पार्क बन्छ भने हामी अवरोध छैनौँ भनेर भनिरहनु भएको छ। त्यसै गरी हामी त्यो एयरपोर्टबाट ल्याइएका व्यापारीका प्रतिनिधिहरूसँग पनि कुराकानी गरेका छौँ, यदि बस पार्क बन्छ र हाम्रो घडेरी फेरि फिर्तै नगर विकासले लान्छ भने पनि हामी तयार छौँ भनेर भनिरहनु भएको छ। र सुकुमासीहरू र भूमिहीनहरूको त अहिले मैले भने बस पार्क बन्छ भने हामी अवरोध बन्दैनौँ भनेर उहाँहरूले भनिरहनु भएको छ। त्यसैले अब
3: पछाडि आएर पनि अब हामी बस पार्क बन्छ भन्ने आशा
2: जे जे अप्ठ्यारो अवस्था आए पनि हाम्रो पोखराको यो भौतिक विकास गुरु योजनाको एउटा रमाइलो के छ भन्नुहुन्छ भने झन्डै 40 वर्षपछि बल्ल हामीले अन्तर्राष्ट्रिय एयरपोर्ट पाएका थियौँ। त्यो एयरपोर्टको पनि इतिहास भन्नुहुन्छ भने 40 वर्षको थियो, अहिले बस पार्कको इतिहास चाहिँ 50 वर्षको छ है। तै पनि हामी के आशावादी छौँ भने अब हामीले हिजो सानो सहरबाट चाहिँ अहिले नेपालकै पर्यटकको राजधानी सहरको रूपमा हामीले यसलाई विकास गरेका छौँ। यो सुविधा सम्पन्न आधुनिक सहरको रूपमा पूर्वाधारहरू तयार गर्नुपर्ने आवश्यकता छ, त्यसैले बस पार्कको यति आवश्यकता छ भन्ने बारेमा म तपाईँलाई थोरै राख्न चाहन्छु। सीमित थोरै क्षेत्रमा पहिला पोखराबाट सुनौली गाडी चढ्थ्यो, त्यति मात्रै गाडीहरू चल्थ्यो भने त्यसपछि पृथ्वीराज मार्ग भनेपछि काठमाडौँ चल्न थाल्यो, त्यसपछि केही ठाउँ हुँदाहुँदै अहिले त दक्षिण एसियाको है भारतको राजधानी दिल्लीसम्म पोखराबाट बसहरू चल्छन्। हेर्न दुःखका साथ भन्नुपर्ने हुन्छ, यति ठुलो यति समृद्ध फेरि त्यही बेलामै प्लान गरेको त्यो प्लान गरेका हाम्रा योजनाहरूलाई थाती राखेर अहिले पनि पेसेन्जरहरूलाई हामीले चाहिँ दिल्लीको लागि पेसेन्जर चाहिँ सडकमै चढाउनु पर्ने, सडकमै तपाईँ झरिदिनुहोस् भन्नुपर्ने, त्यसै गरी चाहिँ दिल्लीबाट आएको एउटा पर्यटकले के सोच्छ होला, यस्तो लज्जित अवस्थामा हामी रहेको नाताले हामी सबै मिलेर तिनटै सरकार मिलेर बस पार्क बनाउने अभियान सबै राजनैतिक पार्टीहरू र सबै जग्गाधनीहरू व्यापारी साथीहरू र सुकुम्बासी या भूमिहीन साथीहरू सबै मिलेर यसपालि बस पार्क बनाउने अभियानमा जुटेका छौँ। यसपालि बस पार्क बन्छ बनाउनु पर्छ र हामी अगाडि बढेका छौँ।
3: तपाईँ पोखरा महानगरको सभासद पनि हुनुहुन्छ।
0: भाइ हाम्रो समय अलिकति साथ दिएन, यसलाई यो कुरा एकदम महत्त्वपूर्ण पनि छ, कुरा सकिएको पनि छैन, समयले साथ दिएन, त्यस कारणले गर्दाखेरि आजलाई यति गर्नु पर्ला। हाम्रो सरले बडो राम्रोसँग पृष्ठभूमि पनि जानकारी गराउनु भयो होइन, त्यसले गर्दा यसो गर्नु पर्ला। मेरो खासै प्रश्न छैन, तर मलाई लागेको छ कि उहाँको कुरा सुन्दाखेरि 30 साल 31 सालदेखि हुँदै भन्दाखेरि पञ्चायतकाल हुँदै बहुदल आउँदै गणतन्त्र आउँदासम्म यो अवस्थासम्म आजको यो डेटसम्म 205 रोपनी 26-25 खुम्चिनु दुर्भाग्य हो। पोखरामा चाहिँ बसपाक अत्यावश्यक छ पनि बुझियो, यति हो कि सबैजना नमिलिकन यो कुरा मिल्दो रहेछ, सिचुएसन चाहिँ कम्पाउन्ड भएर चाहिँ प्रब्लममाथि प्रब्लम थपिएको झन बुझेँ। तर महत्त्वपूर्ण कुरा चाहिँ सुरुमै अधिग्रहण गर्दाखेरि मुआवजा लिनेले लिइदिएको भए आज यो इस्यु नआउने रहेछ भने बुझेँ। सट्टा भर्नाको सट्टा पनि फ्ल्याटली मुआवजा लिनुहोस्, जानुस्, सम्मानित सम्मान स्वरूप लिएर जानुस् भनिदिएको भए आज यो चाहिँ इस्यु नआउने रहेछ भन्ने बुझ्यो। घरेडी लिने, कुनी के लिने, कहाँबाट ल्याउने, यो चाहिँ प्रब्लममाथि प्रब्लम थपेको रहेछ होइन। एनिवे सरलाई धेरै धन्यवाद भन्नुहोस्। सर हाम्रो सर तपाईँको कुरा विश्वका नेपालीले सुन्नु भएको छ, कुरा के हो बुझियो। अब तपाईँहरू सबै हामी सबै सहै तिनै तहको सरकार र 3-4 थरीका व्यक्तिहरू सबै मिलेर मात्रै यो प्रब्लम सल्भ हुने बुझियो, गर्दाखेरि त्यसमा पहल अझै गर्नुहोला, हाम्रो शुभकामना छ। पोखरा जाँदा सर र त्यो बस पार्कमा ओर्लिन पाऊ, चढ्न पाऊ, यति मात्रै हाम्रो अभिलाषा छ है सर।
2: सुविधा सम्पन्न र आधुनिक बस पार्क बनाउने हाम्रो उद्देश्य र लक्ष्यलाई देशमा र राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै पर्यटकदेखि यो पर्यटक सहर हो त्यसको लागि सबैलाई सहयोग गर्नको आवश्यक सहयोग गर्नको लागि पनि विनम्रताका साथ
0: सर हजुरलाई पछि हामी फलो गरौँला, फलो अप गरौँला, किनभने यो अहिले नै सकिने कुरा छैन, पछि कुराकानी गरौँला है त। थ्याङ्क यू, दुईजनालाई धन्यवाद छ। नमस्कार नमस्कार। हाम्रा मित्र प्रकाश दवाडीजीलाई पनि धेरै धन्यवाद छ र विश्व प्रकाश लामिछानेजीलाई पनि धेरै धन्यवाद छ। भन्दै एउटा अलिकति गीत सुनौ, त्यसपछि आजको लागि समाचारतर्फ लगिहालौँ यहाँलाई।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोधलाई जारी राखेका छन्। सभामुख टुल प्रसाद अर्यालले आजको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नव प्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमलाई विधेयक प्रस्तुत गर्न समय दिनुभएको थियो। यस क्रममा विपक्षी दलहरूले उठेर विरोध गरेका हुन्।
4: माननीय सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमलाई प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
3: प्रधानमन्त्री शाहले दर्ता गराएका दुईवटै विधेयक प्रतिनिधि सभामा पेश भएका थिए। श्रम संस्कृतिका सांसद हर्कराज राईले प्रधानमन्त्रीको राजीनामाको माग दोहोर्याउनु भएको छ। गृह र रक्षा मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको तर्कसहित सांसद साम्पाङ
5: सम्बन्धित रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए र लिपुलेखसँग सम्बन्धित प्रश्नहरू हामीले सोधेका छौँ। ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु। 28 राखेको प्रश्न 7 नेपाल सरकारका सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने हाम्रो नियमावली छ। उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन, यो देशमा पार्लियामेन्ट छ कि छैन, हामी सबैजनाले यो संसदको गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन। यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
3: प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्ले कार्ड प्रदर्शन गर्ने श्रम संस्कृतिको व्यवहारलाई अमर्यादित करार गर्दै चेतावनी दिएको विषयमा सभामुखलाई विगत सम्झिन सुझाव दिएको छ। आज सदनको आकस्मिक समयमा बोल्दै काँग्रेस सचेतक निष्कल राई,
6: पटक पटक सरकारलाई सदन प्रति उत्तरदायी बनाउन खोजेका हौ, यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै, सदन प्रति सरकारको उत्तरदायित्व खोज्दै प्ले कार्ड देखाइरहेको छ। सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ। सभामुख महोदय, आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो, सरकारको जवाफदेही त खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो। वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यस बेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित, अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित?
3: सांसद राईले सरकार र सभामुखले नै सदनलाई मर्यादित बनाउन नसकेको दावी समेत गर्नुभएको छ।
6: सदनको मर्यादा सभामुख महोदयले राख्नुपर्ने हो, तर अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रबिन्दुमा सरकार छ। सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेपछि एलर्जी नै हुने, सरकार परम्परा भत्काउँदैछु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफु लगाउँदै हिँड्नु भएको छ। आज सदनमा जे भइरहेको छ तपाईँ हामीले क्रमभङ्गता गरेका छौँ भन्दै हिँड्दाको नतिजा हो। जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अङ्कको दम्बलले लत्कारिन्छ, अनि सदन कसरी मर्यादित

0: प्रशासनको उपस्थितिमा सञ्चालन गरिएको अभियानका क्रममा केही संरचना पूर्ण रूपमा हटाइएको छ। नगरपालिकाले सार्वजनिक सम्पत्तिमा अतिक्रमण नगर्न पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि डोजर प्रयोग गर्नु परेको जनाएको छ। क्युबाका पूर्व राष्ट्रपतिलाई अमेरिकामा हत्या गरेको चारवटा अभियोग लगाइएको छ। पूर्व राष्ट्रपति 94 वर्षीय राहुल क्यास्ट्रोलाई 30 वर्ष अघि 2 साना विमान खसालेको आरोप लगाइएको हो। इन्धन र खाना आपूर्ति अवरोध हुने गरी वाशिङटनले क्युबामा तेल प्रतिबन्ध लगाएको भनिएका बेला यो आरोप आएको छ। एयरफोर्स वान हेलिकप्टर चढ्नु अघि राष्ट्रपति ट्रम्पले क्युबा विरूद्ध चालिएको कदमबारे बोल्नु भएको छ।
1: I think it's a very big moment for people that, not only Cuban Americans, but people that came from Cuba, that want to go back to Cuba, people that want to see their family in Cuba.
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: शिव परियार गाउँदिन थियो। यो वर्षामा तपाईँले दुईटा गीत सुन्नुभयो ब्याक टु ब्याक। एडुन प्रधानको पहिलो गीत थियो भने शिव परियारको दोस्रो गीत। श्रोताहरू, आजको हाम्रो यो वर्षामा हामी केही रेकर्डेड कुराकानी राख्दैछौँ। त्यो बीचमा हिजो हामीले सती घाटुको बारेमा राखेको थियो। संगम घरती मगरले विस्तृत रूपमा बनाउनु भएको यो रिपोर्ट धेरै मन पराउनु भएको थियो, अझ पनि सुन्न पाइन्छ कि भनेर अनुरोध आएको हुनाले मैले यो वर्षामा फेरि त्यो रिपोर्टलाई दोहोऱ्याएको छु। त्यसपछि हामी यहाँबाट ताप्लेजुङतिर जान्छौँ। ताप्लेजुङको पाथिभरामा पाथी तथा मानामा अन्न जस्तै भरेर सिक्का छोड्ने प्रचलन बढ्दै गएको र हरेक दर्शनार्थीले सिक्का पाथी वा मानामा भरी कपडाले पोको पारेर शिरमा राखी देवीको परिक्रमा गर्ने चलन बढ्दैछ भन्ने एक रिपोर्ट एकछिनपछि। त्यो बीचमा फेरि पनि सती घाटुको बारेमा यो चर्चा सुनौं।
1: नेपालबाट सती प्रथा उन्मूलन भएको करिब एक शताब्दी पुगेको छ, तर यसको प्रतीकात्मक रूप बागलुङको बडीघाट गाउँपालिका तीन सिसाखानीमा अझै देख्न पाइन्छ। यो सती घाटु हो जहाँ गीतबाट घाटुलाई मूर्छित पार्ने र गीतबाटै बिउझाउने गरिन्छ। परम्परागत रूपमै घाटु नाच्दै आएको घाटु गुरु कुलबहादुर भुजेल बताउनुहुन्छ।
2: नाच्न त रेगामा नाच्छन्, पाण्डुखाने नाच्छन्। सबभन्दा पहिला हाम्रो गाउँमा यो घाटु चलन भयो। जति पनि हाम्रो चाहिँ 1987-88 हाम्रो सुरु भयो, त्यहाँ त गुरुमाहरू चयन भए मोडे गजाने गरे।
1: सती घाटु पौराणिक धर्म ग्रन्थहरूमा आधारित रहेर गाइने गीत र त्यसैमा प्रस्तुत गरिने नृत्यको हावभाव हो। मगर र गुरुङ समुदायमा प्रचलित रूपन्मुख घाटु अहिले पनि विभिन्न ठाउँमा देख्न पाइन्छ। बागलुङ सिसाखानीको परिचय अहिले सती घाटुले दिन्छ। विगतमा श्रीमानको मृत्युपछि श्रीमतीहरू सती जाने प्रचलनलाई टेकेर सती घाटु नाचिने प्रचलन रहेको घाटु गुरु भुजेलको भनाइ छ।
2: मरे भने मेरो सखीहरू चाहिँ सती जान्थ्यो, त्यो बेलामा रानीहरू चाहिँ सती गएर जाने काम त्यो हो।
1: घाटु नाचमा ती सबै कुराहरू हुन्छन् जो धर्म ग्रन्थहरूमा उल्लेख गरेका छन् या त अहिले पनि दैनिक जीवनमा भइरहन्छन्। यो नाचको सुरुवात चैत्र अष्टमीदेखि सुरु हुन्छ र दशहरा तिथिमा गएर समाप्त हुन्छ। यद्यपि यो अहिले असार महिनामा पर्ने भएकाले त्यति बेलासम्म गाउँघरमा कामको माचो सुरु भइसक्ने भएकाले जेठको बीचमा नै घाटु नाचको विधिवत समापन गरिन्छ।
2: अब हाम्रो चाहिँ चैत्रबाट हाम्रो घाटु सुरु हुन्छ, तपाईँको जेठबाट चाहिँ फेरि उनलाई 6 महिना जान्छन्।
1: चैत्र अष्टमीमा सुरु भएको घाटु नाच विशेष गरी वैशाखी पूर्णिमामा धेरै नाचिन्छ। घाटु गीतका मुख्य पात्र राजा परशुराम हुन्। उनले दैनिक जीवनमा गरेका र उनका रानीहरूको क्रियाकलापलाई गीतमा उतारिन्छ।
2: परशुरामबाट सबै परशुरामको उनी सिकार खान जान्थे होइन, अनि शोधन त्यही सिकारीबाट हो, सेनासती त्यही सिकारीबाट हो, नानी तपाईँको चाहिँ त्यो कृष्णको पनि आउँछ, रामनको आउँछ, त्यो सबै त्यही आउँछ।
1: घाटु कन्याले नाच्ने नाच हो, यसमा पुरुषले नाच्न भने नमिल्ने बताइन्छ।
2: पुरुष लामा हुन्छन् तर घाटु पनि लामा भइरहेछन् भन त कसरी भएछन् भन त।
1: सती घाटु जो कहिले नाच्छु भनेर नाच्न मिल्ने विषय होइन। विधिवत पूजासँगै घाटु लाग्ने गीत गाउन सुरु हुन्छ। घाटु नाच्न चाहने कन्याहरूलाई परम्परागत पोसाकमा सजाएर लस्करै बीचमा राखेर गीतको सुरुवात गरिन्छ। घाटु गुरुहरूले विभिन्न देवी देवताको पुकारा गर्दै गीत गाउँदै जाँदा घाटुको आँखा आफै बन्द हुन्छ, जसलाई घाटु लागेको भनिन्छ।
2: चौहान छ नि, उनको शिरमा हामीले देवता बोलाइदियो भने उनको शिरमा आउँछ। हाम्रो बच्चाहरूलाई चाहिँ बाकनङ्गाईको कालिका देवी आवेला भन्दाखेरि झप्प लाग्छन् उनले चौहान रहेछ भने। त्यहाँ त हामीले गाउने देवता बोलाउँदाखेरि बल्ल आँखा खुल्छ, उनलाई मान

विधिवत रूपमा पूजा गरेर शुरू भएकाले तन्त्र मन्त्र जान्नेहरूले बीचमा घाटुले अप्ठ्यारो पार्न सक्ने भएकाले घाटुको सुरक्षाका लागि गीत पुरा नभई नाच्न नमिल्ने घाटु गुरुहरूको भनाइ छ।

घाटुमा महिला नाच्ने भएकाले महिलाकै गीत पहिले आउँछ र अन्त्यमा पनि महिलाकै गीतबाट हुन्छ। घाटु गीतमा चौरासी रानीको कथा सुरु हुन्छ, जसमा रानीको झारिया आमखुरा नचाउने नाचको पालो आउँछ। घाटुको नजिकका झारिया राखिएको हुन्छ, गीतसँगै घाटु झारिया नचाउन थाल्छन्।

झारिया नचाउने पानी लिन जाने रानीहरूले नुहाउने गर्दै दैनिकी चलिरहँदा राजा परशुरामको बारेमा हरिण आइपुग्छ। त्यसपछि सुरु हुन्छ शिकार खेल्ने पालो। घाटुहरूलाई प्रतीकात्मक रूपमा धनुषबाण दिइन्छ। एकजना पुरुष मान्छे मृगको रूप लिन्छन्, एकजना परशुराम, अर्का लक्ष्मण र अन्य थप शिकारीहरू, साथमा कुकुर पनि हुन्छ। अनि गीतसँगै सुरु हुन्छ शिकार खेल्ने काम।

0: यसरी नै कर्मैसँग गीतबाट शिकारका चरणहरू पूरा हुँदै जान्छन्। मृगको रूप लिएको व्यक्ति अघि अघि मान्छेको भिडभाडमा भाग्दै जान्छन्। राम लक्ष्मण र कुकुर अन्य सिकारीहरू पछ्याउँदै जान्छन्। मृग भाग्दै गर्दा सिकारीले पछ्याउँदै गर्दा धुलो उडेको दृश्य देखाउन प्रतीकात्मक रूपमा खरानी वा भुस उडाउने गरेको पाइन्छ। अन्तमा राम लक्ष्मणले मृग मार्छन्, सारा गाउँलेमा सिकार वितरण गर्छन् एवं मृतले अगाडि बढिरहँदा एक दिन अचानक परशुरामको मृत्यु हुन्छ। त्यसपछि सबै रानीहरू सती जान्छन्। अनि सुरु हुन्छ सती घाटीको कथा।
1: नाटा नाटे ढल्छन्, नपरे घक्रै ढल्छन्, त्यो गिर पुरा ढल्छन्।

0: घाटु अचानक ढल्दा चोट नलागोस् भनेर अड्याएर सहयोग गरिन्छ। घाटु सती गएको बेला उनीहरूको धड्कन मात्र चल्छ, उनीहरू भने अचेत अवस्थामा रहन्छन्। सती जाँदा गीत बिग्रन पुगेमा घाटुको मृत्यु पनि हुन सक्ने घाटु गुरु बताउनुहुन्छ।
1: हामीले गिर्यो भने त्यो मरेको हुन्छ, हामीले उठान सकिन्न।
0: सती गएको बेलामा आफूले केही पनि थाहा नपाउने गरेको घाटु चन्द्रा राणाको भनाइ छ।
2: त्यस्तो हामीलाई त्यति स्वर हुन्न, थाहा हुन्न, यस्तो रात दिन छुटन सकिन्छ।
0: गीत मार्फत सती गएको सम्पूर्ण प्रक्रिया पुरा भएपछि सती गएको घाटुलाई उठाउने गीत सुरु हुन्छ।

यसरी गीत गाउँदै जाँदा सतीगाईको घाटु उठ्छन्, घाटु उठेपछि बच्चालाई दुध खुवाउने लगायतका प्रक्रियाहरू चल्छन्। घाटुको आँखा खोल्नका लागि पुनः देवी देवताका नाम जप्दै गीत गाउने चलन रहेको छ। घाटुको आँखा खुलेपछि अन्तिममा एउटा झम्के पारेको गीत गाइन्छ, जुन गीतमा नाच्दा घाटुको ज्यान हल्का हुने र आफ्नो नियमित दैनिकमा फर्किन सहज हुने बताइन्छ।

0: सतीघाटको पुस्ता हस्तान्तरणका लागि ओडा कार्यालयले सहयोग गर्ने गरेको बढीका तीन सिसाखानीका ओडा अध्यक्ष खडकपुनको भनाइ छ।
1: यसलाई संरक्षण गर्नको निम्ति हामीले नयाँ पुस्तालाई चाहिँ तपाईँको त्यसलाई चाहिँ रिहर्सल गराने अथवा गीत संगीतलाई चाहिँ अध्ययन गर्न लगाने र यो कार्यक्रमलाई चाहिँ अगाडि लैजाने निम्ति हामीले के भूमिका निर्वाह गर्नुपर्छ, यसमा चाहिँ विभिन्न आर्थिक सहयोग होला, यसलाई यो कला र संस्कृतिलाई सधैँ संरक्षण गर्नको निम्ति विभिन्न ठाउँमा लैजाने निम्ति प्रदर्शन गर्नको निम्ति र सधैँ रहिरहनको निम्ति पनि हामीले अत्यन्तै महत्वपूर्ण ढंगले भूमिका निर्वाह गर्नेछौँ।
2: हजुर, डिटेल रिपोर्ट थियो, फिचर रिपोर्ट सती घाटुको बारेमा। केही श्रोताहरूले अलिकति छुट्यो हामीलाई खुब बुझ्नु पर्ने किनभने हाम्रो गाउँठाउँको कुरा हो भनेर भन्नुभयो, त्यसले गर्दाखेरि बागलुङका हाम्रा साथीलाई धेरै धन्यवाद छ। हाम्रो संस्कृति हो यो, चलन हो, त्यस कारणले बुझ्नको लागि फेरि सुन्ने इच्छा गर्नुभयो, मैले सुनाइदिएँ। अहिलेलाई सेभिन राई एन्ड द फेरोजको गीत सुनौ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरत तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर सुन्नुभयो यहाँले यो गीत गब्बर बोल गब्बर भन्दा पनि यो मजाको गीत रहेछ घरबार हो र आशुतोष केसी गाउँदो रहेछ यस गीतलाई भने अब हामी लागौँ आजको अर्को एक रिपोर्टतर्फ यो रिपोर्ट प्रस्तुत गर्नुहुन्छ हाम्रा मित्र कृष्ण जी कृष्ण लिम्बू फुरुम्बो लिम्बू भनेर भन्छौँ र उहाँले सिक्का चढाउने चलन छ पाथिभरामा यो बारेमा रिपोर्ट गर्दै हुनुहुन्छ अल द वे फ्रम तापलेजुङ
1: समुद्री सतहदेखि 3794 मिटर उचाइमा अवस्थित पाथिभरा देवी मन्दिर पुग्ने दर्शनार्थीको भीड हरेक वर्ष बढ्दै गएको छ पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित पाथिभरा केवल आस्थाको केन्द्र मात्र होइन मानिसहरूको विश्वास र मनोकामनासँग जोडिएको पवित्र धाम पनि बनेको छ पछिल्लो समय यहाँ पुग्ने भक्तजनबीच एउटा विशेष चलन बढ्दो क्रममा देखिएको छ शिरमा पोको राखेर मन्दिर वरिपरि परिक्रमा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ कसैले मानामा त कसैले पाथीमा सिक्का भरेर रातो कपडाले पोको पारेर शिरमा राखी मन्दिर घुम्ने चलन रहेको छ माना अनि पाथीमा भरेको सिक्का भुइँमा झार्नुहुन्न भन्ने विश्वास रहेकाले कपडाले बेरेर शिरमा राखी परिक्रमा गरिन्छ बिहान सबेरै मन्दिर परिसर पुग्ने भक्तजनहरू हातमा पूजा सामग्री बोकेर लाइनमा उभिन्छन् कोही बिहानै करिब 2-3 बजेदेखि माथिल्लो फेदीबाट यात्रा गरेर पुगेका हुन्छन् हिँड्न सहज हुने दर्शनार्थी 1-1.5 घण्टामा पुग्छन् भने केही असहज हुनेलाई 2-4 घण्टासम्म लाग्ने गरेको छ चिसो हावाका बीच जय पाथिभरा माताको आवाज गुन्जिरहँदा वातावरण नै भक्तिमय बन्छ अनि थकान महसुस गरेका तीर्थयात्रीले समेत केही समयसम्म ऊर्जा नै प्राप्त गर्छन् दर्शनका लागि आएका भक्तजनहरूमध्ये केहीले आफ्ना मनोकामना पूरा होस् भन्ने विश्वासका साथ खाली माना पाथी लिएर आउने गरेका छन् कसैले सन्तान प्राप्ति कसैले रोगबाट मुक्ति हुन त कसैले परिवारको सुख शान्तिका लागि देवीसँग प्रार्थना गर्ने गरेका छन् उनीहरू माना वा पाथीमा सिक्का भरेर देवीको वरिपरि श्रद्धापूर्वक परिक्रमा गर्छन् पछिल्लो समयमा सिक्का चढाउने चलन उल्लेख्य रूपमा बढेको छ विशेष गरी युवा पुस्ता र पहिलोपटक पाथिभरा पुग्ने दर्शनार्थीहरू यसप्रति आकर्षित भएका छन् कतिपयले सामाजिक सञ्जालमा देखेका कारण पनि सिक्का चढाएको सुनाउँछन् मन्दिर परिसरमा सिक्काको झन्कार सुनिनु अहिले सामान्य दृश्य बनेको छ भक्तजनहरूले पाथीमा सिक्का हाल्दै देवीको चरणमा टाउको झुकाउँछन् उनीहरूको अनुहारमा आशा विश्वास र सन्तुष्टिको मिश्रित भाव देखिन्छ शरीर तन्दुरुस्त भएका दर्शनार्थीले 3 पटक परिक्रमा गर्छन् भने शारीरिक रूपमा केही अशक्त भएका भक्तजनले 1 पटक परिक्रमा गरी शिरमा बोकेको सिक्का मातालाई चढाउने गरेका छन् आफ्ना मनोकांक्षा पूरा होस् भनी सिक्का चढाएको काठमाडौँबाट आउनु भएका रिना अधिकारी खड्काको भनाइ छ
2: ए खास यो किन घुमिन्छ किन यसरी के गर्नु पर्दछ यो
1: पाथिभरा मातालाई सकिए पाथीमा नसकिए मानामा सिक्का भरेर चढाउने भक्तजनको घुइचो नै लाग्ने गरेको छ कोही खाली खुट्टाले पैदल नै हिँडेर त कोही मोजा मात्रै लगाएर भए पनि परिक्रमा गर्ने गर्छन् कतिपय भक्तजनहरू सिक्का चढाउने विषय अगाडि नै थाहा पाएर आएको पाइन्छ भने कतिपयले त्यहाँ देखेपछि सोधी खोजी गरेर पनि चढाउने भक्तजन प्रशस्तै भेट्न थालिएको छ दाङबाट आउनु भएकी दर्शनार्थी कमला चौहान
3: सिक्का पाथीमा मैले चढाउँछु भनेर मैले मनबाटै सोचेर आएको थिएँ
2: खास किन यो चढाइन्छ किन
3: आफ्नो मनमा हुन्छ नि मनमा आफ्नो केही कुरा पुरा होस् होइन आफूले आफूलाई रक्षा गरौँ भगवान्ले गरेर हामी आइसकेपछि चढाउन मन लाग्यो
1: श्रद्धा र विश्वासले भरिएको यो दृश्यले पाथिभराको धार्मिक वातावरणलाई अझ भावुक र आकर्षक बनाउने गरेको छ कोही धूप बालेर प्रार्थना गरिरहेका हुन्छन् कोही सिक्का भर्दै हुन्छन् यही सिक्काको छिर्लिङ छिर्लिङ आवाजले दर्शनार्थीलाई आकर्षित बनाउँछ पाथी तथा मानामा भरिएको चुली जस्तै आफ्ना जीवनमा सबै कुराले भरिपूर्ण होस् भनी सिक्का भरेर चढाउने तथा धेरै जसो दर्शनार्थीको भाकल नै हुने भएकाले सोही अनुसार सिक्का चढाउने प्रचलन समेत बढेको पाथिभरा मन्दिरका गुरु दिल्ली पौडेल बताउनुहुन्छ
4: धेरै पहिलेदेखि लक्ष्मी माताले भरिपूर्ण हामीले जसरी लक्ष्मी पूजाका दिन सबै कुराहरूलाई भरिपूर्ण पारेर राख्छौँ, जस्तै तामाको पाथीमा भरि चाहिँ तपाईँको अन्नहरू भर्छौँ, यसै गरेर पैसाहरूले भर्छौँ, यो सिक्काले भरेर हामीहरूले पूजा गर्ने गर्छौँ। यो प्रचलन पहिलेदेखि चल्दै आएको, तर अब यहाँ चाहिँ के छ भने यही यही अनुसारले उहाँहरूले पनि पाथी भर्ने हाम्रो घरमा परिपूर्ण होस् है भनेर भक्तजनहरूले भनेर सम्झेर चढाउनुहुन्छ। कति भक्तजनहरूले चाहिँ मेरो काम बनोस्, अर्थात् मेरा छोराछोरीहरूका काम बनोस्, हामी चाहिँ एक पाथी सिक्का हजुरलाई बोकेर यो परिक्रमा गरेर चढाउँछौँ, काम बनोस् है माता भनेर सम्झेको हुँदो रहेछ।
1: दर्शनार्थीले एक मनाको 850 रुपियाँ र एक पाथी चढाए 5500 रुपियाँमा सिक्का खरिद गरी चढाउने व्यवस्था पाथीबरा क्षेत्र विकास समितिले गरेको छ। समितिले सिक्काको व्यवस्थापनका लागि कर्मचारी खटाएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार मन्दिरमा सिक्का संकलन गरी फुङलिङमा रहेको समितिको कार्यालयमा ल्याएर उपकरणको सहायताले प्रशोधन गर्ने गरेको छ।
5: सिक्काहरू चाहिँ व्यवस्थापन गर्नको निम्ति समितिले पाथीभराबाट पाथीभरा क्षेत्र विकास समितिको कार्यालय जहाँ फुङलिङमा छ यहाँ ल्याएर हामी यसलाई चाहिँ व्यवस्थापन गर्छौँ र यो व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीसँग एउटा सिक्का धुने मेसिन छ। त्यो मेसिनमा सिक्का धोइसकेपछि एकको दुईको पाँचको दसको इन्डियन सिक्काहरू पनि हुन्छन्। तिनीहरूलाई हामी अलग अलग गरेर फरक फरक मोटका सिक्काहरू चाहिँ प्याक गरेर हामी
1: सिक्काको व्यवस्थापन गरी विभिन्न डिपार्टमेन्ट तथा धार्मिक कार्यमा प्रयोग गर्न सिक्काको माग बढिरहेको छ। पछिल्ला समयमा नयाँ सिक्का निर्माणको कार्य बन्द भएकाले पनि सिक्काको अभाव सुरु हुन थालेकाले पाथीभरामा चढेको सिक्काको खोजी बढी हुन थालेको समितिले जनाएको छ।
5: बाटबाटेनीले अर्को चाहिँ अब यो गोर्खा डिपार्टमेन्टहरूले लाने गरेका छन् भने चाहिँ इन्टरप्राइजेसहरू अरू सङ्घ संस्थाहरू छन् उनीहरूले पनि हामीसँग माग गर्नुहुन्छ। उहाँले पछिल्लो चरण चाहिँ सिक्का व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ काठमाडौँमा एउटा लुसेन्ट कम्पनीले त्यो वाटर एटिएम सञ्चालन गर्नुभएको छ र त्यहाँ पनि हामीले चाहिँ उहाँहरूलाई पनि उपलब्ध गराउने गर्छौँ। राष्ट्र ब्याङ्कले चाहिँ सिक्का दिन छोडिसकेपछि र छाप्न छोडिसकेपछि धेरै ठाउँमा चाहिँ सिक्काहरू चाहिँ प्राप्त छैन भन्ने सुनिन्छ। त्यसो गर्दा पाथीभराबाट धेरै ठाउँबाट चाहिँ सिक्का भेटिन्छ भन्ने आशसहित उहाँहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ। उहाँहरूले हामीलाई सम्पर्क गरेर चाहिँ डिमान्ड गरिसकेपछि यति सिक्का चाहिँ अभाव छ हामीलाई प्राप्त गर्न सकिन्छ कि सकिँदैन भनेर उहाँहरूले भनिसकेपछि हामी उहाँहरूले जहाँ जहाँको लोकेसन दिनुहुन्छ र त्यही अनुसार हामीले चाहिँ उहाँहरूलाई सिक्का पठाइदिने गर्दछौँ र त्यो सिक्का पठाए बापत उहाँहरूलाई सटाइ हुन्छ। हाम्रो पाथीभरा क्षेत्र विकास समितिको क्युआर छ, त्यो क्युआरमा उहाँहरूले चाहिँ पैसा जम्मा गर्नुहुन्छ र पैसा जम्मा गरेपछि त्यो बराबरको सिक्का हामीले उहाँहरूलाई चाहिँ बुझाउने गरेको छौँ, पठाउने गरेका छौँ।
1: सिक्काको छिर्लिङ आवाजसँगै मौसम खुलेका बेला वरिपरिका हिमालहरू टल्किरहेको देख्दा दर्शनार्थी नै दङ्ग पर्ने गरेका छन्। आस्था, परम्परा र विश्वाससँग जोडिएको पाथीभरा अहिले केवल तीर्थस्थल मात्र नभई मानिसहरूको भावनासँग गाँसिएको एउटा सांस्कृतिक प्रतीक समेत बन्दै गएको छ। माना र सिक्कासहित देवीको परिक्रमा गर्ने परम्पराले यहाँको धार्मिक महत्वलाई अझ गहिरो बनाउँदै गइरहेको छ।
6: PFPS गोर्खा रेडियो।
0: हजुर, यहाँले बिएबिएस गोर्खा रेडियो सुन्नुहुन्छ। सञ्चालक विनोद खड्का हजुरको साथमा छु। कार्यक्रमको नाम हो काठमाडौँको सौगात। अहिले नेपालको समय ठिक 3 बजेर ठ्याक्कै 31 मिनट जाने आँट्यो भने यही कार्यक्रम सुनेर हाम्रा मित्र हुनुहुन्छ जर्मनीमा द्वारिकाजी, होइन, उहाँले लेख्नु भएको रहेछ। उहाँले द्वारिका थापा मगर लेख्नुहुन्छ। विनोद सर, साथ सम्पूर्ण गोर्खा रेडियो परिवारमा नमन छ। म पनि काठमाडौँको सुवाद कार्यक्रम सुनेर बसिरहेको छु। देश विदेशका घटनाक्रमहरू सुनिरहेको छु, अपडेट भइरहेको छ। आज घाटु नाचको बारेमा जानकारी पाए संगम खती मगरलाई धेरै धेरै धन्यवाद भनिदिनुहोला र एकदमै सुनाइदिनुहोला भनेर भन्नुभएको छ। अवस्था आजको समीक्षा अब सुनौ। म बिदा लिएँ है द्वारिका थापा मगर, हाल जर्मनी ह्यामबर्गबाट भनेर अहिले चाहिँ ह्यामबर्ग थप्नु भएर चाहिँ मैले कहाँ हो जर्मनी भनेर त सोधेको थिएँ. ह्यामबर्ग अस्ति हामीले ओलिभर खानको कुरा गर्दाखेरि उहाँ चाहिँ म्युनिकको हुनुहुन्छ भनेर जानकारी गराउनु भयो. थ्याङ्क यू सो मच. अब लागौँ आजको समीक्षातर्फ. तर एउटा गीत सुनाउनु पर्ने थियो. ठिकै छ, तपाईँलाई म आजको यो विषयमा समीक्षा सुनाइहालौँ. जाँदा जाँदै एउटा मिठो गीत पनि राख्छु है त. अहिलेलाई समीक्षा रेकर्डेड भर्सनमा छ. भीमात्रेजीबाट प्रस्तुत भएको यो समीक्षा राखौँ.
7: नमस्कार. दैनिक समीक्षा लिएर भीमात्रे उपस्थित भएको छु. आज मिति 2083 साल जेठ 7 गते बिहिबार, अधिक ज्येष्ठ शुक्ल पञ्चमी, नेपाल सम्बत 1146, तदनुसार 21 मे 2026. सुरु गरौं कान्तिपुर दैनिकको खबरबाट. सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा शीर्षकमा आज अनिल गिरीको बाइलाइनमा कान्तिपुरले फ्रन्ट पेजमा मुख्य खबर बनाएर छापेको छ. सरकार बनेको 1.5 महिनासम्म पनि प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्नुभएको छ. अमेरिकी राष्ट्रपतिका विशेष दूतलाई भेट्न पनि मान्नु भएन. नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवनमै असर पर्ने गरी भन्सारमा कडाई गर्नुभयो र नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग शुरू गरेकोमा नयाँ दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाउनु भयो. यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्र भयो, जसले अन्तत त्यो भ्रमण नै स्थगित गरायो. नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ, विश्लेषक र परराष्ट्र मामला विज्ञहरूका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट संकेत हो. तर यो एउटा सुविचारित र सुसंगत परराष्ट्र नीतिको अभिव्यक्ति हो वा पहिलो पटक सत्तामा पुगेको नेतृत्वको केवल एक लहर हो, यो अझै स्पष्ट छैन. दुवै मुलुकका कूटनीतिज्ञ र अधिकारीहरूको बुझाइमा भारतीय राजदूतसँग भेट नगर्नु, भन्सार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गर्नु, भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गर्नु, सीमा विवाद पुनः उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्रै हुनु राष्ट्रवादी मनोवृत्तिको संकेत हो, नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकार भन्छन्। यो विषयमा भारतका वर्तमान तथा पूर्व कूटनीतिज्ञ, द्विपक्षीय सम्बन्धका विश्लेषक, परराष्ट्र नीति विशेषज्ञ, प्राध्यापक र परराष्ट्र मन्त्रालय तथा राष्ट्रपाका नेताहरूमध्ये प्रायले कूटनीतिक प्रोटोकल र सार्वजनिक आलोचना हुने डरले नाम नखुलाउन आग्रह गरेका छन्। स्थापनाको 4 वर्षमै राष्ट्रपाले 21 फागुनको चुनावमा पाएको अभूतपूर्व जनादेश काठमाडौँ र नयाँ दिल्लीका लागि अनपेक्षित मात्र थिएन. यसले नेपालको परराष्ट्र सम्बन्धमा नयाँ युगको अपेक्षा समेत जगायो. आलोचकहरूले नेपालको परराष्ट्र सम्बन्धलाई आत्मसमर्पण कूटनीतिका रूपमा भन्दै आएका छन् र त्यसै अनुरूप परिभाषित समेत हुँदै आएको छ. काङ्ग्रेस, एमाले र माओवादीका प्रधानमन्त्रीहरू सत्तामा पुगेको केही घण्टामै विदेशी राजदूतहरूसँग भेट्ने गर्थे र कतिपय भेट त परराष्ट्रको अधिकारीको अनुपस्थितिमै हुने गरेका थिए. शक्तिशाली मुलुकमा तल्लो तहका अधिकारी समेत प्रोटोकलको पर्वाह नगरी प्रधानमन्त्रीलाई सहजै भेट्न पाउँथे. दशकौंदेखि राजनैतिक नेतृत्वको यो शैली देखेका पूर्व परराष्ट्र मन्त्री समेत रहेका कमल थापा भन्नुहुन्छ, विगतमा काङ्ग्रेस, एमाले र माओवादीले कूटनीतिक भेटघाटमा प्रोटोकललाई पूर्णत व्यवस्था गरेका थिए. ठूलो छिमेकी र नेपालको अत्यधिक आर्थिक परनिर्भरताका कारण पनि भारतले यसको सबभन्दा बढी फाइदा उठाउँदै आएको थियो. राष्ट्रवादी चर्का भाषणका बावजुद राष्ट्रपा नेतृत्वले पनि पूर्ववर्तीहरूकै पच्चा पछ्याउने र पुरानै शैली अप्नाउने नयाँ दिल्लीको अपेक्षा थियो. यो अपेक्षाका पछाडि केही पृष्ठभूमि थियो. 23-24 झेन्ज विद्रोह, त्यसको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकार र त्यसले गराएको निर्वाचनसम्म राजनैतिक घटनाक्रममा भारतको हस्तक्षेप रहेन र त्यसलाई दुवै पक्षबाट सकारात्मक रूपमा लिइयो. केही विश्लेषकहरूले त यसलाई सम्बन्धमा आएको परिपक्वताको संकेतका रूपमा समेत अर्थ्याएका थिए. लामो विश्लेषण सहित आज अनिल गिरीको बाइलाइनमा यो खबर छापेको छ. प्रदेश सरकारमा पालो फेर्न काङ्ग्रेस र एमालेको कसरत शीर्षकमा कान्तिपुरले फ्रन्ट पेजमा अर्को खबर पनि छापेको छ. काङ्ग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा आलोपालो नेतृत्व गर्ने 2 वर्षको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृङ्खलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न काङ्ग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहनु भएको छ. काङ्ग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्माहरूलाई भेट्नु भएको छ. थापा गएको आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डो पुग्नु भएको थियो. भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जाने र प्रदेश सरकारमा सहकार्य गर्ने बारे छलफल भएको ओली निकट एक नेताले जानकारी दिएका छन्। कान्तिपुरको यो खबर. गोर्खापत्र दैनिकले हाइटेन्सन लाइन मुनि पक्की घर शीर्षकमा खबर छापेको छ. भोजप्रसाद यादवको बाइलेनमा प्रसारण लाइन निर्माण गर्ने क्रममा प्राधिकरणले टावर निर्माण स्थल र हाइटेन्सन लाइन मुनिको जग्गाको मुआवजा उपलब्ध गराए पनि अवैध रूपमा घर टहरा निर्माण गर्ने क्रमले गम्भीर जोखिम निम्त्याइरहेको छ. उच्च क्षमताको विद्युत प्रसारण तार मुनि घर तथा टहरा बनाउने प्रवृत्ति देशभर झाँगिएको छ. हाइटेन्सन मुनिका जग्गा धनीले नेपाल विद्युत प्राधिकरणबाट मुआवजा लिएर पनि घर नभत्काउने तथा मापदण्ड भन्दा विपरीत पुनः घर तथा टहरा बनाउने प्रवृत्ति जारी नै छ। विद्युत प्रसारण लाइनको मार्ग निर्धारण क्षेत्रमा घर टहरा वा अन्य भवन बनाउन र अग्ला रूपमा रुख रोप्न पूर्ण रूपमा निषेध गरिए पनि जनचेतना अभाव र अव्यवस्थित शहरीकरणका कारण तारमुनि संरचना बन्ने क्रम रोकिएको छैन। प्रसारण लाइन निर्माण गर्ने क्रममा प्राधिकरणले टावर निर्माण स्थल र जग्गाको मुआवजा उपलब्ध गराए पनि अवैध रूपमा घर टहरा निर्माण गर्ने गरिएको छ। हाइटेन्सन लाइन मुनि अनधिकृत रूपमा बनाइएका घर टहराले जोखिम बढाएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार प्रसारण लाइन मुनि घर निर्माण गर्दा वर्षाको समयमा हाई भोल्टेज आउँदा करेन्ट लाग्ने जोखिम उच्च हुन्छ। भूमाफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गामा समेत किनबेच हुँदा यो जग्गामा घर निर्माण समेत भएको छ। प्राधिकरणका अनुसार अहिले देशभरि 7300 सर्किट किलोमिटर हाइटेन्सन लाइन निर्माण भइरहेको छ। प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख तथा प्रवक्ता राजन ढकालले विद्युत ऐन 2049 आएदेखि नै प्राधिकरणले विद्युत प्रसारण लाइन तथा टावर निर्माण स्थलको मार्ग अधिकार क्षेत्रमा पर्ने जग्गाको मुआवजा र क्षतिपूर्ति दिँदै आएको बताउँदै मुआवजा तथा क्षतिपूर्ति पाइसकेको जग्गा धनीले राइट अफ वेमा घर लगायतका संरचना निर्माण गरेको पाइएको जानकारी दिनुभएको छ। यो खबर आज गोर्खा पत्रले फ्रन्ट पेजमा छापेको छ। सगरमाथामा आरहीको लाम शीर्षक राखेर गोर्खा पत्रले नै अर्को एउटा खबर पनि छापेको छ। एक सातामा 250 भन्दा बढी आरोही सगरमाथा चुचरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविर रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुलेता हिजोसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पूरा गरी आधार शिविर फर्किएका छन्। कुम्भुक क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित मर्यादित सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटिएका सम्पर्क अधिकृत सुजिल रेग्मीका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। यो वर्ष सगरमाथा आरोहणका लागि अब 10 दिन मात्रै बाँकी रहँदा आधा जति आरोहीले आरोहण पूरा गरेका छन्। पछिल्लो 3 दिन यता आरोहणका लागि मौसम अनुकूल हुँदा र आरोहण सकिने समय नजिकै जाँदा अहिले चुचुरोतर्फ जाने आरोहीको लाम लागेको छ। हिजो मात्रै करिब 200 हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिनभित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ्न सक्ने उहाँले जानकारी दिनुभएको छ। यो खबर गोर्खा पत्रले फ्रन्ट पेजमा छापेको छ। नागरिक दैनिकले पूर्व सम्झौता विपरीत आफूहरूलाई पशुपति तिलगङ्गा क्षेत्रबाट हटाएको भन्दै हिजो पशुपति क्षेत्र विकास कोषको कार्यालय अगाडि केही पीडित आमा धारणामा बसेका छन्। उनीहरूको फोटो सहित आज फ्रन्ट पेजमा छापेको छ। नागरिकले नै हाउसमा हर्क हङ्गामा शीर्षक राखेर खबर छापेको छ। टपेन्द्र कार्कीको भायोलिनमा प्रतिनिधि सभामा सरकार र प्रधानमन्त्रीको काम कार्यवाहीको निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल सदनमा विरोध जारी राख्ने बताएर हिजो पनि आफ्नो अडानलाई निरन्तरता दिनुभयो। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर हङ्गामा गरिरहेको छ। त्यसको नेतृत्व उहाँ साम्पाङले नै गरिरहनु भएको छ। सरकारले ल्याएको अध्यादेश होस् वा नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रधानमन्त्री शाह अनुपस्थित रहेको विषयमा होस् साम्पाङले निरन्तर खबरदारी गरिरहनु भएको छ। प्रतिनिधि सभामा उहाँको आवाज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अर्को प्रतिपक्षी दल नेकपा एमाले भन्दा चर्को सुनिने गरेको छ। संसद भवन परिसरमा हिजो संचारकर्मीसँग कुरा गर्दै साम्पाङले गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शाहले नै गृहसँग सम्बन्धित प्रश्नको जवाफ दिनुपर्नेमा जोड दिनु भएको छ। गृह मन्त्रालयमाथि सुकुम्बासी बस्ती खाली गराएको लगायत विषयमा प्रश्न उठेकाले यो मन्त्रालय सम्हालेका प्रधानमन्त्रीले नै प्रतिनिधि सभामा उपस्थित भएर जवाफ दिनुपर्ने साम्पाङको भनाइ छ। हामी विरोध गरिरहन्छौ, 5 वर्ष गर्छौ, सरकारको आलोचना गर्दैमा र संसदप्रति उत्तरदायी हुनुपर्छ भनेकै आधारमा हामीलाई निलम्बन गरिन्छ भने पनि हामी तयार छौ, साम्पाङले भन्नुभएको छ। उहाँले सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन खोजेको दावी पनि गर्नु भएको छ। प्रशिक्षकबाट उद्यम यात्रामा जुम्लाकी अम्बिका शीर्षक राखेर अर्को एउटा सफलताको कथा पनि नागरिक दैनिकले फ्रन्ट पेजमा छापेको छ। अन्नपूर्ण पोस्टले जलवायु संकटसँग जुध्न खेती प्रणाली नै परिवर्तन शीर्षक राखेर आवरण समाचार छापेको छ। कैलालीको भजनी क्षेत्रमा किसानले जलवायु परिवर्तनका कारण परम्परागत वर्षे धान खेती छाडेर चैते धानलाई मुख्य बालीका रूपमा अप्नाउन थालेका छन्। वर्षायाममा बाढीले धान बगाउने र खेतमा बालुवा थुपार्ने समस्या बढेपछि किसानले चैते धानलाई असार अघि नै भित्र्याउने नयाँ खेती प्रणाली विकास गरेका हुन्। सिंचाई सुविधा, सरकारी अनुदान र आधुनिक प्रविधिको सहयोगले चैते धान उत्पादन बढ्दै गए पनि मलखाद अभाव, बजार मूल्यको समस्या, किसानका कारण उचित मूल्य नपाउने अवस्था तथा बाढी जोखिम जस्ता चुनौती अझै कायम छन्। विज्ञहरूले यसलाई जलवायु अनुकूलन खेतीको सफल उदाहरण मानेका छन् र बाढी प्रभावित अन्य क्षेत्रमा समेत यसको विस्तार गर्नुपर्ने सुझाव दिएका छन्। परमानन्द पाण्डे टिकापुर डेडलाइनको यो खबर आज अन्नपूर्ण पोस्टले फ्रन्ट पेजमा छापेको छ। अर्कालाई सभामुखको चेतावनी, सभामुखले कोल्टे व्यवहार गरेर सरकारका मन्त्रीहरूलाई प्रश्न सोध्न पनि नदिनुलाई लोकतन्त्र भनिन्छ कि भनिँदैन भनेर अर्क साम्फाङले प्रश्न सोधेको पनि विषय समेटेर अन्नपूर्णले फ्रन्ट पेजमा अर्को खबर पनि छापेको छ। रकम उठाइदिने भन्दै झुटा मुद्दा ल्याउने बिचौलियाको बिगबिगी शीर्षक राखेर अन्नपूर्ण पोस्टले फ्रन्ट पेजमा अर्को खबर पनि छापेको छ। अजुबी पौडेलको बाइलाइनमा भैरवबाट आएकी ज्ञानी श्रेष्ठ हातभरि फाइल बोकेर वैदेशिक रोजगार विभागमा भेटिनु भयो। कार्यालय प्रमुख मीरा आचार्यको कार्यकक्षमा अगाडिको प्रतीक्षालयमा बसेकी उहाँ आफ्ना गाउँका भाइहरूको फँसेको पैसा उठाउन विभाग परिसर पुग्नु भएको थियो। वैदेशिक रोजगारीका लागि धेरै वर्ष इजरायल बसेकी उहाँ फर्किएपछि पनि गाउँका भाइहरूलाई विदेश पठाउन सक्रिय हुनुहुन्छ। चिनजानकै पाँचजना भाइलाई रोमन दाससँग नाम परिवर्तन गरिन्छ। ती सबै विभागको मुद्दा शाखामा पटक पटक धाउँदा पनि उजुरी दर्ता गराउन नसकेपछि उहाँ कार्यालय प्रमुख आचार्यको कार्यकक्षमा पस्नु भएको थियो। पीडित व्यक्ति आफै उजुरी दिन आउनुपर्छ भन्दै कार्यालय प्रमुख उहाँलाई सम्झाउँदै हुनुहुन्थ्यो। ज्ञानी भने पीडित युवाहरू अरू काममा व्यस्त भएकाले आउन नसकेको बताउँदै हुनुहुन्थ्यो। उहाँ बारम्बार भन्दै हुनुहुन्थ्यो उनीहरूको विदा मिलेन त्यसैले आउन सकेनन्, तर सबै प्रमाण मैसित छन्। जापानमा 400 जना नेपालीलाई गुम्बा बनाउन लैजाने भन्दै स्वयम्भूमा रहेको एउटा संस्थाले विभिन्न व्यक्तिबाट लाखौं रुपियाँ उठायो। करिब 200 जना व्यक्तिबाट प्रति व्यक्ति 10-12 लाख रुपियाँसम्म उठाएर संस्थाका सञ्चालक फरार भए। पीड़ित व्यक्तिहरूको उजुरी जम्मा गरेर सिन्धुलीका एक लामा थरका व्यक्ति वैदेशिक रोजगार विभाग पुगेका थिए। उनको पनि उजुरी दर्ता भएन। वैदेशिक रोजगार विभाग ताहचलमा यति बेला कृत्रिम पीड़ित बनेर जाने तेस्रो पक्ष अर्थात बिचौलियाको भिडले आजित छ। यो खबर आज अन्नपूर्णले फ्रन्ट पेजमा छापेको छ। नयाँ पत्रिका दैनिकले पदमा छँदा राई दाई अहिले मुद्दामाथि मुद्दा शीर्षक राखेर खबर छापेको छ। विकल पौडेल पूर्व कार्यकारी निर्देशक सुरक्षा मुद्रण केन्द्रका पूर्व कार्यकारी विरुद्ध 8 मुद्दा लागेको छ। त्यस्तै पूर्व प्रबन्धन निर्देशक टेलिकमका सुनिल पौडेलमाथि 7 मुद्दा लागेको छ। नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी विरुद्ध 5 मुद्दा लागेको छ। तत्कालीन नासु मालपोतका मदन कुमार गुप्ता विरुद्ध 7 मुद्दा लागेको छ। अनि बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापा विरुद्ध 5 मुद्दा लागेको छ। दुधी मुद्दा खेपिरहेकाहरू पनि थुप्रै छन्। उनीहरू सबैको विवरण समेटेर आज नयाँ पत्रिका दैनिकले फ्रन्ट पेजमा खबर छापेको छ। अनि पूर्व मन्त्री दीपक खड्कासँग 1 अर्ब माथिको सम्पत्ति भेटिएको र धेरै सम्पत्तिको स्रोत खुलाउन नसकेपछि जेठभित्रै मुद्दा दर्ता गर्ने गरी अनुसन्धान तीव्र पारिएको खबर पनि नयाँ पत्रिका दैनिकले फ्रन्ट पेजमा छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: हस्त आदरणीय श्रोताहरू, आजको सम्पूर्ण सामग्री यहाँ आएर अन्त्य भयो। सञ्चालक विनोद कार्यक्रम काठमाडौँको सुरुवातबाट बिदा लिने अनुमति चाहन्छु। जाँदा जाँदै यो गीत सुन्नुहोला र झ्याइकुटी ब्यान्डको प्रस्तुति छ। हस्, भोलि भेटौँ। नमस्ते, शुभ दिन, बाबा।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले जवाफ दिन खोजेपछि आजको प्रतिनिधि सभा बैठक अवरूद्ध भएको छ। मन्त्रालय सम्हालेकै मन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै प्रतिपक्षका सांसदले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो।
4: मान्य सदस्यहरू, आजको कार्यसूची यहाँहरूलाई जानकारी नै छ। हामीले यहाँहरूले सदनमा राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ।
3: एमाले सांसदहरूले विरोध गरिरहँदा सभामुखले रासुवापा सांसद अशोक चौधरीलाई बोल्ने समय दिनुभएको थियो। चौधरी बोलेपछि एमाले सांसदहरू झनै आक्रोशित भएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नु भएको हो।
5: सम्मानित प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामिला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 चार पनि उल्लेख गरेको छ। यो कुराहरू हेर्नको निम्ति म मान्य सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु। मान्य सदस्यहरू, आजको यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।
3: नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगंजमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राई,
6: खास गरेर नेपालमा सबैभन्दा गर्मीयाम हुने ठाउँ बाँके जिल्लाको नेपालगंज या दिपायल, त्यो पनि अहिले एक नम्बरमा नेपालगंज छ। त्यहाँको विद्युतको अवस्था यस्तो छ, लो भोल्टेज र चाहिँ छिनछिनमा बत्ती काटिने, त्यहाँका आम नागरिकको चाहिँ अहिले जीवनयापन र बसाई एकदमै कष्टकर र कठिन भएको छ। यसमा नेपाल सरकार सम्मान्य सभामुख मार्फत मैले नेपाल सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु, यो समस्या तत्कालै समाधान गरियोस्। धन्यवाद।
3: बढ्दो तापक्रम बीच विद्युत सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको उहाँको भनाइ छ। हिंसा पीड़ित महिलाका लागि स्याङ्जामा सञ्चालनमा ल्याइएको अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ।
7: जिल्लाभित्र कुनै पनि हिंसामा परेका महिलाका लागि उद्धार, राहत तथा पुनर्स्थापना गर्ने उद्देश्य सहित अल्पकालीन सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो। गण्डकी प्रदेश सरकार अन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतली बजार नगरपालिकाको संयोजकत्व जिल्लाका 11 स्थानीय तहको सहयोग तथा साझेदारीमा केन्द्र सञ्चालनमा ल्याएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो। सेवा केन्द्रमा लैङ्गिक हिंसामा परेका महिला, पारिवारिक झैझमेला, हिंसा तथा बाटोमा व्यवहारसी अवस्थामा भेटिएकालाई परिवार तथा समाजमा पुनः मिलान नगराउँदासम्मको अवधिमा आश्रय दिएर राख्ने गरिएको उहाँले बताउनुभयो। केन्द्रमा हालसम्म 22 सेवा लिइसकेका छन्। पीड़ितलाई निशुल्क खाना, खाजा, हेरचाह, बसोबास, कानूनी सहायता, मनोपरामर्श लगायत सेवा दिने गरिएको छ। उहाँका अनुसार प्रदेश अस्पताल स्याङ्जामा रहेको एकद्वार संकट व्यवस्थापन प्रणालीबाट स्वास्थ्य उपचार सहितका विभिन्न सेवा प्रदान गर्ने गरिँदै आएको छ।
3: शेयर बजार आज

गरिएको देखिएको छ। बेलायतका विदेश मन्त्री इभेट कुपरले दुर्व्यवहारका दृश्य लज्जास्पद रहेका बताउनु भएको छ। पक्राउ परेकी सहायता कर्मी मध्ये एकी आमा अनिता विटेनबर्गले दुर्व्यवहारका दृश्य हेर्न नसकिनेछन् भन्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बिएबिएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षा बस्नु नै तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्नु नै तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोतालाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन।

आदर्श राय कार्यक्रम स्वर्णिम संगमको बसाईको उछान मैले नेपाली चलचित्र जारीमा समेटेको एउटा गीत वाच गरिसकेछु। जुन गीतमा स्वर रहेको थियो मनोज थापा मगर र गायिका सुनिता थेगिमको, भने गीत रचना हर्क साउदको रहेको थियो अनि सङ्गीत पनि मनोज थापा मगरकै रहेको छ। र आजको यो बसाई कार्यक्रम स्वर्णिम संगमको तीनजना अतिथि मध्येको एकजना अतिथि पनि हुन्छ, उहाँहरूको म परिचय दिँदै जानेछु। र आज मैले कार्यक्रम स्वर्णिम संगमको ढोका चलचित्र जारीको गीतबाटै गरिसकेको छु। अब लाग्नु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा, आज मिति विक्रम सम्बत 2083 साल जेठ 7 गति पञ्चमी तिथि बिहार, नेपाल सम्बत 1146 तदनुसार आज 21 मे सन 2026। र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सूर्योदय बिहान 5:11 जाँदा भएको थियो नि, सूर्यास्त चाहिँ भरे साँझ अर्थात् साँझ 6:49 जाँदा हुँदैछ। हजुर श्रोताहरू, आज बिहिबार र बिहिबारको स्वर्णिम संगम विशेष गरी स्रष्टा सर्जक र शिल्पी मानेरका सृजनाहरू सुनाउने दिन थियो कार्यक्रम स्वर्णिम संगम सृजना बाटिका। तर आज सृजनै सुनाउने, तर जुन सृजना चाहिँ रेकर्ड भएर आएका सृजनाहरूलाई चाहिँ म आज सुनाउनेछु। विशेष गरी आजको कार्यक्रम सृजना बाटिकालाई भोलि शुक्रबारलाई सार्दै आज भने मैले नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गरिरहेका तन्नेरी पुस्ताका अहिलेका चर्चित दुई सङ्गीतकारको अलावा दुवैजना गायक हुनुहुन्छ, उहाँहरूलाई अतिथिको रूपमा निम्त्याएको छु। उहाँहरू हुनुहुन्छ शङ्कर थापा इस्माल, जो गोर्खाबाट काठमाडौँ आएर सङ्गीतमा सङ्घर्ष गरिरहेको धेरै अगाडिदेखि चिन्जान छ उहाँसँग, अनि यसै गरी मनोज थापा मगर, भोजपुरबाट काठमाडौँ आएर सङ्गीतमा रमिरहेका अर्का सङ्गीतकार गायक हुनुहुन्छ। भर्खरै मैले मनोज थापा मगरले गाउनुभएको चलचित्र जारीको गीत, उहाँकै सङ्गीत रहेको गीत सुनिता थेगिमको साथमा सुनाइसकेको छु। र अर्का तेस्रो अतिथि हुनुहुन्छ, उहाँ चाहिँ कला क्षेत्रसँगै आबद्ध हुनुहुन्छ, धनकुटामा जन्मिएकी मोडेल बिमला खजुम लिम्बू हुनुहुन्छ। उहाँहरू तिनैजनासित म आजको व्यवसायमा कुराकानी गर्नेछु। विशेष गरी आज चाहिँ मनोज थापाद्वारा सङ्गीतबद्ध एउटा बिल्कुलै नयाँ गीत, जुन गीतका गीतकार यतिखेर भने बेलायतको अक्सफोर्डमा बस्नुहुन्छ, पाँचथरका स्रष्टा लीलाराज कामबाङले लेख्नुभएको गीत, त्यो गीत पनि हामी यो रेडियो तरङ्गमा आज पहिलोपल्ट अनियर गर्दैछौँ। अर्थात् औपचारिक रूपमा त्यो गीतको लोकार्पण नै भन्न चाहन्छु गर्न गइरहेको छौँ भने, साथसाथै लीलाराज कामबाङले नै लेख्नुभएको र बेबेस गोर्खा रेडियोमा कहिलेकाहीँ म त्यो गीत सुनाउने पनि गर्छु, धेरैले मन पराउनु भएको छ। विशेष गरी त्यो गीतमा चाहिँ गायिका शान्तिश्री परियारको स्वर अनि अर्का फिमेलमा शान्तिश्री परियार, मेलमा चाहिँ गायक प्रशान्त शिवकोटीको स्वर रहेको छ। र सङ्गीतकार चाहिँ आजको अतिथि शङ्कर थापा इस्माल हुनुहुन्छ, उहाँको सङ्गीत रहेको गीत हो। र यति बेला भने त्यो गीतको अर्थात् लीलाराज कामबाङको गीत रचना, शङ्कर थापा इस्मालको सङ्गीत रहेको गीत, जुन गीतमा स्वर रहेको छ गायिका शान्तिश्री परियारको, सो गीतको चाहिँ भिडियो आजै केही क्षण पश्चात रिलिज हुन गइरहेको छ। यहाँले युट्युबमा गएर उक्त भिडियो हेर्न सक्नुहुनेछ र सब्सक्राइब सेयर पनि गर्न सक्नुहुन्छ। अनि त्यो भिडियोसँग आबद्ध मोडेल हुनुहुन्छ बिमला खुजुम, उहाँलाई पनि मैले अतिथिको रूपमा निम्त्याएको छु। हुन त उहाँ थुप्रै गीतहरूमा आफ्नो कला देखाइसकेकी कलाकार हुनुहुन्छ। पछिल्लो समयका चर्चित गायक प्रकाश दूतराजको एउटा गीत रेशम गीतमा पनि उहाँलाई हामी हेर्न सक्छौँ। यहाँहरू बेबेस गोर्खाहरू सुन्दै हुनुहुन्छ नि, केही दिन पश्चात चाहिँ युट्युबमा गएर सो गीत हेरे पश्चात बिमला खुजुमको कला त्यहाँ तपाईँहरूले देखिहाल्नुहुन्छ। र त्योभन्दा धेरै नयाँ गीतै हेर्ने हो भने चाहिँ केही छिनपछि, सम्भवतः 5:00 रिलिज हुँदैछ, कुन च्यानलबाट रिलिज हुने हो त्यो पनि म केही छिनपछि उहाँहरूकै मुखारविन्दबाट यहाँहरू माझमा सुनाउनेछौँ। जुन गीतका स्रष्टा गीतका लीलाराज कामबाङ सम्भवतः अहिले बेलायतमा बसेर ड्युटी गर्दै पाउन्ड कमाउँदै हामीलाई सुनिरहनु भएको छ होला, र म त्यो गीत पनि यहाँहरू माझमा राख्नेछु। तर यतिखेर भने मैले रेशम गीत राख्ने सोचमा छु, यो गीत राखेर उहाँहरूलाई कार्यक्रममा स्वागत गर्नेछु। जुन गीतमा स्वर रहेको छ प्रकाश दूतराज र मेलिना राईको, र गीतको भिडियोमा चाहिँ यहाँहरूले आजको अतिथि बिमला खुजुमलाई देख्न सक्नुहुन्छ, अर्थात् बिमला लिम्बूले अत्यन्तै राम्रो अभिनय पनि गर्नुभएको छ। अघि मैले एकैछिन हेरेँ पनि भिडियो, अहिलेलाई भने चाहिँ अडियो सुनाउँछु।

0: रेडियो साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: हजुर, आदर सुधार बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज भने श्रोताहरू, म व्यवसायमा दुईवटा गीतको बारेमा विशेष चर्चा गर्नेछु। एउटा गीत त यहाँले सुनिरहेको गीत हो, बालुवाको महलमा शान्ति श्री परियारको स्वरमा रहेको यो गीतको भिडियो चाहिँ केही बेर पश्चात अर्थात् अहिले 4 बजेर करिब करिब 9 मिनट काट्छ, ठ्याक्कै 5 बजे चाहिँ बिमला खज्युम लिम्बू युट्युब च्यानल, अफिसियल युट्युब च्यानलबाट रिलिज हुन गइरहेको छ। गीतकारले राज गाम्बाङको गीत रचना रहेको यो गीतसँग जोडिएका सङ्गीतकार शङ्कर थापा इस्मालको पनि आगमन भइसकेको छ अनि गीतसँगै जोडिएका अर्का कलाकार जो मोडेल पनि हुनुहुन्छ, बिमला खजुम लिम्बू पनि आइसक्नु भएको छ र भिडियो चाहिँ 5 बजी बिमला खजुम लिम्बू युट्युब च्यानलबाट रिलिज हुन गइरहेछ र यो गीतको बारेमा कुराकानी गर्नेछु। उहाँहरू सबैजना आइसक्नु भएको छ, गीत पहिला सुनाउँछु शान्ति श्री परियारको स्वरमा र त्यस पश्चात पनि म उहाँहरूलाई कार्यक्रममा स्वागत गर्नेछु।

0: हजुर आदर श्रोताहरू, यो सुमधुर गीत राखेँ मैले यहाँहरूमाझमा शान्ति श्री परियारको स्वरमा, लीलाराज काम्बाङको गीत रचना अनि शङ्कर थापा इस्मालको सङ्गीत रहेको यो गीतको भिडियो केही छिन पश्चात आज 5 बजे रिलिज हुँदैछ बिमला खुजुम लिम्बूको अफिसियल युट्युब च्यानल वाचर। भिडियोमा उहाँकै अभिनय यहाँले हेर्न सक्नुहुनेछ र बिमला खुजुमजी पनि आइसक्नु भएको छ र साथसाथै सङ्गीतकार शङ्कर थापा इस्माल र अर्का सङ्गीतकार गायक दुवैजना हुनुहुन्छ। मनोज थापा मगरको आगमन भइसकेको छ र बिमला खुजुमको फेसबुक पेजबाट चाहिँ उहाँले लाइभ पनि गरिरहनु भएको छ। अब नि उहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। सुरुमा बिमलाजी, पहिलोपल्ट आउनु भएको छ, तपाईँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद सर।
0: के छ, आरामै हुनुहुन्छ?
1: हजुर एकदमै।
0: अब आज त अब नयाँ गीत आउँदैछ, तपाईँले अभिनय गर्नुभएको, हुन त यो तपाईँको पहिलो नै धेरै म्युजिक भिडियोमा खेलिसक्नु भएको छ, तर पनि यो तपाईँले खेलिरहेको, तपाईँले अभिनय गरिरहेको म्युजिक भिडियोहरूभन्दा अलिकति पृथक गीत पनि छ होइन? यहाँ चाहिँ कला देखाउने थुप्रै एउटा के अरे क्षमता देखाउने होइन यो ठाउँहरू छन्, यसको बारेमा कुराकानी गरौँला केही छिन पश्चात। अब म स्वागत गर्छु शङ्कर थापाजीलाई पनि, यहाँलाई पनि स्वागत छ।
2: धन्यवाद, नमस्कार। यहाँ लगायत सम्पूर्ण अहिले बिएफबिएस गोर्खाज रेडियो सुन्ने सम्पूर्ण तमाम श्रोताहरूमा म शङ्कर थापा इस्माइलको नमस्कार। अनि प्रसङ्ग अब थाहा भइसकेको छ है हामीलाई, आज हामी नयाँ गीतको विमोचनको लागि यो कार्यक्रम मार्फत पनि हामी बसेका छौँ अनि यो मौका दिनुहुने आदरणीय तुलसी बस्नेत दाजुलाई हृदयदेखि धन्यवाद।
0: र अर्को एउटा नयाँ गीत पनि हामी सुनाउने नै छौँ केही छिन पश्चात होइन? सो गीतका गीतकार पनि लीलाराज काम्बाङ हुनुहुन्छ, आजको चाहिँ हिरो नायक चाहिँ उहाँ हुनुहुन्छ, तर उहाँ चाहिँ अहिले युकेमा हुनुहुन्छ। र मनोजीले गाउनु भएको चलचित्र जारीको गीत उहाँकै सङ्गीत रहेको गीत पनि राखिसकेको छ श्रोतामा। मनोजी यहाँलाई पनि स्वागत छ।
3: हजुर नमस्ते दाइ, धन्यवाद। अनि उता लाइभमा पनि नमस्कार। अनि सम्पूर्ण बिएबिएस रेडियो सुनेर बस्नुहुने सम्पूर्ण देश विदेश जहाँबाट सुनिराख्नु भएको छ उहाँहरूलाई एकदमै धेरै धेरै नमस्कार अनि सम्झना, धन्यवाद। अनि हाम्रो लीलाराज दाई हजुरलाई पनि धेरै धेरै सम्झना छ, नमस्कार छ।
0: मनोजी त अब पहिलोचोटि बिएबिएसमा आउँदा पुरानो स्टुडियो अलिक पातलो पातलो होइन हुनुहुन्थ्यो, अहिले त मजाले गमक्कै परेर मटाउनु पनि भएछ, स्वास्थ्य पनि एकदम हेल्दी देखियो नि।
3: हजुर हजुर,
0: सङ्गीतले हो
2: सफलताले, सङ्गीत अनि सङ्गीत
3: त्यो पनि हुनसक्छ अनि अब उमेरले पनि हुनसक्छ। त्यतिखेर अब एकदमै यङ, 10 वर्ष अगाडि हो लगभग, 11 वर्ष 2015 हो,
0: 12 वर्षमा खोलो फर्कन्छन् भन्छन् समय बित्नु त कति नै लाग्दैन।
3: त्यतिखेर चाहिँ म सिन्का जस्तै नै थिएँ, एकदम भाँडा जस्तो थिएँ। दाइले अब धेरै वर्ष बिचमा एकचोटि भेट भएको थियो अनि हामी लगभग 4-5 वर्ष पछाडि होला
0: तपाईँको पनि व्यस्तता छ। अब म यो गीत केही छिन पश्चात भिडियो रिलिज हुँदैछ, सङ्गीतकार यहीँ हुनुहुन्छ शङ्कर थापाजी, उहाँलाई चाहिँ केही छिन पछि सोधौँला होइन? अब तपाईँ पनि अर्को सङ्गीतकार, उत्तिकै राम्रो सङ्गीत गर्ने गायक, तपाईँले अघि गीत सुने पश्चात अब तपाईँबाट यो गीतको चाहिँ अब समीक्षा गर्नु कस्तो लाग्यो तपाईँ?
3: गीत एकदमै मार्मिक अनि एकदमै लोक बेसमा बनाउनु भएको रहेछ शङ्कर दाईले, अनि लीला दाईले चाहिँ एकदमै उहाँको कथा बुनेर लेख्नुहुन्छ। उहाँले गीत कुनै पनि गीत लेख्दाखेरि चाहिँ त्यहाँनिर त्यो एउटा स्टोरी बुनेर एउटा 5 मिनटको गीतले चाहिँ एउटा फिल्मले भन्ने त्यसको अर्थहरू चाहिँ उहाँले एउटा गीतबाट भनिराख्नुहुन्छ क्या, उहाँको एउटा त्यो एउटा खुबी भनौँ न लीलाराज दाईको। त्यसमा अब शङ्कर दाईको एकदमै त्यो लय लोक बेसमा यति मिठो भर्नुभएको रहेछ। हाम्रो विषम भाइले म्युजिक अरेन्ज पनि त्यति नै राम्रो, अत्यन्तै राम्रो गर्नुभएको रहेछ, एकदमै मलाई त मन पर्यो दाइ एकदमै। ल हजुरहरूलाई धेरै धेरै शुभकामना। अनि यसमा अब हाम्रो बिमला बहिनीको अभिनय चाहिँ अब म घरमा गएर हेर्छु अनि त्यस पछाडि म भन्छु
0: बहिनीलाई। एक दुईवटा भिडियो चाहिँ हेरेँ मैले, उहाँले लिङ्क पठाउनु भएको थियो, राम्रो अभिनय गर्नु हुँदो रहेछ होइन? अब गीत मन पराइदिनु भयो, कहिलेकाहीँ त्यो दुवैजना सङ्गीतकार पनि भएको हुनाले राम्रो शब्द हातमा पर्दाखेरि सङ्गीत चाहिँ छिटो सिर्जना हुन्छ होला है?
3: एकदमै
2: एक्ज्याक्ट।
0: कहिले काहीँ शब्द बुझ्नु गाह्रो भने के लेखेछ गीतकारले भन्दा 4 खेप 5 खेप
2: पढ्नुपर्छ
0: होइन, पढ्दाखेरि मुड नआउनु सक्छ होइन? यस्ता गीतहरू सङ्गीत गर्दा चाहिँ शङ्करजी मनोजी छिटो मुड आउँछ होला है?
2: यस्तो हो, अब सबै कुराहरू अब दाई पनि आफै एउटा सर्जक हुनुहुन्छ, यति राम्रो गीतकार हुनुहुन्छ, हामी एउटा स्रष्टालाई एउटा क्रिएटरलाई चाहिँ जहिले पनि मुड बिना त हामी काम गर्नै सक्दैनौँ फर्स्ट अफ अल. तर कहिलेकाहीँ व्यावसायिक सङ्गीतमा होमिँदै गर्दाखेरि सबै प्रकारको गीतमा इफोर्ट लाएर भए पनि कम्पोज गर्नुपर्ने अवस्थाहरू पनि हुन्छ. तर यहाँले भने जस्तै स्टोरी कथा शब्दको भावना मिठो तरिकाले दुई लाइन पढ्ने बित्तिकै त्यो गीतले छुन्छ क्या. त्यो छुने बित्तिकै अरू अरू लाइनमा के छ भन्दा पनि कम्पोज गर्दै त्यसलाई चाहिँ सिँगार्ने कुराहरू भइ नै हाल्छ. तर मुड चाहिँ मिठो शब्दले चाहिँ राइट नाउ हामीलाई मुड दिन्छ क्या. अनि त्यो भयो भने चाहिँ छिटो छरी त्यो कम्पोज पनि गर्न सकिन्छ.
0: सङ्गीतकारलाई पनि त्यति धेरै भनौँ मेहनत त गर्नै पर्छ, तर त्यति धेरै त्यो के भन्छ दिमाग ख्याउनु चाहिँ पर्दैन.
3: एकदमै राम्रो शब्द छ, एकदमै सब एकदम त्यो
2: डर हुन्छ नि कस्तो यो गीतलाई न्याय हुँदैन कि भन्ने कुराहरूको एकदम डर हुन्छ जहिले पनि. प्राय अब मेरो सवालमा चाहिँ हुन त सबैले त्यसरी नै लिनुहुन्छ होला. म चाहिँ जब एउटा गरुङ्गो शब्द एउटा कथा बोकेको एउटा एकदमै संवेदनशील शब्द आयो भने पहिला म बिस्खेप राम्रै शब्दलाई नै पढ्छु. अनि त्यो चिजले भन्न खोजेको चिज चाहिँ मेरो भावनाबाट मेरो धुनबाट मैले न्याय गर्न सक्छु कि सक्दिनँ, न्याय भइरहेछ कि छैन भने एउटै गीतलाई चारवटा कम्पोज गरेर सुन्छु क्या आफूले. एउटै कम्पोजमा म कहिले पनि गीतहरू ओके गर्दिनँ आफ्नो पनि. अनि जब मलाई म आफूलाई चित्त बुझेपछि चाहिँ बल्ल मैले अनि हाम्रो चाहिँ गीतकारहरूलाई अरूलाई जसले मलाई कामको जिम्मा दिनुभएको छ उहाँलाई सुन्नलाई पठाउँछु क्या. त्यसरी चाहिँ काम गर्दा आफू चाहिँ पहिला सेटिस हुनु पर्यो. कहिलेकाहीँ चाहिँ हामी गीत त एउटै शब्दमा धेरै प्रकारको धारहरू पस्किन सक्छौँ नि त.
0: हजुर.
2: अनि सिङ्गर ओरेन्टियर भएर काम गर्नुपर्ने हुन्छ, बेस ओरेन्टियर भएर क्षेत्र भूगोल होइन लोक पनि भन्ने बित्तिकै एउटै क्षेत्रको लोक छैन नि त हाम्रो. धेरै भूगोल, धेरै भाषा, धेरै कल्चर छ. कुन भूगोललाई टच गर्ने अनि कस्तो सिङ्गर हामी चुज गर्ने, अब त्यो सिङ्गरलाई यो मेलोडी उसले गाउँदाखेरि निभाउँदाखेरि उसको टोनमा चाहिँ आउँदाखेरि जस्टिस हुन्छ हुँदैन, सबै कुरालाई मध्यनजर गरेर कम्पोजमा बस्छौँ क्या हामी चाहिँ प्राय.
0: अब यो कम्पोजको कुराहरू अनि गीत सङ्गीतको कुरा गरिहाल्छौँ. यता बिमलाजी पनि हुन्छ है अगाडि है. बिमलाजी, अब तपाईँको अभिनय रहेको यो म्युजिक भिडियो केही दिन पश्चात रिलिज हुँदैछ. अब तपाईँले आफ्नै युट्युब च्यानल पनि यो भिडियो राख्नु भएको छ, पक्कै पनि गीत त मन परेरै होला नि, किनकि यो गीतबाट केही हुन्छ भन्ने भएपछि त्यो लोभिने परम्परा मानवीय स्वभाव यो चाहिँ मेरै च्यानलमा राख्नु पाए हुन्थ्यो भन्ने जस्तो पनि हुन्छ होइन. त्यही भएर पनि तपाईँले यो गीत चाहिँ मन पराउनु भएको होला, यसलाई कसरी लिनुहुन्छ?
1: यो गीत चाहिँ हजुरले भने जस्तै नै भाउ, मलाई सुरुमै सुन्दाखेरि नै त्यो यति मिठो लाग्यो मलाई. त्यो एकछिन चाहिँ म त्यो गीतमा डुबेँ भन्दा नि म गीत भन्दा पनि मैले स्टोरीमै हुन्छ नि मैले त्यो फिल गरिरहेको थिएँ. त्यो जुन उहाँको कहानी बोलिरहेछ नि त त्यहाँनिर उहाँको जिन्दगी जिइराख्दाखेरि चाहिँ म त्यो कसरी त्यो शब्दमा बयान गर्नै सक्दिनँ म चाहिँ कस्तो भने त्यो यति दर्दनाक कहानी छ कि त्यो हामीले देख्दिनौँ र पनि फिल गऱ्यो भने नि त्यो शब्द अनि सङ्गीत यति राम्रो शङ्कर सरले गर्नुभएको छ अनि हाम्रो रिना मामाले यति राम्रो शब्द कोर्नु भएको छ. त्यो शब्द र सङ्गीत दुइटा त्यो हुन्छ नि छुट्याउनै नमिल्ने खालको कि त्यो नङ्ग्रो मासु जस्तै बनाउनु भएको छ अनि हामीले त्यो सुन्यौँ भने चाहिँ हामी यति फिलमा हुन्छौँ कि त्यो हामीले चित्र हेर्नै पर्दैन क्या. हाम्रो दिमागमा यसरी आइदिन्छ अनि त्यो सुरुमा मैले गीत सुन्दा चाहिँ मलाई नि तपाईँले भने जस्तै एकदम लोभिए, एक किसिमको लोभ त लाग्यो नि.
0: ल मामा, यो चाहिँ मेरै च्यानलमा राख्नु भनिहाल्नु भयो है. मामा पनि खुसी, भान्जीले नि मागिसके कि नाइ भन्ने कुरै भएन होइन.
2: सर्वप्रथम त हामीले लीलाराज सरलाई एकदमै हृदयबाट हामी धन्यवाद भन्नै पर्छ. राइटरले एउटा मेल राइटरले एउटा फिमेलको पीडालाई त्यो पनि समग्रमा धेरै नेपालबाट यसरी खाडी मुलुकमा अथवा नेपाल आफ्नो देशभन्दा मातृभूमिभन्दा बाहिर गएर गर्नुपर्ने स्ट्रगल अनि कहिलेकाहीँ अनायासै झेल्नुपर्ने पीडाहरू, लुटिनु पर्ने उहाँहरूको अस्तित्वहरू पनि कतिको लुटिएको छ, त्यो चिजलाई कस्तो मजाले फिल गरेर उहाँले लेख्नुभएको है. अनि यो चाहिँ मैले सोधेको थिएँ उहाँलाई, सर तपाईँ कस्तो यो फिल गर, अब उहाँको त्यो भावना सुन्दाखेरि नै भावुक बनाउँछ क्या. अनि एउटा मान्छेले चाह्यो भने समाजलाई हेर्न अनि समाजको दुःखलाई अरूको दुःखलाई पनि आफ्नै दुःख जस्तो गरेर चित्रण गरेर पस्किन सक्दो रहेछ है भन्ने चाहिँ मलाई फिल भएको कि सो यही कार्यक्रम मार्फत हेरिराख्नु भएको छ सुनिराख्नु भएको छ उहाँलाई फेरि पनि धन्यवाद नमस्कार भन्न चाहे हाम्रो आदरणीय गीतकार लीला
0: राजजीलाई र वास्तवमा उहाँ लेखिरहने मान्छे रमाइलो मान्छे वास्तवमा
2: बोल्दा चाहिँ फेरि साह्रै रमाइलो हुन्छ
0: सर्जकहरूको क्षमता भनेकै यही हो कि जसले केही देख्दैन नि त्यो चिज चाहिँ सर्जकले स्रष्टाले मात्रै देख्छन् भन्छन् क्या तपाईँ हाम्रो आँखाले देखिरहेको चिजहरू त अब सबैलाई थाहा हुन्छ
2: देखिन्छ तर कति मान्छे चाहिँ त्यसलाई नजरअन्दाज गरेर मुभ हुन्छ क्या अगाडि तर उहाँ चाहिँ यस्तो स्रष्टा कि त्यो पीडामा होल्ड भएर उहाँ रोकेर यो पीडालाई उजागर गर्नुपर्छ
0: तपाईँले अघि भन्नुभयो
2: भन्ने चेतना
0: नारी भएर लेख्नुभयो नारीको पीडा उहाँले देख्नुभयो म कहिलेका हरिभक्त कटुवालको उदाहरण दिने गर्छु डाली डाली फुल फुल्यो पात पात म भुले फुल भुल्यो भमरामा कुन्नी केमा म भुले फुल त भमरामा घुमे कसरी घुम्छ प्रश्न त उठ्छ पत्रकारले सोधेछ त्यो भमरा चाहिँ कसरी फुलमा के भमरा चाहिँ फुलमा भुल्नुपर्ने फुल चाहिँ कसरी भुल्यो यो त अलिक उल्टो भएन भन्दा उहाँले के भन्नुभएको थियो अरे भमरा चाहिँ फुलमा डुलेको फुलको रस चुसेको चाहिँ दृष्टि भएका सबैले देख्छन् तर त्यो भमरा आउँदै गर्दा फुल लजाएको फुल मस्केको फुल लालायित भएको चिज चाहिँ जसको काव्यिक दृष्टि हुन्छ नि तेस्रो आँखाले देख्ने चिज हो भन्थ्यो अरे कि त्यस्तै गीतकारहरूले देख्ने चिज भनेको यही हो होइन र हामी फेरि कुराकानीले जोड्दै जान्छ अर्को पनि एउटा नयाँ गीत हामी आज रिलिज गर्नेछौँ अडियो यसको सङ्गीतकार मनोज थापा मगरजी हुनुहुन्छ र स्वर पनि उहाँको रहेछ र सुनिता थेगिमले पनि गाउनु भएको छ यो गीत यो गीत हामी श्रोतामाझ राखौँ है त्यसपछि यो गीतको पनि कुराकानी गरौँला
4: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ
5: त्यसलाई सहेर नपसौँ
4: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ
5: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन् सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ
4: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु
5: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई जसको लागि युके नम्बर यस प्रकार छ 3067707691 सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन
6: PFBS गोर्खा रेडियो

0: हजुर श्रोताहरू याद, यो बिल्कुलै नयाँ गीत पहिलोपल्ट बिएबिएस गोर्खा रेडियोमा अनियर गरेको छु। हुन त सम्भवतः यो रेडियो तरङ्गमा नै पहिलोपल्ट बज्दै गरेको यो गीतका गीतकार लीलाजी त अहिले बेलायततिर हुनुहुन्छ, सङ्गीतकार अनि गायक मनोज थापाजी साथमै हुनुहुन्छ र सुनिता थेगिम उहाँ पनि बेलायततिर हुन्छ, उहाँले साथ दिनुभएको रहेछ। र यो गीत सुनाइसके पश्चात अब मनोजीसँग त कुराकानी गरिहाल्छु, अर्को सङ्गीतकार हाम्रो शङ्करजीलाई सोध्छु, तपाईँले चाहिँ यो गीतको बारेमा अलिकति बोलिदिनुहोस्, अब यो गीतलाई कुन रूपमा लिनुहुन्छ, कस्तो लाग्छ?
1: अब भनिहाले अघि नै हाम्रो
0: गीत चाहिँ सुनेर हेर्ने हुन्छन् भन्छन् होइन, यो चाहिँ सुन्ने गीत होइन,
1: हाम्रो आदरणीय जसरी हरेक गीतमा एकवटा भाव फरक प्रकारको, अहिलेसम्म उहाँको अब जति पनि गीत सुनेको छु सबै फरक फरक डिफ्रेन्ट जोनमा डिफ्रेन्ट सब्जेक्टमा लेखिराख्नु भएको छ, यसमा पनि मिठो एउटा संवाद रहेछ होइन, मन छुने। अब हाम्रो प्रिय भाइ मनोज त अब म के भनौँ, सङ्गीत अहिले अहिले पछिल्लो समयमा जसरी शालीन ढङ्गले चुपचाप हल्ला खल्ला नगरिकन आफ्नो बेस्ट काम दिने मान्छेमा म चाहिँ लिन्छु, धेरै मान्छेहरू छ इन्डस्ट्रीमा बढी हल्ला गर्ने, आफ्नो एबिलिटी भन्दा बेसी मिडियाबाज गर्ने, हल्लाबाज गर्ने, अनि त्यहाँबाट चाहिँ कन्ट्रोभर्सी क्रिएट गरेर भए पनि लाइम लाइटमा आउन खोज्नेहरू धेरै भिडमा, उहाँलाई चाहिँ मिडिया भन्दा परै बसेर चुपचाप आफ्नो फिल्डमा बसेर मिठो काम पस्किरहेको चाहिँ एउटा चाहिँ स्रष्टा सृजक, मलाई चाहिँ साह्रै एकदमै चाहिँ म उसको कामप्रति धेरै अहिले प्रभावित छु, अनि कहिलेकाहीँ यसरी नै हो हामीले काम गर्ने शैली आफआफ्नो फरक हुन्छ सबैको, तर उहाँ चाहिँ गीत सङ्गीतप्रति अत्यन्तै इमान्दार भएर काम गरिरहेको स्रष्टा होइन, अब सङ्घर्षको दिनहरूमा हामी सँगै थियौँ, अहिले पनि सँगै छौँ, यसरी एउटै फिल्डमा भएर एउटै सब्जेक्टमा काम गर्दा पनि हाम्रो आत्मीयता यति मिठो छ, जस्तो आत्मीयता मिठो छ त्योभन्दा बेसी मिठो अझै गीत गर्नुहुन्छ। सो यो गीतको लागि एकदमै शुभकामना लीला सर, मनोज भाइ, सुनिता बहिनी सबै लगायत टिमलाई एकदमै धन्यवाद, साँच्ची नै मन छुने गीत बनाउनु भएको छ, यो अगाडि बसेर गर्ने कुरा होइन, यो मनबाटै गरिएको कुराहरू हो, किनकि धेरै राम्रो राम्रो प्रोजेक्टमा काम गरिराख्नु भएको छ, सुनिरहेको छौँ, कहिलेकाहीँ यस्तो गीत मैले किन गर्न सकिनँ होला भन्ने पनि एउटा स्रष्टा भएको हुँदा त लाग्छ, कहिलेकाहीँ आफू एउटा एकदम बेस्ट गीत सुन्दाखेरि लोभ पनि लाग्छ होइन, तर म चाहिँ पोजिटिभ लोभ गर्ने मान्छे है, कतिले चाहिँ अब जेलेस राख्छ होला, अब भाइलाई इन्सपायर हुन पाइन्छ, कस्तो मिठो काम गरेको वा मैले चाहिँ किन यो विषयमा सोचिनँ होला है, कस्तो मिठो फिल भन्ने लाग्छ, त्यस्तै एउटा मिठो काम गर्नुभएको छ,
2: धन्यवाद है, कम्प्लिमेन्ट्री दिनुभयो एकदमै खुसी लाग्यो। दाईसँग चाहिँ निकै पुरानो चिन्जान हो क्या मेरो, काठमाडौँ आएको भोलिपल्ट भेटेको क्या उहाँ दाई डिपे खाल दाई शङ्कर दाईहरूसँग, त्यसै त्यति लामो चिन्जान छ, त्यो खालको एउटा आत्मीयता छ
1: होइन, फेरि मान्छे कस्तो छ भने स्रष्टाहरूमा आफ्नो ट्यालेन्ट आफ्नो चाहिँ एउटा खुबी बोकेर जन्मिनुहुन्छ, यो संसारमा पस्किनुहुन्छ, सुरुको दिनमा जसरी हामी एउटा चाहिँ इन्ट्रोडक्सन भयो, जसरी एउटा सम्बन्ध बिल्डअप भयो, सक्सेस हुँदा पनि त्यो मान्छेले चाहिँ त्यही खालको बिहे त्यही खालको स्वभाव कमै मान्छेमा पाइन्छ, दुईवटा चिज आफू अलिकति एउटा खुड्किलो चढ्ने बित्तिकै त्यो एटिट्युड घमण्ड तौर तरिका सम्बोधन गर्ने शैलीहरू पनि धेरैको चेन्ज भएको देखेको छु यो 25 वर्षको करियरमा, तर मनोज भाइहरू जस्तो विमला बहिनी जस्तोहरू मान्छेहरू चाहिँ सदाबहार एउटै एउटा चाहिँ आफ्नो उचाइमा पुग्दै गर्दा पनि घमण्ड नभएको र सधैँभरि जस्तो हिजोको दिनमा हुनुहुन्थ्यो त्यो धरती र धरातल नबिर्सिने आर्टिस्ट लाग्छ क्या मलाई चाहिँ, त्यो कमै भेट्छु, अनि साँच्ची नै त्यही भएर एकदमै चाहिँ रेस्पेक्ट सहितको माया
2: हजुर दाइ। अब यो गीतको बारेमा एक दुई शब्द बोलौँ, अनि हाम्रो लीलाराज दाजु लाई सर्वप्रथम धन्यवाद, यो यति राम्रो शब्दमा काम गर्ने अवसर दिनुभयो, अनि यो यो प्रोजेक्ट सुरु गरेको अलमोस्ट भयो होला 6-7 महिना नै भयो, अलिकति फिलमा अलिकति मुडमा नै काम गरौँ भन्ने सोच्थ्यो, अब हतार हतार गरेर सघाउनु पनि सकिन्थ्यो होला, तर मैले नै टाइम लिइरहेको थिएँ, दाइले पनि बिस्तारै गर्नु भाइ बिस्तारै मुडमा गर्नु फुर्सदमा गर्नु भनिराख्नु भएको थियो, दाइले पनि त्यो एउटा मलाई एउटा स्पेस दिइराख्नु भएको थियो भनौँ न, अनि अलिकति मैले पनि टाइम लिएँ, तर फाइनल्ली गीतको आउटपुट राम्रो आएको छ. अब आज पहिलोचोटि संसारभरि अनियर भएको छ रेडियो मार्फत. अब चाँडै नै अडियो चाहिँ अडियो प्लेटफर्ममा चाहिँ हामी अडियो मात्रै चाहिँ सायद रिलिज गर्छौँ होला चाँडै नै. यो एक हप्ता जति लाग्ला.
0: भिडियो पनि पछि बन्ला.
2: भिडियो पनि पछि बन्ला र डिजिटल प्लेटफर्ममा चाहिँ हामी चाँडै नै रिलिज गर्छौँ. अनि यो गीत चाहिँ अब गीतको बारेमा पनि थोरै गीत अब लेखन दाईको अब त्यो स्टोरी आफ्नो एउटा छँदैछ दाईको. तर पनि यो एउटा एक अर्कालाई चाहेर पनि एक हुन नसकेको एउटा प्रेमिल जोडीको कथा हो यो. अनि यसमा काम गर्दाखेरि म एकदम क्यारेक्टरमा घुसेको थिएँ गीत
1: गाउँदाखेरि.
2: त्यो कथा त्यो कुरा त्यो मोमेन्ट त्यो हरेक त्यो उहरूलाई चाहिँ सम्झेर एउटा सम्झेको यो गीतले चाहिँ गीत मार्फत चाहिँ हामी सम्झिरहेछौँ एकले अर्कालाई भनौँ न. अब उसले अन्तिममा रिप्लाई पनि गरेको छ अब मन त थिएन होइन टाढा हुने तेरो बाध्यता त्यहाँ केही होला त्यहाँ अब त्यो समस्याहरू हुनसक्छ त्यो
0: समस्याहरू. कस्तो लाग्यो
3: एउटा भावमा डुबेर सुनिरहेको थिएँ अनि टक्क केटीको आउँदा पनि कस्तो टर्न दिएको क्या त्यो हुन्छ नि अर्कै फिल हुने क्या डुबिरहेछ अनि फेरि अर्को बाटो आउँदाखेरि त्यो
1: एउटा कम्पोजरको खुबी त्यहाँ देखाउनु भएको छ. एउटा गीत एउटा मान्छेले यही वेमा जान्छ होला भन्दा भन्दै उहाँले चाहिँ त्यो धारलाई कस्तो मजाले पूर्वेली एउटा कलरतिर फेरि गर्नु भएको छ क्या
3: फिल्ममा पनि. त्यो
0: भनेपछि अलिअलि सङ्गीत बुझ्दो रहेछ हाम्रो बिमला बहिनीले पनि है
1: धेरै बुझ्ने मान्छे
0: धेरै म्युजिक भिडियोमा खेलेर पनि होला.
2: एउटा मोडल एउटा एक्ट्रेस अब फ्युचरमा त एक्ट्रेस एउटा अभिनय क्षेत्रमा अन्तिम गोल भनेको त मुभी नै हो नि त. मोडलिङबाट गएर लास्ट डेस्टिनेसन भनेको त मुभी नै हो हरेक कलाकारको मतलब एक्टर एक्ट्रेसहरूको. यसरी उहाँले सङ्गीतको रिदम बुझ्नु मेलोडी बुझ्नु भनेको चाहिँ तपाईँलाई धेरै प्लस पोइन्ट हुन्छ फ्युचरमा. इन फ्युचर तपाईँलाई धेरै प्लस पोइन्ट गर्छ तपाईँको अभिनयलाई धेरै सपोर्ट गर्छ क्या यसरी बुझेर
0: मेमला बहिनीको भविष्य उज्जवल छ है. हामी यस बिचमा एउटा हजुर के भन्नु हुन्थ्यो
1: मुभी पनि देखिरहेको थिएँ मैले बहिनीको मुभी पनि आइरहेछ गइराख्नु भएको छ
2: राम्रो
0: ल मुभी पनि आउँदो रहेछ
1: करियर चुल्लिदो छ यात्रा स्टेप बाई स्टेप
3: तर मार्केट खानु चाहिँ सकेको छैन.
0: त्यो समय आउँछ भनिन्छ नि एउटा गीतामा पनि भनाइ छ भाग्यभन्दा धेरै र समयभन्दा अगाडि मान्छेले केही पाउँदैन. त्यो कुन समयमा हिर्काउने त्यो समय पक्कै आउँछ. यस्ता राम्रो मान्छे यति राम्री मान्छे है पक्कै पनि त्यो दिन आउँछ होला. र यसबिचमा हामी एउटा गीत राखेर समाचार सुन्नेछौँ र समाचारपछि एकैछिन यहाँहरूलाई म श्रोताहरूको प्रतिक्रिया पढ्छु. हाम्रा बिमला बहिनी र शङ्करजीले धन्यवाद दिनुहोला मनोजीले होइन. त्यसपछि फेरि त्यो भिडियो संयुक्त हेर्दै भने उहाँहरूको टिम अनामनगरतिर बसिरहनु भएको छ है. र अहिले भने हामी समाचारतिर जान्छौँ र समाचारतिर जाँदै गर्दाखेरि लीलराजजीसित तपाईँको पहिलो काम भएको थियो होइन छुट्ने बेला यही गीत राख्छ है त
1: प्लिज.
0: लीलराज कामाङको रचना शङ्कर थापा इस्मालको सङ्गीत र स्वर चाहिँ साइरस
1: मुनाठाटा एकदम मुनाठाटा बहिनीको

0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसदको अभिन्न अङ्ग जस्तो आफूलाई अनुमति नभएको टिप्पणी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै केसीले विपद व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शाह संसदमा नआएकोमा आपत्ति जनाउनु भयो।
1: कमसे कम 15 दिनपछि मनसुन सुरु हुन्छ नेपालमा, त्यो मनसुनको पूर्वानुमान जो भएको छ तद अनुरूप कार्य गर्नुको निम्ति सरकारलाई गम्भीर हुन आवश्यक म सुझाव दिन चाहन्छु। सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ, यो गृह मन्त्रालयले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने विषय हो। अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ, उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखी मैले चाहिँ थाहा पाएको छैन है। अहिले त उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यान आकर्षण गर्न चाहन्छु। यो गम्भीर विषयमा गहिरोसँग सरकारले ध्यान दिनुपर्ने यस्ता धेरै कुराहरू छन् जो हामीले गर्न सकेनौँ। अब त्यो बेलामा गर्न सकेन, त्यस कारण अहिले पनि भएन। पहिला चाहिँ 13,000 घर परिवारको क्षति भयो, अहिले पनि 13,000 भएर के भयो त भनेर चाहिँ नि प्रश्नको जवाब हुँदैन सभामुख महोदय। हरेक परिवर्तनले परिवर्तनको परिणाम दिनुपर्छ।
0: नेकपा एमाले धन्यवाद सहित व्यवसायी मीनबहादुर गुरुङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ। एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरुङले कलंकीमा 10 रोपनी 14 आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवाद सहित फिर्ता गर्ने कार्यसूची पेश गर्नुभएको हो। 2081 साल असोजमा व्यवसायी गुरुङले एमालेलाई 10 रोपनी 14 आना जग्गा दान दिँदै घर बनाइदिने बताउनु भएको थियो। यसबारे एमालेमा ठूलो विवाद सिर्जना भएको थियो। सचिवालयको निर्णयको विरोध गरेको भन्दै नेताहरू डाक्टर बिन्दा पाण्डे उषा किरण तिम्सिनालाई 6 महिना पार्टी जिम्मेवारीबाट निलम्बन पनि गरिएको थियो। गएको भदौ 23 र 24 को जेएनजी आन्दोलनमा भाटभटेनीमा आगजनी भएपछि गुरुङ नै आफ्नो प्रस्तावबाट फिर्ता भइसकेको नेताहरूको भनाइ छ। एमाले अब यो जग्गा नलिने र बल्खुको आफ्नै जग्गामा भवन बनाउने तयारी थालेको छ। बल्खुमा नयाँ कार्यालय भवन नबनुन्जेल भाडामा घर खोज्ने पनि सचिवालय बैठकमा प्रस्ताव गरिएको छ। सर्वोच्च अदालतको फैसलापछि बल्खुमा कार्यालय भवन बनाउन बाधा नहुने निष्कर्ष पनि एमाले निकालेको छ। 2072 वैशाखमा भूकम्पले एमाले मुख्यालय भत्काएपछि त्यसै त एमाले भाडाको घरमा बस्दै आएको छ। नेपाल टेलिकमले कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। टेलिकमले केन्द्रीय कार्यालयको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको सहप्रवक्ता प्रक्षेत थापा छेत्रीले जानकारी दिनुभएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति सिफारिश समितिमा गैर विषयका संयोजक बनाइएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघका महासचिव डाक्टर संजीव तिवारीले वक्तव्य जारी गर्दै विषय विज्ञलाई सिफारिश समितिका संयोजक तोक्न माग गर्नुभएको छ। तिवारीले उपकुलपतिका लागि राखिएको मापदण्डमा पीएचडी राखिएको भन्दै सो व्यवस्था पनि संशोधन गर्न भन्नुभएको छ। नेपालमा पीएचडीको संख्या कम भएकाले स्नातकोत्तरको व्यवस्था राख्न उहाँको आग्रह छ। गएको असोजमा बसेको विश्वविद्यालय सभाको पहिलो बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा सिफारिश समिति बनाएको थियो। आज मात्रै सिफारिश समितिले विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। समितिले 15 दिनको अवधि राखेर दरखास्त आह्वान गरेको हो। ब्रिटिश रोयल एयरफोर्सको चिनुक हेलिकप्टरलाई साइप्रसमा जंगलको डढेलो निभाउन ठूलो तौल उठाएर गरिने अभ्यासमा सामेल गराइँदैछ। 1310 फ्लाइटको हेलिकप्टर सहित साइप्रसका अन्य हेलिकप्टरलाई एक्सरसाइज एफेस्टोसमा सामेल गराइएको छ। अंग्रेजी सेवाका विल होलीसँग थप जानकारी छ।
2: CH-47 Chinook from RAF Akrotiri. It has already proven itself in aerial firefighting. Squadron leader Joel Babbage, officer commanding 1310 flight.
3: Last year saw one of the biggest fires that Cyprus has had in recent history within the sovereign base area, which was fought by 18 squadron at the time on 1310 flight. It looks like this season is going to heat up towards the summer time as well, so we're expecting that there could be the similar threat, and we're here ready to respond.

0: हजुर श्रोता, लभ होचिङ मगरको गीत रचना रहेको यो गीत राखेँ मैले आजको अतिथि मनोज थापा मगरको स्वर सङ्गीतमा। र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो घण्टाको उठान गरिसकेछु र फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम स्वागत गर्न चाहन्छु र आजको अतिथि त्रय तिनैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु। यहाँ तिनैजनालाई स्वागत,
1: धन्यवाद, थ्याङ्क यू।
2: दुई शब्दमा बोलिहाल्छु ल दाजु,
0: हुन्छ।
2: 2015 होला म यहाँ दाईसँग यही गीतको सिलसिलामा आएको थिएँ, जुन अहिले भर्खरै सुनेको गीत, हाम्रो आदरणीय दाई लभ हुन्छ मगर अहिले अमेरिकामा हुनुहुन्छ। दाईलाई धेरै धेरै सम्झेको छु, नमस्कार।

0: अनि एकदमै खुसी लाग्यो। अब फेरि यो रिभाइज गरेर गीत सुन्न पाइयो, दाईले यहाँ सम्झेर बजाइदिनु भयो, धेरै धेरै धन्यवाद। लभ दाईलाई धेरै सम्झना छ।
1: बेबेसले जन्माको गीतकार हो भन्नुहुन्थ्यो कि, वा त्यही भएर युरोपमा त खुबै सुन्नु
0: पनि काइन्ड अफ चाहिँ म पनि बेबेसले बेबेसले चाहिँ जन्माको सिङ्गर कम्पोजर हो है।
1: तपाईँले दिव्य हाम्रो गुरुङ है,
0: मगर
1: दिव्य मगरको पनि गीत गर्नु,
0: ठुलो मम्मी हो नि,
1: ठुलो मम्मी है, मिठो गीत छ हाम्रो। अहिले त किरण कडेलजीको बुहारी बनिसकेको छ, निकिता थापा मगर है, अब भने थोरै अब केसिनपछि भिडियो रिलिज हुँदैछ बालुवाको महलमा होइन, यसको चाहिँ मेन टाइटल चाहिँ मेरो खबर, मेरो खबर भएको छ। यहाँहरूले चाहिँ युट्युबमा गएर मेरो खबर शान्ति श्री परियार गर्ने साथ आइहाल्छ, अथवा यहाँहरूले श्रोताहरू तपाईँ कार्यक्रम सुन्दैछ भने बिमला खुजुम लिम्बू अफिसियल युट्युब च्यानलमा गएर भिडियो पनि हेर्न सक्नुहुन्छ। बिमलाजीको युट्युब च्यानललाई सब्सक्राइब गरेर सेयर गरेर उहाँलाई चाहिँ एकदम भनौँ यो गीत मार्फत विश्वभरिका श्रोताहरूले होइन अब करोड क्लब भन्छन् होइन अहिले त पछि, तर एकदम जेनुन श्रोता दर्शकहरूले पक्कै पनि मन पराइदिनुहुनेछ। र 5 बजी रिलिज हुँदैछ, र डाइरेक्सन चाहिँ कसको हो बिमलाजी?
2: डाइरेक्सन चाहिँ हाम्रो आदरणीय दाजु अनिल के मानन्दर हुनुहुन्छ, उहाँले चाहिँ क्यामेरा पनि आफै चलाउनु भएको छ अनि डाइरेक्सन पनि आफै हेर्नु भएको छ। उहाँको चाहिँ मलाई सुरुमा यो रेशम गीत गर्दाखेरि चाहिँ भेट भएको थियो, मलाई उहाँको चाहिँ एकदम राम्रो लागेको चाहिँ के भने एडिटमा पनि म आफै बस्छु नि बहिनी भन्नुभएको थियो त्यतिखेरै, ए उहाँसँग चाहिँ काम गर्नुपर्ने रहेछ, किनभने कति क्यामराम्यान दाईहरूले चाहिँ खिचेर एडिटरले बुझ्दै बुझ्दैन क्या, अनि भिडियो कस्तै बिग्रेको छ क्या, अनि खिचेर आफै एडिटमा बस्दिनु भयो भने त भिडियो अभियसली राम्रो हुन्छ भन्ने खालको सोच गरेर चाहिँ मैले पहिल्यैदेखि उहाँसँग काम गर्ने मन थियो। त्यो यसपालि जुड्यो, मैले एकदम धेरै दुःख गरेर योचोटि चाहिँ यो भिडियोमा चाहिँ दुःख गरिदिनु भएको छ, अनि उहाँ साथसाथै हाम्रो मिसन दादाले अनि अर्को हाम्रो अमित मगर उहाँले पनि एकदमै हामीलाई सपोर्ट गर्नुभएको छ। जस भिडियो राम्रो बनेको छ भनिराख्नु भएको छ, अब मैले चाहिँ हेर्न पाएको छुइनँ,
1: अब केही दिनपछि गएर हेर्नु होला, अनामनगरमा संयुक्त रूपमा हेर्ने भन्दै हुनुहुन्छ होइन। र एउटा राम्रो पक्ष चाहिँ के हो भने भिडियोमा विशेष गरी अब मनोजी र शङ्करजीलाई थाहा छ नि होइन, गीतकार होस् अथवा प्रड्युसरले लाखौँ खर्च, नेपाली गीत सङ्गीत साँच्चै भन्यो भने डायस्पोरिक गीतकारहरूले नै थाम्दै हुन्छ, उहाँहरूले लाखौँ खर्च गरिदिनुहुन्छ, अनि भिडियो रिलिज गर्ने बेलामा चाहिँ जस्तै अब विमोचनै गऱ्यो भने कहिलेकाहीँ मोरेलहरू पनि नगाइदिने, सङ्गीतकारहरू पनि नपुग्दिने, गायक गायिका नपुग्दिने है। आज तपाईँहरू यहाँ आइदिनु भएको छ, यो चाहिँ राम्रो पुग्छ, यसलाई चाहिँ कन्टिन्युटी दिनु होला, किनकि कतिजना गीतकारहरूले अब नाम त नभनौँ है, कतिजनाको मलाई नामै परेर अब त फलानालाई भिडियो पनि दिँदैन, एक दिन पनि आएन, एउटा सेयर पनि गर्दैन, विमोचन पनि आइदिएन, अनि फलाना गायिकालाई यत्रो खर्च गरेर मैले चाहिँ गीत गरेँ विमोचनमै आइदिएन, बोलाउँदा पनि रेस्पोन्स गरेन भनेर उहाँहरूले दुखेछ, अब म बरु गीतै गरौँ भन्नेहरू पनि हुन्छ। तर अब शङ्करजी पनि काम थियो होला, वा हाम्रो मनोजी पनि अब एरेन्जर आफै पनि होइन, काम थियो होला, काम छोडेर आइदिनु भयो, अब बिमलाजी होइन बिमला खुजुम बहिनी पनि आइपुग्नु भयो, यो चाहिँ राम्रो हुन्छ, यसलाई चाहिँ तपाईँले विशेष गरी बिमला बहिनीले चाहिँ कन्टिन्युटी दिनु होला। कतिवटा भन्नु स्रष्टाहरूले चाहिँ आज तपाईँले राजेशसँग काम गर्नुभयो, भोलि अर्कोसँग काम गर्नु होला, अब कुनै न कुनै दिन त यो क्षेत्रमा लगाएपछि एउटा त्यो दिन आउँछ नि, अनि चलेको बेला चाहिँ आइदिएन भने फेरि कतिजनाहरू चाहिँ रिसाइदिँदो रहेछ कि, यो कुरा चाहिँ भनिन्छ नि आत्तिनु पनि हुँदैन र मात्तिनु पनि हुँदैन, यसलाई कन्टिन्यू दिनु
3: कस्तो हुन्छ भने अब अलमोस्ट धेरै गीतहरू पहिला पहिला त हामी एल्बमै विमोचन गर्थ्यौँ होइन, यस्तो चाहिँ कार्यक्रम अर्गनाइज गरेर पछिल्लो समयमा भिडियो पनि धेरै चाहिँ दर्शक श्रोताहरू शुभचिन्तकहरूलाई भेला गरेर हामी चाहिँ विमोचन गर्ने क्रममा चाहिँ सायदै म धेरै लिस्टमा पर्छु होला, मलाई चाहिँ त्यो बानी परेर पनि होला, कहिलेकाहीँ आफूलाई थाहै नपाइकन युट्युबमा रिलिज भइसकेको हुन्छ क्या, अनि त्यतिखेर चाहिँ कता कता चित्त दुख्छ, किनभने हामीलाई चाहिँ कस्तो लाग्छ भने एउटा स्रष्टाले गीत लेखेर इन्भेस्ट गरेर यत्रो कामहरू गर्नुभएको छ, होइन त्यसलाई मिडिया माझमा पुर्याउँ, त्यसको जस्टिस, त्यसको जस उहाँलाई नै दिनुपर्छ होइन, जो चाहिँ यो गीतको मेरुदण्ड हो, खम्बा हो, जसले एउटा लेखेर त्यसमाथि अझै इन्भेस्टहरू गरेर पनि हामी सबैलाई इङ्गेज गरिराख्नु भएको छ, यसको क्रेडिट चाहिँ हामीले विमोचन मार्फत होइन रिलिज गरेर दिनुपर्छ भन्ने मान्यता राख्ने सङ्गीतकारमा चाहिँ पढ्छु क्या म चाहिँ।
1: हजुर,
3: कहिलेकाहीँ चाहिँ थाहै नभए गीतहरू रिलिज भइदिन्छ है, अनि त्यतिखेर चाहिँ यो बानी परेर पनि होला सायद, कता कता चित्त दुख्छ यो जानकारी गराएको भयो भने
1: यो चाहिँ राम्रो पक्ष। अघि बिमला बहिनीले बोलेको कुरालाई चाहिँ यहाँ बोस्टन युएसएबाट रघु भट्टराईजीले लेख्नु भएको छ, असली कुरा आयो है, जो डाइरेक्टर उही क्यामराम्यान त बन्न सक्छन् तर क्यामराम्यान र डाइरेक्टर एकैजना नहुँदा क्यामराम्यानको भाषा क्यामराम्यान र एडिटर एकैजना नहुँदा क्यामराम्यानको भाषा एडिटरले नबुझ्ने हो भने कहिलेकाहीँ राम्रो चिज ननिस्कन सक्छ सही कुरा जस्तो लाग्यो है। अनि लीलाजीको नयाँ गीत पनि राम्रो बनेछ, अझै गीत सङ्गीतका डाइरेक्टरबाट यसको चिरफार गरेपछि त झनै राम्रो भयो, हार्दिक बधाई छ गीतकार लीलाजीलाई अनि गीतसँग जोडेका सम्पूर्ण तयार रहनुभएका टिमहरूलाई भनेर युएसएबाट बोस्टनबाट रघु भट्टराईजी लेख्नु भएको छ, उहाँलाई धन्यवाद छ। अनि फेल्थम लन्डनबाट हरिराईजी, उहाँ पनि गायक हुनुहुन्छ है, गीत थुप्रै गरिसक्नु भएको छ, कुनै दिन तपाईँसँग पनि ठोकिन सक्नुहुन्छ, उहाँले चाहिँ धेरै अगाडि तारा थापा मेरा राणा दिदीसँग काम गरिसक्नु भएको रहेछ। उहाँ लेख्नुहुन्छ, तुल सर नमस्कार, म पनि यो लोकप्रिय स्वर्णिम सङ्गम कार्यक्रम हजुरको रोचक साङ्गीतिक कुराकानी र गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु र अद्भुत कलाका धनीहरू आजको अतिथिज्यूहरूलाई हार्दिक स्वागत तथा अभिवादन, साथै लोकप्रिय गीतकार लीलाज कामबाङज्यूको नयाँ सृजनाहरू आज रिलिज हुँदै रहेछ, सबै सृजनाहरू सुपर डुपर हिट रहोस्, लीला सरलाई पनि अनि सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना, तपाईँहरू सबैलाई उत्तर उत्तरको प्रगतिको कामना भने
3: हरिराईजीले
1: वेलकम लन्डनबाट है उहाँहरूले रेडियो सुनेर। अनि अर्का गीतकार उहाँका त अब दर्जन जति झन्डै एल्बम आइसकेछ है, घनबहादुर थापा मगर सायद काम गर्न जुरेको छैन होला,
4: उहाँको नाम सुनेको
1: उहाँ पनि वरिष्ठ गीतकार लीलाज कामबाङजीको शब्द साह्रै मार्मिक र उत्कृष्ट लागेको छ, सफलताको शुभकामना सबैलाई नमस्कार भन्नुभएको छ, उहाँलाई पनि हाम्रो धन्यवाद छ बेलायतबाटै हुनुहुन्छ। अब अन्य प्रतिक्रिया पढिहाल्छ, म यहाँ लेख्नुहुन्छ धेरै प्रतिक्रिया आएछ पढिहाल्छु, सबलाई धन्यवाद दिनु होला। मिनी कालीकोट राईजीले नमस्ते तुलसीजी, साथै आजको हजुरको पाहुना सबैजनामा मेरो नमस्कार, म आसपोर्ट केन्द्रबाट, रमाइलो भइरहेछ है, शुभकामना छ भन्ने लेख्नु भएको छ।
3: नमस्कार, नमस्ते, नमस्ते, नमस्ते सरलाई,
1: नूतन भुषाल त चिन्नुहुन्छ होला,
3: मैले काम गरेको इजरायललाई एकदमै नमस्कार है,
1: उहाँ पनि नमस्कार सर, साथै पाहुनाहरू शङ्कर थापा, इस्माल, मनोज थापाजी, बिमला बहिनीलाई नमस्कार, सुनिरहेछ कार्यक्रम रमाइलो भइरहेछ, इजरायलबाट लेख्नु भएको छ।
4: नूतन दिदीलाई नमस्कार छ है, दिदी
3: नमस्कार, दिदी हामीले त काम पनि गरेका छौँ, हाम्रो प्रश्नजीले एउटा गीत गाउनु भएको छ, नसम्झी भन्ने
1: तपाईँको। अनि जर्मनीबाट हुनुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ हाम्रा द्वारिका थापा मगरज्यू, तुलसी सर नमस्कार, साथै आजको पाहुनाहरू शङ्कर थापा, इस्माल, मनोज थापा मगर अनि मोडेल लुङ्गा बिमला खुजुममा नमस्कार सर, आज हजुरहरूको प्रगतिको कामना गर्छु, नयाँ गीतको शुभकामना दिन चाहन्छु, अनि हाम्रा प्रिय मित्र सम्धि भन्नुहुन्छ उहाँले चाहिँ लीलाज कामबाङज्यूलाई एकदम नयाँ गीतको लागि शुभकामना दिन चाहन्छु, आजको पाहुनाहरूको गीत सङ्गीत अति नै राम्रो रहेछ, शङ्कर थापाजीलाई त भुवा मेरो भैँसी युनिभर्समा देखेको भएर लेख्नु भएको छ।
3: थ्याङ्क यू हजुर, एकदमै धन्यवाद,
1: हवस् त हजुरहरूको कुराकानी सुन्दै रहनेछु भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ होइन, अब असली स्रष्टा पनि जोडिनु भएको छ लीलाराज कामबाङज्यूले बेलायतबाट, गीत सङ्गीतका दुईजना बादशाह बाघहरू भाइ शङ्कर थापा इस्माल र मनोज थापा मगर, स्वर्गकै परि जस्तै सुन्दरी भान्जी बिमला खुसी
4: लिम्बू,
1: तपाईँ तुलसी बस्ने सर भगवान रूपी श्रोता शुभ चिन्तक सबैमा मनमुटुबाट नमन भन्ने,
3: साह्रो मिठो शब्द बुनेर सम्बोधन गर्नु भएको लागि लीला सरलाई एकदमै नमन अनि धन्यवाद।
1: उहाँहरूलाई पाउन निकै लामो समय कुर्नु पर्यो तर सहकार्य गर्ने सौभाग्य प्राप्त गरे फलस्वरूप अत्यन्तै सुन्दर प्रतिफल प्राप्त गर्न सफल भएको छु जस्तो महसुस गरेको छु, यति अब्बल कामका बादशाह र झाँसीकी रानी विमला भान्जी सहित दुईवटै प्रोजेक्टमा काम गर्नुहुने सम्पूर्ण टिमलाई धन्यवाद भन्नुभएको छ है
0: दाजु.
3: थ्याङ्क यू सर.
1: उहाँले चाहिँ शान्तिश्री परिया सुनिता थिकिम बहिनीलाई पनि सम्झन चाहन्छु भन्नुभएको छ है. धन्यवाद छ
3: तर्फबाट हामी धन्यवाद दिन्छौँ सरलाई. शान्तिश्री बहिनी त उता बाहिरै प्रोग्राममा जानु भएको रहेछ, नत्र उहाँलाई पनि मैले कनेक्ट गरेको थिएँ.
1: अनि यहाँ रघुजी फेरि लेख्नुहुन्छ, नमस्ते तुजी न अनि नमस्ते सबैजना अतिथिहरूमा. उहाँ चाहिँ युएसएबाट हुनुहुन्छ है, बोस्टनबाट. अप्रत्याशित रूपमा कार्यक्रमको फर्म्याट नै फेरबदल गरी विमोचन हुन लाग्यो. गीतको गीतकार लीलराजजी लगायत गायक सङ्गीतका मोडेल आदि अनि आधिकारिक मिडियाको रूपमा बेबेस गोर्खा रेडियो समेत एकमुष्टलाई बधाई शुभकामना. मिठो भलाकुसारी गीतहरू सुन्दै रहनेछु, कार्यक्रमको सफलताको कामना गर्दछु भन्नुभएको छ. अमेरिकाबाट हुनुहुन्छ, धन्यवाद छ उहाँलाई. गायिका कला च्यामजुङ अहिले लन्डनबाट हुनुहुन्छ उहाँ पनि है. सर्वप्रथम त यस लोकप्रिय कार्यक्रम बेबेस गोर्खा रेडियो स्वर्णिम सङ्गमद्वारा सार्वजनिक गरिएका गीतकार लीराज कामाङ दाईद्वारा सिर्जनाबद्ध नयाँ गीत तथा म्युजिक भिडियोको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु. साथै सम्पूर्ण टिमलाई धेरै धेरै बधाई. कार्यक्रम प्रसादा तुलसी बस्ने दाई अभिवादन गर्दछु. कार्यक्रममा उपस्थित हुनुभएका मरेल विमला खुजुम बहिनी, गायक तथा सङ्गीतकार मनोज थापा मगर भाइ, सङ्गीतकार शङ्कर थापा स्मालजीप्रति मिठो सम्झना साथै बधाई भनेर अनि संसारभरि स्वर्ण सङ्गम सुनेर बस्नुहुने श्रोतावृन्दमा 10 औँला जोडेर नमस्कार. मनका धनी समाजसेवी लीराज कामाङ दाईको यस्तै मिठा सिर्जनाहरू आउँदो दिनहरूमा आइरहने रहोस् बहिनीको तर्फबाट विशेष शुभकामना भनेर लेख्नु भएको छ. कला च्यामजुङ लन्डनबाट हुनुहुन्छ, केही समय अगाडि नेपाल आउनुभएको थियो. लीलाजीकै एउटा गीत पनि गाउनु भएको छ उहाँले दीपक लिम्बूसँग. मेरो पनि एउटा गीत गाएर जानु भएको छ उहाँले होइन.
3: हामीले पनि धेरै धेरै नमस्कार गर्यौँ अनि प्रतिक्रिया दिइराख्नु भएको छ यहाँहरूप्रति, हामी धेरै आभारी छौँ.
1: अनि ओइलिङ लन्डनबाट पार्वती गुरुङज्यू लेख्नुहुन्छ है, पार्वती नेपाली तुलसीर लगायत सबै यति बेला संसारभरिबाट बेबेस सुनेर बस्नुहुने सबै सृजनाकारहरूमा नमस्कार. आजको हजुरको लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हाजिर जनाए आजको पाहुनाजीहरू सिङ्गर म्युजिसियन शङ्कर थापा इस्माल, सिङ्गर म्युजिसियन मनोज थापा मगर, अनि मरेल बहिनी विमला खुजुम र भाइ बहिनीसँगको मिठो कुराकानी सुनिरहेछु. आहा आनन्द लिइरहेछु. हजुरहरूको साङ्गीतिक यात्रा सफल रहोस् भन्नुभएको छ. ओइलिङ लन्डनबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद छ.
0: धन्यवाद.
1: कैलाश अनिता लिम्बू ननिटन युकेबाट नमस्ते तुजाई. आज बुधबारको लभली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको गेस्ट सिङ्गर म्युजिसियन शङ्कर थापा इस्माल अनि मनोज थापा मगर अनि मरेल विमला खुजुम ब्युटिफुल सिस्टर हजुरहरूमा नमस्कार सेवारो भनेर उहाँले पनि कार्यक्रम सुनिरहनु. लीलाराज मामालाई चाहिँ एकदम बधाई छ भन्नुभएको छ भान्जाले. उहाँलाई पनि हाम्रो कैलाशजी ननिटन युकेबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु. अनि हाम्रा घनबहादुर थापा मगर र भाउजू कृष्ण थापाले मेरो म्यासेज अलिकति छुट्टै भन्नुभएको छ. तुलसर लगायत आजको अतिथिजीवहरू वरिष्ठ गीतकार लीलाज कामबाङज्यू लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई एवं शुभकामना भनेर लेख्नु भएको छ. दाई भाउजूलाई पनि धन्यवाद. कुनै दिन अब यहाँहरूसँग साङ्गीतिक सहकारी जुर्नु सक्छ है, काम गरिरहने मान्छे है. र उहाँलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा. बेबेस गोर्खा रेडियो सुनेर हामीसित जोडिनु भयो, उहाँलाई धन्यवाद. र अब एउटा अर्को पनि प्रतिक्रिया हङकङबाट आएछ है, सारु केटा एग्रेसजीले. नमस्कार तुलजी, आजको हजुरको पाहुनाहरूलाई पनि मेरो नमस्कार. नयाँ गीतको पर्खाइमा छु, सबैलाई शुभकामना छ भन्नुभएको छ है. हामीले नयाँ गीत त राखिसकेछौँ अनि हामीले नयाँ गीत त सुनाइ नै सकेछौँ नि होइन, फेरि पनि सुनाउला केही छिनपछि. र यहाँ मेरो खबर भन्ने एउटा गीत श्रोता माझमा राख्नेछु र त्यस पश्चात भने हाम्रा विमलाजीहरूसँग म बिदा लिनेछु. मेरो खबर राख्नुभन्दा अगाडि गीतकार लीलाज कामजीको गीत पनि फेरि राखौँला. यहाँ बेलायतबाट खेलमती लिम्बू लेख्नुहुन्छ, नमस्ते सेवारतुलजी, म पनि स्वर्णिमसँग गीतहरू अनि मिठो कुराकानी सुन्दैछु. पाहुनाहरूलाई नमस्ते भन्नुभएको छ.
3: नमस्ते हजुर.
1: हाम्रो खेलमती लिम्बूज्यूसित चाहिँ मसँग चाहिँ फेसबुकमा एड भएन, अस्ति हाम्रो क्यान्सर पीडित पत्रकारलाई केही सहयोग गर्छु भन्नुभएको रहेछ. मैले तपाईँलाई क्युआर चाहिँ पठाइदिउँला, कतै न कतैबाट लीलाराजजीलाई पठाइदिनु भनेछु भन्नु चाहिँ है, यही भन्न चाहन्छु. कार्यक्रम सुनिदिनु भएको धन्यवाद. र अब भने चाहिँ म शब्द गीत राख्नेछु, शङ्कर थापा इस्माइलकै सङ्गीत अनि विवेक खनालको चाहिँ गीत रचना र प्रवीण भेटवालको स्वरमा रहेको गीत यहाँहरू माझमा राखिहाल्छु.

0: शब्द गीत यहाँहरूमा आजमा राखे शङ्कर थापा इस्माइलको सङ्गीत, विवेक खनालको गीत रचना अनि प्रवीण बेडवालको स्वरमा, र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु। अब आज रमाइलो चाहिँ के भएको छ भने एउटा सङ्गीतकारले गरेको कम्पोजमा अर्को सङ्गीतकारले समीक्षा गर्दा अझ राम्रो हुन्छ जस्तो लाग्यो। मनोजी गीत सुन्नुभयो कस्तो लाग्यो?
1: एकदमै सुनिराखौँला जस्तो लाग्ने एउटा त्यो मेलोडी, दाईको मेलोडी अब यत्तिकै बवालै हुन्छ। उहाँको कम्पोज फेरि गाउनु पनि सिङ्गरहरूलाई निकै गाह्रो पर्छ नि, फेरि उहाँले त्यो सुरहरू यस्तो खेलाउनुहुन्छ कि
0: शङ्कर थापा फेरि आफै पनि गाएको नि एउटा किस्सै छ नि। सङ्गीतमा प्रतिस्पर्धा गरेको आधुनिक गीत प्रतियोगितामा आफैले कम्पोज गरेर गाएको स्वरमा फस्नु भयो, स्वर राम्रो भयो नि।
1: एक्ज्याक्टली। अनि दाईको के छ भन्दाखेरि यस्तो सुर खेलाउनुहुन्छ कि उहाँले, त्यो कहिलेकाहीँ त शब्दै भुलेर त्यो सुरमा मात्रै ध्यान जान्छ क्या। उहाँको कम्पोजिसनमा त्यो एउटा उहाँको त्यो एउटा खासियत भनौँ न। अनि यो गीतको बारेमा भन्नुपर्दा सिम्पल तर भास्ट होइन, एकदमै त्यो मेलोडी थोरै नोटहरू युज गरे पनि यस्तो मजाले चुज गर्नु भएको छ कि उहाँले यो मेलोडी, यो फ्लोलाई। यो चाहिँ अनि उहाँ अब सिङ्गर प्रवीण बेडवाल त्यत्तिकै अत्यन्त राम्रो सिङ्गर हो, उहाँले पनि एकदमै राम्रो निभाउनु भएको छ, एकदमै मन पर्यो, एकदमै आनन्द लाग्यो दाई।
0: शङ्करजी अब थोरै बताइदिनुहोस् तपाईँले यो गीतको बारेमा चाहिँ अब बाँकी।
2: यो गीत अहिले पछिल्लो समयमा मसँग एकजना स्रष्टा हुनुहुन्छ विवेक खनाल सर, जो चाहिँ आई थिङ्क अस्ट्रेलिया हो कि युएस, मैले त्यति धेरै बोलेको छैन। उहाँले चाहिँ सरसँग गीत गर्नु पऱ्यो भनेर गीतहरू पठाउनु भयो अनि मैले कम्पोज गरेँ। कम्पोज गरेर पठाउनु बित्तिकै ओ सर साह्रै मिठो भयो भन्ने कुराहरू गर्नुभयो। अनि सिङ्गर पनि कहिलेकाहीँ कमै मात्र त्यस्तो अवसर जुट्छ जबकि एउटा राइटरले सङ्गीतकारलाई नै को सिङ्गर चाहिँ गाउन योग्य छ, यो कम्पोजलाई कसले निभाउँछ भनेर त्यो चुज गर्ने राइट्स चाहिँ दिँदाखेरि चाहिँ गीतले पनि न्याय पाउँछ क्या। कहिलेकाहीँ एउटा जुन एउटा कम्पोज बनेको छ त्यो कम्पोजमा कुन सिङ्गरले त्यसलाई निभाउन सक्छ भनेर हामी आफूले चुज गर्न पायौँ भने त्यो गीतले न्याय पाउँछ। कहिलेकाहीँ चाहिँ पपुलारिटीको आधारमा सिङ्गर चुज गर्ने पनि धेरै परिपाटीहरू छ, त्यसरी चाहिँ ऊ पपुलर विभिन्न इस्युजको कारणले भएको हुनसक्छ तर त्यो कम्पोजलाई न्याय पुगिरहेको हुँदैन क्या। अनि यो मेरो आग्रह छ जति पनि स्रष्टाहरूले पनि सुनिराख्नु भएको छ भने पनि यही कार्यक्रम मार्फत म भन्न चाहन्छु कि जहिले पनि निभाउने सिङ्गरहरू चुज गर्यो भने मात्रै गीतले न्याय पाउँछ। पपुलरिटीको आधारमा, चर्चाको आधारमा गयौँ भने चाहिँ कहिलेकाहीँ सधैँभरि एउटै हुँदैन, तर कहिलेकाहीँ चाहिँ धेरै गीतहरू चाहिँ जस्तो हुनुपर्ने, जस्तो बन्नुपर्ने, जस्तो त्यो गीतभित्र आत्मा भर्नुपर्ने त्यो चिजहरू चाहिँ मिसिङ हुन्छ। अनि यो गीतमा चाहिँ हाम्रो विवेक खनाल सरले लेख्नु भएको अनि प्रवीण बेडवाल भाइले यति मिठो, अनि मेरो डमी सुनिसकेपछि मजाको कुरा, ल प्रवीण अब तिमी त राम्रो सिङ्गर हो होइन, अझै मिठो गाउनुपर्छ है भन्दाखेरि, होइन सर यसलाई केही छेडखानी नगरौँ, हजुरको डमी यति शालीन, यति सबै कम्प्लिट छ, हजुरले गएको भए पनि हुन्थ्यो नि सर यो त, किन मलाई दिनुभएको भनेर उहाँले यति इमान्दारीपूर्वक भन्नुभयो। अनि मैले होइन मेरोभन्दा अझै मिठो स्वर तपाईँको छ यसलाई चाहिँ नै, अनि उसले भन्यो सर यसलाई केही हरकत ज्यादा नहालिकनी सफ्टली यो गीतको भावलाई बुझ्ने गरेर गाउँ है भनेर यसरी सल्लाह भयो कि। अनि साह्रो राम्रो बुझाइ भएको सिङ्गर लाग्यो कि मलाई प्रवीण, किनभने उसले कम्पोजरको भावना, शब्दको भावलाई यस्तो मजाले बुझेर त्यो यति इजिली के जोर जबरजस्ती छेडखानी नगरिकन गाउनु भएको छ। सो यो गीत एकदम सुन्दा नि मलाई पनि, म पनि अहिले चाहिँ पछिल्लो टाइममा यो गीत हालसालै रिलिज भएको हो, केही दिन मात्रै भयो, तर प्रत्येक दिनको एउटा मेरो गीत सुन्ने क्रममा आफ्नै गीत सुन्दाखेरि जसरी मैले मेरो खबर सुन्छु त्यसरी नै शब्दलाई पनि मैले चाहिँ प्रत्येक दिन सुन्ने एउटा चाहिँ मन छुने गीत बनेको छ। सो यही कार्यक्रम मार्फत फेरि हाम्रो सबै स्रष्टा सर्जकहरूलाई धन्यवाद भन्न चाहन्छु।
0: अब विमला बहिनी, अब तपाईँ यो क्षेत्रमा लागिसक्नु भएको छ, विशेष गरी यो मोडलिङ क्षेत्रमा, कला क्षेत्रमा, यो प्रेरणा चाहिँ कसरी आयो?
3: खासमा म चाहिँ अब सपना त थियो बच्चामा, अब फिल्महरू हेर्दाखेरि आफ्नो पनि त्यो इच्छा जाग्ने, डान्स त म बच्चैदेखि गर्थेँ, डान्स चाहिँ गर्छु, भविष्यमा डान्सर हुन्छु भनेको थियो, तर यता यो म्युजिक के भन्छ आर्टिस्ट बन्नलाई चाहिँ पछि म काठमाडौँ आएपछि चाहिँ अब एउटा म्युजिक भिडियो मैले गरेको थिएँ, त्यहाँनिर चाहिँ मेरो सुरुको म्युजिक भिडियो चाहिँ राजेश पाल राई सरको छ, अनि उहाँको चाहिँ एउटा हाम्रो कस्तो उहाँको नाम
2: को हुनु
3: शेरबहादुर डिसी शेरबहादुर डिसी सरले चाहिँ मलाई चाहिँ यो फिल्ममा ल्याउनलाई चाहिँ उहाँले पनि निकै योगदान गर्नुभएको भनौँ न. अब सुरुमा चाहिँ मलाई यो फिल्ममा चाहिँ मेरो छ म गर्न सक्छु म काम पाउँछु होला भनेर सोचेकै थिइनँ. तर उहाँले चाहिँ म डान्स गरिरहेको देखेर चाहिँ यो बहिनीले गर्दा हुँदो रहेछ भनेर सोचेर चाहिँ मलाई एउटा काम दिनुभएको थियो.
0: त्यो
3: सुरुकै काम चाहिँ मेरो एकदमै राम्रो भएको थियो. अनि पछि चाहिँ म निकै ग्याप भएँ. उहाँलाई चाहिँ म एकदमै धन्यवाद दिन चाहन्छु. अझै पनि उहाँहरूसँग जोडिन मन छ. अनि पछि चाहिँ म निकै ग्याप भएपछि चाहिँ फेरि हाम्रो शङ्कर सरदादा नै हुनुहुन्थ्यो. त्यतिखेर मलाई सपोर्ट गर्ने त्यो समयमा चाहिँ मेरो केही थिएन नि त. भिडियो एउटा थियो. पछि चाहिँ म ग्याप भएर मैले कामै गरिरहेको थिइनँ. तर उहाँहरूले चाहिँ ममा खै के देख्नुभयो जस काम गर्नलाई चाहिँ उहाँहरूले मलाई बोलाउनु भयो. अनि त्यो काम चाहिँ एकदमै राम्रो भयो भनौँ न. हाम्रो
2: छुट्नु
3: पर्ने सँग भन्ने सङ थियो एकदमै मिठो सङ. अनि त्यो भिडियो गरेपछि चाहिँ मैले निकै कामहरू पाउन थालेँ. त्यसरी नै मेरो सङ्घर्ष चाहिँ के भन्छ यो लाइनमा चाहिँ मेरो अझै राम्रो गर्नुपर्ने रहेछ भनेर चाहिँ सोच्दै गएँ. अनि पछि चाहिँ त्यसरी नै कामहरू पनि पाउन थालेँ. अब यस मेरो के भन्नु अब मलाई चाहिँ यो धेरै बोल्दिनँ कि अनि शब्दमा बयान गर्नै सक्दिनँ कि.
0: हुन्छ. यस बिचमा अब तपाईँको भिडियो करिब करिब रिलिज भइसकेको अवस्थामा हो तपाईँकै युट्युब च्यानलबाट होइन 19 मिनट भएछ. अब गीत सुनौँ कि एक्चुली भिडियो हेरौँ कि यतै आएर सुन्नु होला है अहिलेलाई चाहिँ.
3: Awesome.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिमसँग म फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज रमाइलो पक्ष के भने, श्रोताहरू, मैले गीतकार लीलाराज कामबाङले लेख्नुभएको गीत त रेडियोमा राखिरहेको थिएँ र आज यस गीतका मोडेल विमला खजुम लिम्बू स्टुडियोमै भएको बखत, सङ्गीतकार शङ्कर थापा इस्माइल स्टुडियोमै भएको बखत भिडियो पनि यसको दृश्य हेर्ने मौका मिल्यो। रेडियो सुनाउन त गरिरहेको थियो, सर्व दृश्य नै आज हामीले हेऱ्यो। भिडियो अत्यन्तै राम्रो बनेको रहेछ, अलिकति भनौँ पीडादायक भिडियो, हेर्दा पनि एकदम मनमा एक किसिमको भनौँ पीडा बोध हुने। यो भिडियो राम्रो, भिडियो एकदम राम्रो बनेको रहेछ र विमला बहिनीलाई चाहिँ ल अब बधाई छ, राम्रो भिडियो बनेको रहेछ है। एउटा प्याकेजै रहेछ नि, अब केही फिल्ममा त अभिनय गरिसक्नु भएको छ, अलिक राम्रो डाइरेक्टरको चाहिँ नजर पर्न बाँकी रहेछ, सायद यो भिडियोबाट केही होला जस्तो छ कि कसो शङ्करजी?
0: डेफिनेटली विमला बहिनीको बारेमा धेरै सुरुदेखि म उहाँलाई एकदमै नजिकबाट, हामी चाहिँ एउटा दाजु बहिनी जस्तो भएर धेरै प्रोजेक्टहरूमा सहकार्य पनि गरेका छौँ। अब एउटा कला र रूपले जति सुसज्जित हुनुहुन्छ, मनबाट पनि त्यति नै एकदमै अनेस्ट र इमान्दार अनि शालीन चरित्रको लाग्छ मलाई। त्यही भएर पनि म जे होस् बहिनीप्रति सधैँभरि चाहिँ नै आफूलाई चाहिँ एउटा गर्व लाग्छ, उहाँ यत्तिको इमान्दार भएर यो फिल्डमा यसरी आफ्नो कला पस्किराख्नु भएको छ। आगामी दिनमा पनि यसरी नै अगाडि बढ्नलाई चाहिँ म शुभकामना दिन्छु। साँच्ची नै यो भिडियो आज मैले पनि फर्स्ट टाइम यहाँ हाम्रो यो हेर्न पाएँ। म एउटा सङ्गीतकारको नाताले आफ्नो काम यसरी हेर्दाखेरि अत्यन्तै भावुक बनायो मलाई पनि। बहिनीको कला, बहिनीको अनि यो डिरेक्टरको एउटा कन्सेप्ट, हाम्रो अनिल के मानन्द सरलाई पनि एकदमै धन्यवाद भन्न चाहन्छु र तमाम जति पनि अहिले यो प्रोग्राम हेरिराख्नु भएको छ उहाँहरू सम्पूर्णलाई फेरि पनि यही कार्यक्रम मार्फत म के भन्न चाहन्छु भने, प्लिज यहाँहरूले यसरी कार्यक्रमलाई सुनेर जाने आनन्द लिइरहनु भएको छ, यो एकचोटि हाम्रो यो मेरो खबर विमला खजुम लिम्बू च्यानलमा गएर हेरेर मजाले 5 मिनटको समय निकालेर हेरेर अनि युट्युबमा आफ्नो प्रतिक्रिया दिनुहोला र मन पऱ्यो भने सेयर पनि गरिदिनु होला भन्नलाई चाहिँ एकदमै विनम्र आग्रह गर्दछु। साँच्ची नै आफै एउटा स्रष्टा सर्जक भएर अनि दर्शक भएर फेरि आफ्नै कामलाई हेर्दाखेरि साँच्चीकै एकदमै भावुक बनायो। पक्कै पनि यहाँहरूलाई यो चिज मन पर्नेछ। हाम्रो पीडा व्यथाहरू भोगिरहेका नेपाली चेलीहरूले भोगेको कथा व्यथालाई जसरी शब्द मार्फत सिँगार्नु भयो, जसरी मैले सङ्गीत मार्फत सिँगारेँ, जसरी गायिका शान्तिश्री बहिनीले मिठो आवाज दिएर सिँगार्नु भयो र हाम्रो विषम आचार्य भाइले मिठो अरेन्जमेन्ट गरेर सिँगार्नु भएको छ, त्यसै गरी निर्देशकले र अभिनय गर्ने हाम्रो विमला बहिनी सबैले आफ्नो बेस्ट इमान्दार भएर काम गर्नुभएको रहेछ, यहाँहरूलाई मन पर्नेछ भन्ने आशा लिएको छु। यही आग्रह गरेँ है त। धन्यवाद
2: मनोजी, कस्तो लाग्यो?
3: म एउटै शब्दमा भन्छु, बवाल।
0: थ्याङ्क यू मनोज भाइ।
2: यो मिडल इस्टतिरको होइन, यो कतारतिरको अथवा साउदीतिरको चाहिँ घरहरू पनि देखियो है, यो चाहिँ कहाँबाट उपलब्ध भयो फुटेज विमला बहिनी?
4: मिसन सरलाई सोध्नुपर्छ होला।
0: एकदम टिमले धेरै मेहनत गरेको देखिया छ, हाम्रो भिडियो टिम जसले जिम्मा लिएर यसलाई भिडियो बनाउनु भएको छ, साँच्चीकै उहाँहरूलाई यो एकदमै जे होस् सम्मान गर्न मन लागेर आयो।
3: भावुक भएँ म चाहिँ, भावुक भएँ।
0: धन्यवाद यति मिठो एकदम हामीलाई
3: निर्मला बहिनी दामी छ है ओभरल्याप है तपाईँको बोल्दै ल भनेर मैले भने दामी विमला बहिनी
2: र हाम्रो गीतकार गीतकार घनबहादुर थापा मगरजीवले चाहिँ लिङ्क पाउँ भन्नुभएको रहेछ मैले लिङ्क पनि पठाइसकेको छु अब फटाफट यहाँहरूले चाहिँ विमला लिम्बू मेरो खबर टाइप गर्नुभयो भने भिडियो पनि अत्यन्तै राम्रो बनेको रहेछ
0: गीतको टाइटल नै मेरो खबर छ अनि यहाँहरूले विमला खजुम लिम्बू अफिसियल युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ है प्लिज
2: र एक किसिमले भन्ने भने एउटा सर्ट मुभी जस्तै बनेको छ भिडियो चाहिँ होइन ल अब भने तपाईँहरू इन्टायर टिमलाई सफलताको शुभकामना छ विमला बहिनीलाई
0: धन्यवाद सरलाई
2: मनोजी अब यो भिडियो हेरिँदै गरेपछि होइन अर्को गीत पनि त अब हामीले अडियो त सुनायौँ नि लीलाजीको होइन या त्यो गीत हामी फेरि कार्यक्रमको पुछारमा राखौँला अब त्यो गीतको पनि भिडियो साँच्चै भने त्यो गीतमा त उहाँले एउटा गीती कथै लेख्नु भएको थियो
3: कथा दाइले कथै लेखिसक्नु भयो हजुरले कथा बाचा नै गरिसक्नु भयो अब त्यो अब भिजुअल मात्रै अब
2: भिजुअलाइज
3: आउँछ त्यो 100% आउँछ लीला दाजुले अब यस्तो कुराहरूमा ढिला गर्नुहुन्न जस्तो लाग्छ मलाई सब यता त्यही हो अब दाईको फेरि यस्तो स्टोरी बुनेर गीत मै त्यस्तो खालको हुन्छ कि त्यो बिना म्युजिक भिडियो चाहिँ अलिकति अपुरो जस्तो पनि लाग्छ क्या म्युजिक भिडियो आइसकेपछि टोटल्ली कम्प्लिट त्यो प्याकेज बन्छ क्या उहाँको त्यो एउटा हुन्छ नि त्यो सोच चाहिँ नै त्यो स्टोरी कथाबाटै सुरु भएर गीतमा आएर त्यो बनिरहेको हुन्छ क्या त्यसरी काम भइरहेको हुन्छ
2: हजुर
3: ढिलो चाँडो जहिले हुन्छ तर हुनु चाहिँ हुन्छ
2: बन्नुपर्छ भन्ने मान्यता हाम्रो छ अब यो कुरा त अब भान्जीले भन्नु पर्यो
0: एक्ज्याक्टली
2: भान्जी गीत सुन्यो होइन कस्तो मिठो गीत अघि अब यो भिडियो त कस्तो राम्रो बनाएको रहेछ फेरि लीलाजीले है तेरिका यताको मेरो पाहुन फेरि खर्च गराउने भयो भनेर मन पनि सोध्दै हुनुहुन्छ तर राम्रो चिजलाई जीवन्त ताते दिनुपर्छ त्यसलाई बचाउनु चाहिँ पर्छ है र भिडियो पनि आइसकेको छ अब भिडियो रिलिज भइसकेको छ मेरो खबर शान्ति श्री परियार टाइप गरे पनि आइहाल्ने रहेछ विमला लिम्बू युट्युब च्यानल लाई चाहिँ सबैले सब्सक्राइब पनि गरिदिनु होला कतिको आशावादी हुनुहुन्छ विमला बहिनी अब यो भिडियो आइसकेपछि
4: म त एकदमै आशावादी नै छु किनभने अब गीत अब भिडियो त अब म नबनौँ होला मैले भन्दा त्यति राम्रो हुँदैन होला तर गीत मात्रै सुन्दा पनि हामीले चाहिँ जस त्यो भिडियो नहेरिकन पनि गीत मात्रै सुन्यौँ भने पनि यो गीत भिडियोमा चाहिँ यस्तो भइरहेछ है भनेर बुझिने गरी शब्द कोर्नु भएको छ उहाँले त्यही भएर पनि अब आशावादी नै छु म त एकदमै गीतै राम्रो छ अब भिडियो त कुरै नगरौँ
2: तर भिडियोले खोजेको गीतले खोजेको त्यो भनौँ लोकेसनहरू पनि करिब करिब पाएको छ होइन
0: अब यसलाई अलिकति हाम्रो लीलाराज सरले अलिकति प्रमोसनमा पनि ध्यान दिनुहुन म आग्रह गर्छु किनभने अहिले जति नै राम्रो काम भए पनि थोरै प्रमोसन भएन भने अझै जनमानसमा पुग्नलाई सपोर्ट हुन्छ यही कार्यक्रम मार्फत उहाँलाई एकदम आग्रह गर्छु लीला सर यति मिठो काम भएको रहेछ पक्कै हजुर त रुनुहुन्छ मलाई थाहा छ भावुक हुनुहुन्छ उहाँ हामी पनि भावुक भयौँ तर कार्यक्रममा बोल्नुपर्ने भएर आफूलाई कन्ट्रोल
2: होइन
0: तर पक्कै सर अब सायद यो भिडियो हेरेर उहाँ आँसु त पक्कै चुहाइसक्नु भएको छ भन्ने मैले अनुमान लगाइसकेको छु यो धेरैको माझमा पुर्याउन लाग्नुपर्ने जति पनि च्यानललाई पनि हामीले अलिकति विमला बहिनीको च्यानलबाट आज छ थोरै प्रमोसनमा पनि ध्यान दिनुहुन्न पनि मैले एकदमै आग्रह गर्छु
2: आज हाम्रो साथमा गीतकार लीलाज कामाङजी त हुनुहुन्न तर उहाँका दुईवटा सिर्जना श्रोतामाझ राखिने छौँ याद गीतलाई फेरि पनि एकपटक राख्नेछ श्रोतामाझमा अब यो गीतको पनि सम्भवतः भिडियो अवश्य आउँछ होला सुनिता थेगिमले साथ दिनुभएको छ अन्तमा होइन यो गीतको बारेमा केही बोल्न चाहनुहुन्छ अन्तमा यो गीत सङ्गीत गर्दाको त्यो क्षणको बारेमा
3: यो गीत सङ्गीत गर्दा चाहिँ यो दाइले लिरिक्स हजुरले वाचन गरेको कविता नै पठाउनु भएको थियो सुरुमा निकै लामो थियो त्यसलाई अब छाँटकाट गरेर कम्पोज गर्दै अब हाम्रो टिममा यता म एज अ म्युजिक डिरेक्टर को टिममा चाहिँ छलफल गर्दै यसलाई सर्टकट छोट्याएर हामीले जुन गीतमा ढाल्यौँ अनि दाईलाई मैले चाहिँ सर र एउटा ट्युन फर्स्ट डे म चाहिँ पठाएको थिएँ त्यतिखेर चाहिँ दाईले यस्तो खालको त्यो सँगै सँगै भएको भएदेखि दाईको एक्सप्रेसन मैले त्यो इमेजिन गरेँ क्या वाउ टाइपको हुन्छ नि दाइले त्यो कसरी त्यो लेखेर यहाँ पठाउनु भएको थियो क्या त्यो एक्सप्रेसन क्या उहाँलाई त्यति मन पर्यो भनेर भन्नुभयो
2: त्यो कुरा त मलाई उहाँले भन्नुभएको थियो मेरो करिब करिब आधा दर्जन गीत भयो तिनवटा गीतले चाहिँ मलाई मन छोएको छ है तुलसी सर भन्ने कुन कुन भन्दा शङ्कर थापा इस्माइलसँग गरेको पहिलो गीत छुट्ने बेला त्यसपछि यो भनौँ भर्खरै भिडियो हामीले रिलिज गर्यौँ मेरो खबर होइन अनि हाम्रो मनोज भाइ र सुनिता थेगिम बहिनीले गाएको गीत चाहिँ आउनै बाँकी छ तपाईँले कविता पनि वाचन गर्नुभएको छ कथा पनि पढिदिइसक्नु भएको छ त्यो गीत पनि एउटा चित्त बुझ्ने गीत भन्नुभएको छ होइन गीतकारकै चित्त बुझिसकेपछि त श्रोताहरूको पनि चित्त बुझ्नेछ अब नि कार्यक्रम पुछारमा छौँ र भिडियोको सफलताको शुभकामना दिन चाहन्छु यो गीतको पनि भिडियो चाँडै आओस् भन्न चाहन्छु अब तिनैजना श्रोता तिनैजना आजको अतिथिहरूले श्रोताहरूलाई अन्तमा केही भन्न चाहनुहुन्छ अनि बिदा हुन्छौँ
0: सर्वप्रथम त हामीलाई यसो यत्रो बेरसम्म सुनेर साथ दिने हुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरू जो देशभित्र देश बाहिर हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई एकदमै हृदयबाट धन्यवाद भन्न चाहन्छु नमन भन्न चाहन्छु अनि हाम्रो अब कलाकार हामीले जहिले पनि यहाँहरूको लागि काम गरिरहेछौँ लामो समयदेखि यहाँहरूको यस्तै साथ यस्तै माया पाइरहेछौँ र त हामी सृजनामा तल्लिन हुन सकिरहेछौँ सो यही सिलसिलामा हामीले आज मेरो खबर भन्ने गीत ल्याइसकेका छौँ फेरि पनि त्यही हो हाम्रो आग्रह यसरी नै नेपाली गीत सङ्गीत हाम्रो कामलाई सुनेर हेरेर मूल्याङ्कन गरिदिनु हुन र मन पर्यो भने एकदमै हृदयबाट त्यसलाई चाहिँ धेरै मानिसहरूको माझमा पुर्याउनलाई सेयर पनि गरिदिनु होला हेरिदिनु होला सुनिदिनु होला र यस्तै माया सधैँभरि पाइरहँ यहाँहरूलाई एकदमै धन्यवाद नमन
2: बिमला बहिनी बिमला खजुम बहिनी केही भन्न चाहनुहुन्छ कि
4: मेरो पनि दादाले भने जस्तै नै हो अब जतिजना अब अहिलेसम्म हामीलाई यत्रो कति घन्टा भयो दुई घन्टा समय दिएर हामीलाई सुन्नुहुने जतिजना नि हाम्रो दर्शक हुनुहुन्छ हजुरहरू सबैजनालाई चाहिँ हाम्रो मनदेखि नै धेरै धेरै धन्यवाद अनि अर्को चाहिँ के भने
2: तपाईँको रिलिज भएको 39 मिनट भयो भिडियो है हामीले रेडियोमा त्यो गी भिडियो गर्दै गर्दा दुईजना भ्युज थियो अहिले 23 पुगिसकेको छ अब बढ्ने क्रम सुरु छ है सबलाई धन्यवाद होइन
4: हजुर आज रिलिज भएको हाम्रो कामलाई चाहिँ मेरो खबरलाई चाहिँ एकदमै माया गरिदिनु होला हेरिदिनु होला अझै त्यहाँनिर के गल्ती गलत भइरहेछ भने हामीलाई प्रतिक्रिया गरिदिनु होला अनि हामी त्यसलाई अझै अर्कोपल्ट काम गर्दाखेरि चाहिँ हामी अझै राम्रो तपाईँहरूको मन बुझाउने कोसिस गर्नेछौँ अनि हेरेर सेयर सब्सक्राइब सबै गरिदिनु होला जे गर्नुपर्ने छ सबै
2: मनजी केही भन्न चाहनुहुन्छ
3: हजुर धेरै पछाडि बिएबिएस आउने मौका मिल्यो त्यसको लागि तुलसी दाई अनि हाम्रो लीलाराज काङमाङ दाईलाई धेरै धेरै धन्यवाद हाम्रो कामको कुरा त हामीले धेरै गरिसक्यौँ फेरि पनि अब भेट्ने बाचा गर्दै चाँडै नै फेरि पनि अब जुरोस् यस्तै भलाकुसारी गर्ने यसरी भेटघाट यसरी कुरा गर्ने यसरी श्रोता हाम्रो विदेशमा रहनुहुने श्रोताहरूसँग चाहिँ यसरी बस्ने मौका फेरि मिलोस् भन्दै आजलाई फेरि पनि धन्यवाद दाइलाई भन्दै बिदा मागौँ है त
2: हुन्छ तपाईँहरू तिनैजनालाई धन्यवाद र सुनिदिनु हुने श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु सुनेर जोडिनु हुने सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु र जाँदा जाँदै मनोज थापाकै सङ्गीत लीलाराज काममाङको गीत रचना र मनोज थापा र सुनिता थेगिमले गाउनुभएको यही गीत कार्यक्रमको पुछारमा छाड्दै बिदा हुन चाहन्छु र फेरि पनि मेरो खबर टाइप गरेर युट्युब च्यानलमा गएर चाहिँ यो नयाँ भिडियो हेरिदिनु होला सुनिदिनु होला गीत अनि भिडियो सब्सक्राइब गरिदिनु होला युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्दै भिडियो सेयर गरिदिनु भन्दै बिदा हुन चाहन्छु नमस्ते

0: विपक्षीको नाराबाजीबीच सभामुख डोलप्रसाद अर्यालले संसदको कार्यवाही अगाडि बढ़ाउनु भएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा विपक्षी वेल घेराउमा पुगेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने सीटबाट उभिएर विरोध गरिरहेको छ। विपक्षीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम माग गरिरहेका छन्। बाँदर आतंक नियन्त्रणका लागि प्रतिनिधि सभामा सरकारलाई चेतावनीदेखि सांसदहरू बीच नै सवाल जवाफ चलेको छ। आजको संसद बैठकमा धनकुटाका एमाले सांसद राजेन्द्र राईले गाउँबाट पाएको खबर सहित बाँदर नियन्त्रणको विषय उठाउनु भएको छ। बाँदर नियन्त्रणका लागि सांसद राईले सरकारलाई एक हप्ताको अल्टिमेटम नै दिनु भएको छ।
1: धनकुटा नगरपालिका वार्ड नम्बर 9 को सुनिता राईले फोन गर्नुभयो मलाई। आज मेरो बारदनीमा मेरो बच्चाको लुगाहरू सुकाएको थिए, बच्चाको लुगाहरू सब हरायो भन्दाखेरि उहाँले भन्नुभयो बाँदरले भात खान पनि दिएन, मेरो बच्चाको लुगाहरू पनि लगिदियो, के गरौं भनेर मलाई प्रश्न गर्नुभयो। मैले यसको जवाफ कसरी दिने सभामुख महोदय? पहिलादेखि सबै मान्यज्यूहरूले दमदार साथ कुरा उठाइराख्नु भएको छ, यो सरकार किन सिरियस हुँदैन सभामुख महोदय? यदि कोही मानिसले चाहिँ बदमासी गर्यो भने उसलाई पुलिसले हातले बाँधेर लान्छ, उसलाई लगेर जेल थुन्छ। आज बाँदरले सयौं मानिसहरूलाई बसाई उठाइसक्यो, सयौं मान्छेहरूको दाल भात तरकारी खान पाएन, यस बालीमा सरकार किन सिरियस हुँदैन? अब 7 दिन भित्रमा बाँदरको समस्या समाधान भएन भने चाहिए कानून होस्, चाहे कुन माध्यमद्वारा सरकारले नियन्त्रण गरेन भने अब 7 दिन पछाडि सदन चल्न गाह्रो हुन्छ।
0: तर स्वतन्त्र सांसद महावीर पुनले भने अरू सांसदले भने जस्तो बाँदर नियन्त्रण हुन नसक्ने दावी गर्नुभएको छ। बाँदर नियन्त्रणकै लागि भनेर आफूले निकै अनुसन्धान गर्दा पनि कुनै उपाय नआएको भन्दै सांसद पुनले अनुसन्धानका लागि सरकारसँग बजेट माग्नु भएको छ।
2: यो बाँदर आतंकको कुरा मैले आजभन्दा 7 वर्ष अगाडिदेखि प्रयास गरेको पनि हो। राष्ट्रिय आविष्कार केन्द्रले 50-60 लाख रुपियाँ केही उपायहरू अनुसन्धान गर्नको लागि त्यो प्रयास गरेको पनि हो। अनुसन्धान गर्नै पर्छ, यहाँ संसदमा कराएर केही हुने होला छैन। बरु रकेट बनाउन सजिलो छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। 2-4 करोड 5-7 करोड कति हुन्छ अनुसन्धान गर्नको लागि खर्च छुट्याउनु पर्छ। बाँदर चाहिँ एकदमै बुद्धिमानी जनावर हो, यो आतंक हटाउने अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले एउटा उपाय निकाल्न सकेको छैन, एउटा उपायले हुन पनि हुँदैन।
0: बाँदर आतंक नियन्त्रणका लागि सांसदहरूले दिनहुँ जसो सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। बाजुरा र हुम्लाको सीमा विवादलाई लिएर कोटपीटमा उत्रनेमाथि कार्यवाही गर्न माग भएको छ। हुम्लाको खारपुनाथ 2 थाली र बाजुराको हिमाली 3 लामपाटाका बासिन्दा बीचको विवादमा नजानेरै धनगढ़ी उपमहानगर प्रमुख गोपी हमाल सहितको टोली परेपछि सांसदहरू बोलेका हुन्। संसदमा समय लिएर बोल्दै सांसद जयपति रोकायाले विवाद चर्कन नदिन केन्द्र सरकार गम्भीर हुनुपर्ने बताउनु भयो।
3: बाजुरा हुम्ला बाजुरा सिमाना सम्बन्धी विषयले संवेदनशील ऐतिहासिक तथ्य अध्ययनका अध्ययनसँग सम्बन्धित विषय भएकोले यसको समाधान संवाद आपसी सद्भाव सहमति तथ्य प्रमाण राज्यका वैधानिक तथा संवैधानिक संयन्त्र मार्फत खोजिनु पर्दछ। भावनात्मक उत्तेजना अवरोध असहज परिस्थितिबाट समाधान होइन, सहज जटिलता उत्पन्न हुन खतरा रहन सक्छ। तसर्थ म नेपाल सरकार गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायलाई तत्काल आवश्यक समन्वय र पहल गरी कर्णाली राजमार्गको निर्बाध सञ्चालन सुनिश्चित गर्न, नागरिक सुरक्षाको प्रत्याभूति गर्न, दुवै जिल्ला बीचको सौहार्द सामाजिक एकता शान्ति गराउन म सरकार समक्ष माग गर्दछु।
0: अर्का सांसद केपी खनालले पर्यटन प्रवर्धनमा रहेका जनप्रतिनिधिको टोलीमाथि भएको आक्रमण अस्वीकार्य भएको बताउनुभयो।
4: यसरी जनताबाट निर्वाचित जनप्रतिनिधिहरूलाई नै स्थानीय तहको प्रबन्धन र पर्यटकीय प्रबन्धन काममा लाग्दा भोग्नु परेका यस्ता विषयले निर्वाचित जनप्रतिनिधिहरूलाई चिन्तित बनाएको छ। रानीसैन क्षेत्रको तत्काल सीमा विवाद समस्या समाधान गर्न गृह मन्त्रालय, भूमि सुधार मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।
0: हिमाली गाउँपालिकाका वडा सदस्य र प्रमुख अधिकृतलाई घाइते बनाएर उपचार समेत गर्न नदिइएको अवस्था रहेको सांसदहरूको भनाइ छ। नेकपा एमालेमा चुनावी हारको प्रतिवेदन तयार पार्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादललाई दिने प्रस्ताव गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार केन्द्रीय सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्तावमा निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन गर्ने जनाइएको छ। कार्यदलको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा बादलको नाम प्रस्ताव गरिएको छ। यस्तै सदस्यहरूमा पृथ्वी सुब्बा गुरूङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप गिवाली र सबै प्रदेशका इन्चार्जलाई सदस्य प्रस्ताव गरिएको छ। एमाले धन्यवाद सहित व्यवसायी मीन बहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर बडो मिठो गीत एउटा गजल तिम्रो लागि उदय सोताङ र मनिला सोताङले गाउनु भएको यो सुन्दर साङ्गीतिक प्रस्तुतिको साथमा कार्यक्रम दिवा कोसेली आजको सुरु भइसक्यो। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो अभिवादन टक्राउन चाहन्छु। आदरणीय श्रोता पनि तपाईँकै रेडियो मित्र म सुनिल सनवार आज पनि कार्यक्रम सहित तपाईँको सेवामा हाजिर भइसकेकी छु। समय दिउँसोको अहिले 1:12 गएको छ र कार्यक्रममा यहाँहरू सबैलाई अब भने यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा विविध सर सामग्री सहित मनोरञ्जन दिलाउने मेरो कोसिस रहनेछ। ठिक 4 बजेसम्म आज पनि कार्यक्रममा तपाईँको सेवामा म रहनेछु। साथ दिनुहोला है त भन्न चाहन्छु यतिखेर। त अहिले अब हाम्रो तिथिमितिको कुरा गर्न चाहन्छु। सबैभन्दा पहिला त विक्रम सम्वत 2083 साल अहिले चलिरहेको छ आदरणीय श्रोतावृन्द। र यो चाहिँ आजको दिनको कुरा गर्नुपर्दाखेरि विक्रम सम्वत 2083 साल आज चाहिँ नि पर्न गएको छ जेठ महिनाको 7 गते र अङ्ग्रेजी क्यालेन्डर अनुसार भने आज 21 मे 2026 बिहिबारको दिन हो। आज अधिक ज्येष्ठ शुक्ल पञ्चमी तिथि पनि परेको छ। विश्व संस्कृति दिवस पनि परेको छ। यसको अलावा आज चाहिँ नि विभिन्न अन्य अवेरनेस डेजहरू पनि छन् जस्तै ग्लोबल एक्सेसिबिलिटी अवेरनेस डे पनि छ। अनि साथसाथमा आज नै पर्न गएको छ इन्टरनेसनल टी डे पनि परेको छ आज। र साथसाथमा आज चाहिँ विभिन्न अन्य चाहिँ विशेष दिनहरू पनि छन् जस्तो कि आज वर्ल्ड मेडिटेसन डे पनि रहेछ। प्रिय श्रोता पनि अवेरनेस डेजहरूको कुरा गरिरहनु पर्दाखेरि हुन त अब यो अवेरनेस डेजको कुरा गर्दाखेरि स्पेसली हाम्रो जुन यो मेडिटेसन डेको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि धेरै पटक यो वर्षमा चाहिँ मेडिटेसन डेहरू आउने गर्दछ जुन चाहिँ युएनले वर्ल्ड मेडिटेसन डे भनेर 21 डिसेम्बरमा अडप्ट गरेको छ। अनि यसै गरिकन 21 मेको दिनमा चाहिँ यो वेलनेस अर्गनाइजेसनहरूले चाहिँ नि यो कामनेस र फिटनेस फर्स्ट जस्ता जुन वेलनेस अर्गनाइजेसनहरू छ उनीहरूले चाहिँ नि माइन्डफुलनेसलाई प्रमोट गर्नको लागि यसरी भनौँ यो मे 21मा चाहिँ वर्ल्ड मेडिटेसन डे भनेर मान्ने गर्दछ। त विभिन्न चाहिँ समयमा चाहिँ नि मेडिटेसन डेहरू भइ नै रहन्छ र फेरि यो जुन महिनामा वर्ल्ड योगा डे पनि आउँछ। त्यो पनि अलिकति योगा भन्ने बित्तिकै अलिकति माइन्डफुलनेस त्यसमा जोडिएर आउँछ नि। यसरी चाहिँ विभिन्न दिनहरूमा चाहिँ नि मेडिटेसन डेहरू योगा डेहरू मनाइरहँदाखेरि आज पनि यस्तै खालको एउटा दिन परेको छ र मेडिटेसन डे भन्ने बित्तिकै तपाईँलाई थाहा छँदैछ हामी सबैले चाहिँ एकदमै शान्त भएर एकदमै ध्यानमग्न भएर चाहिँ एकाग्र भएर चाहिँ नि आफ्नो यो मेन्टल हेल्थको राम्रोको लागि चाहिँ नि यो ध्यान साधना गर्नको लागि आजको दिनले विशेष गरिकन हामीलाई उत्साहित गर्ने गर्छ प्रोत्साहित गर्ने गर्छ होइन। र माइन्डफुलनेस र वेलनेसलाई चाहिँ अहिले एकदमै धेरै नै मान्यता दिएको छ होइन। संसारमा फिजिकल हेल्थको लागि त पहिल्यैबाट धेरै नै यो एउटा चाहिँ नि चलिआएको हो। धेरै नै यसको चाहिँ कुराहरू हामीले चाहिँ महत्त्वहरू दिनुपर्छ भनेर चाहिँ नि यो भनिआएको कुरा नै हो होइन। तर यो चाहिँ फिजिकल हेल्थ मात्र होइन यो मेन्टल हेल्थ पनि बडो जरुरी छ भन्ने कुरालाई चाहिँ अहिले आएर हामीले धेरै नै बुझिरहेका छौँ। अब यदि हामीले चाहिँ नि संसारमा हामीले यदि फिजिकल हेल्थलाई मात्र प्रमोट गर्ने हो अनि जुन एक प्रकारको हाम्रो यो भनौँ मेन्टल हेल्थलाई चाहिँ प्रमोट नगर्ने हो भने फेरि फिजिकली मात्र राम्रो रहेर मेन्टली चाहिँ हाम्रो स्वास्थ्य राम्रो रहेन भने ओभरअल हामीले राम्रोसँगले हामी उपलब्धिमूलक कामहरू गर्न सक्दैनौँ प्रोडक्टिभ हुन सक्दैनौँ हाम्रो चाहिँ ब्यालेन्स रहँदैन भनौँ न। एउटा मेन्टल र फिजिकल हेल्थको बिचको जुन एउटा सन्तुलन बनाइराख्नुपर्ने हो त्यो सन्तुलन रहँदैन। त्यो कारणले गर्दाखेरि पनि एकदमै जरुरी छ हामीले चाहिँ नि हाम्रो मेन्टल हेल्थको
ख्याल राख्नको लागि. त्यस कारण गर्दाखेरि यस्तो मेडिटेसन, ध्यान, साधना भन्ने जुन कुराहरू छ नि, बडो महत्त्वपूर्ण कुराहरू हुन्, स्पेसली मेन्टल हेल्थलाई हामीले चाहिँ नि कायम राख्नको लागि. है, विश्व ध्यान दिवस 21 डिसेम्बरमा त मनाइन्छ नै, आज 21 मेको दिनमा पनि हामीले मनाइरहेका छौँ. विशेष गरिकन अब मेन्टल हेल्थ यानि कि मानसिक स्वास्थ्य, त्योसँग जोडिएको कुराहरू चाहिँ मानसिक शान्ति भयो, अनि स्ट्रेस यानि कि तनावबाट मुक्त रहने, अनि हाम्रो आफ्नो आत्ममन्थनको लागि पनि जरुरी छ ध्यान. है, यस अर्थमा आफ्नो जीवनशैलीमा यसलाई चाहिँ हामीले इन्कर्पोरेट गर्नुपर्छ भनेर चाहिँ प्रोत्साहित गर्नको लागि पनि आजको दिन बडो महत्त्वपूर्ण छ. उसो त अहिले हाम्रो संसारमा हाम्रो जुन जीवन छ होइन, एकदमै भागदौडले भरिएको जीवन छ. भागदौडले भरिएको यो जीवनमा स्ट्रेस, तनाव जति नै कम गर्छु भने पनि कम नभइरहेको अवस्था छ. यसर्थमा यसलाई के गर्न सकिन्छ त भन्दाखेरि, मनलाई शान्त गर्नको लागि भागदौडको जीवनमा अलिकति आफूले चाहिँ शान्ति पाउनको लागि ध्यान एकदमै जरुरी छ. मानसिक तनावलाई अनि चिन्ता अवसादहरूलाई कम गर्नको लागि पनि अब यो ध्यानले मद्दत पुर्याउँछ भन्ने कुरालाई मैले तपाईँहरूको लागि भनिरहनु परेन, तपाईँहरूलाई थाहा भएकै कुरा हो. अनि फोकस भनौँ न होइन, जुन एकाग्रता, मन चित्त चाहिँ एउटा कुरामा चाहिँ एकदमै फोकस गराउने, यो एकाग्रतालाई फोकस बढाउनको लागि पनि ध्यान साधना एकदमै जरुरी छ, सहायक सिद्ध हुन्छ होइन. अनि स्वस्थ जीवनको लागि, मानसिक र भावनात्मक सन्तुलन बनाउनको लागि पनि ध्यान साधना गर्नु जरुरी छ. यसर्थमा केही मिनटकै लागि भए पनि दैनिक रूपमा चाहिँ ध्यान गर्नु, मेडिटेसन गर्नु राम्रो हुन्छ. र अहिले त अब सोसियल मिडियाको जमाना छ होइन, सोसियल मिडियाको माध्यमबाट मेडिटेसनको फाइदाहरूको बारेमा मान्छेहरूलाई कुराहरू गर्ने, जानकारी बढाउने अनि जागरुकता फैलाउने कामहरू गरेर चाहिँ आजको दिनमा हामीले केही योगदान पक्कै पनि पुर्याउन सक्छौँ. आदरणीय श्रोतावृन्द, त अगाडिको घन्टाहरूमा समयले साथ दियो भने ध्यान साधनाको चाहिँ अझ हामी कुरा गर्नेछौँ, यसको फाइदाहरूको पनि कुरा गर्नेछौँ. सुन्दै चाहिँ गर्नुहोला भनेर भन्न चाहन्छु यतिखेर म. यसै गरिकन आज चाहिँ यो हाम्रो जुन टी, अब यानि कि चिया भनौँ न होइन, अन्तर्राष्ट्रिय जगतमा नै चियालाई चाहिँ नि आज हामीले चाहिँ भनौँ सेलिब्रेट गरिरहेका छौँ होइन. इन्टरनेसनल टी डे पनि हो आज. र चिया भन्ने बित्तिकै तपाईँ हामी सबैको लागि एकदमै भनौँ मनपर्ने एउटा पेय पदार्थ हो भन्दा फरक नपर्ला. र आज हामी हेल्थ सेगमेन्टमा चियाको फाइदाहरूको बारेमा पनि अलिकति कुराकानी गर्नेछौँ. र साथसाथमा चाहिँ नि समयले साथ दियो भने मेडिटेसन ध्यानको बारेमा पनि हामी अलिकति चर्चा परिचर्चा गर्नेछौँ, किनभने आज वर्ल्ड मेडिटेसन डे पनि हो, इन्टरनेसनल टी डे पनि परेको हुनाले हामी यस विषयवस्तुमा कुराकानी गर्छौँ. साथसाथमा आज ग्लोबल एक्सेसिबिलिटी अवेरनेस डे पनि हो. अगाडिको घन्टामा यस विषयमा हामी कुरा गर्नेछौँ, सुन्दै गर्नुहोला आदरणीय श्रोता पनि. साथै हाम्रो चाहिँ विश्वभरि नै आज चाहिँ नि हामीले विश्व संस्कृति दिवस पनि मनाइरहेका छौँ. समयले साथ दियो भने अगाडिको घन्टामा यस विषयवस्तुमा पनि म केही कुराकानी गर्नेछु. र अनि हाम्रो दोस्रो चरण अन्तर्गत मिठा मिठा गीत सङ्गीत र हाम्रो स्थानीय कलाकारको आवाजमा अथवा उहाँहरूको प्रस्तुतिमा सृजनामा हामी सुन्नेछौँ भने अन्तिम चरणमा 3 बजेको समाचार पश्चात हामी लाग्नेछौँ, जस अन्तर्गत आज हाम्रो बिहेव्य संवाद अन्तर्गतको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ. जस अन्तर्गत आज हाम्रो दाजु योगराज राईको साथमा हुनुहुन्छ कला साधन नरेश राई, र उहाँसँग गरिएको भलाकुसारी तपाईँको लागि म राख्नेछु कार्यक्रमको अन्तिम चरणमा. सुन्दै गर्नुहोला. विशेष गरिकन यो एउटा च्यारिटी डिनर नाइटको बारेमा तयार पारिएको सामग्री रहेको छ, र यसलाई तपाईँको लागि कार्यक्रमको अन्तिम चरणमा म राख्नेछु. यिनै विविध थर सामग्रीसहित ठिक 4 बजीसम्म म तपाईँसँग साथमा हुनेछु, साथ दिनुहोला भन्न चाहन्छु यतिखेर. अब अहिले नैको लागि भने मैले तपाईँको लागि एउटा गीत राख्दैछु, जुन गीतमा आवाज रहेको छ कालीप्रसाद बास्कोटा र सदीक्षा अधिकारीको. सुनेर इन्जोय गरौँ. सदीक्षा अधिकारी भन्दाखेरि पनि सदीक्षा कटेल हुनुहुँदो रहेछ गायिका. मिठो गीत छ, इन्जोय गर्नुहोस् है त.

वृद्धि भएको सिनेमा अब स्वास्थ्य चर्चाको पालो परेको छ. स्वास्थ्यसँग सम्बन्धित विभिन्न कुराहरूमा हामी ध्यान दिने गर्दछौँ र आज पनि यही सिलसिलालाई अगाडि बढाउने मेरो तयारी रहेको छ. प्रिय श्रोतावृन्द र तपाईँहरू सबैले कार्यक्रममा मलाई साथ दिइरहनु भएको छ भन्ने आशा पनि गर्दछु यो बेलामा. अब नैको लागि भने अगाडि बढ्नु पर्दाखेरि तपाईँको लागि मैले दुईवटा विषयवस्तु राख्छु आज भनेको छु. विशेष गरिकन आज चाहिँ वर्ल्ड मेडिटेसन डे र इन्टरनेसनल टी डे पनि परेको हुनाले हामी यिनै दुई विषयवस्तुमा आज केन्द्रित रहनेछौँ. वर्ल्ड मेडिटेसन डे भएको कारणले गर्दाखेरि ध्यान साधनाले तपाईँ हाम्रो जीवनमा कस्तो असर पुर्याउँछ, सकारात्मक असरको कुरा गर्दैछु. स्पेसली यो चाहिँ व्यावहारिक लाभहरूको कुरा हामी आज गर्छौँ र साथसाथमा अगाडि हामी हाम्रो चियाको जुन बानी छ त्यसले हामीलाई चाहिँ कस्तो खालको फाइदा पुर्याउँछ त भन्ने विषयवस्तुमा पनि अलिकति कुरा गर्छौँ है. त ध्यान साधनाको कुरा गर्नुपर्दाखेरि तपाईँ हामी सबैले पहिल्यैदेखि सुने आएको कुरा नै हो स्वास्थ्यको लागि कति राम्रो छ ध्यान साधना भन्ने कुरा होइन. स्पेसली ध्यानले हाम्रो जीवनमा हाम्रो स्वास्थ्यमा कस्तो असर पुर्याउँछ भन्ने विषयवस्तुमा आज चाहिँ यो वर्ल्ड मेडिटेसन डे भएको कारण गर्दाखेरि छोटो जानकारी सबैभन्दा पहिला म सेयर गर्न चाहन्छु. प्रिय श्रोताहरू, ध्यानले चाहिँ मनको अराजक स्थितिबाट आनन्दको स्थितिमा जुन एउटा ट्रान्सफर्मेसन हुनुपर्ने हो त्यसमा मद्दत पुर्याउँछ. हामी एकदमै बेचैन रहेका छौँ भने, चिडचिडा रहेका छौँ भने यसबाट गहन शान्तिसम्म पुर्याउने एकमात्र बाटो हो ध्यान. दिन प्रतिदिनको गतिविधिहरूबाट मनमा धेरै प्रकारको प्रभाव पर्छ, चिन्ताहरू तनावहरू जम्मा हुन्छ होइन. यसले हामीलाई खुसी रहन दिँदैन, यसले हाम्रो अन्तर्मनलाई अवरुद्ध गर्छ र हाम्रो खुसीलाई रोक्ने काम गर्छ. यसले यो प्रभावले मनमा एक प्रकारको दाग छोडेर जान्छ जसले मानसिक र शारीरिक समस्याहरू पैदा गर्छ. अत ध्यान एउटा यस्तो स्किल हो जसले मनको जुन स्थिति छ यसलाई शान्त बनाउनमा मद्दत पुर्याउँछ. 15-20 मिनट प्रतिदिन तपाईँले ध्यान गर्नुहुन्छ भने गहन विश्रामको अनुभव तपाईँलाई हुन्छ जसबाट चाहिँ नि हाम्रो स्वास्थ्यको स्थितिमा यसले सकारात्मक प्रभाव पुर्याउँछ, शान्ति दिन्छ, हामीलाई भन्दा फरक नपर्ला. मानसिक स्पष्टता सबैभन्दा अगाडि हामी यसै विषयवस्तुमा कुरा गरौँ. ध्यानले मनलाई शान्त बनाउने काम गर्छ जसले गर्दाखेरिमा चाहिँ नि हाम्रो मानसिक रूपमा जुन एउटा उथलपुथल भइरहेको हुन्छ यसलाई चाहिँ विश्राम दिलाउँछ र मन शान्त हुन्छ अनि हामीभित्र एक प्रकारको सामञ्जस्यता र एक प्रकारको स्पष्टताको हामीले महसुस गर्न सक्छौँ. ध्यानले हामीलाई एकदमै अन्तर्ज्ञानी बनाउँछ, हामीलाई एकदमै खुसी दिन्छ, सुखको अनुभव गराउँछ हामीलाई अनि हामीले चाहिँ सही ठाउँमा सही विचार गर्न सक्छौँ, सही निर्णय गर्न पनि हामी सक्छौँ. जब मन वासना लोभ स्वामित्व र अहङ्कारबाट मुक्त हुन्छ तब त्यो मन चाहिँ शुद्ध हुन्छ जसबाट चाहिँ हामीलाई मानसिक स्पष्टता मिल्छ र हामीले जीवनलाई राम्रो ढङ्गबाट असल दिशातर्फ उन्मुख गराउन सक्छौँ. मानसिक स्पष्टता हामीलाई मिल्छ ध्यानबाट. अनि राम्रो स्वास्थ्यको पनि कुरा गरौँ है त. जब कोही व्यक्ति चाहिँ शारीरिक रूपबाट मजबुत हुन्छ, मानसिक रूपबाट शान्त स्थिर र भित्री रूपबाट भावनात्मक रूपबाट कोमल हुन्छ भने ऊ स्वास्थ्य हुन्छ. यदि मन कठोर छ, मन आलोचनात्मक छ भने मानसिक स्वास्थ्य राम्रो छैन भन्ने कुरा बुझे हुन्छ है. स्वास्थ्य हुनु आन्तरिकदेखि बाहिरी र बाहिरीदेखि आन्तरिक को जुन एउटा यात्रा छ त्यो चाहिँ सहज बनाउनु पनि हो है. यस कारण गर्दाखेरि त्यही स्वास्थ्य स्वास्थ्य हो जो चाहिँ मानसिक रूपमा, भावनात्मक रूपमा, शारीरिक रूपमा तिनैवटा रूपमा चाहिँ स्वास्थ्य रहन्छ जुन चाहिँ हामीलाई ध्यानले हामीलाई त्यो मद्दत गर्छ त्यो प्राप्त गर्नको लागि. यसै गरिकन प्रसन्नता. प्रसन्नता भनेको के हो त भन्दा त्यो अहिलेको प्रेजेन्ट मोमेन्ट नै हो. प्रसन्न हामी अहिले नै हुनपर्छ, अहिले नै हुन सक्छौँ, यो अहिले र यही हुन्छ है. र यसलाई पाउने सबैभन्दा राम्रो तरिका भनेको ध्यान नै हो. यसबाट हाम्रो मन र स्वास्थ्य राम्रो हुन्छ र अधिक खुसी मिल्दछ र यस कारण गर्दाखेरि हामीले ध्यान गरेर प्रसन्न रहने जुन एउटा कोसिस छ त्यसलाई प्र्याक्टिस गर्न सक्छौँ, अभ्यास गर्न सक्छौँ. र तीक्ष्ण फोकसको पनि कुरा गरौँ. मुस्कान, हाँसो र ध्यान मानव जीवनको विशेष अधिकार पनि हो. ध्यान एकाग्रताको माध्यमबाट मनलाई तेज गर्छ यसले र विश्रामको माध्यमबाट मनलाई यसले विस्तार गर्छ र जो जसको मन शान्त छ, जसको मनमा प्रसन्नता छ, जसको मनमा एकाग्रता र विश्राम छ, उसको जुन फोकस छ, जुन एउटा एकाग्रता छ त्यो आफै नै बढेर जान्छ. जब एकाग्रता हुन्छ जीवनमा हामी हरेक तौरबाट चाहिँ उन्नतितर्फ अगाडि बढ्छौँ भन्दा फरक नपर्ला.
यसै गरिकन ऊर्जा पनि यसले चाहिँ बढाउँछ। गहन विश्राम र गतिशील क्रियाकलाप एक अर्काको परिपूरक हुन् है। यदि हाम्रो मन र शरीर गहन विश्रामयुक्त स्थितिमा जान सक्छ भने त्यसबाट नै हामीलाई भित्रबाट जुन चाहिने ऊर्जा छ त्यो हामीलाई महसुस हुन्छ र जब हामी ऊर्जावान हुन्छौँ हरेक प्रकारको कामहरू हामीले चाहिँ सहज तरिकाबाट गर्न सक्छौँ। अनि ध्यानले हामीलाई तनावमुक्त पनि बनाउँछ। जब तनावमुक्त हुन्छौँ स्वतः त्यसबाट धेरै नै शारीरिक र मानसिक रूपमा हामीलाई चाहिँ नि त्यसको फाइदा मिल्छ भन्दा फरक पक्कै पनि नपर्ला होइन। अनि साथसाथमा हामी जब ध्यान गर्छौँ त्यसबाट हामीलाई चाहिँ अहिलेको वर्तमान समयको जुन हाम्रो स्थिति हुन्छ त्यसलाई चाहिँ महसुस गर्न सक्ने एउटा चाहिँ भनौँ एउटा स्किल भनौँ न होइन त्यो मिल्छ। र जब हामी प्रेजेन्ट टाइममा हुन्छौँ जब हामी वर्तमान समयमा हुन्छौँ त्यति बेला हामी अत्यन्तै प्रसन्न हुन्छौँ खुसी हुन्छौँ अनि मानसिक रूपमा हामी शान्त पनि हुन्छौँ। हामीलाई मानसिक रूपमा पीडा दिने नै विगत र भविष्यको कल्पना र चाहिँ चिन्ताले हो। जब त्यो हुँदैन हामीमा जब हामी वर्तमान समयमा बाँच्न सक्छौँ जब हामी वर्तमान समयमा चाहिँ आफ्नो चाहिँ कन्सियसनेसलाई चाहिँ महसुस गर्न सक्छौँ अवेर हुन सक्छौँ त्यति बेला हरेक प्रकारले हामी चाहिँ शान्त रहन्छौँ हरेक प्रकारले हामी सन्तुष्ट रहन्छौँ। जब सन्तुष्ट रहन्छौँ हामी मानसिक शारीरिक दुवै रूपमा चाहिँ एकदमै हामी चाहिँ राम्रो रहन्छौँ। यसर्थमा ध्यान साधनालाई चाहिँ हाम्रो आफ्नो जीवनको अङ्ग बनाएर जीवनको हिस्सा बनाएर अगाडि बढ्नको लागि आजको दिनले हामीलाई विशेष गरिकन प्रोत्साहित गरेको छ। आज हामी संसारभरि विश्वभरि नै यो विश्व ध्यान दिवस मनाइरहेका छौँ। यति नै गर्छु अहिलेको लागि यो चाहिँ ध्यानको बारेमा जानकारी। अब अगाडि हामी एउटा छोटो विश्राम लिन्छौँ त्यस पश्चात आज चाहिँ इन्टरनेसनल टी डे भएको हुनाले चियाको फाइदाहरूको बारेमा कुरा गर्नेछौँ।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाही बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk यो PFD

हजुर आदरणीय श्रोता भन्नु सुशान्त केसीको आवाजमा यो गीत सुनाउँदै अगाडि बढिसकेको छु। कार्यक्रममा आज हामी हेल्थ सेगमेन्ट अन्तर्गत अहिले रहेका छौँ। ध्यान साधनाको बारेमा मैले कुरा गरेँ। वर्ल्ड मेडिटेसन डेको अवसरमा अब इन्टरनेसनल टी डेको अवसरमा चियाको पनि अलिकति म कुरा गर्न चाहन्छु। चियाले चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पुर्याउँछ, कस्तो खालको फाइदा भनौँ न इनफ्याक्ट पुर्याउँछ भन्ने विषयवस्तुमा अलिकति कुरा गरौँ है त। चिया भन्ने बित्तिकै सबैलाई एकदमै मनपर्ने एउटा पेय पदार्थ हो भन्दा फरक पक्कै पनि नपर्ला। र एभ्री इयर मे महिनाको 21 तारिकको दिनमा चाहिँ चिया दिवस हामी मनाउने गर्दछौँ अन्तर्राष्ट्रिय रूपमा नै। र यो दिनको यो दिन मनाउनुको पछाडि उद्देश्य चाहिँ दुनियाँभरिमा नै फैलिएको गरिबी र कुपोषणमा चाहिँ चाय यो चियाको अमूल्य योगदान कस्तो रहेको छ भन्ने यो कुराप्रति सबैको ध्यान आकर्षण गराउनु पनि हो। र यसै कारण गर्दाखेरि चिया अब तपाईँ हामी सबैको एकदमै मनपर्ने पेय पदार्थ पनि हो र आज चियाको उत्सव पनि हो, चियाको चाहिँ आज विशेष दिन पनि हो होइन। यस कारण गर्दाखेरि चिया चाहिँ हाम्रो लागि हाम्रो स्वास्थ्यको लागि कतिको फाइदाजनक छ भन्ने कुरा चाहिँ आजको यस सेगमेन्ट अन्तर्गत म अलिकति तपाईँसँग सेयर गर्न चाहन्छु यो जानकारी है। र चिया पिउनाले हुने फाइदाहरूमा चाहिँ स्पेसली ब्ल्याक टी को फाइदाको कुरा गर्छु म सबैभन्दा पहिला। यो टाउको दुखाइमा चियाको एकदमै धेरै फाइदा हुँदो रहेछ। अक्सर तनावलाई कम गर्नको लागि पनि चियाको प्रयोग हामीले गर्न सक्छौँ र टाउको दुख्दाखेरि चिया एकदमै फाइदाजनक पनि रहेको छ। र कालो चिया विशेष गरिकन पिउनाले टाउको दुखाइको समयमा चाहिँ केही राहत पाउन सकिँदो रहेछ। अनि यसै गरिकन आँखामा जब पीडा हुन्छ त्यति बेला पनि चियाको फाइदा मिल्दो रहेछ हामीलाई है। चिसो मौसममा र गर्मी मौसममा जुन बिचको फरक हुन्छ नि होइन, यो चिसो मौसम जाँदै गर्दा गर्मी मौसम आउँदै गर्दाखेरि आँखामा धेरै प्रकारको समस्या आउन सक्छ मान्छेहरूमा। आँखा रातो भएर दुख्न पनि थाल्छ होइन। र आँखामा चाहिँ यस्तो प्रकारको समस्या आउँदाखेरि चाहिँ यो चियाको जुन काढा बनाएर कालो चियाको काढा बनाएर एक दुई थोपा आँखामा हाल्नाले पनि त्यसबाट आँखाको पीडामा धेरै राहत मिल्दो रहेछ है। अनि यसै गरिकन थ्रोट इन्फेक्सन हुँदाखेरि पनि यो चियाको हामीले सेवन गर्न सक्छौँ, जस कारण गर्दाखेरिमा चाहिँ नि यो थ्रोट इन्फेक्सनमा केही हदसम्म हामीलाई चाहिँ राहत मिल्छ। कालो चियाको काढा बनाएर दुई तिन पटक हामीले चाहिँ गार्गल गर्नाले पनि घाँटीमा रहेको जुन इन्फ्लामेसन छ त्यो पनि र त्यो कम हुन्छ र त्यहाँ भए घाउ भएको छ भने त्यसमा पनि केही हामीलाई चाहिँ राहत मिल्ने रहेछ। र यसै गरिकन हामीलाई अलिकति सर्दी लागेको छ, मर्की भएको छ, चिसो लागेको छ भने पनि स्पेसली यो मौसम परिवर्तन हुँदा भएको यस प्रकारको समस्यामा पनि चियाको सेवनले चाहिँ हामीलाई धेरै हदसम्म राहत दिलाउँदो रहेछ प्रिय श्रोताबृन्द है। र यसै गरिकन पेट दुखेको छ भने पनि तपाईँले चियामा अलिकति पुदिना मिलाएर अथवा बाबरी भनेर भनौँ न होइन, मेन्ट हो यो मिलाएर तपाईँले चाहिँ उमाल्न सक्नुहुन्छ। त्यस पश्चात त्यसलाई चाहिँ तपाईँले बिस्तारै बिस्तारै पिउन सक्नुहुन्छ। यसबाट पेटमा भएको ग्यास जो छ यसको पीडाबाट छुटकारा पाइँदो रहेछ। अनि यसै गरिकन मूत्र सम्बन्धी बिमारीहरूमा जस्तो कि यदि पिसाबमा पीडा हुन्छ, पिसाब पोल्छ भने रोकी रोकी पिसाब आउँछ भने पनि तपाईँले चियाको जुन पातहरू छ कालो चियाको पात यसलाई काढा बनाएर तपाईँले पिउनुहुन्छ भने यसबाट मूत्र सम्बन्धी रोगहरूमा पनि केही लाभ मिल्दो रहेछ। र कपाल मजबुत बनाउनको लागि कपाल तपाईँको एकदमै प्राणहीन भएको छ भने त्यसको उपचारको लागि पनि तपाईँले चियाको प्रयोग गर्न सक्नुहुन्छ। कपाललाई चमकदार बनाउनको लागि र यसको मजबुती कायम राख्नको लागि तपाईँले चियाको जुन पातहरू छ यसलाई चाहिँ नि हेयर टनिकको रूपमा त्यसलाई चाहिँ युज गर्न सक्नुहुन्छ। अनि यसै गरिकन सनबर्न भएको छ भने पनि तपाईँले चियाको जुन एउटा लेप छ यसलाई सनबर्नमा लगाउन सक्नुहुँदो रहेछ। यसबाट पनि केही हदसम्म तपाईँलाई फाइदा मिल्ने रहेछ। अनि यदि तपाईँलाई एक्नेहरू छ अनि पिम्पल्सहरू आएको छ भने पनि यो चियाको प्रयोग तपाईँले गर्न सक्नुहुन्छ। र
यो चाहिँ तपाईँले यो चियाको जुन लेपलाई चाहिँ तपाईँले आफ्नो एक्निजहरूमा पिम्पल्सहरूमा लगाउँदाखेरि केही हदसम्म स्व यसमा चाहिँ मद्दत मिल्ने कुराहरू चाहिँ नि विभिन्न चाहिँ स्रोतहरूबाट हामीलाई थाहा भएको छ है। अनि दिमागलाई स्वस्थ राख्नको लागि पनि तपाईँले चिया पिउन सक्नुहुन्छ र यसमा रहेको एन्टिअक्सिडेन्टको जुन गुण छ यसले गर्दाखेरि दिमागलाई फाइदा दिलाउँदो रहेछ अनि पाचन शक्तिलाई पनि राम्रो बनाउनको लागि चियाको हामीले प्रयोग गर्न सक्छौँ। त चिया चाहिँ तपाईँ हाम्रो लागि एउटा पेय पदार्थ त हो जुन चाहिँ हामीलाई एकदमै भनौँ मनपर्ने एउटा पेय पदार्थको रूपमा पनि हामी लिन्छौँ तर त्यसबाट हुने जुन फाइदा छ शारीरिक रूपमा स्वास्थ्यको लागि जुन फाइदा छ यसको बारेमा थाहा पाएपछि त झनै बढी यसबाट चाहिँ हामीलाई भनौँ न फाइदा हुने थाहा पाएपछि त झनै बढी यसको प्रयोग गर्न हामीलाई पक्कै पनि मन पर्छ नै पर्छ होइन। यस कारण गर्दाखेरि हामीले चाहिँ यो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ। पाचनको लागि एकदमै राम्रो हुँदो रहेछ। सर्दी भएको छ तपाईँलाई रुगा मर्की लागेको छ भने पनि यो राम्रो हुन्छ। घाँटी खस्खसाएको छ भने पनि इम्युनिटीलाई मजबुत बनाउनको लागि पनि तपाईँले चियाहरूको प्रयोग गर्न सक्नुहुन्छ। चिया भन्ने बित्तिकै विभिन्न प्रकारको चियाहरू हामीले पाउँछौँ होइन। यस कारण गर्दाखेरि स्पेसली हर्बल टीहरूको प्रयोग चाहिँ इम्युनिटीको लागि एकदमै राम्रो मानिन्छ। तनाव कम गर्नको लागि पनि हामीले टीको प्रयोग गर्न सक्छौँ। अब अहिले त धेरै प्रकारको टीहरू पाउँछ जस्तो कि तपाईँले चिया पिउनुहुन्छ भने तपाईँले अदुवाको चिया एकदमै राम्रो हो अनि त्यसै गरिकन तपाईँले यो जुन ग्रिन कार्डमम भनेर भनिन्छ नि होइन सानो सुकमेल सुकमेलको चिया पनि राम्रो किनभने सुकमेलमा चाहिँ पोटासियम म्याग्नेसियम भिटामिन B1 भिटामिन B6 भिटामिन फाइबर र क्याल्सियमको गुण पाइन्छ। अनि ग्रिन टी एकदमै राम्रो हर्बल टी हो तपाईँको लागि यसको हाम्रो शरीरलाई एकदमै धेरै फाइदा छ। अनि तपाईँले चाहिँ नि लेमन टी पनि पिउन सक्नुहुन्छ। लेमन टीले चाहिँ मुखको जुन गन्दगी छ यदि मुख गनाउने समस्या छ भने त्यसलाई पनि हटाउनमा मद्दत पुर्याउँदो रहेछ। अनि रोज टी पनि राम्रो हो। रोज टी चाहिँ रोजको यानि कि गुलाबको फुलको जुन पातहरूबाट बनाइएको हुन्छ यसमा चाहिँ भिटामिन ए भिटामिन B3 भिटामिन सी भिटामिन डी भिटामिन ई को कैयौँ गुणहरू पाइन्छ जसले चाहिँ हाम्रो स्वास्थ्यको लागि अत्यन्तै राम्रो चाहिँ मद्दत पुर्याउन सक्छ। आज इन्टरनेसनल टी डेको अवसरमा मैले तपाईँको लागि यो चियाहरूको बारेमा नै केही जानकारी सेयर गरिसकेको छु र अब भने अगाडि बढ्नुपर्छ। अगाडि बढ्नु पर्दाखेरि तपाईँको लागि एउटा मिठो गीत सुनाउँदै 2 बजेको समाचारतर्फ तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ। समाचार पश्चात भने हामी सुन्छौँ हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू कार्यक्रमको दोस्रो चरणमा। साथ रहनुहोला, सुनेर इन्जोय गर्नुहोला भनेर भन्न चाहन्छु है। त यति नै भन्दै अहिलेको लागि भने अब अन्तिम गीत अहिलेको यो चरणको लागि म सुनाउन चाहन्छु, तपाईँहरूको लागि राख्न चाहन्छु र यही गीतको साथसाथमा अब हामी 2 बजेको समाचारतर्फ पनि लागि नै हाल्छौँ। र गीतको कुरा गर्नुपर्दा अहिले यो गीत हेमन्त शर्मा र अस्मिता अधिकारीले गाउनुभएको गीत रहेको छ। निर्जाले गीतको बोल यो रहेको छ। इन्जोय गर्नुहोस् है त यसलाई। अनि म भने 2 बजेको समाचार पश्चात फेरि पनि तपाईँलाई भेट्न आउने नै छु।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: प्रतिपक्षका सांसदहरूको विरोधकै बीच सभामुख डोल प्रसाद अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गराउनु भएको छ। अर्यालले नाराबाजीकै बीच बहुमतले विधेयक पास गराउनु भएको हो।
4: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 जेठ 12 गते मङ्गलबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।
3: यसअघि संशोधनकर्तालाई छलफलमा भाग लिने समय दिँदा रासुवापा सांसद लेमा अधिकारी र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो, तर विपक्षी सांसदले छलफलमा भाग लिएनन्। प्रतिपक्षका सांसदहरूले सदनमा नआएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग सहित नाराबाजी गरेका हुन्। आज विपक्षीहरूको अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउन दुईपल्ट भेट्दा पनि नमानेपछि नाराबाजीका बीच संसद बैठक अघि बढाएको खबर छ। काठमाडौँको ठमेल क्षेत्रबाट 9 विदेशी नागरिक पक्राउ परेका छन्। ठमेलमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरूषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने विदेशी नागरिक पक्राउ परेका हुन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई पक्रेको हो। नेपाल टेलिकमले कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। टेलिकमले केन्द्रीय कार्यालयको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको सहप्रवक्ता प्रच्छेद थापा छेत्रीले जानकारी दिनुभएको छ। हिंसा पीड़ित महिलाका लागि स्याङ्जामा सञ्चालनमा ल्याइएको अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ।
5: जिल्लाभित्र कुनै पनि हिंसामा परेका महिलाका लागि उद्धार, राहत तथा पुनर्स्थापना गर्ने उद्देश्यसहित अल्पकालीन सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो। गण्डकी प्रदेश सरकार अन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतली बजार नगरपालिकाको संयोजकत्व जिल्लाका 11 स्थानीय तहको सहयोग तथा साझेदारीमा केन्द्र सञ्चालनमा ल्याएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो। सेवा केन्द्रमा लैङ्गिक हिंसामा परेका महिला, पारिवारिक झैझमेला, हिंसा तथा बाटोमा व्यवहारसी अवस्थामा भेटिएकालाई परिवार तथा समाजमा पुनः मिलान नगराउँदासम्मको अवधिमा आश्रय दिएर राख्ने गरिएको उहाँले बताउनु भयो। केन्द्रमा हालसम्म 22 सेवा लिइसकेका छन्। पीड़ितलाई निशुल्क खाना, खाजा, हेरचाह, बसोबास, कानूनी सहायता, मनोपरामर्श लगायत सेवा दिने गरिएको छ। उहाँका अनुसार प्रदेश अस्पताल स्याङ्जामा रहेको एकद्वार संकट व्यवस्थापन प्रणालीबाट स्वास्थ्य उपचार सहितका विभिन्न सेवा प्रदान गर्ने गरिँदै आएको छ। अल्पकालीन सेवा केन्द्रले हिंसामा परेका महिलालाई संरक्षण गर्ने र सम्भावित दुर्घटना हुन नदिनका लागि प्रभावकारी भूमिका निर्वाह गरिरहेको पुतली बजार नगरपालिकाका उपप्रमुख एवं अल्पकालीन सेवा केन्द्रकी संयोजक देवी अर्यालले बताउनु भयो। अल्पकालीन सेवा केन्द्रको काम प्रभावकारी भए पनि कतिपयलाई यसका बारेमा जानकारी नहुँदा सेवाको पहुँच पुग्न नसकेको उहाँको भनाइ छ।
3: सरकारले नयाँ संशोधन लागेको मेलमिलाप ऐनमा भिडियो कन्फरेन्सबाट पनि छलफल गराउन सकिने भएको छ। मूल ऐनको दफा 36 थपिएको प्रावधान अनुसार मेलमिलापकर्ताले तोकिएको मापदण्ड अनुसार भिडियो मार्फत छलफल गर्न सक्ने विषय राखिएको छ। 2068 सालमा बनेको ऐनमा विभिन्न मुद्दा संशोधन गरी छलफलका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सार्वजनिक बहसमा ल्याएको छ। जिल्ला स्तरमा मेलमिलाप समन्वय समिति बनाउने, सामुदायिक मेलमिलाप केन्द्र जस्ता संरचना बनाउने विषय पनि संशोधन सूचीमा राखिएका छन्। कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन प्रतिक्रिया पठाउने माध्यम सार्वजनिक गरिएको छ। कानून दिवसको अवसरमा घोषणा भएको प्लेटफर्म मार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै पठाउन सक्नेछन्। कानून मन्त्रालयको आधिकारिक वेबसाइटमा गई सम्बन्धित ट्याबमा क्लिक गरेर नागरिकले कुनै पनि विधेयक वा कानूनको दफामा संशोधन वा सुझाव दिन सक्नेछन्। सुझाव दिनुअघि सम्बन्धित कानून अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने शर्त राखिएको छ। बेनी जोमसोम कोराला सड़क आयोजनाले उत्तर दक्षिण जोड़ने कोरालाको जोमसोम कागबेनी खण्डको स्तरोन्नति शुरू गरेको छ। आयोजनाले 7 करोड़ लागतमा जोमसोम बेनी जोमसोम कागबेनी 9 किलोमिटर सड़क खण्डको स्तरोन्नति शुरू गरेको हो। गएको साउनमा सड़क भाँसिएको कतिपय ठाउँमा सड़क संरक्षणको लागि ड्रेन र सड़क वाल लगायत पूर्वाधार तयार नहुँदा क्षति भएको आयोजना कार्यालयले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, साइको घडी अन्सु लामा र मेमिसा घलेको आवाजमा यो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले। यतिखेर अन्सु लामाको आफ्नै शब्द रचना सङ्गीतमा र यही गीतको साथसाथमा कार्यक्रम दिवाको शैलीको यो दोस्रो चरणको यात्रा सुरु भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम। न्यानो अभिवादन टक्राउँदै म शिर सनवार फेरि पनि तपाईँको सेवामा हाजिर भइसकेकी छु। वेलकम ब्याक भन्न चाहन्छु यहाँहरू सबैलाई। त आज यस्तै मिठा मिठा गीत सङ्गीतहरू हुनेछन् कार्यक्रमको यो दोस्रो चरणमा। हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू यानि कि ब्रिगेड फर्खासँग सम्बन्धित कलाकारहरूका गीत सङ्गीतहरूलाई आज हामी सुन्नेछौँ। यहाँहरू सबैले पक्कै पनि इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु मैले यो बेलामा। त आज चाहिने विभिन्न विशेष विशेष अवसरहरू परेका छन् भनेर मैले तपाईँलाई अघि नै पनि भनिसकेको छु होइन। र मैले दुईवटा विषयवस्तुमा त कुरा गरि नै सकेँ, इन्टरनेसनल टी डे अनि साथसाथमा वर्ल्ड मेडिटेसन डे पनि परेको हुनाले यिन दुई विषयवस्तुमा चाहिँ मैले कार्यक्रमको प्रथम चरणमा कुराकानी गरेँ। अनि यसको फाइदाहरू के छन् त भन्ने विषयवस्तुमा पनि कुरा गरेको छु मैले, चियाको फाइदा र ध्यान गर्नुको फाइदा हेल्थ सेगमेन्टमा है आज।

रिलेटेड यो एउटा चाहिँ नि विषयवस्तु भएको कारणले गर्दाखेरि र विभिन्न अन्य विशेष दिनहरू पनि परेको छ, जस्तो कि अब विश्व संस्कृति दिवस पनि हो आज, र विश्व संस्कृति दिवस भन्ने बित्तिकै विभिन्न प्रकारको संस्कृतिहरूको बारेमा नै यो चाहिँ ध्यान आकर्षण गराउने र जनचेतना अभिवृद्धि गर्नको लागि रहेको यो एउटा चाहिँ दिन हो होइन। विश्व संस्कृति दिवसले विभिन्न देश समुदाय र सभ्यता बिचको सांस्कृतिक विविधताको सम्मान गर्ने सन्देश दिन्छ, अनि संस्कृतिले मानिसलाई आफ्नो इतिहास, आफ्नो पहिचान र मूल्यसँग जोड्ने गर्दछ भन्दा सायद पक्कै पनि गलत त हुँदैन होला होइन। भाषा, कला, सङ्गीत, नृत्य, खानपान, साहित्य र जीवनशैली जस्ता पक्षहरूले कुनै पनि समाजको संस्कृति निर्माण गर्दछ। संस्कृति केवल मनोरञ्जन वा परम्परा मात्र होइन, समाजको आत्मा पनि हो। र आज चाहिँ विश्वव्यापीकरण र आधुनिक प्रविधिको प्रभाव सँगसँगै धेरै स्थानीय संस्कृतिहरू हराउने जोखिममा छन्। त्यसैले आफ्नो मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरण अहिलेको महत्त्वपूर्ण आवश्यकता बनेको हुनाले पनि आजको दिन एकदमै महत्त्वपूर्ण छ तपाईँ हामी सबैको लागि। र तपाईँ हामी सबैले चाहिँ आफ्नो आफ्नो संस्कृति, सभ्यता, भाषा अनि खानपान, नृत्य, कला, सङ्गीत, साहित्य आदि इत्यादि सम्पूर्ण कुराहरूलाई चाहिँ हामीले जसरी वहन गरेका छौँ त्यसरी नै आगामीका पुस्ताहरू पनि वहन गरून् भनेर उनीहरूलाई हस्तान्तरण गर्दै जानु पनि पर्छ। र विश्वभरि विभिन्न ठाउँमा, विभिन्न समुदायमा विभिन्न संस्कृति संस्कारहरूलाई चाहिँ फलो गर्ने गरिन्छ, ती सबैलाई चाहिँ उत्तिकै सम्मान दिनु र उत्तिकै तिनको विषयमा जानकार हुनु पनि आजको दिनले चाहिँ हामी सबैलाई प्रोत्साहित गरिरहेको छ भन्दा सायद पक्कै पनि नपर्ला। त नेपालको कुरा गर्नुपर्दाखेरि नेपाली संस्कृतिको विशेषता भनेको चाहिँ नि यसको सबैभन्दा ठुलो विशेषता मान्नुपर्छ सांस्कृतिक विविधता। एउटै देशभित्र फरक फरक भाषा बोल्ने, फरक फरक चाडपर्व मनाउने र फरक फरक परम्परा अपनाउने समुदायहरू मिलेर बसेका छौँ नेपालमा होइन। नेपालमा हिन्दू, बौद्ध, किराँत, मुस्लिम, इसाई लगायत विभिन्न धार्मिक समुदायहरूको बिचमा सहअस्तित्वले सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेको छ। त्यस्तै नेपाली संस्कृति प्रकृतिसँग पनि गहिरो रूपमा जोडिएको छ। धेरै चाडपर्वहरू चाहिँ कृषि, मौसम परिवर्तन र प्राकृतिक चक्रसँग पनि सम्बन्धित छन् है। र प्रविधि अनि सामाजिक सञ्जालको बढ्दो प्रभाव बीच आजको पुस्ता विश्व संस्कृतिसँग पनि नजिङ्गिँदै गएको छ। यसले नयाँ अवसर सृजना गरे पनि स्थानीय भाषा, परम्परा र संस्कृतिमाथि चाहिँ चुनौती पनि थपेको छ, किनभने बाहिरी प्रभावले गर्दाखेरि बाहिरी अन्य संस्कृतिहरूलाई सम्मान गरेर अन्य संस्कृतिहरूलाई फलो गर्दा गर्दै फेरि आफ्नै स्थानीय संस्कृतिहरूलाई चाहिँ बिर्सने पो हो कि भन्ने चुनौती पनि थपिएको छ भन्दा फरक नपर्ला होइन। यस्तो अवस्थामा चाहिँ हेर्ने हाम्रो आफ्नै मौलिक कला, भाषा, सांस्कृतिक अभ्यास र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउनु अझ चाहिँ जरुरी छ र उति नै यो चुनौतीपूर्ण पनि भइरहेको छ भन्दा फरक नपर्ला। तर हामीले अहिलेको जुन डिजिटल युगमा हामी छौँ, डिजिटल माध्यमहरूलाई चाहिँ राम्रोसँगले हामीले चाहिँ परिचालन गर्ने हो र त्यसलाई सही ढङ्गबाट चाहिँ प्रयोग गर्ने हो भने हाम्रो आफ्नो संस्कृति संरक्षणमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्दा फरक चाहिँ पक्कै पनि नपर्ला। संस्कृति हराउनु भनेको समाजको इतिहास, पहिचान र मूल्य नै हराउनु हो होइन त। संस्कृतिले चाहिँ समुदायलाई जोड्ने काम गर्छ अनि यसै गरिकन हाम्रो सामाजिक सम्बन्धलाई बलियो बनाउँछ र पुस्ताहरू बिचमा चाहिँ जुन अनुभव हस्तान्तरण गर्ने काम छ त्यसलाई पनि सहज बनाउँछ। तर सांस्कृतिक सम्पदाको संरक्षणले पर्यटन, कला र स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउँछ, सहयोग पनि पुर्याउँछ। साथै विविध संस्कृतिको समानता सम्मानले सहिष्णुता र सामाजिक सद्भाव बढाउन मद्दत पुर्याउँछ। विश्वव्यापी रूपमा भाइचारालाई प्रोत्साहन गर्छ र विश्वभरि नै शान्तिको लागि एउटा चाहिँ आधारशिला खडा गर्छ भन्दा फरक पक्कै पनि नपर्ला जस्तो लाग्छ। प्रियश्लामेन, आज विश्व संस्कृति दिवसले हामीलाई चाहिँ यही सिकाएको पनि छ, यही सन्देश पनि प्रवाह गरेको छ, यही सन्देश दिएको पनि छ। यसर्थमा यो चाहिँ आजको दिनको जुन एउटा महत्त्व छ यसबाट पनि दर्शिएको छ भन्दा सायद गलत हुँदैन होला कि जस्तो लाग्छ है मलाई त। त यति नै भन्दै अब अगाडि बढिहालौँ प्रिय श्रोतावृन्द। अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि फेरि पनि एउटा गीत म तपाईँको लागि सुनाउन गइरहेकी छु, राजकुमार बगरको सङ्गीतमा मिलेर राई र साधुराम गुरुङको। यसमा चाहिँ हामीले प्रस्तुति सुन्न सक्छौँ र यसैको साथसाथमा यो छोटो म्युजिकल ब्रेक लिउँ, त्यसपश्चात फेरि कार्यक्रमलाई अगाडि जोड्ने नै छु म।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

अनिला राई को प्रस्तुति सुन्दै हुनुहुन्थ्यो भर्खरै मात्र. यसमा पवन बान्तवाको सङ्गीत र उहाँको आफ्नै शब्द रचना, अनिला राईजीको आफ्नै शब्द रचना सुन्दै हुनुहुन्थ्यो तपाईँले. उहाँको लेटेस्ट गीत हो, नयाँ गीत हो र उहाँले यस गीतलाई चाहिँ भनौँ यहाँ बिएबिएसमा उपलब्ध पनि गराउनु भएको थियो. उहाँलाई धेरै धेरै धन्यवाद. र उहाँले चाहिँ यो गीतलाई बडो मिठो ढङ्गबाट पनि गाउनु भएको छ. धेरै साल भयो उहाँको यो साङ्गीतिक जुन यात्रा छ उहाँले सुरु गर्नुभएको होइन. पहिला पहिलाका थुप्रै रमाइला मिठा गीतहरू पनि छन् र अहिलेको नयाँ लेटेस्ट गीतहरू पनि उहाँले हामीलाई उपलब्ध गराउनु भएको छ. तपाईँहरू पनि यस्तो प्रकारको गीत सङ्गीतहरू तपाईँहरूले पनि सृजना गर्नुभएको छ, सुनाउन चाहनुहुन्छ, यसरी हाम्रो लाइब्रेरीमा राख्न चाहनुहुन्छ भने हामीलाई पक्कै पनि तपाईँहरू सबैजनाले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ बेझिझक. अनि हामी तपाईँको गीत सङ्गीतलाई सुनाउनेछौँ, तपाईँहरूको श्रोताहरूसम्म तपाईँलाई पुर्याउनेछौँ र यो हाम्रो लागि एउटा अवभाग्य पनि हुनेछ, मौका पनि हुनेछ. त ब्रिगेड गोर्खामा आउनुभएको कलाकारहरूको लागि हामीले चाहिँ विशेष प्लेटफर्म राखेका छौँ. सधैँ बिहिबारको दिन कार्यक्रमको यो दोस्रो चरणमा यस्तै हाम्रै स्थानीय कलाकारका गीत सङ्गीतहरू सुन्ने सुनाउने क्रमलाई हामीले चाहिँ नि जारी राख्दै आइरहेका छौँ प्रिय श्रोतावृन्द. त आज चाहिँ ग्लोबल एक्सेसिबिलिटी अवेरनेस डे पनि हो. विशेष गरिकन यो चाहिँ ग्लोबल एक्सेसिबिलिटी अवेरनेस डे भन्ने बित्तिकै 21 मेको दिनमा सधैँ नै मनाइने, 21 मेको दिनमा सधैँ नै मनाइने होइन, यो साल चाहिँ 21 मेको दिनमा परेको छ. हुन चाहिँ यो मे महिनाको तेस्रो बिहिबारको दिनमा मनाइन्छ र अब तेस्रो बिहिबार त कहिले 21 मे पर्छ, कहिले 22 मे पर्ला, कहिले 19 मे पर्ला. जुन दिन चाहिँ जुन तारिखमा चाहिँ तेस्रो बिहिबार पर्छ मे महिनामा, त्यही तारिखमा चाहिँ ग्लोबल एक्सेसिबिलिटी अवेरनेस डे भनेर मनाइन्छ. यसको मुख्य उद्देश्य भनेको चाहिँ डिजिटल एक्सेसिबिलिटी यानि कि यो जुन प्रविधिको पहुँच भनेर भनौँ न होइन, र समावेशीकरणमा चाहिँ ध्यान आकर्षण गर्नु हो, ताकि जति पनि भनौँ दिव्याङ्ग व्यक्तिहरू हुनुहुन्छ उहाँलाई चाहिँ डिजिटल दुनियाँसम्म पुर्याउनको लागि सजिलो होस् अनि सरल होस् भन्नको लागि पनि आजको यो दिनले सबैको ध्यान आकर्षण गर्छ. आजको दिनको यो विशेष उद्देश्य पनि हो र यसपटक चाहिँ 21 मे यानि कि आजको दिनमा ग्लोबल एक्सेसिबिलिटी अवेरनेस डे परेको छ. र यसमा चाहिँ उद्देश्य मैले अघि भनि नै हालेँ, डिजिटल एक्सेसिबिलिटी हो. विशेष गरिकन यो चाहिँ विकलाङ्ग मानिसहरूको लागि चाहिँ यो डिजिटल एक्सेसिबिलिटी सफ्टवेयर वेब र मोबाइल एपहरूसम्मको पहुँचलाई सुलभ बनाउनु हो. र दुनियाँभरिमा 1 बिलियनभन्दा पनि बढी विकलाङ्ग मानिसहरूको लागि डिजिटल समावेशीकरणलाई बढावा दिनको लागि बडो महत्त्वपूर्ण छ आजको दिन. यस दिनमा चाहिँ वेबिनार गरेर, कार्यशालाहरू गरेर, चर्चा परिचर्चाहरू आयोजित गर्ने गरिन्छ, वर्कसप्सहरू गर्ने गरिन्छ, जसमा चाहिँ नि भनौँ न आफ्नो तौरबाट त्यो सम्बन्धित निकायहरूले चाहिँ आफ्नो योगदान पुर्याउने गर्छन् अनि यो कार्यक्रमहरूलाई चाहिँ सम्पन्न गर्ने गर्छन् होइन. यो दिनले हामीलाई के पनि याद दिलाउँछ भने डिजिटल टेक्निक सबैको लागि हो, चाहे शारीरिक रूपबाट अक्षम छ या सक्षम छ होइन, समान रूपबाट सबैलाई उपलब्ध हुनुपर्छ भन्ने सन्देशको साथमा आजको यो दिनलाई अब्जर्भ गरिरहेको छ विश्वले. त ग्लोबल एक्सेसिबिलिटी अवेरनेस डेको मैले कुरा गरेँ आदरणीय श्रोतावृन्द यतिखेर, र अब भने अगाडि बढ्नुपर्छ. समयको कुरा गर्छु, दिउँसोको 2 बजेर अहिले 34 मिनट गएको छ कार्यक्रममा. अब तपाईँको लागि यस्तै मिठा मिठा हाम्रै स्थानीय कलाकारका गीत सङ्गीतहरू सुनाउँदै अगाडि लिएर जाने मेरो तयारी रहेको छ र तपाईँहरू सबैले यसलाई इन्जोय पनि गर्नुभएको छ होला भन्ने आशा पनि गर्दछु यो बेलामा. आउनुहोस् अब भने म अगाडि तपाईँको लागि यो अर्को मिठो गीत सुनाउँछु र यही गीतको साथसाथमा तपाईँलाई अगाडि लिएर पनि जान्छु है. त र गीतको नै कुरा गर्नुपर्दाखेरि यो गीत अहिले सुनिल शीलाको प्रस्तुतिमा सुन्छौँ हामी.

0: मिडिया
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

आदरणीय श्रोता वृन्द, खगेन्द्र याक सुन सुनिता लिम्बूले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर तपाईँले कृष्ण चामलिङको शब्द रचना सङ्गीतमा। त यो गीत साथसाथमा हामी अगाडि बढिसकेका छौँ। समय अगाडि अब 3 बज्दै आँट्यो, 3 बजी हामी सुन्छौँ समाचार। त्यस पश्चात कार्यक्रमको अन्तिम चरणलाई लिएर म फेरि पनि तपाईँको सेवामा हाजिर हुनेछु। खासमा रहनुभएको कलाकारका गीत सङ्गीत र सुन्दैछौँ। यही सिलसिलामा अब मेमिसा घले र मौसम गुरुङले गाउनुभएको एउटा गीत तयार छ तपाईँको लागि। यो गीत राख्छु र 3 बजेको समाचार पश्चात फेरि पनि कार्यक्रमको अर्को चरणलाई लिएर आउने बाचासहित म एक किसिमको लागि ओझेलिन्छु। है त

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: प्रतिपक्षका सांसदहरूको विरोधका बीच सभामुख डोल प्रसाद अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गराउनु भएको छ। अर्यालले नाराबाजीकै बीच बहुमतले विधेयक पारित गराउनु भएको हो।
4: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 जेठ 12 गते मङ्गलबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।
3: यसअघि संशोधनकर्तालाई छलफलमा भाग लिने समय दिँदा रासोपा सांसद लिमा अधिकारी र गणेश कार्कीले संशोधन फिर्ता लिनु भएको थियो, तर विपक्षी सांसदले छलफलमा भाग लिएनन्। प्रतिपक्षका सांसदहरूले सदनमा नआएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग सहित नाराबाजी गरेका हुन्। आज विपक्षीहरूको अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउन दुईपल्ट भेट्दा पनि नमानेपछि नाराबाजीका बीच संसद बैठक अघि बढाएको खबर छ। बैठकमा आज तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले जवाफ दिन खोजेपछि आजको प्रतिनिधि सभा बैठक अवरूद्ध भएको थियो। मन्त्रालय सम्हालेकै मन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै प्रतिपक्षका सांसदले विरोध गरेपछि बैठक अवरूद्ध गरेका हुन्।
4: मान्य सदस्यहरू, आजको कार्यसूची यहाँहरूलाई जानकारी नै छ। हामीले यहाँहरूले सदनमा राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ।
3: एमाले सांसदहरूले विरोध गरिरहँदा सभामुखले रासोपा सांसद अशोक चौधरीलाई बोल्ने समय दिनुभएको थियो। चौधरी बोलेपछि एमाले सांसदहरू झनै आक्रोशित भएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको थियो।
5: सम्माननीय प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामिला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50(4) पनि उल्लेख गरेको छ। यो कुराहरू हेर्नको निम्ति म मान्य सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु।
3: श्रम संस्कृतिका सांसद हर्कराज राईले प्रधानमन्त्रीको राजीनामाको माग दोहोर्याउनु भएको छ। गृह र रक्षा मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको तर्कसहित सांसद साम्पाङ,
6: गृह मन्त्रालयसँग सम्बन्धित, रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए र लिपुलेखसँग सम्बन्धित प्रश्नहरू हामीले सोधेका छौँ, ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु। 28 गते राखेको प्रश्न 7 दिनभित्र नेपाल सरकारका सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने हाम्रो नियमावली छ। उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन, यो देशमा पार्लियामेन्ट छ कि छैन, हामी सबैजनाले यो संसदको गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन। यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
3: यसबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्ले कार्ड प्रदर्शन गर्ने श्रम संस्कृतिको व्यवहारलाई अमर्यादित करार गर्दै चेतावनी दिएको विषयमा सभामुखलाई विगत सम्झिन सुझाव दिएको छ। आज सदनको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राई,
2: पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौ, यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्ले कार्ड देखाइरहेको छ। सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ। सभामुख महोदय, आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो, सरकारको जवाफदेही त खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो। वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यस बेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित, अनि अहिले प्रतिपक्ष दलको प्ले कार्ड कसरी अमर्यादित?
3: सांसद राईले सरकार र सभामुखले नै सदनलाई मर्यादित बनाउन नसकेको दावी समेत गर्नुभएको छ।
2: सदनको मर्यादा सभामुख महोदयले राख्नु पर्ने हो, तर अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रबिन्दुमा सरकार छ। सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेपछि एलर्जी नै हुने, सरकार परम्परा भत्काउँदैछु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफु लगाउँदै हिँड्नु भएको छ। आज सदनमा जे भइरहेको छ तपाईँ हामीले क्रमभङ्गता गरेका छौँ भन्दै हिँड्दाको नतिजा हो। जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अङ्कको दम्बलले लत्कारिन्छ अनि सदन कसरी मर्यादित हुन्छ? बारम्बार हामीले भन्दै आएका छौँ कि यो सदनको अभिभावक तपाईँ हो। सदनको गरिमामा एक इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ। हजुरले जबसम्म रुलिङ गरेर मसँग दुई तिहाई छ, म सदन मान्दिनँ भन्दै केही सय मिटर दूरीमा रहनु भएको प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउनुहुन्छ। हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्ले कार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न।
3: यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहलाई

0: गाउँबाट पाएको खबरसहित बाँदर नियन्त्रणको विषय उठाउनु भएको छ। बाँदर नियन्त्रणका लागि सांसद राईले सरकारलाई एक हप्ताको अल्टिमेटम नै दिनु भएको छ।
1: धनकुटा नगरपालिका वार्ड नम्बर 9 को सुनिता राईले फोन गर्नुभयो मलाई। आज मेरो बारदलीमा मेरो बच्चाको लुगाहरू सुकाएको थिए, बच्चाको लुगाहरू सब हरायो भन्दाखेरि उहाँले भन्नुभयो बाँदरले भात खान पनि दिएन, मेरो बच्चाको लुगाहरू पनि लगिदियो, के गरौं भनेर मलाई प्रश्न गर्नुभयो। मैले यसको जवाफ कसरी दिने सभापति महोदय? पहिलादेखि सबै मान्यजीवहरूले दमदार साथ कुरा उठाइराख्नु भएको छ, यो सरकार किन सिरियस हुँदैन सभापति महोदय? यदि कोही मानिसले चाहिँ बदमासी गर्यो भने उसलाई पुलिसले हातले बाँधेर लान्छ, उसलाई लगेर जेल थुन्छ। आज बाँदरले सयौं मानिसहरूलाई बसाई उठाइसक्यो, सयौं मान्छेहरूको दाल भात तरकारी खान पाएन, यस बालीमा सरकार किन सिरियस हुँदैन? अब 7 दिनभित्रमा बाँदरको समस्या समाधान भएन भने चाहिए कानून होस्, चाहे कुन माध्यमद्वारा सरकारले नियन्त्रण गरेन भने अब 7 दिन पछाडि त्यो सदन चल्न गाह्रो हुन्छ।
0: तर स्वतन्त्र सांसद महावीर पुनले भने अरू सांसदले भने जस्तो बाँदर नियन्त्रण हुन नसक्ने दावी गर्नु भएको छ। बाँदर नियन्त्रणकै लागि भनेर आफूले निकै अनुसन्धान गर्दा पनि कुनै उपाय नआएको भन्दै सांसद पुनले अनुसन्धानका लागि सरकारसँग बजेट माग्नु भएको छ।
2: यो बाँदर आतंकको कुरा मैले आजभन्दा 7 वर्ष अगाडिदेखि प्रयास गरेको पनि हो। राष्ट्रिय आविष्कार केन्द्रले 50-60 लाख रुपियाँ केही उपायहरू अनुसन्धान गर्नको लागि त्यो प्रयास गरेको पनि हो। अनुसन्धान गर्नै पर्छ, यहाँ संसदमा कराएर केही हुने होला छैन। बरु रकेट बनाउन सजिलो छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। 2-4 करोड 5-7 करोड कति हुन्छ अनुसन्धान गर्नको लागि खर्च छुट्याउनु पर्छ। बाँदर चाहिँ एकदमै बुद्धिमानी जनावर हो, यो आतंक हटाउने अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले एउटा उपाय निकाल्न सकेको छैन, एउटा उपायले हुन पनि हुँदैन।
0: बाँदर आतंक नियन्त्रणका लागि सांसदहरूले दिनौ जसो सरकारको ध्यान आकर्षण गर्दै आएका छन्। अब खबर फटाफट।
3: गएको 10 महिनामा 1,84,000 विदेशी सहित 5,74,000 पर्यटक मुस्ताङ पुगे, 2 लाख भन्दा बढी आन्तरिक महिला पर्यटकले मुस्ताङ घुमेको प्रहरी तथ्याङ्क। गोर्खाकी पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहणमा अर्को कीर्तिमान थप्ने प्रयासमा सन् 2024 को एकै यामको 2 हप्तामा 3 पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखेकी पूर्णिमा 6 पटक शिखरमा। बिहे गरेका पुरुषलाई अविवाहित भनेर सिफारिस दिने सिन्धुपाल्चोक 12-2 का वडाध्यक्ष रमेश तामाङ पक्राउ, श्रीमतीले उजुरी हालेपछि पक्राउ परेका तामाङमाथि कृत्य लिखत कसुरको मुद्दा चलाइदिए। उदयपुरका 8 वटा स्थानीय तहको बेरुजु 31.5 करोड बढी, त्रियुगाको मात्रै बेरुजु 12.72 करोड।
0: र अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहरमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

राय स्पाइल राईले डाक्टर सुमाया राईको यो गीत हामीले सुन्दै थियौँ यतिखेर आदरणीय श्रोताहरू, र यही गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको दिवाकोसेलीको अन्तिम चरणको यात्रामा हामी अगाडि बढिसकेका छौँ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत, न्यानो अभिवादन एकपटक फेरि पनि टक्राउन चाहेर कार्यक्रमको यो अन्तिम चरणमा तपाईँको लागि भयो भने यस्तै गीत सङ्गीतको अलावा कसाज नरेश राईज्यूसँग गरिएको कुराकानी म राख्नेछु। गोर्खा आर्मी डिनर नाइटको बारेमा यो कुराकानी केन्द्रित रहेको छ, त्यसतर्फ तपाईँलाई लिएर जान्छु। तर त्योभन्दा अगाडि प्रताप दास र सुमिना लामाको आवाजमा एउटा गीत तयार छ, त्यसलाई सुनाइहाल्छु है त। समय भने अहिले दिउँसोको 3:18 गएको छ।

0: SBS गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर BSD हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: BFPS गोर्खा रेडियो।

0: हजुर नमस्ते, कार्यक्रम बीएबएस सम्वादबाट म योगराज राईको आज बीएबएस सम्वादमा कलर साजन नरेश राई भाइ हुनुहुन्छ, वान आर्य, तर अहिले उहाँ चाहिँ डिएसटिओ आरएएफ सेन्ट मोर्गन न्युकीमा कार्यरत हुनुहुन्छ र उहाँसँग कुराकानी गर्दैछु। त्यहाँ उहाँको मेन रोल के हो अनि केही दिन अगाडि उहाँले चाहिँ गोर्खा आर्मी डिनर नाइटको पनि आयोजना गर्नुभएको रहेछ त्यहाँ, र फेसबुकतिर सायद फोटो पनि तपाईँले हेर्नुभयो होला। यिनै विषयमा कुराकानी गर्नेछौँ। नरेश भाइ नमस्कार तपाईँलाई।
1: योगराज दाई नमस्ते।
0: हजुर नमस्कार, कति भयो त्यहाँ जानुभएको?
1: उहाँको चाहिँ दाई झन्डै यहाँ 7 महिना हुन लाग्यो दाई।
0: ए, 2 वर्षकै पोस्टिङ हो?
1: हजुर दाई, 2 वर्षको।
0: त्यो ठाउँ त बडो राम्रो पो छ त होइन, ल्यान्स एन्डतिर हलिडे स्पट हो नि त्यो ठाउँ त होइन?
1: हजुर दाई, यहाँ राम्रो रहेछ भनौँ न, यहाँ आएर म पनि साह्रै घुमेको त छैन, तर मान्छेहरूले भन्दा यो चाहिँ होलिडे स्पट अनि एटीहरू गर्ने ठाउँ रहेछ यो। हजुर तपाईँलाई चाहिँ राम्रो नै रहेछ भनौँ न दाई,
0: एकदम राम्रो
1: घुम्दैछु हजुर।
0: हो, फ्यामिलीसँगै होला होइन?
1: हजुर दाई।
0: कस्तो छ, कतिजना हुनुहुन्छ त्यहाँ हाम्रो गोर्खालीहरूको फुटप्रिन्ट कति छ त्यहाँ?
1: हामी अहिले दाइ यहाँ 4 जना छौँ गोर्खालीहरू, त्यसमा भन्नुपर्दा चाहिँ अलिकति त्यसलाई एक्सटेन्ड गर्दा चाहिँ 2 जना हामी रेगुलरमा छौँ, 2 जना गुर्जीहरू चाहिँ एसएससिपी भन्छ नि अहिले, एसएससिपी गुर्जीहरू हुनुहुन्छ। हामी यहाँ 4 जना छौँ, त्यसमा चाहिँ हामी 3 जना चाहिँ आरजीआरको, 1 जना चाहिँ क्युजीको गुर्जी हुनुहुन्छ।
0: कस्तो यो तपाईँहरूको चाहिँ मतलब यो इस्टाब्लिस पोस्ट नै हो कि तपाईँहरूले खोजेर जानुभएको अथवा युनिटले खोजेर त्यहाँ पठाएको?
1: यो हाम्रो चाहिँ दाइ के भन्छ, दुईटा पोस्ट चाहिँ हाम्रो यो पर्मानेन्ट नै हो, आरजीआरको, 1 आरजीआर 2 आरजीआरको जो आए पनि। हजुर, अनि 2 जना गुर्जीहरू चाहिँ अभियसली अघि भने जस्तै उहाँको चाहिँ त्यो ओपन पिड हो, जस उहाँहरू आउनु भएको। हजुर,
0: ए राइट। अनि कस्तो जाँदैछ त त्यहाँको टुर? हुन त अब जता गए पनि गोर्खालीहरू भेटिन्छ, तर त्यहाँ यसो बुझ्दा अलिकति कम्ती रहेछ गोर्खालीहरूको संख्या होइन?
1: हजुर दाइ, गोर्खालीको संख्या हामी जुन काम गर्ने ठाउँमा चाहिँ हामी 4 जना मात्रै छौँ, अनि बाहिरको कुरा गर्नुपर्दा चाहिँ बजारमा वरिपरि टाउनमा चाहिँ एकदमै कम नेपालीहरू छ। अनि जागिरको तपाईँले भन्ने टुर चाहिँ मलाई चाहिँ एकदमै राम्रो लागिरहेछ अहिलेसम्म। किन राम्रो भन्दा चाहिँ यो ठाउँ चाहिँ एकदमै फरक, हामी आरजीआरको मान्छेहरू अथवा गोर्खालीहरूले प्राय कहिले पनि कसैले पनि नगरेको काम भएको कारणले चाहिँ मलाई चाहिँ एकदमै फरक अनि एकदम इन्ट्रेस्टिङ लागेर मलाई चाहिँ राम्रो नै भइरहेछ दाइ अहिलेसम्म।
0: ए त्यही त, अब यो डिएसटिओको पनि यो डिफेन्स सेल ट्रेनिङ एक्सट्रेक्सन भन्दैछ, तपाईँको रोल चाहिँ के छ त्यहाँ खास?
1: हामी चाहिँ मेरो अनि हामी सबै हामीजनाको चारैजनाको चाहिँ रोल चाहिँ हामी चाहिँ सेयर ट्रेनिङ इन्स्ट्रक्टर नै भन्छ। हामीले चाहिँ यो सर्भाइभल इभेजन रेजिस्टेन्ट एन्ड एक्सट्रेक्सन सेयर ट्रेनिङ प्रोभाइड गर्छौँ यहाँ जति पनि हाम्रो यहाँ आउने मान्छेहरूलाई। हाम्रो प्राइमरी जब चाहिँ त्यही हो दाइ, त्यो चाहिँ नर्मल युकेमा प्लस बाहिर हामीले अब कोल्डको पनि गर्छौँ, कोल्ड सेयर ट्रेनिङ इन क्यानाडा, अनि डेजर्ट चाहिँ युएसमा, अनि जङ्गलको चाहिँ ब्रुनाईमा गर्छौँ दाइ। हजुर,
0: अनि को को चाहिँ त्यहाँ ट्रेनिङ गर्न आउनुहुन्छ, कस्तो कस्तो व्यक्ति चाहिँ?
1: प्राइमरीले हामीले गर्ने भन्ने कोर्स चाहिँ लेभल सी भन्छ यहाँ चाहिँ, त्यसमा चाहिँ जति पनि यो तपाईँको प्रोन टु क्याप्चर एन्ड एक्सप्लोइटेसन लिस्टमा पर्ने मान्छेहरू, त्यो चाहिँ पिजेएचक्यूबाट उहाँलाई चाहिँ छानिनुहुन्छ। त्यो भनेको चाहिँ जति पनि अपरेसनमा डिप्लोइ हुँदाखेरि मान्छेहरू जो चाहिँ अलिकति क्याप्चर रिस्कमा चाहिँ हाईमा पर्ने मान्छेहरू, फर इक्जाम्पल पाइलटहरू, रोटरी, जति पनि हेलिकप्टरको पाइलटहरू चाहिँ उहाँहरू चाहिँ प्रायोरिटी हो, उहाँहरूले चाहिँ मस्ट गर्नै पर्छ यो कोर्स। त्यस्तो मान्छेहरू आउनुहुन्छ, अनि जति पनि अलिक इन्डिपेन्डेन्टली अपरेट गर्ने जो चाहिँ अब अलिकति प्रोन टु क्याप्चर लिस्टमा, हाई लिस्टमा पर्ने मान्छेहरू चाहिँ आउनुहुन्छ कोर्स गर्ने। त्यो चाहिँ हाम्रो बेसिक भयो, प्लस अर्को चाहिँ इन्क्लुडिङ युकेएसएफको सबै हाम्रो युके स्पेसल फोर्सको चाहिँ एसबिएस, एसआरआर, एसएएस सबै आउनुहुन्छ, उहाँहरूलाई पनि हामीले सेयर ट्रेनिङ चाहिँ गराउँछौँ दाइ।
0: त्यो त एकदमै हाई लेभलको ट्रेनिङ पो गराउनु हुँदो रहेछ त्यहाँ त होइन र?
1: हजुर दाइ, हाई लेभल भन्दा पनि मलाई हजुर हाई लेभल पनि हो, तर समथिङ यो के भन्छ कहिले नगरेको डिफ्रेन्ट भएर चाहिँ मलाई चाहिँ एकदमै इन्ट्रेस्टिङ लाग्यो क्या, आफूले सिक्ने अनि सिकाउने च्यालेन्ज पनि भयो सुरु सुरुमा, अहिले बिस्तारै सेटल इन हुँदैछौँ हामी। तर या हजुर तपाईँले भने जस्तै डिफ्रेन्ट छ नि, हाई लेभलकै छ कतिको ट्रेनिङहरू चाहिँ अलिकति।
0: अनि त्यहाँ तपाईँ जानुभन्दा अगाडि तपाईँहरू केही कोर्स क्वालिफाइड हुनुपर्छ कि अब जो कोही त त्यहाँ के छ कस्तो छ त्यो?
1: यहाँ प्राय हजुर सबै आउनु सक्छ जो कोही पनि, तर तपाईँले भने जस्तै यहाँ आएपछि चाहिँ 3 वटा जस्तो कोर्सहरू गर्नै पर्छ म्यान्डेटरी, अनि त्यो पास हुनुपर्छ, त्यो पास गरेपछि बल्ल चाहिँ इन्स्ट्रक्टर भएर लेसनहरू डेलिभर गर्ने गर्न सकिन्छ।
0: पाइलटहरू ट्रेनिङ भन्दा पाइलटहरूलाई चाहिँ वर्ल्डको स्थानमा क्याप्चर भयो भने कसरी चाहिँ अब भाग्ने जोग्ने त्यस्तो हो कि कस्तो हो खास?
1: हजुर दाइ, उहाँलाई चाहिँ हामीले सुरुमा चाहिँ अब जस्तै क्रास, फर इक्जाम्पल हेलिकप्टर क्रास भयो भने चाहिँ अब के गर्ने, त्यसपछिको एक्सनहरू के गर्ने, उहाँले चाहिँ कसरी भाग्ने दुश्मनबाट, अनि भाग्ने भागेर कसरी रिकभर हुने रिकभरी फोर्ससँग, तर रिकभरी फोर्स आएन र क्याप्चर भयो भने फेरि के गर्ने, त क्याप्चर भएपछि के भन्ने के नभन्ने कसरी डिल गर्ने भन्ने खालको ट्रेनिङहरू इन डेप्थमा हामीले गराउँछौँ दाइ।
0: त्यो त अब अन एयरमा भन्नु मिल्दैन होला होइन, अलिक कन्फिडेन्सियल
1: हजुर दाइ, अघि सरी कति कुराहरू चाहिँ यहाँ चाहिँ टप सिक्रेट हुन्छ, हामीले भन्न मिल्दैन कति इन्फर्मेसनहरू, जति मैले भन्न मिल्ने त्यो चाहिँ भन्नु होला। हजुर,
0: कति लामो हुन्छ कोर्स चाहिँ त्यो
1: पाइलटहरूको जो त्यो लेभल चाहिँ मैले त्यो चाहिँ 2 हप्ताको हुन्छ दाइ, अनि अरू स्पेसल फोर्सहरूको चाहिँ अलिक लामो हुन्छ नै।
0: त्यो चाहिँ सबै क्लासरुम बेस हो कि जङ्गलमा पनि हुन्छ एक्सर्साइज एरियामा?
1: फर्स्ट विक चाहिँ हाम्रो क्लासरुम बेस हुन्छ, सेकेन्ड विक चाहिँ फिल्डमा हुन्छ, यहाँ नजिकको ट्रेनिङ एरिया बर्डमिन मोरमा भन्ने हुन्छ, हामी त्यहाँ गर्छौँ।
0: राइट, अनि सुरु सुरुमा चाहिँ कस्तो खालको च्यालेन्जेसहरू अब तपाईँले भोग्नुभयो त? यताउता अब ब्याक टु अब युनिटमा त अब आफूले प्रायः गरिराखै ट्रेनिङहरू गराउनु पर्ने हुन्छ इन्स्ट्रक्टर भएर, होइन?
1: हजुर दाइ, च्यालेन्जेसहरू चाहिँ भन्नुपर्दा धेरै नै थियो। अब अहिले पनि स्टिल कति कुराहरू हामी सुन्दैछौँ, किन भन्दाखेरि कहिले नगरेको अब त्यो खालको लेसनहरू पढाउनु पर्ने, पावर पोइन्ट लेसनहरू क्लासरुममा, सर्भाइभल स्किल्सहरू होइन, अनि इन्टरग्रेसनको कुराहरू, त्यो कुराहरू पनि च्यालेन्जिङ भयो भनौँ न सुरु सुरुमा लर्न गर्दा। अझै बिस्तारै हामी एडप्ट हुँदैछौँ, म लगायत हामी सबैजना, स्टिल हामी पर्फेक्ट भइसकेको छैन, बाई द टाइम यहाँ हुँदा अलिकता लिभ गर्दा चाहिँ हुन्छ होला दाइ। जस्तो सिक्ने क्रम चाहिँ त्यही हो, च्यालेन्जिङ कहिले पनि नगरेको कुरा भएर पढाउने लेसन, इन्टरग्रेसनको क्वेसनहरू, त्यस्तोहरूमा चाहिँ च्यालेन्ज भयो।
0: राइट, यो त आरएफकै बेस रहेछ कि के होइन?
1: हजुर, आरएफको बेस चाहिँ, तर हामी यहाँ ट्राई सर्भिस छौँ, यो चाहिँ आरएफको एउटा स्टेसन होला, यो ठुलो आफ्नै छ, अनि त्यो के अरे स्टेसनभित्र चाहिँ डिस्टो चाहिँ डिफेन्स सेयर ट्रेनिङ अर्गनाइजेसन चाहिँ हामी त्यो भित्र पर्छौँ। हामी डिस्टोले चाहिँ जति पनि यो सेयर ट्रेनिङ चाहिँ गर्ने हो, ट्राई सर्भिस हो दाइ, नेभी एयरफोर्स र हामी छौँ आर्मी।
0: ए भनेपछि त बडो रमाइलो ठाउँ पो रहेछ त है?
1: हजुर दाइ, मलाई चाहिँ अनेस्टली भन्दा रमाइलो लागिरहेको छ, किन भन्दा यो नयाँ मान्छेहरू डिफ्रेन्ट, तर यहाँको अलिकता डाउन साइड भनेको त्यही नेपाली, हामी गोर्खाली कम छौँ, नेपाली कम्युनिटी छैन, त्यसमा चाहिँ अलिकता अप्ठ्यारो हुन्छ कहिले कहिले।
0: फेसिलिटी चाहिँ कस्तो हुँदो रहेछ कम्पेयरिङ टु ब्याक टु प्यारेन्ट्स युनिट अनि अरू युनिटमा? अब आरएफ भनेपछि ट्राई सर्भिस नै भनेपछि त त्यहाँ राम्रो होला है फेसिलिटिजहरू पनि, खानाहरू, अकोमोडेसनहरू?
1: त्यसमा चाहिँ दाइ अनफोर्चुनेटली भन्नु पर्ला, यो ठाउँ आइदो अलिकता टाढो भएर पनि होला, फेसिलिटिजहरू साह्रै राम्रो चाहिँ छैन दाइ हाम्रो कम्पेयरिङ टु युनिट हेऱ्यो भने। इभन एकोमोडेसनहरू पनि ठिक ठिकै नै छ दाइ, त्यही लेभलको, मेबी अलिकता डाउन हो कि जस्तो, अलिक धेरै पुरानो क्याम्प भएर पनि होला। तपाईँले भनेपछि नर्मली आरएफहरूको चाहिँ अलिक उनीहरूको अलिक आर्मीको भन्दा राम्रै हुन्छ, तर यहाँको हेऱ्यो भने चाहिँ साह्रै त्यस्तो राम्रो चाहिँ छैन दाइ।
0: ए ओके, अनि अब त्यहाँको फ्यामिलीजहरूको सपिङ सेन्टर स्कुलिङहरू चाहिँ कस्तो रहेछ त त्यो ठाउँको?
1: स्कुलिङहरू सपिङ सेन्टरहरू चाहिँ हाम्रो नजिकै छ दाइ, एकदमै 9 मिनट वकमा स्कुल छ, सपिङ चाहिँ मेरो घरबाट 2 मिनट्स वकमा छ, त्यो नजिकै छ दाइ। हजुर, त्यो
0: राइट, भनेपछि त्यस्तो व्यक्तिहरूलाई पढाउँदा गर्व पनि लाग्छ होला तपाईँहरूलाई होइन, एउटा इन्स्ट्रक्टर भएर?
1: हजुर दाइ, किन गर्व चाहिँ इन द सेन्समा मलाई कस्तो लाग्छ, नयाँ ठाउँमा आएर नयाँ काम गर्नु पायो अनि यो आर्मी करियरले जुडायो, मलाई त्यसको मानेमा चाहिँ गर्व लाग्छ।
0: राइट ओके, आदरणीय श्रोता, अहिले तपाईँहरूले कार्यक्रम बेबेस संवाद सुन्दै हुनुहुन्छ, कलर सर्जन नरेश राई भाइ हुनुहुन्छ, उहाँसँग कुराकानी गरिरहेको छु। डिएसटिओआरएफ सेन्ट मोर्गन न्युकीमा उहाँ कार्यरत हुनुहुन्छ, उहाँसँग कुराकानी गरिरहेको छु। अब छोटो विश्राम लिउँ र त्यसपछि उहाँले केही दिन अगाडि चाहिँ गोर्खा आर्मी डिनर नाइटको आयोजना गर्नुभएको थियो, उहाँले त्यो इभेन्ट चाहिँ लिड गर्नुभएको थियो र उहाँसँग त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ।
2: BFBS Gorkha Radio.

0: गोर्खा रेडियो हो।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

0: यो BFBS गोरखा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। बिएफएस सम्वादमा अहिले कलर सार्जन नरेश राई भाइ हुनुहुन्छ। वान आर जे कि छोटो विश्रामपछि यहाँहरू सबै सबैलाई वेलकम गर्न चाहन्छु। अहिले न्यु कीमा उहाँ कार्यरत हुनुहुन्छ, डिएसटिओ आरएएफ सेन्ट मोर्गनमा उहाँ कार्यरत हुनुहुन्छ, इन्स्ट्रक्टर गरिराख्नु भएको छ। चारजना गोर्खेले हुनुहुँदैछ तर सर्भिङ चाहिँ दुईजना मात्रै हुनुहुन्छ भनेर उहाँले भनिसक्नु भएको छ। अब भाइ, यो गोर्खा आर्मी डिनर नाइटको कुराकानी गरौँ, यसको बारेमा भनिदिनुहोस् न, यो पहिल्यैदेखि आयोजना गर्दै आएको रहेछ कि तपाईँहरू त्यहाँ गएर यो आइडिया निकाल्नु भयो?
2: हजुर दाई, यस्तो रहेछ। हाम्रो चाहिँ अलिकति ब्याकग्राउन्ड भन्नुपर्दा चाहिँ हामी गोर्खालीहरू स्पेसली आरजिआर भनौँ न, अहिलेको लागि आरजिआरले चाहिँ 2016 चाहिँ हामीले पर्मानेन्ट पिट पाएर हामीले सर्व गर्न सुरु गरेको छ इन्स्ट्रक्टर सार्जन कलर सार्जनले। अनि अहिले 26 भयो, 10 भयो। अनि योपालि चाहिँ यो पटकमा चाहिँ हामी अहिले काम गर्दै चारजना भयौँ गोर्खाली, चारजना गोर्खाली इन्क्लुडिङ दुईजना हाम्रो गुरुजीहरू एसएससिपी। अनि यहाँको हाम्रो चेन अफ कमान्डले चाहिँ अब यो आर्मी नाइट चाहिँ तपाईँको वर्षमा एकचोटि हुँदो नै रहेछ, यहाँ आर्मी नाइट आरएएफ नाइट हुँदो रहेछ यो स्टेसनमा। अब गोर्खालीले चाहिँ हाम्रो चेन अफ कमान्डले चाहिँ योपालि के भन्नुभयो भन्दा, तिमीहरू गोर्खाली चारजना पनि भयो, अब यहाँको मान्छे ट्राई सर्भिस लोकेसनमा छौँ, हामी गोर्खालीहरूको बारेमा हामीलाई मान्छेहरूलाई यहाँ कतिलाई थाहा पनि छैन, वाट यु थिङ्क गोर्खालीको थिममा चाहिँ गोर्खा आर्मी नाइट गर्दा कस्तो हुन्छ भन्ने चाहिँ हाम्रो चेन अफ कमान्ड हाम्रो साझा मेजर लगायत ओसी अनि सिओले चाहिँ त्यो भएको कारणले चाहिँ टास्क नै दिनुभएको थियो भनौँ न, मलाई चाहिँ लिड गर्ने प्लस हामी चारजना सबै मिलेर काम गर्ने त्यो टास्क दिनुभएको थियो। अनि हामीले पनि अब टास्क पाएपछि वाइन अट त ठिकै हो, यही हिसाबले सोच्ने हो भने अब गोर्खाली 2016 सर्भ गरेको यहाँ, अब गोर्खाली त झासझुस देखेको मान्छेले के रहेछ त गोर्खालीको अलिकता इतिहास अनि कल्चर ट्रेडिसन भ्यालुजहरू त्यस्तो विषयमा चाहिँ गरौँ न त भन्ने हिसाबले चाहिँ टास्क दिनुभएको कारणले गर्दा चाहिँ हामीले यो फर्स्ट गोर्खा आर्मी डिनर नाइट चाहिँ अर्गनाइज गरेको दाइ।
1: अब ट्राई सर्भिसकै भने चाहिँ कस्तो हुन्छ, अब बटालियनको स्ट्रेन्थ हुन्छ कि त्यो भन्दा बढी हुन्छ त्यहाँको?
2: हजुर, स्ट्रेन्थ चाहिँ बटालियनको जस्तै अलिकति छैन दाइ, किन भन्दाखेरि यहाँ अब धेरै चाहिँ इन्स्ट्रक्टरहरू मात्रै छ मान्छेहरू, अब यहाँ चाहिँ मिनिमम चाहिँ कर्पोरल र्याङ्कहरू प्राय छ, अनि धेरै जस्तो सिनियर एनसिओ छ, अनि इन्स्ट्रक्टर सिनियर एनसिओ एन्ड अफिसर्स, त्यो भएको कारणले मान्छे चाहिँ अलिक कमै छ दाइ।
1: तपाईँहरूको कार्यक्रमहरू चाहिँ के थियो एट्र्याक्सनहरू चाहिँ? हाम्रो हरिबुढा मगर भाइ पनि हुनुहुँदो रहेछ होइन, अनि अर्को W1 भाइ पनि हुनुहुँदो रहेछ, के थिए अलिकति भनिदिनुहोस् न।
2: हजुर दाइ, हामीले चाहिँ हाम्रो गोर्खा आर्मी डिनर नाइटको एट्र्याक्सनहरू भन्नुपर्दा चाहिँ फर्स्टमा चाहिँ खाना, मान्छेहरू एकदमै एक्साइटेड थियो, कहिले पनि अब गोर्खाली खानाको बारेमा सुनेको, रेस्टुरेन्टमा खाएको, दायाँ बायाँ मान्छेले भनेको, अनि कोही कोही मान्छेहरू जो पनि अब गोर्खालीसँग खेल्दाखेरि चाहिँ मेसिङहरू पकाएर खाएको सुनेको कारणले चाहिँ उहाँहरू चाहिँ एकदमै एक्साइटेड हुनुहुन्थ्यो। अनि हाम्रो खाना थियो पहिलो चाहिँ दाइ एट्र्याक्सन
1: गोर्खाली खाना, के सेफ थियो त्यहाँ?
2: हजुर, हामीले चाहिँ म अहिले आउँछु हजुर, हाम्रो तिनजना सेफहरू भाइहरू चाहिँ वान आरजिआरबाट चाहिँ आउनु भएको थियो, पक्का गोर्खाली सेफहरू वान आरजिआर क्याटरिङ डिपार्टमेन्टबाट। अनि उहाँहरूले चाहिँ 3-course meal पक्का गोर्खाली खाना, स्टार्टर मेन मिल र डिजर्ट गर्नुभएको थियो, अनि खाना एट्र्याक्सन थियो। अपछि हामीले गोर्खाली ड्रिङ्क्स आफ्नै कति गोर्खाली बियरहरू पाउँदो रहेछ मलाई पनि थाहा थिएन, हामीले एकजना यहाँ गुरुजीले चाहिँ ड्राफ्ट बियरहरू अनि बोतलको गोर्खाली बियरहरू त्यसरी ल्याएको थियौँ, ड्रिङ्क्स भयो। अर्को चाहिँ डेकोरेसन हामीले पक्का गोर्खाली थिममा गरेको थियौँ दाइ, सकेसम्म हाम्रो बजेटले भएसम्म गोर्खालीको ब्यानर, गोर्खालीको बन्टिङ, अनि त्यसमा चाहिँ युनियन ज्याकको बन्टिङ, टेबलहरू डेकोरेसन, जुन हामीले गोर्खाली स्पेसली म चाहिँ टकिङ अबाउट आरजिआर को डाइन इन डाइन आउट हुन्छ नि, हाम्रो सिओ साहब, जिएम साहब, आरएम साहबहरूलाई त्यो फर्मेटमा चाहिँ हामीले त्यसरी गरेको थियौँ डेकोरेसन। अनि अर्को चाहिँ तपाईँलाई भने जस्तै चाहिँ अर्को चाहिँ खुकुरी हाम्रो प्याटर्न डिस्प्ले वान आरजिआरबाटै, अगेन वान आरजिआर सी कम्पनीबाट आउनुभएको थियो भाइहरू, खुकुरी प्याटर्न डिस्प्ले गरेको थियौँ। अनि हामीले चाहिँ दुईजना पाइपर पनि ल्याएको थियौँ क्विन्स गर्खा इन्जिनियरबाट। अनि अर्को लास्टली चाहिँ एट्र्याक्सन भन्नुपर्दा हाम्रो दुईजना गेस्ट स्पिकरहरू, एक्स्ट्रा अर्डिनरी गेस्ट स्पिकर, हाम्रो रिटायर कर्पोरल हरिबुढा मगर एमबी गुरुजी, एक्स वान आरजिआर सी कम्पनीको हुनुहुन्छ, अनि अर्को चाहिँ हाम्रो W1 धनीराम राई एमबीई एमबीए, उहाँ चाहिँ लङ्गेस्ट सर्भिङ गोर्खाज इन स्पेसल फोर्सेस अनि हाइएस्ट र्याङ्क इन युके स्पेसल फोर्सेस एज अ गोर्खाज, उहाँहरू दुईजनाको उपस्थिति थियो दाइ। त्यो मेनली चाहिँ त्यति थियो हाम्रो एट्र्याक्सन भनौँ।
1: उहाँहरू दुईजनाले के विषयमा बोल्नु भएको थियो?
2: हरिगुरुजीले चाहिँ हाम्रो स्पेसली उहाँको अब लाइफ टाइमको स्टोरी, उहाँको चाहिँ सुन्यो भने चाहिँ मान्छेहरूलाई एकदमै गुजबमै आउँछ भनौँ न उहाँको अब स्टोरी, जब हेरिकमा उहाँको दुईटा खुट्टा लुज गर्नुभएदेखिको, उहाँले चाहिँ कसरी डिसेबिलिटीलाई चाहिँ ओभरकम गर्नुभयो, के अरे मेन्टल हेल्थलाई कसरी ओभरकम गर्नुभयो, अनि डिसेबिलिटीले चाहिँ के गर्न सक्छ, डिसेबिलिटी अवेरनेस भन्ने विषयमा चाहिँ मनली फोकस अनि मोटिभेसनल टाइपको गर्नुभएको थियो। अनि गोर्खालीको बारेमा भएर चाहिँ हाम्रो धनीराम राईले चाहिँ W1 धनीराम राईले चाहिँ उहाँले चाहिँ गोर्खालीको इथोस के हो त त्यसले चाहिँ स्पेसल फोर्समा कसरी लिङ्कअप हुन्छ र उहाँले गरेको एक्सट्रिम अपरेसनहरूको बारेमा जति भन्न मिल्ने उहाँले स्टिल फोर्समा हुनुहुन्छ एसएसमै हुनुहुन्छ उहाँले त्यो बारेमा चाहिँ भन्नुभएको थियो अनि कसरी ट्राई सर्भिस स्टेसनमा चाहिँ टिमवर्क इन्क्लुडिङ गोर्खासले चाहिँ इफेक्टिभ आउटकम ल्याउन सक्छ भन्ने विषयमा चाहिँ बोल्नुभएको थियो भाइ
1: हजुर कतिजना हुनुहुन्थ्यो त्यो दिन चाहिँ एटेन्ड गर्ने अनि कस्तो रेस्पोन्स पाउनुभयो त
2: एटेन्डी चाहिँ हामी इन्क्लुडिङ गेस्ट गरेर 65 जना थियौँ भाइ दुईजना गेस्ट गरेर हरिगुजी राम र धनीराम राई साहेब उहाँको रेस्पोन्स चाहिँ जति पनि अहिलेसम्म मलाई आएको इमेल भेट्दाखेरि चाहिँ एकदमै राम्रो एक्सिलेन्ट इन्क्रेडिबल भन्ने मात्रै भनिरहेको थियो गोराहरूले आई थिङ्क आई डोन्ट नो कसरी भनेछ उनीहरूले हामीलाई त्यो तर ओभरअलमा हेर्नुपर्दा चाहिँ उहाँले एकदमै राम्रो भन्नुभएको छ दाइ खाना डेकोरेसन हाम्रो आतिथ्यता हाम्रो गोर्खालीको कल्चर अनि गेस्टहरूको त्यो एक्स्ट्रा अर्डिनरी स्पिचेस गर्दाखेरि चाहिँ उहाँहरूको बायोग्राफी पढ्दा नि गोराहरू चाहिँ अर्कै भएको थियो क्या दाइ त्यही हिसाबले चाहिँ एकदमै राम्रो भयो भन्ने फिडब्याक चाहिँ दिनुभएको छ इन्क्लुडिङ चेन अफ कमान्डले दाइ
1: अब तपाईँ त्यहाँ भर्खर जानुभएको कति सबै कुराहरू फ्यामिलियर हुनुहुन्थेन होला तपाईँले आयोजना गरेर चाहिँ के कस्ता खालको च्यालेन्जेसहरू फेस गर्नु पर्यो
2: च्यालेन्जेसहरू चाहिँ दाइ निकै नै थियो किन भन्दाखेरि म तपाईँलाई जस्तो नयाँ थिएँ यहाँको मेस म्यानेजर पनि चिनेको छैन मेसको पिएमसी पनि चिनेको छैन कसरी फङ्सन रन हुँदो रहेछ गोराको पल्टनमा भन्नेहरू चाहिँ थुप्रो च्यालेन्जेस थियो एउटा च्यालेन्ज त्यो हो दाइ लेजन गर्ने यहाँको स्पेसली स्टेसनको मान्छेहरू कस्टिङको कुराहरू अनि अर्को चाहिँ गोर्खाली खाना ल्याउने र गोर्खाली भाइहरूलाई ल्याउने च्यालेन्ज नै थियो जस्तै हाम्रो सेफ भाइहरू अनि हाम्रो खुकुरी प्याटर्न डिस्प्ले गर्ने भाइहरू चाहिँ उहाँहरू चाहिँ केन्यामा कति 70-80 दिनको एक्सर्साइज गरेर फर्किनु भएको थियो अनि छुट्टीमा हुनुहुन्थ्यो त्यो बाबत पनि उहाँहरू आइदिनु भयो त्यो एउटा च्यालेन्ज भयो अनि अर्को हाम्रो पाइपर्स भाइहरू कन्स गोर्खा इन्जिनियरबाट त्यो अनि उहाँहरूको ट्रान्सपोर्टेसन होइन त्यस्तो कुराहरूले चाहिँ निकै च्यालेन्जेस भयो है मेनली चाहिँ एभाइलेबिलिटी अनि च्यालेन्ज के भन्छ उहाँहरूलाई ल्याउने ट्रान्सपोर्टेसन कस्ट कसरी मिलाउने युआइएनको कुराहरू होइन निकै च्यालेन्जेस भयो त्यो दाइ तर म्यानेज गरियो भनौँ न हेर्दैन
1: ए राइट बजेट चाहिँ निकै राम्रै हुँदो रहेछ कि कस्तो छ
2: हजुर दाइ बजेट चाहिँ यहाँको हाम्रो यो मेस चाहिँ कम्बाइन हो सिनियर एन्सियन अफिसर्स उहाँहरूले चाहिँ 2,000 पाउन्ड दिनुभएको थियो अनि रेस्ट अफ चाहिँ हामी एटेन्डिजहरूले सेयरिङ गरेको थियो
1: राइट अनि तपाईँले चाहिँ कति गर्व लागेको छ त्यो आयोजना गर्नुभयो अनि गोर्खालीहरूको चाहिँ एउटा चिनारी दिन सफल हुनुभयो
2: हजुर दाइ हामी 4 जनाले यो अर्गनाइज गऱ्यौँ अनि तपाईँले भन्नुभयो कतिको हुनुहुन्छ भन्दाखेरि म चाहिँ खुसी नै छु दाइ जति हामीले रिसोर्सेस टाइम र जति पनि यो अरू फ्याक्टरहरू थियो त्यो हिसाबले जुन डेलिभर गर्यो आई थिङ्क हामीले समथिङ केही दिन सक्यो जस्तो लाग्छ दाइ यो प्राइस सर्भिस स्टेसनमा अनि त्यसले पछि आउने जति पनि हाम्रो गोर्खाली दाजुभाइहरू यहाँ काम गर्न आउने मान्छेलाई चाहिँ प्लस वाइडर ट्राई सर्भिस लोकेसन जो पनि उहाँहरू अब पछि अरू ठाउँ जाँदा चाहिँ गोर्खाली त्यस्तो रहेछ भन्ने हिसाबमा चाहिँ हामीले राम्रै मेसेज दियो जस्तो लाग्छ जति पनि उहाँहरूको फिडब्याक सुन्दाखेरि दाजु अनि गर्दाखेरि मलाई चाहिँ गर्व नै लागेको छ दाइ
1: ए अब यो चाहिँ यसपटकको हो कि अब इयरली नै रन हुन्छ यो इभेन्ट चाहिँ
2: इयरली चाहिँ हुँदैन होला दाइ आर्मी नाइट चाहिँ हुन्छ नेक्स्ट इयर तर अब नेक्स्ट इयर चाहिँ गोर्खाली थिममा चाहिँ मेरो विचारमा लाइकली हुँदैन नि समथिङ अरू केही थिममा अथवा नर्मल गोराको आर्मी नाइट नर्मल हुन्छ होला भाइ
1: हुन्छ भाइ धेरै धेरै धन्यवाद राम्रो काम गर्नु भएको छ खुसी लाग्यो अरू केही छन् मेरो प्रश्न सकिए
2: कपाल अफ थ्याङ्क यू भन्नु पऱ्यो यही बिएस रेडियो मार्फत फर्स्ट अफ अल चाहिँ हजुरलाई अनि मेरो प्यारो भाइ साथी मेरो जिग्री अनिल गुरुङ जोले उहाँले जुराइदिनु भयो हाम्रो तपाईँ र मेरो संवाद अनि फोटोहरू अनिल ब्रोलाई एकदमै धेरै धेरै धन्यवाद भन्नु पऱ्यो नट ओन्ली यो जुराइदिएको मात्रै उहाँले झरेर यो के अरे एन्डओभरबाट आएर आयो फोटोग्राफी गरिदिनु भने एकदमै राम्रो ब्युटिफुल पिक्चरहरू खिचिदिनु भयो उहाँलाई एकदमै धेरै धन्यवाद भन्नु पर्यो मेरो चेन अफ कमान हुन त उहाँहरूले यो सुन्नुहुन्न रेडियो तर मेरो चेन अफ कमान जसले हामीलाई यो टास्क दिनुभयो उहाँलाई एकदमै धेरै धेरै धन्यवाद भन्नु पर्यो मेरो जति पनि 2 जना गेस्टहरू हुनुहुन्थ्यो हाम्रो हरिगुजी र धनीराम राई साहेब उहाँहरूलाई एकदमै मुरी मुरी धन्यवाद हरिगुजी चाहिँ त्यसको भोलिपल्ट नेपाल उड्दै हुनुहुन्थ्यो त्यस्तो बिजी सेड्युलको बावजुद पनि आइदिनु उहाँलाई धेरै धेरै धन्यवाद अनि धनीराम राई साहेबलाई पनि एकदमै धेरै धेरै धन्यवाद भन्नु पर्यो अनि हामी 4 जना जति पनि मलाई हेल्प गर्नुहुने मेरो हाम्रो कल सार्जन मन्जिल गुरुङ गुरुजी स्टाफ सार्जन प्रेमजङ थापा गुरुजी र सार्जन दावा शेर्पा भाइलाई पनि एकदमै धन्यवाद भन्नु पर्यो यही रेडियो मार्फत अनि अब के भन्छ अन्तिमको धन्यवाद चाहिँ धेरै धेरै धन्यवाद हाम्रो फर्स्टली चाहिँ गोर्खा मेजर 1RGR मेजर बविन्द्र गुरुङ साहेब उहाँको डाइरेक्सनमा उहाँको गाइडेन्समा चाहिँ 1RGRको चेन अफ कमान्डले चाहिँ 3 जना भाइहरू पठाएर चाहिँ सेफ भाइहरू र 4 जना खुकुरी प्याटर्न डिस्प्ले गर्ने भाइहरू 1RGR C कम्पनीबाट पठाइदिनु भयो उहाँलाई चाहिँ एकदमै धेरै धन्यवाद भन्न चाहन्छु उहाँहरू छुट्टीमा हुनुहुन्थ्यो भाइहरू 3 जना सेफ भाइहरू र चारजना सी कम्पनी खुकुरी प्याटर्न गर्ने भाइहरू सिकनिङ चेनकमान क्याटरिङ डिपार्टमेन्टको चेनकमान र गोर्खा मेजर वान एजियर साहेबलाई चाहिँ धेरै धेरै धन्यवाद हामी चारजना गोर्खालीको तर्फबाट यता डिस्टबाट दाई अनि अन्तिम धन्यवाद चाहिँ हाम्रो गोर्खा मेजर किबीजी मेजर खड्गबहादुर गुरुङ साहेबलाई पनि एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु र पिएनडी प्लटुन चेनकमान र दुईजना पाइपर भाइहरू जो आएर त्यो साँझको उनै अर्कै लेभलमा पुर्याइदिनु पाइपिङहरू गरेर उहाँलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु दाई अनि अन्तिममा हजुरलाई धेरै धेरै धन्यवाद यो मौका दिनुभयो थ्याङ्क यू हजुर दाई
1: हुन्छ अरू बेला पनि यस्तो इभेन्टहरू आयोजना गर्नुहुन्छ भने मेरो नम्बर तपाईँसँग छ प्लिज मलाई कल गर्नु होला है तपाईँ
2: हुन्छ थ्याङ्क यू भेरी मच भाइ
1: कलर सार्जन नरेश राई भाइलाई धन्यवाद दिँदै कार्यक्रम बिएफएस संवादबाट मैले बिदा मागे हस्त नमस्ते
3: आदरणीय श्रोतावृन्द यो भलाकुसारी पश्चात अब भने हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ र अन्तिम चरणमा वाइ एन्ड द स्टिम इन्जिन्सको प्रस्तुतिमा यो एउटा गीत तपाईँको लागि राख्ने तयारी गर्दैछु म र यसैको साथमा तपाईँहरूबाट छुट्टिन्छु भोलि भने बिहानको कार्यक्रम नमस्ते युकेमा भेट हुनेछ त्यति बेलासम्मको लागि नमस्ते बाई

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संसदमा प्रधानमन्त्रीको खोजी, विपक्षीको अवरोधका माझ सभामुखद्वारा प्रक्रिया चालु,
1: संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्लान्? अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिज्याएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
2: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कङ्गोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्। परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन्। अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ। नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन्, नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानवाधिकार उल्लङ्घन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्तिवार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी सञ्चार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविर स्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम सुरु भए ता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको कक्रोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा लागेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रष्टीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पक्षमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षीले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरुद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
3: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
1: सामान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कारवाही अगाडि बढाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै दोहोरियो। सुरुमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
4: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु, उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन? यो देशमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पुरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पुरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
0: नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
5: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको
0: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
6: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो 1 घण्टा निर्धारण गर्नेछ, अनिवार्य विषय हो। यसैले आज जेठ महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तपत्तो भएन।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरुरी रहेको बताइन्।
7: सदनमा प्रश्न उत्तर कार्यक्रममा प्रश्न 15 सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एकपटक। त्यो 15 प्रतिपक्ष मात्रै होइन, सत्तापक्षको प्रश्नहरू पनि हुन सक्छन्। त्यहाँ सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्तापक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
0: तर सत्तापक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन अरू मन्त्री खटाइएको औँल्याए।

0: सबै गतिविधिहरू यहाँका विषयमा यहाँका बारेमा उहाँलाई जानकारी गराए र तर म एक दिन आउँछु भनेर भन्नुभयो, तर कहिले आउने विषयमा केही पनि कस्तो भन्नुभयो, छिटै आउनु आउँछ मात्र भन्नुभयो। अनि हामीले भन्यौँ कि 5 वर्षमा छिटै आउने भन्ने त्यसो होइन होला, अर्को सभा नियम अहिले त सबै चल्दैको होला, महिनाको पहिलो हप्ताभित्र आउनुपर्छ भन्ने छ होइन, यो नियमावली अनुसार जानुपर्ने होला, त्यसरी एक दिन आउँछु एक छुट्टी आउँछु भन्ने कुराले कहाँ हुन्छ, कहिले आउने के गर्ने, आज बरु चाहिँ त्यो उहाँको प्रश्नोत्तरको समय राखेर जाउँ, प्रश्नोत्तरका लागि प्रश्नहरू पनि लिने कुरा हुन्छ त्यो पनि गरौँ भनेको स्वामीजी यसमा मनमा लिनु पऱ्यो, उहाँ कन्फ्युजन हुनुहुन्थ्यो हातमा लाग्छ, प्रधानमन्त्रीले उहाँलाई त्यति चाहिँ सकारात्मक जवाब दिएन जस्तो लाग्छ मलाई।
1: अब जुन डाक्नु भएको छ मङ्गलबार अर्को बैठक होइन, त्यो बैठकमा नि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ आज जस्तो
0: चलिरहन्छ, हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहने, हामी संसद सुधार होस्, जनताको आवाजहरू जनताको समस्याहरू त्यहाँ बुलन्द हुन्, सरकारलाई जवाब दिइ गरौँ, संविधान र लोकतन्त्रलाई चाहिँ कार्यान्वयन गरौँ, जनताका चाहिँ समस्याहरूलाई चाहिँ समाधान गरेर जाउँ, त्यसका लागि संसद निर्णय हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसप्रति हामी पूर्ण जिम्मेवार पनि छौँ।
1: अब सत्तापक्षीहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाब दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ, लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त। फेरि
0: कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो, उहाँले प्रतिसभा नियमावलीको दुहाई दिनुभयो, प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको चाहिँ वारिस त अर्थमन्त्री पनि हुन्छ, यो नियमावलीको तयार छ, यो नियमावली हुन्छ, यसो गरेको हुन्छ, यद्यपि संसारमा कोही पनि मित्रमा कार्यक्रमको जवाब दिन प्रधानमन्त्री नभएर अरू मन्त्री आएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन, मनमोहनले भन्नु छ, केपीले भन्नु छ, दिल्ली प्रसाद कोइरालाले हस्पिटलको बेलबाट भए पनि उहाँले चाहिँ जवाब दिनुभएको छ, अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री मित्र कार्यक्रममा त्यो मन्त्री चाहिँ जवाब दिन पठाएको छैन, तर उहाँहरूले त्यो नियमावलीको दुवाई दिनुभयो, मन्त्रीले दिन पाउँछ भन्नुभयो, अनि आज त्यही नियमावलीको 56 त्यो रेटले प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको चाहिँ बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको छ, अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन, आज आउनु पर्ने, आज जे 7 गते पहिलो हप्ताको अन्तिम दिन हो, आजसम्म पनि आज पनि बिहान हामीले शून्य समय विशेष समय समय त हुँदै हुन् अझै पनि प्रधानमन्त्रीको प्रश्नोत्तर अथवा प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो।
2: उनी थिए एमालेका प्रमुख सचेतक ऐन बहादुर मोहर। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ। इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभिरले हात पछाडि ब्लगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्। इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्। इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्यान्ड्स, बेल्जियम र स्पेन सहितका कयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभिरका कार्यको निन्दा गरेका छन्।
2: अब अन्त्यमा देशभित्रकै एउटा प्रसङ्ग, पोखरामा पहिलो पटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ। यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका निम्ति नमुना विद्यालय स्थापना गर्ने जनाएको थियो। पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ।
4: पोखरा पालिकी चोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्। अटिजम भएका छोरालाई स्कुलहरूले निगाली दिएपछि स्कुल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा सुरु भएपछि सहज भएको राधा बताउँछिन्।
5: नबोल्ने बच्चालाई डेकेरहरू जति नै छ होइन, अब बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कुलले चाहिँ नसक्ने भयो। सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ, अब प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ क्या। मेरो त 4-5 स्कुल फेरिसक्यो, अहिले चाहिँ अब यहाँ थाहा पाएर ल्याउँदैछु, यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ।
4: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य।
6: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ, सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ, तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब 2-4 प्यारेन्ट्स र अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ।

0: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त? पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला,
1: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 जनामा 5-8 जना बच्चाहरूमा भएको समस्या हो। यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 वर्षबाट नै हामीहरूलाई लगभग शङ्का लागिसकेको हुन्छ। अब कसरी पत्ता लगाउँदै यो भन्दा, यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबुमाबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी, तिनवटा चाहिँ मुख्य हुन्। तर नेपालको परिवेशमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात् माया गर्ने, मायाले जित्ने हो।
0: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त? पोखरा मानवर पालिकाका मेयर धनराज आचार्य,
2: सुरुमा हामीले एउटा क्लास 40 जनाको लागि यो सुरुवात गरेका हौँ, त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ। यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ।
0: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFPS गोर्खा रेडियो हो।

नमस्कार, सुस्वागत म यहाँहरू सबै सबैलाई साँझको कार्यक्रम गोन्धुलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। हजुर, सदाजै आज पनि यहाँहरूले सुन्नुभएको थियो बीबीसी नेपाली सेवाको कार्यक्रमपछि भने हामी एउटा मिठो गीत सुन्यौं र त्यसपछि पनि क्रमैसँग गीतहरू म तपाईँहरूको साथमा राख्दै जानेछु। रेडियो सुन्दै गर्नुहोला। हजुर, यो साँझको कार्यक्रम गोन्धुलीको पहिलो घण्टामा हुनुहुन्छ र कार्यक्रमको दोस्रो घण्टामा पनि हामी अन्य रिपोर्टहरू राख्दै जानेछौँ। रेडियो सुन्दै गर्नुहोला। आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 7 गते, तदनुसार आज बिहिबार 21 मे 2026 हो। आज पनि भनौँ न हरेक दिन कुनै न कुनै अवेरनेसहरू अथवा हामी जानकारीहरू राख्ने गर्छौँ र विभिन्न किसिमका ब्लगहरू तपाईँहरूले सुन्दै आउनु भएको छ। जस्तो कि विभिन्न दिनहरूमा विभिन्न किसिमका चाडपर्वहरू, होइन, हाम्रो चाडपर्व, रीतिरिवाज, संस्कार, संस्कृति अनि त्यस्तै गरी अवेरनेस सम्बन्धी पनि यहाँहरूले जानकारी लिइराख्नु भएको छ। र यसै क्रममा आज भने तपाईँहरूले विश्व संस्कृति दिवसको अवसरमा पहिल्यैदेखि भनौँ न बिहानदेखि नै सुन्दै आइरहनु भएको हो। र विश्व संस्कृति दिवस भन्नाले नेपाल हाम्रो देश विविध संस्कृति अनि भाषा, परम्परा र जीवनशैलीले भरिएको देश हो। नेपालको हिमालदेखि तराईसम्म फैलिएको हाम्रो समाजमा विभिन्न जात जाति र त्यहाँका आफ्नै प्रकारको समुदायको बेसमा उनीहरूको आफ्नै कला छ, संस्कार छ, चाडपर्व, वेशभूषा, परम्पराहरू छन् र त्यही सांस्कृतिक विविधताले नै नेपाललाई संसारभर भनौँ विशेष पहिचान दिएको छ। नेपाली संस्कृति पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनशैली र सामूहिक पहिचान पनि हो। र नेपालका थुप्रै चाडपर्वहरूको बारेमा त भनिराख्नु पर्दैन। हामी कहिले माघे सङ्क्रान्ति मनाउँछौँ, कहिले ल्होसार मनाउँछौँ, होइन, अनि दसैँ तिहार त छँदैछ, उभौँली उधौँली छँदैछ, अनि विभिन्न किसिमको पर्वहरू त छँदैछन्। र त्यस्तै लोकगीत, लोकनृत्य, हस्तकला, भाषा, होइन, हाम्रो परम्पराहरूले हाम्रो सांस्कृतिक सम्पदालाई अझ जीवन्त बनाइरहेको पाइन्छ। र त्यति मात्रै होइन श्रोता, हाम्रो सांस्कृतिक विविधता र विश्वका सम्पूर्ण समुदायहरूको पहिचान अनि कला र परम्पराको सम्मान गर्न हरेक वर्ष यही मे 21 तारिकको दिनमा भने विश्व संस्कृति दिवस मनाइन्छ। र विश्व संस्कृति दिवसले पनि विभिन्न देश, समुदाय र सभ्यता बीचको सांस्कृतिक विविधताको सम्मान गर्छ र एउटा राम्रो सन्देश दिन्छ कि संस्कृतिले मानिसहरूलाई आफ्नो इतिहास, पहिचान र मूल्यसँग जोड्ने र यसलाई जीवन्त राख्ने कला सिकाउँछ। भाषा, सङ्गीत, नृत्य, खानपान, होइन, अनि साहित्य, जीवनशैली, कला जस्ता यी थुप्रै पक्षहरूले कुनै पनि समाजको संस्कृति निर्माण गर्छ। र संस्कृति केवल मनोरञ्जन वा परम्परा मात्र होइन, समाजको एउटा ज्वलन्त उदाहरण भनौँ अथवा समाजको एउटा आत्मा पनि हो। र आज अहिलेको यो आधुनिक प्रविधिको प्रभावसँगै धेरै संस्कृति हराउने जोखिममा छ भनेर विशेषज्ञहरूले पनि भन्ने गर्छन्। आफ्नो मौलिक संस्कृतिको संरक्षण र यसलाई भनौँ न अन्य देशहरूमा पनि परिचित गराउनु अत्यन्तै महत्त्वपूर्ण छ। र नेपालको सबैभन्दा ठुलो विशेषता भनेको त्यहाँको सांस्कृतिक विविधता हो। एउटै देशभित्र पनि फरक फरक भाषा बोल्ने, फरक चाडपर्व मनाउने र फरक परम्परा अप्नाउने समुदायहरू मिलेर बस्छन्। र नेपालको कुराकानी गर्नुपर्दा श्रोता, हामी तपाईँ हामी आफ्नो मौलिक कला, भाषा र सांस्कृतिक अभ्यास र परम्परालाई संरक्षण गर्दै यसलाई हामीले निरन्तरता दिनुपर्छ भन्ने एउटा उद्देश्य पनि हो। संस्कृति हराउनु भनेको समाजको इतिहास, पहिचान र मूल्य हराउनु हो र संस्कृतिले समुदायलाई जोड्ने, सामाजिक सम्बन्ध बलियो बनाउने र पुस्तौँ पुस्ता बीच अनुभव हस्तान्तरण गर्ने काम पनि गर्दछ। र सांस्कृतिक सम्पदाको संरक्षणले अहिले पर्यटन अनि त्यस्तै गरी पर्यटनदेखि लिएर
कला अनि स्थानीय अर्थतन्त्रलाई पनि निकै सहयोग पुर्याउँछ र विश्व संस्कृति दिवसले हामीलाई आफ्नो मौलिक पहिचानप्रति गर्व गर्न र विश्वका विविध संस्कृतिको सम्मान गर्न पनि प्रेरणा मिलोस् भन्दै आउनुहोस् अब हाम्रो संस्कृति हाम्रो इतिहास हाम्रो जीवनशैली र हाम्रो अस्तित्वसँग जोडिएको अमूल्य सम्पदा त छँदैछ र हामी जे जस्तो भए पनि यी विविधताभित्रको एकता नै नेपाली संस्कृतिको सबैभन्दा सुन्दर पक्ष हो भन्न म मन पराउँछु आउनुहोस् अबको प्रस्तुतिमा भने अर्को एउटा मिठो गीत सुनौ प्रशान्त लिम्बुको स्वरमा

0: अहिले प्रस्तुत गीतमा स्वर भर्ने कलाकारहरू रहेका थिए स्वरूपराज आचार्य र मेलिना राई. उहाँहरू दुवैजनाको युगल स्वरबद्ध प्रस्तुत गीतपछि भने आउनुहोस् अब भने हामी कार्यक्रमको पहिलो घण्टामा छौं. कार्यक्रमको दोस्रो घण्टामा भने यहाँहरूले सुन्न सक्नुहुनेछ छड्के सलाम. आज बिहिबारको दिनमा छड्के सलाममा हाम्रा सहकर्मी साथी योगराज राईजीको गेस्ट हुनुहुन्छ. अनरेरी मेजर रिटायर्ड युद्धबहादुर गुरुङसँग यो सातौं एपिसोडको पार्ट वान र पार्ट टू हामी सुन्नेछौं. त्यसै गरी कार्यक्रमको थर्ड आवरणमा भने तपाईँले सुन्न सक्नुहुनेछ युथ ड्रिम्स. युथ ड्रिम्समा गोर्खा ब्रिगेडबाट यङ सोल्जर्सहरूसँग गरिएको कुराकानी तपाईँले सुन्दै आइरहनु भएको छ. आज पनि हामी यो कुराकानीलाई कन्टिन्यू रूपमा अघि बढाउनेछौँ. सुन्न नभुल्नुहोला भन्दै आउनुहोस् अब भने हामी यो कार्यक्रमलाई अघि बढाउँ.
1: BFBS, गोर्खा रेडियो. गोर्खा रेडियो.
2: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि

विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

समय बेलुकीको 5 बज्नको लागि अब 11 मिनेट बाँकी रहेको छ भने नेपालमा पनि बेलुकीको 9 बजेर 34 मिनेट गयो र ब्रुनाईमा पनि रातको 12 बज्नको लागि अब 11 मिनेट बाँकी रहेको छ। हामी समाचार सुन्दै कार्यक्रमको दोस्रो घण्टामा भने छड्के सलाम सुन्नेछौ आज बिहिबारको दिनमा, अनि त्यसै गरी कार्यक्रमको थर्ड आवरमा भने तपाईँले सुन्न सक्नुहुनेछ युथ ड्रिम्स कार्यक्रम, जसमा गोर्खा ब्रिगेडका यङ सोल्जर्सहरूसँग गरिएको कुराकानीहरू तपाईँहरूले सुन्न सक्नुहुनेछ।

हजुर, हामीलाई केही साथीहरूले पनि सम्पर्क गरिराख्नु भएको छ, म तपाईँहरूसँग पनि बिस्तारै कुराकानी गर्दै जानेछु। आउनुहोस् अहिलेको लागि भने हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि राखौँ। कोलमा बहाकोट समाज युकेको वार्षिक भेटघाट कार्यक्रम शनिबार 6 जुनमा हुँदैछ। यो ग्रान्ड्स कम्युनिटी जुनियर स्कुल फानबरमा हुँदैछ। समय दिनको 12 बजेदेखि रातको 10 बजेसम्म छ। सम्पूर्ण कोलमा बहाकोट समाज युकेको परिवारहरूमा हार्दिक स्वागत गर्दै यो कार्यक्रममा नेपालदेखि आउनुभएका कलाकारहरूको प्रस्तुतिमा तपाईँहरूले भरपूर मात्रामा इन्जोय गर्न सक्नुहुनेछ। हजुर, त्यसै गरी अर्को कार्यक्रम बुढा सुब्बा गोल्ड कप, यो धरान समाज युकेले आयोजना गर्ने 13 बुढा सुब्बा गोल्ड कप फेलथममा हुन गइरहेको छ। श्रोता, शनिबार 20 जुनमा र यसमा एकदमै तपाईँहरूमध्ये धेरै ग्रुपका प्लेयरहरू जो फुटबल प्लेयरहरू हुनुहुन्छ तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। अन्य सूचनाहरू पनि हामी तपाईँहरू समक्ष राख्दै जानेछौँ, रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि भने म तपाईँलाई मनोज थापा मगर र सुनिता थेगिमले गाउनुभएको यो गीत सुनाउँछु।

0: अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारीले दिएको तातो कफीले पोलेर घाइते हुनुभएकी एक नेपाली महिलालाई कतार एयरवेजले 2.5 करोड़ भन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। कतार एयरवेजले नेपाली महिलालाई 2.61 करोड़ रूपियाँ भन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको हो। उपभोक्ता अदालतका अध्यक्ष एवं न्यायाधीश दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले ललितपुरकी प्रीति थापाको पक्षमा क्षतिपूर्तिको फैसला सुनाएको हो। अदालतले पीड़ितलाई पुगेको शारीरिक र मानसिक क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै 2 छुट्टाछुट्टै कानूनको आधारमा क्षतिपूर्ति भराउने निर्णय गरेको हो। पीड़ित प्रीति थापाले शुरूमा 20 लाख अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै दावी गरे पनि अदालतले तथ्य र कानूनको आधारमा यो रकम निर्धारण गरेको उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कणेलले जानकारी दिनुभयो। सन् 2023 जुलाई 10 तारीखमा प्रीति कतार एयरवेजको विमान मार्फत अमेरिकाको बोस्टनबाट काठमाडौँ फर्कदै हुनुहुन्थ्यो। उडानका क्रममा विमानका कर्मचारीले प्रीतिलाई अत्यधिक तातो कफी दिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक राज बोहराले मुलुकको अर्थतन्त्र बलियो बनाउन किसान र कृषि क्षेत्रलाई बचाउनु पर्ने बताउनु भएको छ। किसानको खेत सुक्खा हुँदा मुलुकको भविष्य कमजोर हुने सांसद बोहराको भनाइ छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बोहरा,
1: किसानलाई आन्तरिक आर्थिक भार नपर्ने गरी व्यावहारिक नियम बनाइनुपर्छ। यस विषयमा अध्ययन अनुसन्धान गरियोस्। सभा महोदय, देशको अर्थतन्त्र बचाउने कुरा ठुल्ठुला भाषणमा मात्र होइन, त्यो खेत बचाउनेमा हुन्छ, किसान बचाउनेमा हुन्छ, पानी बचाउनेमा हुन्छ। आज किसानले राज्यसँग विलासिता केही पनि मागेको छैन, उनीहरूले केवल मागेको छ त बिउ मागेको छ, न्यायपूर्ण व्यवहार मागेको छ। किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुन्छ। त्यसैले समयमा तयारी गरौं, किसानलाई बचाऊ, कृषिलाई बचाऊ, देशको भोलि बचाऊ।
0: यो वर्षको मनसुनमा कम पानी पर्ने पूर्व सूचना आएकाले किसानलाई राहत दिन सरकारले तयारी गर्नुपर्ने उहाँले बताउनुभयो। सांसद बोहराले सुक्खा संकटबाट किसानलाई राहत दिन कम पानीमा फल्ने धान बारे पर्याप्त सूचना दिनुपर्ने बताउनुभयो।
1: सभामुख महोदय, नेपालको कृषि अझै पनि आकाशे पानीकै भरमा टिकेको छ। सभामुख महोदय, वर्षा कम हुँदा पहाडमा पानीका मुहानहरू सुक्छन्, तराईमा भूमिगत पानी तल झर्छ, खानेपानीको अभाव चर्किन्छ। अत्याधिक गर्मीले विशेष गरी तराई मधेस क्षेत्रमा लू चल्ने सम्भावना हुन्छ, यसले स्वास्थ्यमा सङ्कट निम्त्याउनेछ। धान नेपालको मुख्य खाद्यान्न बाली हो, कुल खाद्यान्न उत्पादनमा यसको ठुलो हिस्सा छ, तर पानीको अभावले धान खेती प्रत्यक्ष प्रभावित भएको छ, हुनेछ। अहिलेसम्म किसानले समयमा मल पाएका छैनन्, उन्नत बिउ पहुँच छैन, आधुनिक प्रविधि गाउँसम्म पुगेको छैन। यस्तो अवस्थामा यदि मौसम पनि साथ नदिने हो भने किसान कहाँ जाने? त्यसैले म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, कम पानीमा हुने धानको बिउबारे व्यापक सूचना दिइयोस्, सुक्खा सहन सक्ने बिउ सबै किसानसम्म पुर्याइयोस्।
0: बोहराले मोटरसाइकलमा क्यान झुन्ड्याएर दूध बेच्ने किसानलाई ट्राफिक प्रहरीले हैरानी दिएको विषयमा समेत सरकारको ध्यान आकर्षण गराउनु भयो।
1: दूध किसानहरूको कुरा गर्दाखेरि दूध किसानहरूले त्यो बाइकमा ट्याङ्की झुन्ड्याएर दूध बेच्ने बजार जानुहुन्छ। बजार जाँदाखेरि एकजना किसानले ट्राफिकलाई पैसा बुझाउनु पर्ने समस्या सुनेका छौँ। मेरो निर्वाचन क्षेत्र मात्र होइन, देशमा त्यो सवारी साधन बाइकमा दूध राख्न पाइँदैन, लान पाइँदैन भनेर ट्राफिकले चिट काट्छ। चिट नकाट्ने हो भने मासिक पैसा उठाउने गरेको मेरै निर्वाचन क्षेत्रमा मैले देखेको छु। बजार पुग्नु अघि ट्राफिकहरूले हरेक पोस्टहरूमा पैसा बुझाउनु पर्ने गुनासो सबैतिर छ। यदि कुनै किसानले 5 वटा ट्राफिक पोस्ट पार गर्ने हो भने महिनामा 5,000 रुपियाँ बुझाउनु पर्ने अवस्था रहेको गुनासो छ। अब सोच्नुहोस् सभामुख महोदय, दुध बेचेर 2 पैसा कमाउने किसानलाई राज्यले सम्मान गरिरहेको छ कि निरुत्साहित गरिरहेको छ? यो केवल अवैध असुलीको विषय होइन, यो राज्यले किसानलाई कसरी हेर्छ भन्ने प्रश्न हो।
0: कञ्चनपुर 2 बाट प्रत्यक्ष निर्वाचित सांसद बोहराले आफ्नो क्षेत्रमा किसानले मोटो धान मात्रै रोप्ने गरेकाले मसिनो धानको बिउ सहुलियतमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपाली कांग्रेसले 32 मुदे मधे संकल्प जारी गरेको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महोत्तरीबाट 32 मुदे संकल्प जारी गरेको हो। संकल्पमा मधेस प्रदेशको पहिचान, समावेशी समानुपातिक प्रतिनिधित्व, मधेसको आत्मसम्मान तथा मधेसको समृद्धिका विषयहरू उल्लेख छन्। यस्तै असल शासन विधि र जवाफदेहितालाई एक अर्काका परिपूरकको रूपमा लिँदै विधिमा टेकेर मात्र निर्णय गर्ने मान्यतामा दृढ़ रहने पनि उल्लेख छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठ जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका लागि जानुभएको थियो। उहाँले आयोजना निर्माणका क्रममा आइपर्ने प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने पनि बताउनु भएको छ। काठमाडौँको ठमेल क्षेत्रबाट 9 जना विदेशी नागरिक पक्राउ परेका छन्।
2: नमस्कार। BFBS गोरखा रेडियो।

एबेस थापाले गाउनुभएको गीत हामीले सुनिरहेका थियौं। अब यो गीत पछि भने आउनुहोस्, आजको दिनमा विश्व संस्कृति दिवस हो। हाम्रो देश नेपाल विविध संस्कृति, भाषा, परम्परा र जीवनशैलीले भरिएको देश हो र हाम्रो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, भनौँ न हिमालदेखि तराईसम्म पहाड़का सबै भेगहरूमा पनि हाम्रो समाजमा विभिन्न जात जाति र समुदायको पनि आफ्नै आफ्नै प्रकारको कला, संस्कृति, रीतिरिवाजहरू पाइन्छ र यही सांस्कृतिक विविधताले नै नेपाललाई संसारभर एउटा विशेष कन्ट्रीको रूपमा पहिचान गरेको छ। आजको यस कार्यक्रमले, भनौँ न यो विश्व संस्कृति दिवसले पनि उहाँहरूले देश विदेशमा, भनौँ न सबै देशहरूले आफ्नै तरिकाले मनाउने गर्छन् र वास्तवमा भनियो भने भाषा, कला, संगीत अनि नृत्य नै किन नहोस्, होइन? हाम्रो नृत्यहरू पनि कस्तो फरक फरक छ अनि खानपिन पनि एकदमै फरक छ। धेरै थरीको परिकारहरू बनाउन सकिन्छ एउटै खाद्य पदार्थबाट। तराईमा बस्नेले विविध तरिकाले पकाएर खान्छन् भने, अनि त्यस्तै गरी पहाडमा, हिमालमा बस्नेहरूले त्यही आलुको परिकारलाई पनि थरी थरी तरिकाले बनाएर खाने चलन छँदैछ, होइन? अनि यसले गर्दा पनि संस्कार, संस्कृति केवल यो परम्परा र मनोरञ्जन मात्र होइन रहेछ, पहिचान वा समाजको एउटा जल्दो बल्दो उदाहरण पनि हो। र अहिलेको टेक्नोलोजीको समयमा प्रविधिको प्रभावसँगै संस्कृति हराउने जोखिम छ भन्छन् भन्नेहरू, र हामी सबैले आफ्नो मौलिक संस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरण अत्यन्तै महत्वपूर्ण आवश्यकता हो र संस्कृति हराउनु भनेको समाजको इतिहास, पहिचान र मूल्य हराउनु नै हो। र नेपालीका विभिन्न संस्कृति हाम्रो इतिहास हो, हाम्रो जीवनशैली हो र विविधताभित्रको एकता नै नेपाली संस्कृतिको सबैभन्दा सुन्दर पक्ष हो भन्दा पनि फरक पर्दैन। आउनुहोस्, आजको दिनमा विश्व संस्कृति दिवसले पनि यही कुरालाई मनन गरेको छ। हामीले अहिलेको व्यस्त व्यस्त जीवनशैलीमा अनि अहिलेको टेक्नोलोजीको दुनियाँमा पनि संस्कार र संस्कृतिलाई बचाउँदै अनि हामीभन्दा नेक्स्ट जेनेरेसनलाई त्यो हाम्रो संस्कार र संस्कृति को यो पुस्ता हस्तान्तरण गर्दै जाने हो भने पक्कै पनि यो जीवन्त रहनेछ। आउनुहोस् अब भने हामी मिठा मिठा गीतहरू पनि सुन्नेछौँ र हामीलाई प्राप्त भएका सूचनाहरू पनि राख्दै जानेछौँ अनि कार्यक्रमको दोस्रो घण्टामा भने यहाँहरूले छड्के सलाम सुन्न सक्नुहुनेछ र अहिलेको लागि भने हामी प्रमोद खरेलको स्वरमा रहेको यो गीत सुनौँ।

प्रमोद खरेलले गाउनुभएको गीत हामीले सुनिरहेका थियौं। आउनुहोस् अब आउने शनिबारको दिनमा हुने कार्यक्रमहरूको बारेमा पनि जानकारी राखौं र त्यसभन्दा अगाडि भने विपासना मेडिटेशन कोर्स गर्दै हुनुहुन्छ भने अथवा तपाईँहरू विपासना मेडिटेशन कोर्समा रुचि राख्नुहुन्छ भने यो कार्यक्रम अगस्तको 12 23 अगस्तसम्म हुन गइरहेको छ र तपाईँहरूले फटाफट अनलाइनमा पनि यो आफ्नो स्थान बुक गरिसक्नुभयो होला। धम्मा दिपा हेरफोर्ड सायरमा हुन गइरहेको छ र तपाईँ भिजिट गर्न सक्नुहुनेछ। धम्मा .org जानुभयो भने DHAMMAmा तपाईँहरू .org गर्नुभयो भने भिजिट गर्न सक्नुहुनेछ। अथवा थप जानकारीको लागि कृष्ण दर्लामी 07725079469 मा थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ। अनि त्यसै गरी हामीलाई प्राप्त भएको अर्को कार्यक्रम हो श्रोता, तपाईँहरू मध्ये अब आउने शनिबारको दिनमा धेरैभन्दा धेरै कार्यक्रमहरू रहेका छन्। यो शनिबार अब आउने शनिबारको लागि भने 23 मेको दिनमा विलुइस आर्मी क्याम्पमा वार्सेली परिवारको वार्षिक भेटघाट हुने भएको छ। उपस्थितिको लागि तपाईँहरू जान सक्नुहुनेछ। विलुइस आर्मी क्याम्प एड्रेस हो अथवा पोस्टकोड भनौ SE184BQ। अनि थप जानकारीको लागि गिरी पुन 07397548 यसलाई फेरि सुन्नुहोस् 07397548 थप जानकारी लिन सक्नुहुनेछ। त्यस्तै गरी टिका थापा 07862735656 थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ। अनि 23 मेको दिनमा इन्टेक 1991-87 नम्बरीहरूको 35 एनिभर्सरी सेलिब्रेसन हुन गइरहेको छ। यो कार्यक्रम तितवर्थमा हुँदैछ। पोस्टकोड SP97NR हिमालयन ओसिस रेस्टुरेन्टमा हुन गइरहेको छ तितवर्थमा। समय दिनको 1 बजेदेखि रातको 10 बजेसम्म। थप जानकारीको लागि तपाईँको नम्बरी चेयरम्यान वीर बलालजीलाई सम्पर्क गर्नुहोला। अब भने हामी सुन्नेछौँ श्रोता तपाईँहरूकै लागि, तपाईँहरूले नै सुन्दै आइरहनु भएको कार्यक्रम हो छड्के सलाम। छड्के सलाममा गोर्खा ब्रिगेडबाट रिटायर हुनुभएका व्यक्तिहरूसँग गरिएको उहाँहरूको आर्मी करियरको अथवा भनौँ न जिन्दगीका अतीतका रमाइला पलहरूलाई यहाँ समेट्ने कोसिस गरिन्छ। सहकर्मी साथी योगराज राईले गर्नुभएको कुराकानी आज भने अनरेरी मेजर रिटायर्ड युद्धबहादुर गुरुङसँग गरिएको यो 7 श्रृङ्खला हो। अनि अझ 8 पनि आउनेछ, सुन्न नभुल्नुहोला। आजको केही समय पछि, अबको केही समयपछि आजको यही कार्यक्रममा तपाईँले सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने म तपाईँलाई द एलो ह्यामरबाट यो गीत सुनाउँछु।

0: BFBS Gorkha Radio 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, आरएएफ हाइब वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: Left! Left! Saluting on the march! Left! Salute!
1: Left! 1, 2, 3, 4, 5, 6, 7!
2: कार्यक्रम छड्के सलाम।
3: हजुर, कार्यक्रम छड्के सलाम तपाईँहरूले सुन्दै हुनुहुन्छ। म योगराज भाइको यहाँ सबै चाहिँ वेलकम भन्न चाहिँ चाहन्छु। यस कार्यक्रममा चाहिँ ब्रिगेड अफ गोर्खाजबाट रिटायर्ड हुनुभएका मेम्बर्सहरूसँग कुराकानी गर्दै आएका छौँ र हाम्रै क्युजीको गोर्खा मेजर हुनुहुन्छ अनरी मेजर ज्युत बहादुर गुरुङ साहब र उहाँको आर्मी रेजको कुराहरू अहिले चाहिँ कडुलकै कुराहरू हामीले यो एपिसोडमा गरिरहेका छौँ। प्रिभियस एपिसोडमा पनि यो कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो। 1989 33 वर्षको नोकरी सकेर उहाँ चाहिँ नेपाल फर्किनु भएको थियो, त्यसपछि कडुलीमा काम गर्नुभयो। सर फेरि वेलकम हजुरलाई।
4: थ्याङ्क यू।
3: हजुर, अब यो तपाईँले कडुलीमा काम गर्दा चाहिँ त्यति बेला माओस्टको पनि थियो, कति साह्रो हुन्थ्यो साहब त्यो प्रोजेक्ट गर्नु?
4: माओस्टको बेलामा हामीलाई अलिक गाह्रै थियो। किन गाह्रो थियो भने अब तपाईँको नेपाल आर्मीसित पनि मिल्नुपर्ने, माओवादीसित पनि मिल्नुपर्ने। माओवादीले के राख्यो भने हाम्रो कुनै पोलिट ब्युरोको मान्छेको सिग्नेचर बाहेक कुनै प्रोजेक्ट गर्न पाउँदैन भनेर राखेको थियो। त्यसले गर्दाखेरि त अलिक गाह्रो पर्यो त्यहाँ। तर राम्रो त के भयो भने वास्तवमा मेरै मान्छे पनि थियो माओवादीमा, अलिक माथि लेभलमा थियो, अनि उसलाई चाहिँ मेरो भान्जा पर्ने हो त्यो, अनि अरूहरूको पनि थियो, मेरो मात्रै थिएन, लिङ्कहरू थियो। अनि उसलाई चाहिँ मैले त्यहाँ चाहिँ उसको फेरि भाइ थियो त्यहाँ पोखरामै थियो, मैले त्यसलाई सम्पर्क गरेर तिम्रो दाई भनेर उसलाई चाहिँ ठ्याक्कै भनेर सबै चिजमा चाहिँ त्यसले सही गर्ने भन्दाखेरि त्यसले सही गरिदिएको सबै। सो हामी त्यो कागज लिएर नै प्रोजेक्ट गर्यो। अनि प्रोजेक्ट गर्दाखेरि चाहिँ अब जग्गा जग्गामा चाहिँ हामीले दुःख दिन्थ्यो होइन, जस्तै अब म दुईपल्टसम्म मलाई बाटोमा रोकेको थियो अनि लो के भनेर, तर त्यस्तो त होइन। उनीहरूले के भन्थ्यो भने हाम्रो एजेन्डा के हो तपाईँले बुझ्नु पर्यो भनेर 2 घन्टासम्म बस्नु पर्थ्यो क्या उहाँहरूको, त्यो के हो कहानी भनेर
3: लेक्चर दिन्थ्यो।
4: त्यो लेक्चरबाट त तपाईँ उम्किन मिल्दैन किनभने एउटा अलिकति बुद्धिजीवी भएको मान्छे बोल्ने हो त्यो तरिकाले चाहिँ। अब विशेष उहाँहरूको ठुलो गुनासो के रहेछ भने रोयल फ्यामिलीसित चाहिँ हुनुहुन्न भन्ने कुराकानी गर्थ्यो। र पनि मलाई चाहिँ के हाम परेन, हाम्रो मान्छेहरूलाई पनि परेन, एक्सेप्ट एकपल्ट के भयो भने धादिङमा चाहिँ त्यो माओवादी नभनौ, त्यो माओवादी होइन त्यो, त्यहाँ चाहिँ के भयो भने त्यहाँ हाम्रो प्रोजेक्ट गर्दा गर्दा रातिको दिन त्यो चोरपाटीहरू आएछ त्यहाँ, अनि कतिले त त्यति बेला त माओवादी भन्छ नि त, तर माओवादी होइन रहेछ। पछि त्यो त्यहीँको गाउँवालाहरू मान्छेहरू चाहिँ त्यो पुरा अनुहार ढाकेर आएर चाहिँ पैसा मागेको रहेछ। अनि हामीले त्यो प्रोजेक्ट सुपरभाइजरलाई सबैलाई के भन्थ्यो भने पैसा माग्न आउँछ भने सबै खाली गरेर देऊ हगि, किनभने पैसा ठुलो होइन बरु ज्यान ठुलो भनेर नि। अनि उसको पासमा वास्तवमा 1.5 लाख मात्रै थियो त्यहाँ हगि, तर उसले पैसा छैन के छैन के भन्दैछ, अनि उसलाई गोली हान्दैछ। अनि गोली हान्दाखेरि चाहिँ त्यो
3: टिमलाई
4: प्रोजेक्ट सुपरभाइजर हो उसलाई गोली हान्दाखेरि गोलीको अचम्मै के भन्दा पछि डक्टरबाट चाहिँ यो भित्रको यो मुटु हुन्छ नि, मुटुको चाहिँ अलिकता मिस भएर के भित्रै बस्यो, त्यो गोली निकालेको छैन अहिले किनभने निकाल्यो भने झन् कम्प्लिकेट हुन्छ भनेर। अनि एकैचोटि 9 बजेतिर घटना भएको, 1 बजेतिर मलाई फोन आयो होइन, त्यति बेला हाम्रो सेटेलाइट फोन थियो, यस्तो मोबाइल फोनहरू पनि थिएन त्यसलाई। अनि सेटेलाइट फोनबाट आएपछि त के भन्यो भने लो यस्तो यस्तो भयो भन्ने बित्तिकै म त उठेर होइन सेटअप गर्यो।
3: यही 2011 कुरा हो सर, यो
4: 2011
3: एटेम्प्टेड मर्डर
4: हो। त्यसलाई त्यो मोबाइलहरू डाँडा मोबाइलहरू थिएन क्या, राम्रोसित रिसेप्सन थिएन नि त हगि, त्यस कारणले गर्दाखेरि हाम्रो चाहिँ सेटेलाइट फोनहरू थियो कि, हाम्रो सेटेलाइट फोन भन्दाखेरि चाहिँ त्यो पक्का सेट जहाँ पनि हुने के, त्यस कारणले गर्दाखेरि चाहिँ त्यो मान्छे चाहिँ लाई चाहिँ हामीले फेरि यहाँ डक्टर एउटा बोलायो, डक्टरले चाहिँ के भएछ भनेर के त्योबाट चाहिँ ट्रिटमेन्ट उसलाई चाहिँ भनौँ न ट्रिटमेन्ट त के हुने, यस्तो गर भनेर भन्दै गर्ने। यतापट्टि चाहिँ हेलिकप्टर मिलाउनु लागेको त फेरि पोखरामा हेलिकप्टर छ भन्यो, पछि त पाइलटै छैन रहेछ त्यहाँ फेरि होइन। अनि काठमाडौँबाट हेलिकप्टर बिहान लिने भन्दाखेरि चाहिँ त्यो तुवालो लागेर चाहिँ उड्नै दिएन के, अनि अब एकदम खतरा भयो। त्यस कारणले गर्दाखेरि मैले चाहिँ त्यो हेलिकप्टर त उड्न सक्छ भने नि त पाइलटले, तर नियमले गर्दा के भनेर हामीले चाहिँ लु होइन तपाईँले कसरी उडाउन सक्छ भने उडा आएको ऊ चाहिँ, तर ऊ आए पनि त्यो बिहान उज्यालो भएर हो, तुवालो काटेर चाहिँ आयो, आएर चाहिँ टिचिङ हस्पिटलमा लग्यो। अनि कडोरी फ्यामिलीले के भन्यो भने उहाँबाट डोन्ट वरी अबाउट कस्ट हगि, यु पे वाट एभर यु निड टु पे गेट हिम अ लाइफ भनेर भनेको कडोरीले। नेपालमा त कस्तो हुन्छ भने अभियसली भित्र अपरेसन हुन्छ होइन, अनि लौ यो दबाईले हो भन्छ होइन, तपाईँको अपरेसन गर्ने बेलामा त त्यो जाडो महिनामा चाहिँ मेरो पकेटमा मैले 12 लाख बोकेर आएको थियो, 12 लाख राखेको यसरी। अनि उसको भाइ थियो एउटा एकदम चड्के थियो, भाइ चाहिँ मोटरसाइकलमा लौ यो दबाई भन्दाखेरि त्यहाँ छैन भने कता कता खोजेर लिएर आउने, फेरि त्यो पैसा दिँदै गर्ने के, फेरि मैले पैसा सबै दिने त मिलेन नि त, त्यत्रो पैसा फेरि के गर्छ भनेर। तर त्यति बेला त्यो डक्टर कोइराला भन्नेले बचायो त्यो मान्छेलाई हगि, अहिले स्कार छ, अहिले उसलाई स्टोरम्यान गरेर राखेको छ, मैले नै स्टोरम्यानमा सारेको किनभने उसले बिचरा अन ड्युटी।
3: गोली चाहिँ स्टिल भित्रै छ,
4: गोली चाहिँ डक्टर साहबले के भन्यो भने त्यो निकाल्न आयो भने झन् कम्प्लिकेसन हुन्छ अरे क्या, नसा काहीँ के भयो भने झन् पर्मानेन्ट हुन्छ, यतिले ठिक छ भनेर चाहिँ। अनि पछि कडोरी फ्यामिली आउँदाखेरि त्यो डक्टरलाई बोलाएर द्वारिकामा होटेलमा उसलाई प्रेजेन्टेसन गरेर थ्याङ्क यू भेरी मच फर सेभिङ हिज लाइफ भनेर पनि गर्यो. सोधेपछि त्यो कटोरीले चाहिँ एकदमै डोन्ट वरी अबाउट कस्ट त्यस्तो तरिकाले गरेर त्यो मान्छेलाई बचाएको.
3: अर्को चाहिँ यो अर्को ट्यालेन्टेड स्टाफको यो ट्रेजिक लस छ नि, यो चाहिँ खास के भएको?
4: यो ट्यालेन्टेड लस भन्नाले चाहिँ के भयो भने हामी कञ्चनजङ्घा कन्जर्भेसन एरियामा 10 वर्षको चाहिँ प्रोजेक्ट लिएको थियो ताप्लेजुङतिर. अनि त्यहाँ चाहिँ हाम्रो एउटा मेरै पहिला मेरो गुरुजी हो एकजना है श्री लिम्बू भने, उहाँलाई चाहिँ खटाएर गर्दा गर्दा गर्दा चाहिँ के भइगयो भने त्यहाँ चाहिँ मैले रिपोर्ट हेर्दाखेरि चाहिँ त्यो रिपोर्टमा चाहिँ त्यो ट्याप स्ट्यान्ड चाहिँ अलिक सानो देखेँ क्या. अनि मैले उहाँलाई गुरुजी भन्थ्यो होइन, अनि गुरुजी यो के हो त भन्दाखेरि, अनि उहाँ पनि सोझो मान्छे थियो, अनि त्यहाँको त्यो 44 बोरा सिमेन्टहरू कता कता लुगाइदियो हजुर त्यहाँ गाउँवालाले भनेर भन्ने कुरा भयो. अनि मलाई एकैचोटि टास्क दिएर चाहिँ म उहाँ गएर त्यो चाहिँ मैले निकाल्यो, उहाँ गएर हेलिकप्टरमा गएर के गरेर 44 बोरा सिमेन्टको मान्छे पैसा लिएर गर्यो. त्यो पछाडि चाहिँ 10 वर्षको चाहिँ हाम्रो कमिटमेन्ट थियो, 5 वर्षपछि चाहिँ त्यो फर्काउने भयो. अनि कसले अर्गनाइज गरेछ भने डाक्टर चन्द्र गुरुङ भन्ने हो, एकदमै वेल नोन मान्छे हो क्या त्यो डाक्टर चन्द्र गुरुङ चाहिँ कन्जर्भेसनको चाहिँ होइन. अनि उहाँले चाहिँ 24 जना लगेर चाहिँ उद्घाटन गर्ने भन्यो सबै. अनि हाम्रो त्यति बेला चाहिँ हाम्रो स्मार्ट साहब र हरिबाल साहब थियो, उहाँहरूलाई बोलाउँदाखेरि फेरि उहाँले के कारणले चाहिँ जानु मानेन, मलाई भनेको थियो म पनि जान्न भन्यो, मेरो पनि अर्को प्रोग्राम थियो 24 सेप्टेम्बरको त्यो सालको. त्यो हेलिकप्टरमा 24 जना मन्त्रीदेखि लिएर डाक्टर हर्क गुरुङ भन्ने होइन एकदमै नामी नामी मान्छे हो क्या कन्जर्भेसन एरियादेखि लिएर सबै त्यो सबै मान्छेहरू त्यो हेलिकप्टर चाहिँ पाले डाँडामा ठोकेर चाहिँ सबै नष्ट भएर मर्यो है. त्यहाँ एकदमै कन्जर्भेसन एरियाको त भन्नै पर्दैन, नेपालको टप मान्छेहरू त
3: राइट. अब यो हाम्रो अन्तिम एपिसोड नै भनौँ र तपाईँहरूको पालामा अस्ति पनि अफ एयरमा कुरा भएको थियो, अब सिआर तपाईँहरूको पालामा रोमनमा लेख्यो भन्नुहुन्थ्यो, त्यति बेला त्यो रोमनमै लेखिन्थ्यो सर?
4: पहिला रोमन गोर्खामा लेख्थ्यो होइन त्यो हाम्रो साहबले के गरेर, अनि त्यसको बाद चाहिँ किनभने गोराहरूलाई पनि रोमन गोर्खाली चाहिँ पढ्न सिकाउँथ्यो नि, किनभने उनीहरूले नेपाली सिक्थ्यो अनि फेरि इङ्ग्लिसमा हुँदाखेरि त उनीहरूले त्यही नेपाली कुरा सिकेपछि त रोमन गोर्खाली त बुझ्थ्यो नि गोराहरूले. सो गोराहरूले बुझ्थ्यो त्यो, किनभने हाम्रो गोर्खाली अफसर साहबहरूले त बिचरा इङ्ग्लिस नजान्ने थियो नि त. सो उनीहरूले रोमन गोर्खाली लेख्न जाने थियो होइन, लेखेपछि फेरि ब्रिटिस अफसरले त फेरि रोमन गोर्खाली पढ्न जाने भयो नि त. त्यो कम्युनिकेसन
3: बुझ्थ्यो गोर्खाले
4: बुझ्थ्यो
3: त्यो अहिलेको जस्तो नेपाली क्लासहरू जस्तै अहिले नेपालतिर गएर पोखराम गराउँछ त्यो थियो कि थिएन त?
4: होइन थियो, त्यो सबै उनीहरूले पहिले पढ्थ्यो सबै पढ्यो. अब त्यो लेभलमा आउँदाखेरि त तपाईँको रोमन गोर्खाले गर्दा अलिक माथि लेभलमा आइसक्यो हुन्थ्यो नि त. त्यस कारणले गर्दाखेरि चाहिँ त्यो सिआरहरू चाहिँ सबै रोमन गोर्खाले लेखे पनि हाम्रो ट्रेनिङ प्याम्पलेट पनि सबै रोमन गोर्खालीमा थियो नि त्यति बेला
3: है.
4: अहिले मैले चाहिँ 1-2 वटा राखेको थियो होइन, अनि त्यो चाहिँ मैले पोखराको म्युजियममा राखेको छ.
3: ए अब तपाईँ त राम्रै स्कुलमा पढेर इङ्ग्लिस प्रब्लम त्यसै भएन, अरू म्यानेजमेन्टमा बस्नेहरूलाई चाहिँ कतिको प्रब्लम हुन्थ्यो साहब त्यति बेला?
4: पहिलाको त म्यानेजमेन्ट त गाह्रै पर्थ्यो नि, जस्तै मेरो सबैभन्दा पहिला ट्रुप क्युजियो साहब ले आफ्नो नाम पनि लेख्न नजाने थियो.
3: ए ओके साहब, यहीँबाट जोडौँ है त अन्तिम पार्टमा चाहिँ. हजुर साहबलाई धेरै धेरै धन्यवाद भन्दै यो बिचमा केही गीतहरू सुनौँ र त्यसपछि अन्तिम पार्टमा चाहिँ साहबसँग यही प्रसङ्गबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ.

0: यो BFBS गोरखा रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: BFBS Gorkha Radio.

0: यसमा अर्को के पनि थियो भने इम्प्रोभाइज ब्रिजहरू पनि थियो नि त. हाउ टु मेक अ इम्प्रोभाइज ब्रिजहरू होइन, आफूले आइडिया गर्ने. जस्तै शेरबहादुर राफ भन्ने बनायो होइन, जुन चाहिँ हाम्रो मेजर शेरबहादुर लिम्बू साहबले इनिसिएट गरेर
1: त्यो ढुङ्गा जोडेर
0: त्यो गरेर पछि चाहिँ मोडिफाई गरेर त्यो चारवटा बोर्ड जोडेर होइन. त्यस कारणले गर्दाखेरि चाहिँ के हो भने शेरबहादुर राफ भने उसको नाम राखिदियो नि त. गर्दाखेरि त उसले पनि इनिसिएटिभ ख्याएर गर्यो नि त. सो हाम्रो पनि अलिकति त्यस्तो गर्ने मौका छ नि त. सो मेरो चाहिँ अलिकति ब्रेन टाइप त्यस्तो खालको के अलिक वाइडर हेर्ने वा त डिफ्रेन्ट अप्सनहरू के छ होला, यो तरिकाले पनि नभएर अर्को तरिकाले कस्तो गर्ने भन्ने खालको माइन्ड सेट मान्छेहरूलाई चाहिँ अलिकति इन्जिनियर हेज मोर टु अफर जस्तो लाग्यो मलाई होइन. अनि त्यहाँ गएपछि त अभियसली मेरो टार्गेट चाहिँ के भयो भने कुनै इन्जिनियरिङ कोर्सै गर्ने भनेर मैले चाहिँ फेरि कार्पेन्टर के त गर्ने विचार थिएन. त्यस कारणले गर्दा उनीहरूले फेरि डिजाइन स्टुडेन्ट पढायो, सर्भेयर कोर्स पढायो, क्लाको बोर्स कोर्स पढायो. त्यो बिचमा त फेरि यु आर स्टिल अ सोल्जर सो यु स्टिल हेभ टु डु लाइक ड्रिल इन्स्ट्रक्टर कोर्स जेएलसी कोर्सहरू त गर्नु पऱ्यो नि त, बिकज द्याट्स पार्ट एन्ड पार्सल होइन. अब इभन फुटबल रेफ्री पनि कोर्स पनि गर्यो कि त्यो ओल दिस
1: फुटबल रेफ्री गर्नु
0: फुटबल रेफ्री पनि गर्यो त्यहीँ छ. अनि गर्दाखेरि त त्यो सबै कुराहरू चाहिँ उनीहरूले लो यता गर्ने भनेपछि म चाहिँ हट्नेवाला थिएन कि, बिकज एभ्री कोर्स मेन्ट न्यू नलेज होइन. अनि कति मान्छेको त के हुँदो रहेछ भने हाम्रो पल्टन कोर्स गर्न नमान्ने के त्यस्तो कुराहरू, किनभने त्यो कोर्समा गएर बिग्रिन्छ कि कोर्स राम्रो भएन. अनि त्यो चाहिँ ठिकै हो किनभने बिचरा धेरै जस्तो इङ्ग्लिसमा भएपछि त उनीहरूले इट्स अल अबाउट इङ्ग्लिसको नलेजहरू ब्याकग्राउन्ड नभएर हो क्या
1: उनीहरूलाई
0: त्यो कन्फिडेन्स नभएर हो. वेरस मलाई त अलिकति लक्कीली इङ्ग्लिस हुनाले
1: चाहिँ
0: जस्तै अहिलेको केटाहरू सबै थुप्रो पढेको छ होइन, सबै राम्रो छ, उनीहरू पछि डिग्री पनि गर्न पाउँछ. त्यो त अहिले त भयो नि, हामी त फेरि डिग्री गर्छौँ भने त्यो त थिएन फेरि हामीलाई. अब हाम्रो फुर्सदै थिएन, सञ्चबार पनि कामै हो, आइतबार मन्दिर परेड हो. त्यति बेला त अब त्यो सञ्चबार आइतबार भने त्यो पनि थिएन. अब बिहान पिटी परेड त पहिला पहिला त 6 बजे पिटी परेड त्यो परेडै होइन भन्थ्यो नि त, 8 बजे पनि तयार भएर हिँड्नु पर्थ्यो नि
1: त. साहब मैले जे जे आयो त्यही नै सोधेँ तपाईँलाई, यो प्रश्न चाहिँ सोधेको भए हुन्थ्यो भने कुनै छ अन्तमा?
0: होइन छैन, यो के छ भने जो मान्छे अब आजभोलि त अब भर्ती भएर आउँदाखेरि होइन उनीहरूले कतिको चोइस पाउँछ चोइस पाउँदैन मलाई थाहा छैन, तर सुरुमा त उसले के गर्नु माग्छ भनेर त भन्छ होला. त्यो भनेर चाहिँ आफ्नो हामी चाहिँ के हो भने त्यो गर्नु पर्छै पर्छ भनेपछि त हुकुम मान्न पर्यो होइन. तर अहिले चाहिँ अब के हो भने अहिले आएर चाहिँ केही भन्न पायो भने उसको इच्छुक छ भने त्यही अनुसार गर्न पायो भने झन् उसको पछि पनि राम्रो हुन्छ भन्ने. खास खास त म त इन्जिनियर त्यो गर्ने हो, तर म चाहिँ इलेक्ट्रिक साइडमा जाने भन्ने हो कि इलेक्ट्रिक राखेको, तर मलाई यता किनभने इलेक्ट्रिक क्लाको पनि हुन्थ्यो नि त
1: होइन.
0: सो देखो त्यो पनि थियो, तर इलेक्ट्रिकमा मलाई एकदमै इन्ट्रेस्ट थियो, तर इलेक्ट्रिक गर्ने होइन भनेर तिमी चाहिँ यतातिर जाने भनेपछि अब फेरि त्यति बेलाको अब एउटा भर्खरको सिपाहीले त फेरि कुरा गर्ने त कुरा आएन अनि त्यो समयमा फेरि. तर आजभोलिको समयमा चाहिँ मलाई लाग्छ अलिक कुरा गर्न पाउँछ आफूले मनको कुराहरू त्यो भनेर चाहिँ, तर हुन्छ कि हुँदैन त्यो त थाहा छैन, तर भन्न त पाइयो नि त होइन. त्यस कारणले जस्तै अहिले आजभोलि त अब दाढी जुङ्गा पनि पाल्न पायो होइन, धेरै कुराहरू अहिले अस्ति परेनमै जाँदाखेरि मैले देखेँ, धेरै कुरा देख्यो. सो अहिले त धेरै फ्रिडम छ नि त, तर त्यो फ्रिडम चाहिँ फेरि मिसयुज नगर्ने क्या, युटिलाइज द्याट फ्रिडम. आफ्नो एक्सप्रेसन के छ, आफूले के चाहन चाहेछ, अनि त्यसलाई चाहिँ टार्गेटिङ गरेर फोकस गरेर त्यो गरेमा आफ्नो करियर राम्रो होला भन्ने कुरा.
1: ए हजुर साहब, धेरै धेरै धन्यवाद. अस्ति इन्जिनियरको 79 ट्रेनिङ पार्टीमा को एटेस्टेसन प्रोजेक्टमा पनि जानुभयो. क्युजी चाहिँ अब बढ्दैछ भने सबै पल्टन नै बढ्दैछ, के लाग्छ साहबलाई?
0: होइन, एकदम राम्रो हो त्यो चाहिँ पहिल्यैदेखि नै मलाई त लाग्थ्यो त्यो बढ्छ भनेर, किनभने गोराहरूको त्यो रिक्रुटिङमा एकदमै गाह्रो परेको थियो. हामीभन्दा धेरै गाह्रो परेको चाहिँ रिक्रुटमा धेरै नआउने चाहिँ यो ट्रान्सपोर्ट र सिग्नलको हो. हाम्रो चाहिँ किन धेरै छिटो नबढेको भने इन्जिनियरमा चाहिँ मान्छे आउँदै थियो कि थुप्रै, अनि गर्दाखेरि चाहिँ त्यसले गर्दाखेरि हो. तर अहिले चाहिँ अब के भयो भने हामी चाहिँ ब्याक टु स्क्वायर वान भयो. पहिला उहिले जमानामा 67, 68, 69, 70 होइन, अनि डाइभर्सिटी भयो नि त. जस्तै 70 गोर्खा प्यारासुट भयो नि त होइन. अनि तपाईँ के काम छ गोर्खालीलाई जहाँ पनि पठायो हुन्छ, जस्तै एस मोबाइल फोल्ट्रुमा पनि पठायो भने स्किङ पनि गर्न सक्छ, जे पनि गर्न सक्छ. सो हाम्रो इन्जिनियरको ब्याजमै छ नि त युबीक्वाई भन्ने, अनि एनिवेयर एनिथिङ भनेर त्यो अनुसारै गरेको जस्तो लाग्छ मलाई. हाम्रो पल्टनको चाहिँ अहिले झन् अब आउने भाइहरूले पनि होइन झन् राम्रो गर्ला भन्ने आशा छ. पल्टनको ठुलो कुरा चाहिँ पल्टनको नाम राख्नु पर्यो. हामी त गइहाल्छ कुनै समयमा, पल्टन भन्ने त पछिसम्म हुन्छ नि त. त्यस कारणले चाहिँ सबैले चाहिँ राम्रो तरिकाले गरोस् भन्ने मेरो आशा छ.
1: हुन्छ साहब, हेल्दी रहनु होला, धेरै वर्ष बाँच्नु होला. आज साहबसँग कुराकानी गर्न मन लाग्यो, एकदमै खुसी लाग्यो. हजुरलाई धेरै धेरै धन्यवाद.
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद यसो मौका दिएकोमा. होइन, मेरो एउटा सानो गुनासो कुराहरू के थियो, किताबमा त थियो तर किताब त सबैले पढ्दैन, तर अहिले यो बिएपिएसबाट चाहिँ मान्छेले सुन्दाखेरि चाहिँ बल्ल के कसो थियो पहिला पहिला भन्ने केही कुराहरू जानकारी भए जस्तो लाग्छ मलाई।
1: हजुर, अनरी मेजर जुत बहादुर गुरुङ साहब रहनुभयो यो एपिसोडमा, इन्जिनियरको गाखा मेजर हुनुहुन्छ र धेरै उहाँको कन्ट्रिब्युसन छ र उहाँप्रति आभार व्यक्त गर्न चाहिँ चाहन्छु साथ दिनुभएकोमा अनि सम्पूर्ण श्रोताहरूलाई पनि सुनिदिनु भएकोमा। फेरि अर्को हप्ता नयाँ गेस्टलाई लिएर आउने बाचा राख्दै र उहाँलाई चाहिँ आभार व्यक्त गर्दै यो सम्पूर्ण इन्टायर एपिसोडबाटै मैले बिदा मागे। हस्त, नमस्ते।
2: Saluting on the march! Left! Salute!
3: One, two, three, four, five, down, three! Karikram Chadke Salam.

दीपा लामाले गाउनु भएको गीत यहाँहरूले सुनिराख्नु भएको थियो। समय बेलुकीको 6 बज्नको लागि अब 5 मिनट मात्र बाँकी रहेको छ। श्रोता आउनुहोस्, अब यो समयमा तपाईँहरूले पनि विभिन्न कार्यक्रम सम्बन्धी जानकारीहरू लिँदै हुनुहुन्छ। हामीलाई प्राप्त भएका सूचनाहरू पनि थुप्रै थुप्रै रहेका छन्। विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू हुन गइरहेको छ। यसै क्रममा मद्दत समूहको मन्थली मिटिङ पनि हुन गइरहेको छ। 27 मेको दिनमा बुधबार दिनको 2 बजेदेखि 4 बजेसम्म हुँदैछ श्रोता, नर्थ क्याम्प फानबरोमा। र यसमा क्याप्टेन महेन्द्र लिम्बू वेलफेयर अफिसर हुनुहुन्छ एडब्ल्युसी अल्डोसटबाट। उहाँले पनि तपाईँहरूलाई केही नयाँ कुराहरू लिएर आउनुहुनेछ तपाईँहरूको फाइदाको लागि, तपाईँहरूको जानकारीको लागि। अनि त्यस्तै गरी गोर्खा भेटरान र लेडिजहरूको विषयमा पनि उहाँले केही कुराहरू जानकारीहरू गराउनुहुनेछ। यो मिटिङ तपाईँहरूको आफ्नो लोकल एरियामा एकदमै इम्पोर्टेन्ट रहेको छ। अनि तपाईँहरूलाई यो एउटा कफी मिटिङ जस्तै हो, कफी मर्निङ जस्तै। अनि टी, कफी र बिस्किट पनि उपलब्ध गराइनेछ दिनको 2 बजेदेखि 4 बजेसम्म बुधबार 27 मेको दिनमा। ओके, अब यो सूचनापछि भने अर्को सूचना पनि राखौं। यो वर्षको लागि कला संस्कृति लोक तथा दोहोरी गीत संरक्षण सम्वर्धन र उत्थानको लागि भने 9 लोक दोहोरी स्वर्णिम साँस हुन गइरहेको छ र यसमा थुप्रै कलाकारहरूले स्वर भरेका छन् अथवा यो साँसलाई एकदमै रमाइलो बनाउनेछन्। स्वर त उहाँहरूले भरिसक्नु भएको छ र यो कार्यक्रम 30 मेको दिनमा शनिबार हुन गइरहेको छ श्रोता, एम्पायर हल अल्डसर्टमा। र दिनको 2:30 बजेदेखि विभिन्न कलाकारहरू, नेपालदेखि आउनुभएका कलाकारहरूको प्रस्तुति रहनेछ र टिकट दर रहेको छ एडभान्समा £20 अनि डोरमा £25 र चिल्ड्रेनको लागि £15 रहेको छ, 6 देखि 12 वर्षका बच्चाहरूको लागि। यो स्वर्णिम साँस हो श्रोता, थुप्रै कलाकारहरूको प्रस्तुति छ, इन्जोय गर्नुहोला। आउनुहोस् अब भने यो कार्यक्रमको दोस्रो घण्टालाई समापन गर्नको लागि हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौं र समाचारपछि कार्यक्रमको थर्ड आवरमा भने तपाईँहरूले सुन्न सक्नुहुनेछ युथ ड्रीम्स कार्यक्रम। अहिलेको लागि भने यो गीत सुनौं।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठ जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका लागि जानुभएको थियो। मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनु भएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड मातहतमा डोल्पा जिल्लामा 106 मेगावटको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजना र 124.35 मेगावटको जगदुल्ला एड अर्ध जलाशयुक्त जलविद्युत आयोजना निर्माण हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दिव्यराज बोहराले देशको अर्थतन्त्र बलियो बनाउन किसान र कृषि क्षेत्रलाई बचाउनु पर्ने बताउनु भएको छ।
4: किसानको खेत सुक्खा हुँदा मुलुकको भविष्य कमजोर हुने सांसद बोहराको भनाइ छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बोहरा,
5: किसानलाई आन्तरिक आर्थिक भार नपर्ने गरी व्यावहारिक नियम बनाइनुपर्छ। यस विषयमा अध्ययन अनुसन्धान गरियोस्। सभामुख हुँदै देशको अर्थतन्त्र बचाउने कुरा ठुल्ठुला भाषणमा मात्र होइन, त्यो खेत बचाउनेमा हुन्छ, किसान बचाउनेमा हुन्छ, पानी बचाउनेमा हुन्छ। आज किसानले राज्यसँग विलासिता केही पनि मागेको छैन, उनीहरूले केवल मागेको छ त बिउ मागेको छ, न्यायपूर्ण व्यवहार मागेको छ। किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुन्छ। त्यसैले समयमा तयारी गरौं, किसानलाई बचाऊ, कृषिलाई बचाऊ, देशको भोलि बचाऊ।
4: यो वर्षको मनसुनमा कम पानी पर्ने पूर्व सूचना आएकाले किसानलाई राहत दिन सरकारले तयारी गर्नुपर्ने उहाँले बताउनु भयो। सांसद बोहराले सुक्खा संकटबाट किसानलाई राहत दिन कम पानीमा फल्ने धान बारे पर्याप्त सूचना दिनुपर्ने बताउनु भयो।
5: नेपालको कृषि अझै पनि आकाशे पानीकै भरमा टिकेको छ। सभामुख महोदय, वर्षा कम हुँदा पहाडमा पानीका मुहानहरू सुक्छन्, तराईमा भूमिगत पानी तल झर्छ, खाने पानीको अभाव चर्किन्छ। अत्याधिक गर्मीले विशेष गरी तराई मधेस क्षेत्रमा लू चल्ने सम्भावना हुन्छ, यसले स्वास्थ्यमा संकट निम्त्याउनेछ। धान नेपालको मुख्य खाद्यान्न बाली हो, कुल खाद्यान्न उत्पादनमा यसको ठूलो हिस्सा छ, तर पानीको अभावले धान खेती प्रत्यक्ष प्रभावित भएको छ, हुनेछ। अहिलेसम्म किसानले समयमा मल पाएका छैनन्, उन्नत बिउ पहुँच छैन, आधुनिक प्रविधि गाउँसम्म पुगेको छैन। यस्तो अवस्थामा यदि मौसम पनि साथ नदिने हो भने किसान कहाँ जाने? त्यसैले म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, कम पानीमा हुने धानको बिउ बारे व्यापक सूचना दिइयोस्, सुक्खा सहन सक्ने बिउ सबै किसानसम्म पुर्याइयोस्।
4: बोहराले मोटरसाइकलमा क्यान झुन्ड्याएर दूध बेच्ने किसानलाई ट्राफिक प्रहरीले हैरानी दिएको विषयमा समेत सरकारको ध्यान आकर्षण गराउनु भयो।
5: दूध किसानहरूले त्यो बाइकमा ट्याङ्की झुन्ड्याएर दूध बेच्ने बजार जानुहुन्छ, बजार जाँदाखेरि एकजना किसानले ट्राफिकलाई पैसा बुझाउनु पर्ने समस्या सुनेका छौँ। मेरो निर्वाचन क्षेत्र मात्र होइन, देशमा त्यो सवारी साधन बाइकमा दूध राख्न पाइँदैन, लान पाइँदैन भनेर ट्राफिकले चिट काट्छ। चिट नकाट्ने हो भने मासिक पैसा उठाउने गरेको मेरै निर्वाचन क्षेत्रमा मैले देखेको छु। बजार पुग्नु अघि ट्राफिकहरूले हरेक पोस्टहरूमा पैसा बुझाउनु पर्ने गुनासो सबैतिर छ। यदि कुनै किसानले 5 ट्राफिक पोस्ट पार गर्ने हो भने महिनामा 5,000 रुपियाँ बुझाउनु पर्ने अवस्था रहेको गुनासो छ। यो केवल अवैध असुलीको विषय होइन, यो राज्यले किसानलाई कसरी हेर्छ भन्ने प्रश्न हो।
4: कञ्चनपुर 2 प्रत्यक्ष निर्वाचित सांसद बोहराले आफ्नो क्षेत्रमा किसानले मोटो धान मात्रै रोप्ने गरेकाले मसिनो धानको बिउ सहुलियतमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भयो।
3: अब खबर फटाफट।
6: गएको 10 महिनामा 1,84,000 विदेशी सहित 5,74,000 पर्यटक मुस्ताङ पुगे, 2,00,000 भन्दा बढी आन्तरिक महिला पर्यटकले मुस्ताङ घुमेको प्रहरी तथ्याङ्क। गोर्खाकी पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहणमा अर्को कीर्तिमान थप्ने प्रयासमा सन् 2024 एकै यामको 2 हप्तामा 3 सगरमाथा चढेर विश्व कीर्तिमान राखेकी पूर्णिमा 6 पटक शिखरमा। बिहे गरेका पुरुषलाई अविवाहित भनेर सिफारिस दिने सिन्धुपाल्चोक 12-2 वडा अध्यक्ष रमेश तामाङ पक्राउ, श्रीमतीले उजुरी हालेपछि पक्राउ परेका तामाङमाथि कृत्य लिखत कसुरको मुद्दा चलाइँदै। उदयपुरका 8 स्थानीय तहको बेरुजु 31.5 करोड बढी, त्रियुगाको मात्रै बेरुजु 12.72 करोड। काभ्रेको मण्डन देवपुर वृहत खानेपानी आयोजना अन्तिम चरणमा, अबको केही महिनामा मण्डन देवपुर नगरका 5,500 घरमा इन्द्रावतीको पानी पुग्ने। झापा काँकड भिट्टाको देवकोटा पार्कमा घण्टाघर निर्माण शुरू, 40 फिट भन्दा अग्लो घण्टाघर निर्माणका लागि 35,00,000 खर्च लाग्ने अनुमान। निर्माण अलपत्र परेको 15 महिनापछि लमजुङ दरबारको पुननिर्माण हुँदै 42,00,000 ठेक्का लागेको लमजुङ दरबार पुननिर्माणमा हाल पुरानो र नयाँ काठ छुट्याउने, पर्खाल बनाउने लगायतका काम गरिँदै। र चितवनमा मह उत्पादन घट्यो। 450 मौरी पालक किसानले गएको वर्ष 540 टन मह काटेकोमा यो वर्ष 450 टन मात्रै निकाले।
3: यो PFBS गोर्खा रेडियो हो।

समय बेलुकीको 6 बजेर 11 मिनट जान लागिरहेको छ श्रोता. अनि त्यस्तै गरी नेपालमा पनि रातको 11 बज्नको लागि अब केवल 4 मिनट मात्र बाँकी रहेको छ. अनि ब्रुनाईमा पनि बिहानको 1 बजेर 11 मिनट गयो. बीएफबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीमा. तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा. अब हामी कार्यक्रमको थर्ड आवरमा भने युथ ड्रिम्स कार्यक्रम सुन्नेछौ श्रोता. आज भने युथ ड्रिम्समा राइफलम्यान महेश मगरसँग गरिएको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ. उहाँ इन्टेक 2025 हुनुहुन्छ र विशेष गरेर युथ ड्रिम्समा हामीले गोर्खा ब्रिगेडका विभिन्न युनिटबाट यङ सोल्जर्सहरूसँग गरिएका रमाइला कुराकानीहरू सुन्छौँ. र यो कुराकानी यहाँहरूलाई के लाग्छ, कस्तो लाग्छ, तपाईँको पनि कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने प्लिज हामीलाई बीएफबीएस गोर्खा रेडियोमा पठाउन सक्नुहुनेछ. हजुर, यति भन्दै अब हिजोको दिनमा, हिजो बुधबार 20 मेको दिनमा तपाईँहरूले हेर्नुभएको थियो युरोपा लिगको फाइनल म्याच, होइन युरोपा लिग, युईएफए युरोपा लिगको फाइनल म्याच हिजो बेलुकी हेर्नुभएको थियो, जसमा फ्रीबर्ग नेल र एस्टन भिला भने 3 भएको थियो. र यसपटक यो वर्षको भनौँ युरोपा लिगको विनर एस्टन भिला भएको छ भने, त्यस्तै गरी अब आउने शनिबारको दिनमा पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ च्याम्पियनसिप अन्तर्गत यो प्रमोसन प्ले अफ फाइनल हेर्न सक्नुहुनेछ. 3:30 बजेदेखि हल सिटी भर्सेस मिडल्स ब्रकको बेसमा खेल हुनेछ. अनि त्यस्तै गरी विमेन्सको च्याम्पियन्स लिगको फाइनल पनि हुनेछ श्रोता शनिबारको दिनमा, 23 मेको दिनमा तपाईँहरूले बेलुकी 5 बजे हेर्न सक्नुहुनेछ. युईएफए विमेन्स च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना भर्सेस लियोनेस लेडिजहरूको बेसमा हुनेछ, 5 बजे हो, हेर्न नभुल्नुहोला. अनि त्यस्तै गरी आइतबार 24 मेको दिनमा भने प्रिमियर लिगको अन्तिम म्याचहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ र 20 टिमहरू खेल्नेछन् श्रोता. र 4 बजेको समयमा सबै म्याचहरू एउटै समयमा खेलिनेछ. 4 बजेको समयमा ब्राइटन एन्ड म्यान्चेस्टर

अब यो प्रिमियर लिगको न्यू म्याच होइन प्रिमियर लिग को न्यू सिजन भनौँ न कहिले स्टार्ट हुन्छ भनेपछि अगस्तको 22 तारिकको दिनमा अब 26 र 27 सिजन भनौँ अब न्यू सिजन चाहिँ तपाईँहरूले अगस्तको 22 तारिकदेखि हेर्न सक्नुहुनेछ। अगस्तको 22 तारिक आउनुको लागि अझै 89 डेज बाँकी रहेको छ अनि त्यसभन्दा अगाडि भने तपाईँहरूले वर्ल्ड कप पनि हेर्न सक्नुहुनेछ। श्रोता वर्ल्ड कप को बारेमा तपाईँहरूलाई सर्वविदितै छ, द फिफा वर्ल्ड कप भन्न बित्तिकै वर्ल्ड कप अब यो इन्टरनेसनल एसोसिएसन फुटबल च्याम्पियन यो कम्पिटिसन हो श्रोता, यो इन्टरनेसनल एसोसिएसन फुटबल कम्पिटिसन तपाईँहरूले सिनियर मेनको नेसनल टिम्सबाट हेर्न सक्नुहुनेछ र जुनको 11 तारिक बिहिबारदेखि आइतबार 19 जुलाईसम्म तपाईँहरूले वर्ल्ड कप हेर्न सक्नुहुनेछ। इन्जोय गर्नुहोला, तपाईँले कुन कुन देशलाई सपोर्ट गर्नुहुन्छ, कुन कुन प्लेयरहरूलाई होइन, ओके इन्जोय गर्नुहोला भन्न चाहन्छु। अब भने आउनुहोस् हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ। मेलिना राई र साथीहरूले स्वर भरेका छन्, अब यो गीत सुनौँ।

0: हजुर, राजकुमार बगरको संगीतबद्ध रहेको मिठो गीत हामीले सुनिरहेका थियौं। आउनुहोस् अब यसै क्रममा हामीलाई केही साथीहरूले सम्पर्क गर्नु भएको छ। कैलाश भाइ ननिटनबाट कुनै गीत भन्नुभएको छ। नीता कोयू राईजी थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि त्यस्तै गरी ललित दाई र सती दिदी लन्डनदेखि नै हुनुहुन्छ। प्रिय बहिनी नमस्कार, मेरो पनि नमस्कार दाई र दिदीलाई। हामीले पनि बहिनीको मिठो हृदय स्पर्शी प्रस्तुति सुन्दैछौ। थ्याङ्क यू सो मच दाई। कार्यक्रमको शुरूमा जब हजुरले विश्व संस्कृति दिवसको बारेमा हाम्रो धर्म, संस्कृति, पहिचान र नेपालीपनको कुरा गर्नुभयो, त्यो सुन्दा हामीलाई आफ्नै गाउँघरमा पुगेको अनुभूति भयो। हो बहिनी, हामी कोही पहाड़को कुनाबाट आएका छौं, कोही तराईको गर्मीबाट, कोही हिमालको चिसोपनबाट, त कोही शहरको भीड़भाड़बाट आएका छौं। फरक भाषा, फरक वेशभूषा, फरक संस्कार, आआफ्नो सपना बोकेर हामी विदेशी भूमिमा आइपुगेका छौं। अनि हामी सबै घरमा आमाको आँसु र बाबाको आशिष, साथीहरूको सम्झना र मायालुको प्रतीक्षालाई मनभित्र लुकाएर हिँडेका हौं। जीवनका अनेकौं संघर्ष र जिम्मेवारी बोकेर टाढा भए पनि मन भने सधैँ सधैँ आफ्नै माटो, आफ्नै गाउँघर र आफ्नै मानिसहरूसँग जोडिएको हुन्थ्यो। भावपूर्ण प्रस्तुतिको लागि हजुरलाई विशेष धन्यवाद भन्नुभएको रहेछ दाई दिदी। थ्याङ्क यू सो मच भन्न चाहन्छु। एक किसिम यो प्रोमो हामी सुन्नेछौ। अनि बहिनी, यस वर्ष आर्सेनलले प्रिमियर लिग च्याम्पियन र एस्टन विलाले भने युरोपा लिग यो च्याम्पियन बनेकोमा दुवै टिमलाई धेरै धेरै बधाई। अब त हामी सबै वर्ल्ड कपको प्रतीक्षामा उत्साहित छौँ। सही कुरा दाई। ईश्वरले सबैको जीवन सुखमय बनाओस्। धन्यवाद ललित दाई एन्ड सती दिदी। दाई दिदी थ्याङ्क यू सो मच यो मिठो भावनाको लागि र नेपाली शब्द यति राम्रो तरिकाले लेखेर पठाउनुहुन्छ, म बडो गजब लाग्छ यो देख्दा पनि। है हजुरहरूको सबै कुरामा यो एकदमै भनिन्छ नि मल्टी ट्यालेन्टेड भने, जस्तै हजुरको बोल्ने तरिका अनि सोच्ने तरिका, शब्द चयन, अनि त्यसमा पनि नेपाली भाषामै लेखेर पठाउनुहुन्छ। धेरै धेरै धन्यवाद आन्तरिक हृदयदेखि नै। आउनुहोस् अब भने त्यही प्रोमो हामी सुनौ र प्रोमो सुनिसकेपछि भने हामी युथ ड्रिम पनि सुन्नेछौँ।
1: तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
2: यो PFBS गोर्खा रेडियो।

युवाहरूको संसार युथ ड्रिम्स यस कार्यक्रममा युवाहरूको चिन्तन मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ। विश्वमा सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ। युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष सफलता चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ। युवा समय भनेको जोस जाँगर र सृजनात्मक रचनात्मक नलेज एबिलिटिज एन्ड स्किल्सबाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो। आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ।

0: बीएबीएस कर्का रेडियो सुनिराख्नु भएको छ। आजको मेरो गेस्ट हुनुहुन्छ वान आर्जर ए कम्पनीबाट राइफलमेन महेश मगर, उहाँ इन्टेक 2025बाट हुनुहुन्छ। भाइ, यहाँलाई बीएबीएस कर्का रेडियोमा वेलकम छ।
1: नमस्कार दिदी, धन्यवाद।
0: खुसी लाग्यो भाइ तपाईँलाई यहाँ भेट्न पाइयो। र इन्टेक 25 अनि तपाईँ वान आर्जरमा पढ्नुभयो, तपाईँ वान आर्जर रोज्नु भएको कि लक्की भएर पाउनु भयो?
1: हजुर दिदी, यो चाहिँ मेरो चोइसै भन्नुपर्छ।
0: चोइस नै हो होइन, आरजेआरमा आइसकेपछि केही गर्नुपर्छ भन्ने तपाईँले सोच्नुभयो।
1: हजुर,
0: इन्टेक 25बाट कति नम्बरीहरू पढ्नुभयो वान आरजेआरमा?
1: वान आरजेआरमा चाहिँ टोटल 62। हजुर,
0: ओके। सो फार अहिलेसम्म कस्तो प्रकारको ट्रेनिङहरू गरिराख्नु भएको छ?
1: फर्स्टमा त हामी बटालियनमा आयौँ, त्यसपछि चाहिँ हाम्रो भ्याकेसन चल्यो, त्यसपछि चाहिँ इन्डक्सन भयो, त्यस लगत्तै हाम्रो चाहिँ कसम परेड खाने बित्तिकै हामीले चाहिँ एउटा बटालियनको बिगेस्ट एक्सर्साइज हाराका स्ट्रम चाहिँ कम्प्लिट गरेर आइसक्यौँ।
0: भनेपछि तपाईँहरू केनियाबाट फर्किनु भएको?
1: हजुर।
0: कति लामो बस्नुभयो केनियामा?
1: एराउन्ड 3.5 महिना।
0: 3.5 महिना है?
1: हजुर।
0: त्यहाँको एक्सर्साइज एकदमै महत्त्वपूर्ण एक्सर्साइज, अनि तपाईँहरूले कतिको इन्जोय गर्नुभयो?
1: हाम्रो लागि चाहिँ एउटा यो नयाँ ठाउँ अनि नयाँ एक्सपिरियन्स पनि थियो दिदी। इन्जोय एउटा एडभेन्चरस रूपमा लिँदा पनि एउटा इन्जोयको रूपमा र एउटा
0: नयाँ
1: हजुर नयाँ एक्सपिरियन्स पनि बटेलेकी छौँ दिदी।
0: गुड। अनि वेदर कस्तो पाउनुभयो त्यहाँ?
1: त्यो एरिया चाहिँ अलिक इक्वेटरमा पर्दो रहेछ, त्यसले गर्दा त्यहाँ चाहिँ दिनमा चाहिँ गर्मी, रातमा चाहिँ फेरि चिसो, र पानी चाहिँ खासै नपर्ने, परिहाल्यो भने चाहिँ ठुलै पर्ने खालको
0: होइन। त्यहाँको लोकल मानिसहरू कस्ता हुँदो रहेछन् केनियाको?
1: लोकल मानिसहरू सही खालको पनि हुने र डिफ्रेन्ट डिफ्रेन्ट हुने रहेछ दिदी त्यहाँ चाहिँ।
0: हामी नेपाली पनि केही मात्रामा त फरक हुन्छौँ नि त होइन? ओके, हामी नेपाली हो, हामी आफूलाई परेको बेलामा र कसैलाई हेल्प गर्न त एकदमै मद्दत गर्छौँ नि होइन, अघि सर्छौँ नि त्यो समयमा होइन?
1: हजुर दिदी।
0: अनि उहाँहरू पनि त्यत्तिकै हेल्पफुल हुनुहुन्छ?
1: हजुर, हेल्पफुल हुनुहुन्छ साथी।
0: खाना कस्तो पाउनुभयो?
1: खाना आउटसाइड क्याम्प चाहिँ एउटा त्यहाँको लोकल खाना पनि टेस्ट गर्ने मौका पायो, साथै क्याम्पमा पनि हाम्रो अब गोर्खाको एउटा आफ्नै खाना पनि टेस्ट गर्ने मौका पायौँ, डिफ्रेन्ट डिफ्रेन्ट खानाहरू टेस्ट
0: गर्यौँ। ओके, भनेपछि गोर्खा आर्मीबाट हाम्रो सेफहरू पनि जानुभएको थियो होला होइन?
1: हजुर दिदी।
0: त्यसको अलावा तपाईँहरूले त्यहाँको लोकल फुडहरू पनि इन्जोय गर्नुभयो?
1: हजुर दिदी।
0: चाडपर्वहरू पनि केही नजिकबाट अवलोकन गर्ने मौका पाउनुभयो भाइ?
1: त्यो अवसर चाहिँ त्यस्तो पाइनौँ दिदी, हामी चाहिँ मोर फोकस चाहिँ हाम्रो ट्रेनिङमा थियो, साथै हेर्ने मौका चाहिँ पायौँ दिदी।
0: केनियाको एक्सर्साइज पुरा गरेर आउनुभयो भाइ, आफूलाई एकदमै प्राउड फिल गर्नुभएको छ होला?
1: हजुर दिदी।
0: त्यसमा विशेष गरेर हाम्रो महेश भाइको तपाईँले डेली एक्टिभिटिज के गर्नु पर्थ्यो?
1: डेली एक्टिभिटिज भन्नुपर्दा दिदी, हाम्रो चाहिँ ट्रेनिङ प्रोग्राम हुन्थ्यो, त्यो ट्रेनिङ सेड्युल अनुसार चाहिँ कम्पनी अनि कम्पनीभित्र पनि प्लटुन सेक्सनमा पनि हाम्रो मल्टिपल त्यस्तो हुन्छ दिदी, त्यहाँ चाहिँ आफ्नो टास्क हुन्थ्यो अनि त्यही अनुसारको लेसन लिने, प्र्याक्टिस गर्ने, फिल्डमा गएर त्यसलाई अप्लाई गर्ने, त्यस्तै हुन्थ्यो।
0: फ्युचरमा ओभरसिज एक्सर्साइजको लागि कतिको लुकिङ फरवर्ड हुनुहुन्छ?
1: यो चाहिँ एउटा ठुलै एक्सर्साइज रहेछ, फर्स्ट टाइम एक्सपिरियन्स गर्ने मौका पाएँ, त्यसको लागि पनि प्रिपेयर नै छु दिदी, भविष्यमा अपर्च्युनिटी ग्र्याब गर्ने
0: जरुर होइन?
1: हजुर दिदी।
0: ओके, तपाईँले केनियाबाट सिकेर आउनुभएको अनुभवहरू आर्मी करियरमा सदुपयोग गर्दै अघि बढ्न सक्नुहुनेछ। त्यो बाहेक अरू साथीभाइहरू वान आरजेआरमा अन्य साहेब गुरुजीहरू अनि हाम्रो नेपालको संस्कार संस्कृति अनुसारको चलन चल्तीको चाडपर्वहरू रीतिरिवाजहरू पनि तपाईँहरूले इन्जोय गर्दै हुनुहुन्छ होला?
1: हजुर दिदी, फ्यामिलीबाट टाढा भयो, फ्यामिलीको रूपमा चाहिँ वान आरजेआरमा चाडपर्वदेखि लिएर अरू अवसरहरूलाई पनि एउटा सेलिब्रेट गर्ने मौका पाएछु दिदी, साथै हाम्रो अब लगत्तै केही इभेन्ट्सहरू पनि आउँदैछ, त्यसको लागि पनि एकदम प्रिपेयर छु दिदी।
0: साँच्ची नै तपाईँहरूको कति चाडपर्वहरू, नेपाली नयाँ वर्षहरू पनि होइन यहाँ मनाउन मिस गर्नुभएको थियो, एक्सर्साइजमा तपाईँहरू बिजी भएको हुनाले। बटालियनमा तपाईँहरूको होल मेम्बर्सहरूको साथमा साहेब गुरुजीहरूदेखि लिएर तपाईँहरूको नम्बरीहरूको बिचमा एकदमै रमाइलो गर्दै हुनुहुन्छ अब होइन, केही चाडपर्वहरू हुँदैछन्?
1: हजुर दिदी
0: अवश्य। अनि भाइ, तपाईँको हबी के छ
1: दिदी? मेरो हबिज, मलाई चाहिँ फुटबलमा हबिज छ दिदी, हल्का गाउँमादेखि लिएर अलिकति सहरतिर पनि ट्रेनिङ गरेको थिएँ,
0: गाउँ भन्नाले तपाईँको गाउँ कहाँ पर्यो भाइ?
1: मेरो चाहिँ इलाम हो।
0: इलाम,
1: इलाम हजुर,
0: सुन्दर सहर इलाम है। अनि इलाममा पनि तपाईँले फुटबलको प्र्याक्टिस गर्नुभयो, साथीहरूसँग खेल्नुभयो होला। अनि तपाईँले सहरमा आएर पनि मैले केही ट्रेनिङहरू गर्ने मौका पाएँ भन्नुभयो। कुन सहरमा आउनुभयो? नेपालको काठमाडौँ अथवा धरान?
1: नेपालको झापा दमक ट्रेनिङ चाहिँ गरेँ। 11-12 पनि गर्दै थिएँ, ट्रेनिङ पनि गर्दै थिएँ मेरो पार्ट।
0: ओके हजुर। अनि तपाईँको ब्याचलर सकियो?
1: ब्याचलर चाहिँ जोइन गरेको थिएँ दिदी, तर यता आफ्नो भर्तीको लागि चाहिँ मैले चौकरी गरेँ।
0: ओके, अनि तपाईँ फर्स्ट एटेम्पमै भर्ती हुनुभएको?
1: फर्स्ट एटेम्प चाहिँ मेरो रिजनल सेलेक्सनसम्म भएको थियो, मेरो भर्ती चाहिँ सेकेन्ड एटेम्प।
0: भनिन्छ नि कति कुराहरू असफलताबाट अझ हामी धेरै कुराहरू सिक्छौँ होइन, असफलता नै झन् राम्रो एउटा लेसन लर्न हो भनिन्छ नि होइन। तपाईँ सेकेन्ड टाइममा भर्ती हुनुभयो?
1: हजुर दिदी, मैले चाहिँ फर्स्ट एटेम्पबाट अलिक धेरै नै कुराहरू एक्सपिरियन्स गरेको थिएँ, त्यही एक्सपिरियन्सलाई चाहिँ मैले एउटा मोटिभेसनको लिएर चाहिँ सेकेन्ड एटेम्पमा फुल्ली प्रिपेयर भएको थिएँ दिदी। जसले गर्दा चाहिँ
0: अवश्य मिठो सन्देश पनि हो अन्य श्रोताहरू, जो जसले कुनै पनि कार्यमा तपाईँहरूले असफलता प्राप्त गर्नुभयो भने पनि अझ धेरै तपाईँले त्यसबारेमा जान्ने मौका पाउनुहुन्छ। अघि हामीले फुटबलको कुराकानी गर्दै थियौँ, तपाईँको एकदमै हबिज अन्तर्गत फुटबल पहिलो नम्बरमा आउँछ। तपाईँले ट्रेनिङ पनि गर्नुभएको, त्यहाँको फुटबल भनौँ न नेपालको विभिन्न फुटबल क्लबसँग पनि तपाईँले भिड्ने मौका पाउनुभयो होला, अथवा अनुभवहरू केही छ होला, सुनाउनुहोस् त।
1: हजुर दिदी, मैले चाहिँ प्लस टू रनिङको दौरानमा चाहिँ दमकमा चाहिँ रोयल स्पोर्टिङ क्लब छ, हजुर, जहाँ चाहिँ हाम्रो लिग खेलन, नेपालको डिभिजन लिग खेल्ने दाई अनि रेफ्री दाई पनि हुनुहुन्छ, उहाँले ट्रेनिङ गराउनुहुन्थ्यो। मेरो प्लस टू सँगै त्यो गरेकोले चाहिँ त्यस्तो गेमहरू चाहिँ धेरै एक्सपिरियन्स गर्न पाइनँ, तर ट्रेनिङको चाहिँ फुल्ली अनुभव छ। मैले दुई तिनवटा गेम चाहिँ खेल्ने मौका पाएको थिएँ दिदी, हौसला चाहिँ दिएको थिएँ दिदी।
0: फुटबल तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
1: म चाहिँ राइट विङ्गर प्लस स्ट्याकर पनि खेल्छु दिदी।
0: भनेपछि यहाँको नेपाल कपमा कतै तपाईँ मौका पाउनु भएको छ?
1: हजुर, अस्ति हाराका स्ट्रङ अगाडि चाहिँ मौका पाएको
0: थिएँ।
1: हाराका स्ट्रङ पछि खेल्नको लागि चाहिँ गुर्जीहरूबाट रिक्वेस्ट आएको थियो, तर मेरो इन्जुरीले गर्दा चाहिँ अहिलेलाई स्टप गरिरहेको छु। अब इन्जुरीबाट चाहिँ रिकभर भएपछि चाहिँ होपफुल्ली आउने छु होला।
0: इन्जुरी भनेको त केही समयको लागि हो नि त, खासै बिग इन्जुरी त होइन होला होइन, सिम्पल।
1: हजुर, सिम्पलै हो।
0: फुटबलको लागि त विशेष गरेर रनिङ गर्नु पर्यो, ट्याकल गर्नु पर्यो होइन, ड्रिपलिङ गर्नु पर्यो, तपाईँ एकदमै फुल्ली स्वस्थ त हुनु पर्यो होइन, इन्जुरीबाट बाहिर त आउनै पर्यो। ओके भाइ, एकदमै खुसी लाग्यो, इन्जोय गर्नु होला तपाईँको फुटबल पनि। अनि अरू विषयमा तपाईँको रुचि के छ?
1: अरू विषय अलिकति मलाई चाहिँ ट्रेकिङ इन्ट्रेस्ट छ, तर आजसम्म चाहिँ त्यो मौका भएको छैन।
0: ट्रेकिङ पनि एकदमै राम्रो कुरा, फिट एन्ड फाइन एक्सर्साइज, नयाँ दृश्यहरू देख्न पाइन्छ होइन। कतै जाने मौका पाउनु भएको छ आफ्नै देशमा अथवा पल्टन घरमा पनि?
1: त्यो मौका चाहिँ भएको छैन दिदी। अब
0: तपाईँहरू भर्खरै अब इन्टेक 2025 त हुनुहुन्छ होइन भाइ, अब लाइफ एकदमै सुन्दर छ होइन, पक्कै पनि तपाईँले सोचेको जस्तो हुनेछ, इन्जोय गर्नुहोला। अब हामी छोटो साङ्गीतिक विश्राम लिउँ, कुनै गीत सुन्ने भाइ?
1: गीत त्यस्तो स्पेसल छैन, तर एउटा गीत भन्नुपर्दा चाहिँ आमाको लागि एउटा डेडिकेट गर्छु।
0: ओके, आमाको लागि है, तपाईँ एउटा असल छोरा हो, आमाको लागि राम्रो गीत माग्नु भएको छ। म आमाकै सन्दर्भमा एउटा गीत सुनाउनेछु भाइ, हामी फेरि सेकेन्ड पार्टमा भेट्नेछौँ, अहिलेको लागि यो गीत सुनाऊ।

0: SBS गोर्खा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bs।

0: बीएबीएस रेडियो सुनिराख्नु भएको छ। आजको मेरो गेस्ट हुनुहुन्छ 1RZA कम्पनीबाट राइफलमेन महेश मगर, उहाँ इन्टेक 2025 को हुनुहुन्छ। र महेश भाइ, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: धन्यवाद दिदी।
0: भनिन्छ नि, जीवनको कुनै पनि फेजको सुरुवातीलाई मान्छेहरूले गम्भीर रूपमा सोच्ने गर्छ अथवा त्यो कहिले पनि बिर्सँदैन। भनिन्छ नि, अतीतको रमाइला पलहरू अथवा अविस्मरणीय क्षणहरू भनेको हामी सुन्छौँ, होइन? तपाईँको आर्मी करियर सुरु भयो गोर्खा कम्पनी आइटी सिकाट्रिकबाट, र गोर्खा कम्पनी आइटी सिकाट्रिकमा तपाईँहरूले त्यहाँ थुप्रै फेजका ट्रेनिङहरू गर्नुभयो, र तपाईँलाई कुनै पनि फेजको ट्रेनिङ टफ लाग्यो, इजी लाग्यो, कुनै नौलो पनि लाग्यो होला? सुनाउनुहोस् न, कस्तो भयो?
1: मेरो 9 मन्थ्सको ट्रेनिङ चाहिँ दिदी भन्नुपर्दा अलिकति सुरुमा चाहिँ नयाँ इन्भाइरोमेन्टमा अलिकति एडप्ट हुन चाहिँ अलिकति कम्फोर्टेबल चाहिँ भइरहेको थिएन, तर बिस्तारी बिस्तारी त्यहाँको इन्भाइरोमेन्ट अनि यताउता नम्बरी गुरुजीहरूसँग चाहिँ अलिकति घुलमिल हुने मौका पाएपछि त्यो इन्भाइरोमेन्टमा त अलिकति मजाले नै घुलमिल भइँदो रहेछ। हाम्रो फर्स्ट जङ्गल एक्सर्साइज मलाई चाहिँ अलिकति सरप्राइज चाहिँ लागेको थियो। मैले भिडियोतिर त हेरेको हुन्थेँ, यस्तो हुन्छ रियल लाइफमा चाहिँ भन्ने चाहिँ एक्सपिरियन्स लिएको थिइनँ, त्यसले गर्दा अलिक नयाँ कुरा थियो। फर्स्टली यहाँको अब नेपालको वेदर, यहाँको वेदर चाहिँ अलिक कम्पेयर गर्दा मिल्दैन।
0: चिसो वेदरमा आउनुहुन्छ,
1: आइस आइस आइस थियो, त्यसले चाहिँ अलिकति
0: हिउँ परेको थियो है, हजुर,
1: अलिकति हिउँ पनि हुँदो रहेछ भन्ने चाहिँ भएको थियो। तर ट्रेनिङमा चाहिँ मैले धेरै कुराहरू एक्सपिरियन्स गर्ने मौका पाएँ, धेरैवटा स्किल्सहरू पनि बटुले दिदी, अनि साथै आफ्नो नम्बरीहरू अब डिफ्रेन्ट ठाउँबाट आउनुभएको थियो, उहाँहरूसँग पनि घुलमिल हुने मौका पाएँ, बोन्डिङमा चाहिँ स्ट्रङ बनायो जस्तो लाग्छ दिदी।
0: हो, नम्बरीहरूको बिचमा स्ट्रङ बनायो, होइन?
1: हजुर,
0: त्यो कुरा सुनेर एकदमै खुसी लाग्यो भाइ। अनि इन्टरटेनमेन्ट प्याकेजमा तपाईँको प्रस्तुति के रह्यो भाइ?
1: इन्टरटेनमेन्ट प्याकेज भन्नुपर्दा इन्ट्रोभर्ट टाइपको थिएँ, किनभने अब
0: एक्स्ट्रोभर्ट होइन इन्ट्रोभर्ट,
1: अलिकति त्यो आफूलाई चाहिँ काम गर्थे तर एक्सपोज गर्न चाहिँ अलिक डराउँथे अलिक,
0: तर तपाईँलाई बाहिर हेर्दा त्यस्तो देख्दैन है?
1: हजुर, तर पछिल्लो समय चाहिँ मैले कम्पनीमा होइन प्लाटुन पार्टीतिर अलिकति इन्टरटेनमेन्ट डान्सतिर अलिअलि नम्बरहरूसँग
0: डान्स गर्नुहुन्छ?
1: हजुर।
0: कस्तो प्रकारको डान्स गर्नुहुन्छ भाइ?
1: डान्स एक्ज्याक्ट यही भन्ने चाहिँ छैन दिदी, अब नम्बरी नम्बरी मिलेपछि चाहिँ अब त्यो जोस अलिकति रमाइलो हुने रहेछ।
0: हो नि, तपाईँहरू युथ हो, युवा जोस जाँगरले गर्दा जस्तो पनि नाच्नुहुन्छ है?
1: हजुर।
0: दसैँ पार्टीमा नाच्ने मौका पाउनुभयो?
1: हजुर दिदी।
0: भनेपछि बबाल नाच्नु हुँदो रहेछ तपाईँ, यहीँबाट थाहा भयो होइन? ओके, फ्युचरमा तपाईँले भने जस्तै होइन, कहिले काहीँ इच्छाहरू पनि साथीहरूको सङ्गतले पनि राम्रो हुँदै जान्छ, होइन?
1: हजुर दिदी।
0: तपाईँको फ्युचर एम के छ?
1: फ्युचर एम चाहिँ मेरो भन्नुपर्दा चाहिँ दिदी अब भर्खरै बटालियन आएको छु, अब फर्दर अब अपर्च्युनिटीहरूलाई चाहिँ अलिकति ग्र्याप गर्दै कोर्सेसदेखि लिएर आफ्नो करियर वाइजदेखि लिएर त्यो कुराहरूमा चाहिँ अलिकति मोर फोकस हुने प्लान बनाइरहेको छु। आफ्नै नम्बरी गुरुजी अनि सिनियर गुरुजीहरूबाटै अब सल्लाह सुझाव लिएर अघि बढ्ने प्लान बनाइरहेको छु दिदी।
0: पक्कै पनि ठुला बडाको सल्लाह र सुझावले तपाईँलाई एउटा राम्रो ठाउँमा पुर्याउनेछ भाइ, तपाईँको भविष्य एकदमै उज्जवल छ। नेपालको इलाममा तपाईँको घरमा को को हुनुहुन्छ?
1: मेरो फ्यामिली चाहिँ 4 जना हुनुहुन्छ, जसमा बाबा मम्मी चाहिँ इलाममा हुनुहुन्छ, दाई चाहिँ दमकमा हुनुहुन्छ।
0: दाइले दमकमा के गर्नुहुन्छ?
1: दाइले चाहिँ अहिले आफ्नै स्टडीलाई चाहिँ कन्टिन्यू गरिरहनु भएको छ। हजुर,
0: दाई ब्रिटिस आर्मी जोइन गर्ने इच्छा देखाउनु भएन?
1: दाइले इच्छा त देखाउनु भएको तर हजुर।
0: अनि तपाईँ भर्ती लागिसकेपछि जब तपाईँ सफल हुनुभयो नि, दाइले के भन्नुभएको थियो?
1: एउटा ब्रिटिस आर्मीमा भर्ती हुनु चाहिँ मेरो मात्र सपना थिएन कि, मैले दाईलाई कल गरेर भर्ती लागेँ दाई भन्दा चाहिँ ठिक छ भाइ तैँले मेरो पनि सपना पुरा गरी भन्नुभएको थियो, मलाई चाहिँ एउटा मोटिभेसन जस्तो लिएको थियो दिदी। हजुर
0: भाइ, मिठो कुराकानी सुनाउनु भयो, अनि दाई त हुनुहुन्छ, बाबा आमा पनि हुनुहुन्छ, अनि तपाईँलाई माया गर्ने कोही हुनुहुन्छ?
1: त्यस्तो अहिलेसम्म छैन दिदी, फ्युचरमा
0: अवश्य अवश्य, सो काइन्ड पर्सन है, फ्युचरमा हुँदै जान्छ त्यो बिस्तारै, होइन? अब हामी रमाइलो क्विज पनि गरौँ, ओके?
1: हुन्छ।
0: तपाईँलाई रिडलहरूमा कतिको रुचि छ?
1: रुचि चाहिँ खासै छैन दिदी, तर
0: ट्राई गरौँ न त, होइन? ठिकै छ, केही छैन। स्कुल लाइफमा पनि कहिले काहीँ यस्तो प्रतिस्पर्धाहरूमा त भाग लिनुभयो होला नि, होइन?
1: हजुर, प्रतिस्पर्धा भन्दा नि हाम्रो चाहिँ गाउँमा अब अलिकति गभर्मेन्ट स्कुलतिर चाहिँ रेड क्रस, बाल विकास, त्यस क्लब हुन्छ, त्यहाँ चाहिँ अलिकति मलाई चाहिँ अलिकति लिडरसिप जस्तै दिन्थ्यो, जस्तो लाइक सचिव त्यस्तो प्रोग्रामको अर्गनाइज गर्ने, कम्पिटिसनतिर चाहिँ त्यस्तो लिएन।
0: त्यति बेला मोनिटर बोय समथिङ भन्ने
1: मोनिटर हुन्थ्यो, साथै त्यो क्लब हुन्थ्यो सानो सानो
0: सानो सानो क्लब, अनि त्यसको लिडर गर्नुभयो
1: लिडर। हजुर, जस्तो प्रोग्राम हुन्छ भने चाहिँ त्यसमा चाहिँ अब प्लान गर्ने
0: एक्सपिरियन्स, भनेपछि त तपाईँ त गजबको क्रिएटिभ माइन्ड भएको व्यक्ति हुनुहुँदो रहेछ। ओके, राम्रो कुरा, स्कुल लाइफदेखि नै सिक्नु भयो होइन, तपाईँको जीवनमा आर्मी करियरमा पनि त्यसले एकदमै महत्त्वपूर्ण भूमिका राख्छ भाइ। अब आउनुहोस् हामी एउटा रमाइलो प्रसङ्गतर्फ लागौँ होइन, एउटा क्विज छ। हात्ती रुज्यो, घोडा रुज्यो, अर्थात् पुरै भिज्यो, रुजे सबैजना, भाडा ल्यायो भने कहिले पनि भरिँदैन, के हो त्यस्तो भन्नुहोस्। ओके, प्रश्न पुनः एकपटक, प्रश्न राम्रोसँग ध्यान दिएर सुन्नु होला। हात्ती रुज्यो, घोडा रुज्यो, अर्थात् पुरै भिज्यो होइन, अनि रुजे सबैजना, भाडा ल्यायो भने कहिले पनि भरिँदैन, के हो त्यस्तो भन्नुहोस्।
1: डोको
0: डोको डोको प्वाल हुन्छ होइन, प्वालबाट पानी पस्न सक्छ, तर डोको नै माध्यम त होइन नि, डोकोबाट हामी भिज्छौँ त होइन नि होइन। हात्ती घोडा बाहिरै बस्छ, घरभित्र हुँदैन, अनि रुच्छ, तर भाडा ल्यायो भने कहिले पनि भरिँदैन, मान्छे पनि बाहिरै बस्यो भने रुच्छ, कुकुर बिरालो सबै जनावरहरू भिजिरहेको हुन्छ, के होला त्यस्तो?
1: छाता
0: छाता होइन, छाता छाताले त झन् हामीलाई सेभ गर्छ नि पानीबाट, बिहानी पख त्यस्तो देखिन्छ, के हो?
1: पास
0: पास
1: गाह्रो
0: गाह्रो पर्यो होइन। हात्ती रुज्यो, घोडा रुज्यो, रुजे सबैजना, भाडा ल्यायो भने कहिले पनि भरिँदैन, यसको सही उत्तर शीत। ओके, शीत, यो शीत पर्यो भने ज्ञानी पता होइन, सबैजना रुच्छ क्या त्यो भिज्छ, तर भाडा ल्यायो भने त्यहाँ कहिले पनि भरिँदैन। रमाइलो प्रसङ्ग। त्यस्तै गरी हामीले प्रयोग गर्ने इङ्ग्लिस वर्डहरू छ धेरै मात्रामा होइन, हामी स्कुल भन्छौँ, अनि त्यस्तै गरी कलेज युनिभर्सिटी भन्छौँ नि होइन, मोबाइल भन्छौँ, यस्ता थुप्रै इङ्ग्लिस वर्डहरू छ, त्यसमध्ये प्रेसर कुकरलाई नेपालीमा के भनिन्छ? खाना पकाएको हो नि है, दैनिक रूपमा खाना पकाउँदै आएको, त्यस्तो भाँडामा कति पटक पकाएर खाइयो होइन, प्रेसर कुकरको नेपाली शब्द के होला? मैले लास्ट विक पनि सोधेको थिएँ एकजना भाइलाई, अनि श्रोताहरूलाई पनि के होला भनेको, चार पाँचजना श्रोताहरूले उत्तर दिनुभएको थियो, सबैजनाले दबाब कुकर भन्नुभएको थियो। प्रेसर भनेको दबाब सम्झिनु भएको छ होइन, दबाब होइन। मैले सोधेको चाहिँ त्यो भाँडाको नाम के हो,
1: प्रश्न अलिकति
0: हो प्रश्न ओके अब यो प्रश्नलाई यहीँ रोकौँ होइन, अब अर्को प्रश्नतर्फ लागौँ है त। परिवारलाई शान्तिको प्रतीकको रूपमा मानिन्छ भने हाँसलाई के को प्रतीक मानिन्छ? परिवारलाई शान्तिको प्रतीक भनिन्छ भने हाँसलाई
1: माया
0: माया पनि हो, लभ हार्टको साइन हुन्छ, तराजुमा जोख्यो भने सिधा दायाँ बायाँ इक्वेल हुन्छ, त्यसलाई के भनिन्छ? अदालतमा पनि हुन्छ सायद, तपाईँहरूले कहीँ कतै देख्ने मौका पाउनु भएको छ होला यसको चिन्ह, न्यायको प्रतीकको रूपमा मानिन्छ। भाइ कस्तो लाग्यो तपाईँलाई, पहिला रेडियोमा आउन डर लागेको थियो होइन, तपाईँसँग मिठो कुराकानी भयो, तपाईँ बडो हाँसेर बोल्ने होइन, तपाईँ एकदमै निर्दोष जस्तो लाग्यो मलाई। यो कार्यक्रमको लागि तपाईँहरूलाई रिक्वेस्ट गर्यो भने सुरुमा कहाँ कसरी के होला भनेर अलिकति आनाकानी हुन्छ नि होइन, यो आनाकानी भन्दा पनि कस्तो भने अलिकति असहज महसुस हुन्छ नि होइन, अनि आइसकेपछि तपाईँले कस्तो फिल गर्नुभयो, तपाईँको अनुभव?
1: मलाई चाहिँ एउटा अपर्च्युनिटी जस्तो लागेको थियो, तर फर्स्ट टाइम हो यो चाहिँ मेरो, तर अलिकति कसरी गर्ने के गर्ने कहाँले भन्ने भइरहेको थियो, तर एकदमै खुसी लाग्यो दिदी यहाँ आएर चाहिँ अब आफ्नो एक्सपिरियन्स पनि सेयर गर्ने मौका पाएँ, राम्रै लाग्यो।
0: तपाईँ सङ्गीत कतिको सुन्नुहुन्छ?
1: सङ्गीत यही सुन्छु भनेर चाहिँ सुन्दिनँ दिदी, फ्री टाइममा अलिक बोरिङ लागेको बेला चाहिँ सुन्छु, अलिकति नेपाली सङ्गहरू।
0: नेपाली सङ्ग
1: हजुर।
0: ओके, तपाईँको नम्बरीहरूलाई के भन्न चाहनुहुन्छ?
1: हजुर, हाम्रो नम्बरी डिफ्रेन्ट डिफ्रेन्ट रेजिमेन्ट जानुभएको छ, उहाँ लगायत यहाँ सम्पूर्ण मसँगै भएको, उहाँ नर्जेन्ट भएको नम्बरहरूलाई चाहिँ के भन्न चाहन्छु भने अब आउने अपर्च्युनिटीहरूलाई चाहिँ अलिकति ग्र्याप गरेर आफ्नो फर्दर फ्युचरको लागि अनि एकअर्कामा हेल्प गर्दै हातेमालो गर्दै अगाडि बढ्नुपर्छ। अनि साथै अब गुरुजीदेखि लिएर आफ्नो सिनियर साहबहरूबाट पनि एउटा सरसल्लाह लिने, त्यसलाई चाहिँ आफ्नै लिने मात्र होइन कि त्यसलाई चाहिँ अलिकति आफ्नो जीवनमा पनि गरेर देखाउनुपर्छ भन्ने चाहिँ सन्देश दिन
0: चाहन्छु। मिठो सन्देश भाइ, पक्कै पनि तपाईँले भने जस्तै होइन, सबैसँग सल्लाह लिएर अघि बढ्दाखेरि हरेक कुरा राम्रो हुन्छ। नबोलेर बस्नुभन्दा पनि बोल्ने बानी भयो भने अझ राम्रो हुन्छ होइन। महेश भाइ, तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच, धेरै धेरै धन्यवाद। रेडियो पनि सुन्दै गर्नु होला है।
1: हजुर, थ्याङ्क यू दिदी,
0: थ्याङ्क यू बाबा।

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगंजमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राई,
4: खास गरेर नेपालमा सबैभन्दा गर्मी आम हुने ठाउँ बाँके जिल्लाको नेपालगंज या दिपायल, त्यो पनि अहिले एक नम्बरमा नेपालगंज छ। त्यहाँको विद्युतको अवस्था यस्तो छ, लो भोल्टेज र चाहिँ छिनछिनमा बत्ती काटिने, त्यहाँका आम नागरिकको चाहिँ अहिले जीवनयापन र बसाई एकदमै कष्टकर र कठिन भएको छ। यसमा नेपाल सरकार सामान्य सभामुख मार्फत मैले नेपाल सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु, यो समस्या तत्कालै समाधान गरियोस्। धन्यवाद।
3: बढ्दो तापक्रम बीच विद्युत सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको भन्दै यसतर्फ सरकारले तत्काल कदम चाल्न आवश्यक रहेको उहाँको भनाइ छ। प्रतिपक्षका सांसदहरूको विरोधकै बीच सभामुख टोलप्रसाद अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गराउनु भएको छ। अर्यालले नाराबाजीकै बीच बहुमतले सो विधेयक पारित गराउनु भएको हो।
5: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।
3: यसअघि संशोधनकर्तालाई छलफलमा भाग लिने समय दिँदा रासुपा सांसद दिला लिमा अधिकारी र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो, तर विपक्षी सांसदले छलफलमा भाग लिएनन्। प्रतिपक्षका सांसदहरूले सदनमा नआएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग सहित नाराबाजी गरेका हुन्। आज विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउन दुई पटक भेट्दा पनि नमानेपछि नाराबाजीका बीच संसद बैठक अघि बढ़ाएको खबर छ। बैठकमा आज तीनवटा विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले जवाफ दिन खोजेपछि आजको प्रतिनिधि सभा बैठक अवरूद्ध भएको थियो। मन्त्रालय सम्हालेकै मन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै प्रतिपक्षका सांसदहरूले विरोध गरेपछि बैठक अवरूद्ध गरेका हुन्।
6: मान्य सदस्यहरू, आजको कार्यसूची यहाँहरूलाई जानकारी नै छ। हामीले यहाँहरूले सदनमा राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ।
3: एमाले सांसदहरूले विरोध गरिरहँदा सभामुखले रासुपा सांसद अशोक चौधरीलाई बोल्ने समय दिनुभएको थियो। चौधरी बोलेपछि एमाले सांसदहरू झनै आक्रोशित भएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको हो।
7: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50(4) पनि उल्लेख गरेको छ। यो कुराहरू म हेर्नको निम्ति म मान्य सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु।
5: मान्य सदस्यहरू, आजको यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।
3: अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारीले दिएको तातो कफीले पोलेर घाइते भएकी एक नेपाली महिलालाई कतार एयरवेजले 2.5 करोड़ भन्दा बढी क्षतिपूर्ति दिने भएको छ। कतार एयरवेजले नेपाली महिलालाई 2.61 करोड़ रुपियाँ भन्दा बढी क्षतिपूर्ति तिर्नु पर्ने भएको हो।

0: आदरणीय श्रोताहरू, आज स्टुडियोमा धेरै पर्वट आउनुहुने हाम्रो मित्र भाइ हुनुहुन्छ। आर्मी नम्बरबाट सुरु गरौँ। उहाँको चिनारी 2116-77-18 सर्जेन्ट रिटायर्ड अजित कुमार राई, क्विन्स क्रसिङ्सका सदस्य। धेरै वर्ष हामी सँगै काम पनि गऱ्यौँ एउटै पल्टनमा, र उहाँ पल्टनमा 1987 भर्ती हुनुभयो, 2005 रिटायर हुनुभयो, र अहिले उहाँ दार्जिलिङमा हुनुहुन्छ, एरिया वेलफेयर सेन्टर दार्जिलिङमा कार्यरत हुनुहुन्छ, र यहाँ यसपालिको कमान्डर्स कप र ट्रेनिङ एन्ड डेभलपमेन्ट र अन्य कामको लागि आउनुभएको बेलामा, स्टुडियो हेर्न आउनुभएको बेला मैले उहाँलाई समातेर स्टुडियोमा राखिसकेको छु। अजित भाइ नमस्ते, स्वागत छ यहाँलाई।
1: हुन्छ, साहबलाई पनि यसरी मलाई यहाँ बोल्न दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद दिँदै, रेडियो सुनेर बस्नुभएको श्रोताहरूलाई पनि मेरो दार्जिलिङ
0: दार्जिलिङ नमस्कार। दार्जिलिङ मोमो सुनेको थिएँ, नमस्कार पनि दार्जिलिङ हुँदो रहेछ कि?
1: चिसो जग्गाको चिसो नमस्कार,
0: तर मन त न्यानै छ नि,
1: मन त न्यानो, एकदम राम्रो।
0: ओके, अब तपाईँ पल्टनमा हाम्रो भेटघाट भएको हो 1987 धेरै हामीले चाहिँ भनौँ पल्टनमा विभिन्न एक्टिभिटिजमा भाग लियौँ, होइन, सँगै बस्यौँ। त्यसपछि म कता गएँ, तपाईँ कता जानु जानुभयो, 2005 रिटायर हुनुभएछ, कहाँ कहाँ जानुभयो तपाईँ आफ्टर पल्टन?
1: अब आफ्टर पल्टन म युकेबाट रिटायर भएर आएँ, त्यहाँबाट म 2006 फेरि युके गइहालेँ, युकेको त्यो इन्डेफिनेट भिसा भएको सुरु भएको थियो, त्यसले गर्दा आई वेन्ट ब्याक टु युके, अनि त्यहाँ 2-3 बसेँ, सिभिलियन स्टेटमा धेरै किसिमको नोकरीहरू गरेँ, अनि फेरि 2009 म फर्किएर आएँ दार्जिलिङ, अनि आएर त्यतिकै यताउता गर्दै बसिरहेको थिएँ। मलाई त्यस बेलाको सिएलओ मेजर हितमान गुरुङ साहब हुनुहुन्थ्यो, सेकेन्ड इयरको साहबले, म पहिला यहाँ एनएसटीमा इआइडी गर्दा 1999-2000 म सिनियर टेक एनएसटीमा थिएँ, साहबले चल्पाउनु भएछ, देवप्रकाश बस्नेत चाहिँ मेरो जग्गामा थियो पेन्सन अफिसर त्यो दार्जिलिङमा, उहाँ चाहिँ एरिया वेलफेयर अफिसरमा सेलेक्ट हुनुभयो, अनि साहबले मलाई फोन गरेर लु यहाँनिर भ्याकेन्सी छ अनि जोइन गर्ने भा गरिहाला भने मैले जोइन गरेँ। त्यहाँदेखि यता आज 13 भइसक्यो, एपोइन्टमेन्टहरू चेन्ज हुँदै हुँदै हुँदै अहिले म इओ एक्जिक्युटिभ अफिसर डिभ्याक जिभ्याक भन्छ अहिले नयाँ फर्मेसन, त्यसको एक्जिक्युटिभ अफिसर भएर दार्जिलिङमा भारतभरि छरिएर बसेको ब्रिटिस गोर्खाको भूतपूर्व सैनिकहरूलाई सेवा प्रदान गरिरहेको
0: छ। कति राम्रो काम, एउटा सेन्स अफ सेटिस्फ्याक्सन हुन्छ होला,
1: हजुर, एकदमै जब सेटिस्फ्याक्सन चाहिँ के भन्ने, आफू पनि एक सर्भिसमेन, उहाँहरू पनि एक सर्भिसमेन, स्पेसियल्ली उहाँहरू चाहिँ अब 70s लाइन एजको हिसाबले, अनि उहाँहरूलाई त्यो खालको आफूले मदत गर्न पाउनु भन्नु, हुन त मेरो नोकरी हो, तरै पनि वेलफेयरको एउटा कतिवटा कुरोहरू उहाँहरूलाई एडभाइस गर्ने, हेल्प गर्ने, एकदमै सेटिस्फ्याक्सन चाहिँ खोइ भन्नै पर्दैन,
0: एकदम म्याक्सिमम। ओके, अब दार्जिलिङबाट आउनुभएको हुनाले हाम्रो यहाँको ट्रस्ट अन्तर्गतका एडब्लुसिजहरू र एडब्लुओजहरूलाई धेरै कुराकानी गर्छौँ। बेला बेलामा मैले दार्जिलिङ पनि कन्ट्याक्ट गरेको छु विभिन्न कालखण्डमा, कहिले त्यहाँको भनौँ न अब एजिटेसन हुँदाखेरि, कहिले के हुँदाखेरि, कहिले त्यहाँ रोगव्याधि हुँदाखेरि गरेको छु, त अहिले धेरै भयो मैले कन्ट्याक्ट नगरेको। अहिलेको स्थिति के छ, हाम्रो एक्स सर्भिसमेनको स्थिति के छ, दार्जिलिङको ओभरअल स्थिति के छ त?
1: एक्स सर्भिसमेनहरू अहिले चाहिँ कस्तो छ भने दार्जिलिङमा, इन्डियामा भनौँ न, एक्स सर्भिसमेन एसोसिएसनहरू छ, जस्तै कि नेपालमा त्यो नेपालमा त अलिक भिन्दै भिन्दै होला, तर हाम्रो दार्जिलिङमा चाहिँ बेक्सा भन्छ, बिजिइएसए, ब्रिटिस गोर्खा एक्स सर्भिसमेन एसोसिएसन, दार्जिलिङ डिस्ट्रिक्टमा एउटा छ, कर्सियङ सब डिभिजनमा एउटा छ, सिलगढी सब डिभिजनमा एउटा छ, कालिम्पोङ डिस्ट्रिक्टमा एउटा छ, भन्दाखेरि 4 बेक्सा अफिसहरू छ, त्यो चाहिँ उनीहरूको एक्स सर्भिसमेनको एसोसिएसन हो, उनीहरूको त्यो इलेक्टेड प्रेसिडेन्ट

0: सेक्रेटरी ट्रेजरर त्यो पल्टन जस्तै खालको फर्मेटमा उनीहरूले भनौँ न दशहरा पार्टी मनाउने त्यति मात्रै नभएर रेजिमेन्टल बर्थडेहरू रेजिमेन्टल एसोसिएसनहरू पनि छ सबै पल्टनको सेकेन्ड जिआर सिक्स जिआर सेभेन जिआर टेन जिआर क्विन्स गोर्खा सिग्नल्स गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट र क्विन्स गोर्खा इन्जिनियर्स गर्दाखेरि सातवटा जस्तो पल्टनको रेजिमेन्टल एसोसिएसन पनि छ तिनीहरू सबैलाई समेटेर ब्रिटिस गोर्खा एक्स सर्भिसमेन एसोसिएसनले उनीहरूको वेलफेयर भन्नाले उनीहरूले चाहिँ हाम्रो अन बिहाफ अफ वेलफेयर अफिस जिडब्लुटिएनको दार्जिलिङ एरिया वेलफेयर सेन्टर छ भने बिजिएनको जिभ्याक दार्जिलिङ छ अनि हामीहरूलाई उनीहरू मिलेर हामी दुई उनीहरूको पनि इम्पोर्ट हुन्छ हामीलाई भन्दा उनीहरूलाई ज्यादा आइडिया हुन्छ पेन्सनहरू कसो छ गर्दाखेरि उनीहरूको पर्सनल प्रब्लमहरू जस्तै कि पेन्सनको प्रब्लम रेकर्ड अफिसको प्रब्लम युके भिसाको प्रब्लम अब दार्जिलिङ चाहिँ वेस्ट बेङ्गल स्टेटभित्र पर्छ वेस्ट बेङ्गल स्टेटभन्दा बाहिर पनि अरू पेन्सनरहरू छ
1: जस्तै कुन कुन ठाउँमा होला
0: सिक्किममा भयो सिक्किममा छ आसाम नर्थ इस्टहरूतिर छ आसाममा छ नागाल्यान्डमा छ मणिपुरमा छ अनि तल साउथ इन्डियामा केरलामा छ
1: बेङ्गलोरसम्म पनि छ
0: छ बेङ्गलोरमा छ मुम्बईमा छ मध्य प्रदेशमा छ अनि यो हिमाचल प्रदेशमा छ पन्जाबमा छ
1: देहरादुनमा
0: छ देहरादुनमा हाम्रो अनएरिए डब्ल्यु डब्ल्यु एक्स डब्ल्यु टु सत्यसागर घले सिक्स जिआर उहाँ दाई हुनुहुन्छ तर अब दाईहरूले एजले अलिकति निकै नै सेभेन्टी प्लस हुनुहुन्छ अनि उहाँहरूले सबै हामीसँग मिलेर काम गर्नुहुन्छ अनि हामी ओकेजनल भिजिटहरू पनि गर्छौँ
1: भन्दाखेरि तपाईँहरूसँग एक्स सर्भिसमेन कनेक्टेड हुनुहुन्छ उहाँलाई परेको दुःख सुख तपाईँहरूले चाहिँ सल्भ गर्नुहुन्छ आफ्नो लेभलमा यदि भएन भने यतातिर फरवर्ड गरिहाल्नुहुन्छ रिफर गरिहाल्नुहुन्छ होइन ओके त्यो बाहेक तपाईँहरूको अब यही त हो पल्टनको सदस्यहरू जहिले पनि आफ्नो आफ्नो पल्टनका आफन्त साथीभाइहरूसँग धेरै वर्ष बिताएको हुनाले रमाइलो गर्ने भेटघाट गर्ने ओकेजन मनाउने रेजिमेन्टल फङ्सन गर्ने हुन्छ त्यो पनि तपाईँहरूले चाहिँ साथ सहयोग गरिरहनु भएको छ
0: हजुर त्यसमा उनीहरूको मेन इभेन्टमा जस्तै कि एजिएम भन्छ एनुअल जेनरल मिटिङ वान्स इयर गर्छ स्पेसली यो महिना अप्रेल मेमा गर्छ त्यसमा पनि सबैलाई बोलाउने अनि म र एडब्लु गएर आफ्नो आफ्नै डिपार्टको हामीले अपडेटहरू गर्छौँ अहिले नयाँ अपडेट के छ कसो छ त्यो गर्छौँ भनेदेखि त्यो मिटिङ सकेर त्यही हो खानापिना यताउति रमाइलो हुन्छ नाचगान त अब त्यो
1: त्यसै पनि भयो
0: त्यसै पनि हुँदैन
1: अनि फेरि दार्जिलिङ भएपछि यसो दुई चारवटा जोक त आइहाल्छ होला
0: दशहरा पार्टी हुन्छ अनि हाम्रो वेलफेयरको पिआर पार्टी हुन्छ
1: ओके
0: धेरै धेरै नै अब पल्टने कायदा रमाइलो गर्ने
1: ओके मलाई के सोध्नु मलाई म दार्जिलिङ धेरै गएको छु एक तरिका छु होइन अनि त्यो बेलामा मेरो पनि बुहारी के भन्छ दार्जिलिङकै भएको हुनाले अलिअलि थाहा छ गएको छु होइन अनि जाडोमा चाहिँ माथि दार्जिलिङबाट चाहिँ तल के भन्छ प्लेनमा यानि कि सिलगढी झर्दा रहेछन् होइन अनि गर्मीमा चाहिँ सिलगढी भएर फेरि दार्जिलिङ चाहिँ जाने रहेछ त्यो माइग्रेसन यो मौसमी माइग्रेसन के अझै भन्दै सुनाइदिनुहोस् न
0: हजुर यो पनि एउटा सिजनल उयो छ माइग्रेसन त्यो बर्ड्सहरूले जस्तै दार्जिलिङको मान्छे सिक्किमको मान्छेहरू चाहिँ त्यहाँ विन्टरमा स्पेसियली आफ्टर नोभेम्बर डिसेम्बर जनवरी फेब्रुअरी मार्चको इभन मार्चसम्म फाइभ मन्थ चाहिँ तातो वेदर सिलगढी सिलगढी दार्जिलिङबाट टु एन्ड हाफ आवर्स 66 किलोमिटरको डिस्टेन्स छ
1: ओह्रालो अनि उकालो दुइटै होइन आउँदाखेरि ओह्रालो माथि चढ्दाखेरि
0: त्यो गर्ने चलन एकदम पुरानो चलन हो प्राय प्राय हाम्रो नट अन्ली एक्स सर्भिसमै त्यहाँको लोकल पब्लिकहरूको पनि सिलगढीमा पनि घर हुन्छ एउटा अनि दार्जिलिङमा त हुने नै भयो गरम महिना लागेपछि तल गर्मीले सकिँदैन उकालो लागिहाल्छ ठन्डा महिना दसैँ तिहार सकेपछि ओह्रालो झरेर सिलगढीमै अनि हाम्रो एक्स सर्भिसमेनहरूले चाहिँ विन्टरमा कति प्रोग्रामहरू चाहिँ सिलगढीमा पनि गर्छ
1: आइसी तर अर्को रमाइलो पक्ष के छ भने सिलगढी भनेपछि त अब बङ्गालीहरूको एरिया हो नि त होइन उनीहरू सबैले नेपाली मजाले बोल्दा रहेछन् कि
0: हजुर सिलगढीको चाहिँ कथा यस्तो छ सिलगढी चाहिँ पहिला चाहिँ नेपालीहरूको मेजोरिटी भएको जग्गा हो तर यो बङ्गलादेशको वार भएपछि बङ्गलादेशको त्यो भनौँ न त्यहाँको इलिगल इमिग्रेन्टहरू आएर भोट ब्याङ्क त हो हुन त राजनीतिमा मलाई त्यति इन्ट्रेस्ट त छैन तर उनीहरूको मेजोरिटी बढाएर अहिले नेपालीहरू त्यो माइनोरिटी भएर बसेको छ सिलगढीमा. अब सिलगढीमा फर इक्जाम्पल पुरानो पुरानो जग्गाहरू प्रधान नगर गुरुङ बस्ती तिलक मैदान त्यो सबै नेपालीहरू बस्ने एरिया हो. तर पछिबाट अब बङ्गलादेशीहरू आएर त्यो नेपालीहरू बिस्तार बिस्तार माइनोरिटी भएको हो. तर अहिले चाहिँ नेपाली बाहुल क्षेत्र सिलगढीमा धेरै छ. जस्तै कि सुकुना साइडहरू भयो, उता चम्पासरीहरू भन्छ, दुई माइलतिर धेरै नै नेपालीहरू छ.
1: ओके, तपाईँसँग जति कुराकानी गर्दाखेरि पुग्दैन, तर पनि हामीले आज तपाईँ अब दार्जिलिङ बेस वेलफेयरमा काम गर्ने हुनाले वेलफेयर कुरा अलिक बढी गऱ्यौँ होइन. त्यो बाहेक जनजीवन के छ त? दार्जिलिङका साथीहरू नेपालमा आएर कलाकारिता देखाउने, आफ्नो गीत सङ्गीत प्रस्तुत गर्ने राम्रा राम्रा कलाकार हामीले पाइरहेका थियौँ होइन. अब जस्तो कि हाम्रो दामा गालमु दिदी त्यहीँबाट हो होइन, अरू अरू गोपाल योञ्जनहरू आदि. अहिले चाहिँ त्यहाँको साङ्गतिक माहौल के छ? अब पल्टनकै सदस्य हाम्रो नरेन्द्र मोहन छेत्री दाईको छोरा होइन, राम्रा गायक होइन, अहिले के भन्छ अहिले देश विदेशमा उहाँको ख्याति छ होइन त. यस्ता यस्ता कलाकारको के छ स्थिति
0: दार्जिलिङमा चाहिँ? यो सांस्कृतिक यो भनौँ न म्युजिकल साइडमा त्यस्तो स्कोप छैन, किनभने त्यहाँनिर अब नेपाल काठमाडौँमा जस्तो त्यो भनौँ न त्यो गीत सुन्ने त्यो गीतलाई मन पराउने त्यो खालको कुनै श्रोताहरू छैन अथवा भ्युवर्सहरू छैन. त्यसले गर्दाखेरि त्यो जति पनि यो गायन क्षेत्रमा परेको सङ्गीत क्षेत्रमा परेको जति हाम्रो कलाकारहरू छ उहाँहरूलाई स्कोप छैन भन्नु पऱ्यो मेरो विचार, किनभने त्यहाँको राजनीतिक माहौल पनि राम्रो छैन. त्यसैले गर्दाखेरि उनीहरू काठमाडौँ आउँछ आफ्नो पर्सनल भनौँ न कतिवटा कुरोको चाहिँ यहाँ नेपालमा आएर, किनभने यहाँनिर अब नेपाली गीत सुनिदिने श्रोताहरू दर्शकहरू ज्यादा भएको हुनाले दे प्रिफर त्यो काठमाडौँ
1: हो नि. अपर्च्युनिटी पनि त्यही रहेछन्. अब तपाईँ पल्टनमा बसेर यतिका समय बिताउनुभयो, बिजिएनमा बस्नुभयो, धेरै जस्तो हाम्रो तपाईँलाई चिन्ने साथीहरू सिनियर जुनियर सबै चाहिँ बेलायततिर हुनुहुन्छ धेरै जस्तो होइन. उहाँहरूलाई के सन्देश छ, के भन्न चाहनुहुन्छ, एउटा दुईवटा नाम लिन चाहनुहुन्छ भने तपाईँलाई एकदमै स्वागत छ.
0: हजुर, विदेशमा बस्नुहुने हाम्रो जति पनि अब एक्सहरू हुनुहुन्छ उहाँहरूलाई म यही भन्छु कि तपाईँहरू विदेशमा बसे तापनि हुन त कति बाध्यताले पनि बस्नुभयो होला, कति रहरले बस्नुभयो होला, जहाँ बसे पनि आफ्नो देशको माया, आफ्नो भाषाको माया, आफ्नो संस्कृति संस्कारको माया चाहिँ गर्नु पर्यो. आफ्नो आउने भावी पिँढीलाई आफ्नो संस्कृति संस्कार ल्याङ्ग्वेजहरू चाहिँ सिकाउनु पर्यो. अब तपाईँहरूले देख्नु नै भएको छ युकेमा इन्डियनहरू पनि छ, हामीले देखेकै हौ, तर उनीहरूको त्यो संस्कार संस्कृतिको कस्तो राम्रो तिनीहरूले प्रिजर्भ गरेर आएछ. यङ जेनेरेसनले पनि हिन्दी बोल्नु सक्छ, उनीहरूको त्यो धर्म कल्चर रीतिथिति सबै मान्छ. तर हाम्रो नेपालीको चाहिँ अलिकति कस्तो छ भने आफ्नो संस्कार संस्कृति भाषा छिटो भुल्ने खालको त्यो नेपालीको
1: जागृति भुलिहाल्ने
0: आलु भन्छ नेपाली जुनै भेजिटेबल जुनै भेजिटेबलसँग नि
1: मिल्ने खालको
0: त्यो क्वालिटी राम्रै हो. तर आफ्नो पहिचान आफू कहाँबाट आएको आफू को हो होइन त्यो चाहिँ मेरो विचारमा त्यो एक्जिस्टेन्सको लागि चाहिँ आफ्नो एउटा भनौँ न चिनारी त हुनु पर्यो नि त. त्यो चाहिँ प्लिज तपाईँहरूले आफ्नो आउने जेनेरेसनलाई चाहिँ यो विषयमा पनि अलिक ज्ञान चाहिँ दिनु पर्यो.
1: सही कुरा गर्नुभयो. अब तपाईँ क्विन्स गार्सिङको सदस्य पल्टनभरि तपाईँसँग खेलेका सिनियरहरू साथीभाइहरू बेलायतमा तपाईँलाई सुन्दै हुनुहुन्छ भने एउटा दुईवटा नाम रोशन होइन को को हुनुहुन्छ
0: हाम्रो
1: भीष्म थापा
0: भीष्म दाईहरू भयो, भाइमान दाई भयो, टेक दाईहरू धेरै नै छन् जस्तो किरण दाईहरू
1: किरण
0: हाम्रो धमप्रसाद साहबहरू अरू नि धेरै
1: टेक्निकल टिमको
0: टेक्निकलमा जगजित जगदीश दाईहरू
1: जगदीश या
0: अरू को छ होला युकेमा
1: तपाईँको समकालीन अथवा सिनियर अलिकति जुनियर सम्झना गर्ने
0: सिनियरमा चाहिँ अमृताले दाई र म एनएसटीमा सँगै थियौँ
1: सँगै यहीँ काठमाडौँ उहाँ चाहिँ स्क्वास पनि खेल्नुहुन्थ्यो
0: स्क्वास प्लेयर हो दाई एकदम राम्रो अहिले पनि स्काई टिभीमा के टेक्निसियन काम गर्नुहुन्थ्यो
1: उहाँको छोरीले पनि बेलायतको फुटबल टिमबाट फुटबल खेल्नुहुन्छ सुन्नुभयो होला होइन
0: सुने अनि अमृत दाई चाहिँ उहाँसँग धेरै काम गर्ने मौका पाएँ ब्रुनाईमा पनि हामी सँगै थियौँ
1: अब त्यतिखेर याम राणा साहब हुनुहुन्थ्यो होइन, अनि अर्को निर्मल भट्टजन
0: साहबहरू धेरै छ। निर्मल साहबहरूको हाम्रो युके उसमा काम गर्नुहुन्छ नि,
1: वेलफेयरमा। निर्मल अर्को निर्मल
0: हाम्रो ओसी एनएसटी हुनुहुन्थ्यो, महेन्द्र साहब,
1: महेन्द्र लिम्बु
0: साहबसँग म एनएसटीमा सँगै थिएँ 1999-2000 सिग्नल्सको। अब नाम अहिले झट्टै आउँदैन तर धेरै
1: छ। ओके, आज तपाईँको भनौँ न कुराकानी राख्ने मौका पाइयो, खुसी लागेको छ। पल्टनको रेडियो हो, त्यस कारणले हामी पल्टन यहाँ कुराहरू गर्छौँ, कतिले बुझ्नुहुन्छ कतिले बुझ्नुहुन्न त्यो आफ्नो ठाउँमा छ। खैर, मतलब दार्जिलिङको मान्छे, दार्जिलिङको एउटा खासियत के भने अन द स्पट जोक मारिहाल्ने के होइन होइन, एउटा सुनौ न त आज लेटेस्ट दार्जिलिङको के छ जोक।
0: एउटा म हम्जाएकाको जोक भनिदिन्छु,
1: नयाँ हो यो,
0: नयाँ होला।
1: ओके, ल मिलाएर सुन।
0: ओके, हम्जाएका चाहिँ एउटा दार्जिलिङको होटेलमा वेटर काम गर्दो रहेछ, सेम टाइम ड्राइभर पनि हो, ट्याक्सी ड्राइभर। अनि होटेलमा टुरिस्टहरू आएर चाहिँ एउटा होल चिकन फ्राई भनेर अर्डर गरेछ। अनि हम्जाएकाले चाहिँ ठिकै छ किचनमा गएर अर्डर गर्यो, चिकन फ्राई चाहिँ एकदम उसले त्यो ट्रेमा ल्याएर आउँदा आउँदै उसलाई खानु मन लागेछ। अनि एकपट्टिको त्यो भनौँ न लेग, चिकन लेग, पल्टने भाषामा साप्रा भन्छ, त्यो साप्रा चाहिँ उसले कपे खाइदिइहाल्छ। अन्त बङ्गाली टुरिस्टको त्यो टेबलमा लगेर राखिदिएछ। अब बङ्गालीहरू चङ्खै हुन्छ होइन, हिँडेर वेटर यो खोइ यसको यहाँको त्यो लेग त मिसिङ छ त। हम्जाएको पालो, दार्जिलिङको चिकन तैँले दिएको छैन, एउटा मात्रै खुट्टा हुन्छ, दुइटा हुँदैन। अरे त्यो त मैले तिमीले त भन्छौ तर प्रुफ गर्नु पर्यो नि, देखाउनु पर्यो भनेर भनेछ। हम्जाएको पालो, ठिकै छ, भोलि बिहान हामी टाइगर हिल सनराइज हेर्नु जान्छौँ, त्यति बेला म देखाउँछु भने। अब भोलि बिहान त्यही टुरिस्टलाई गाडीमा हालेर टाइगर हिल जाँदा दार्जिलिङको ठन्डा चिसो कुखुरा हुन्छ नि, यस्तो एउटा खुट्टा लुकाएर बस्छ नि एउटा खुट्टामा, अन्त लुक द्याट्स वान लेग चिकन भने अरे क्या। अन्त अब त्यो टुरिस्ट पनि लाटा छैन नि त, गरेछ कि चिकन त दुइटा खुट्टा निकालेर खर भागेछ नि त, लुक त्यसको दुइटा खुट्टा निकालेर कुद्यो त, तैँले हामीलाई स्टुपिड बनाउँछ, तैँले हिजो खाने बेलामा पनि गरेको भएदेखि त्यहाँ दुइटा हुन्थ्यो।
1: तैँले चिसो सुट गरिन,
0: टेबलमा गरेको भए त्यहाँ दुइटा चिकन लेख हुन्थ्यो।
1: ओके, थ्याङ्क यू, ल आज यु मेड माई डे। आशा गरौँ यो जोक दार्जिलिङबाट काठमाडौँ चाहिँ संसारभरि होइन,
0: हजुर।
1: ओके, हम्जाएकाका जोकहरू, नयाँ नयाँ जोकको लागि म बेला बेला तपाईँलाई यहीँबाट स्टुडियोबाट कन्ट्याक्ट गर्छु है त।
0: हुन्छ,
1: ल अब तपाईँलाई मनपर्ने कुनै एउटा गीतको एउटा फरमाइस, दार्जिलिङमा बनेको भए पनि जहाँ भए तपाईँलाई कुन गीत मनपर्छ यो सबैलाई म सुनाइदिन्छु।
0: गीत भन्दाखेरि मलाई पुरानै गीतहरू मनपर्छ, पुरानो गीतमा भनौँ न के अरे सुरेश कुमार दाईको कुनै
1: आई लभ यु, होइन
0: हजुर, दाई पनि हाम्रो भान्जा हो सेकेन्ड जिआरको,
1: सिलगढीमा हुनुहुन्छ,
0: सिलगढी हुनुहुन्छ, दाई अफिसमा कोही बेला आइरहनुहुन्थ्यो, उहाँको बाबा र मम्मी बित्नुभयो, पेन्सन अफिसमा आइरहनुहुन्थ्यो, बाबा रुद्रबहादुर छेत्री साहब हो क्याप्टन, म पेन्सन अफिसर भएकोले गर्दाखेरि उहाँसँग त्यो धेरै भेट्ने मौका पनि, दाईहरू कोही बेला आउने पार्टीतिर पनि भेटिरहने, दाईको गीत चाहिँ एकदम मनपर्ने,
1: दाई एकदम राम्रो राम्रो छ,
0: हजुर।
1: मैले पनि एउटा बेला बेलामा उहाँसँग कन्ट्याक्ट गरेर कुरा गरेको छु
0: होइन,
1: यो साङ्गीतिक यात्रामा आउँदाखेरि हामीले होस्ट गर्ने मौका पाएको थियौँ, त्यो बडो मजाको एउटा चाहिँ सम्झना छ भन्नु पर्यो। तपाईँले भेट्नुभयो भने चाहिँ काठमाडौँ बिएबिएसबाट विनोद खड्का दाईले चाहिँ सम्झना गर्नुभएको छ भन्नुहोस् है त। हस् त अजित भाइ, थ्याङ्क यू सो मच। आदर श्रोताहरू, अजित कुमार राई जो उहाँ अहिले वेलफेयरमा काम गर्नुहुन्छ एज एन एजुकेटिभ अफिसर, 21, 16, 17, 18 सर्जनमा रिटायर, सर्जन पदमा रिटायर हुनुभयो र आज काम विशेषले बिजिएनमा हाम्रो ट्रेनिङ एन्ड डेभलपमेन्ट र साथसाथै अरू काम र चाहिँ चिनारी भएको बेलामा मैले उहाँलाई बिएबिएस घुमाउने क्रममा आज कुराकानी गरियो र उहाँको कुराकानी सुनेर इन्जोय गर्नुभयो होला र उहाँलाई सुन्न मन लागेको र सुनाउन मन लागेको गीत प्रस्तुत गर्दै यसलाई म बिदा चाहन्छु। थ्याङ्क यू सो मच अगेन,
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
3: के को बारेमा
2: फौजी सेवामा रहेकाहरुको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको सारै गाह्रो हुँदो रहेछ
3: तपाईको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
2: तिनकै बारेमा जान्न खोजेको
3: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरुको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
2: यो त अति राम्रो कुरा सुनाउनु भयो
3: हो त नि यो एप द्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ
4: BFPS.

0: Radijas Kur Karvaitijo. Kur Karvaitijo.
1: नमस्कार, दैनिक समीक्षा लिएर भीमा आत्रे उपस्थित भएको छु। आज मिति 2083 साल जेठ 7 गते बिहिबार, अधिक ज्येष्ठ शुक्ल पञ्चमी, नेपाल सम्बत 1146, तदनुसार 21 मई 2026। सुरु गरौं कान्तिपुर दैनिकको खबरबाट। सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा शीर्षकमा आज अनिल गिरीको बाइलाइनमा कान्तिपुरले फ्रन्ट पेजमा मुख्य खबर बनाएर छापेको छ। सरकार बनेको 1.5 महिनासम्म पनि प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्नुभएको छ। अमेरिकी राष्ट्रपतिका विशेष दूतलाई भेट्न पनि मान्नु भएन। नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवनमै असर पर्ने गरी भन्सारमा कडाई गर्नुभयो र नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग शुरू गरेकोमा नयाँ दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाउनु भयो। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्र भयो, जसले अन्तत त्यो भ्रमण नै स्थगित गरायो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ, विश्लेषक र परराष्ट्र मामला विज्ञहरूका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट संकेत हो। तर यो एउटा सुविचारित र सुसङ्गत परराष्ट्र नीतिको अभिव्यक्ति हो वा पहिलो पटक सत्तामा पुगेको नेतृत्वको केवल एक लहर हो, यो अझै स्पष्ट छैन। दुवै मुलुकका कूटनीतिज्ञ र अधिकारीहरूको बुझाइमा भारतीय राजदूतसँग भेट नगर्नु, भन्सार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गर्नु, भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गर्नु, सीमा विवाद पुनः उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्रै हुनु राष्ट्रवादी मनोवृत्तिको संकेत हो, नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकार भन्छन्। यो विषयमा भारतका वर्तमान तथा पूर्व कूटनीतिज्ञ, द्विपक्षीय सम्बन्धका विश्लेषक, परराष्ट्र नीति विशेषज्ञ, प्राध्यापक र परराष्ट्र मन्त्रालय तथा सभाका नेताहरूमध्ये प्रायले कूटनीतिक प्रोटोकल र सार्वजनिक आलोचना हुने डरले नाम नखुलाउन आग्रह गरेका छन्। स्थापनाको 4 वर्षमै राज्यसभाले 21 फागुनको चुनावमा पाएको अभूतपूर्व जनादेश काठमाडौँ र नयाँ दिल्लीका लागि अनपेक्षित मात्र थिएन। यसले नेपालको परराष्ट्र सम्बन्धमा नयाँ युगको अपेक्षा समेत जगायो। आलोचकहरूले नेपालको परराष्ट्र सम्बन्धलाई आत्मसमर्पण कूटनीतिका रूपमा भन्दै आएका छन् र त्यसै अनुरूप परिभाषित समेत हुँदै आएको छ। काङ्ग्रेस, एमाले र माओवादीका प्रधानमन्त्रीहरू सत्तामा पुगेको केही घण्टामै विदेशी राजदूतहरूसँग भेट्ने गर्थे र कतिपय भेट त परराष्ट्रको अधिकारीको अनुपस्थितिमै हुने गरेका थिए। शक्तिशाली मुलुकमा तल्लो तहका अधिकारी समेत प्रोटोकलको पर्वाह नगरी प्रधानमन्त्रीलाई सहजै भेट्न पाउँथे। दशकौंदेखि राजनैतिक नेतृत्वको यो शैली देखेका पूर्व परराष्ट्र मन्त्री समेत रहेका कमल थापा भन्नुहुन्छ, विगतमा काङ्ग्रेस, एमाले र माओवादीले कूटनीतिक भेटघाटमा प्रोटोकललाई पूर्णत व्यवस्था गरेका थिए। ठूलो छिमेकी र नेपालको अत्यधिक आर्थिक परनिर्भरताका कारण पनि भारतले यसको सबभन्दा बढी फाइदा उठाउँदै आएको थियो। राष्ट्रवादी चर्का भाषणका बावजुद राष्ट्रपा नेतृत्वले पनि पूर्ववर्तीहरूकै पच्चा पछ्याउने र पुरानै शैली अप्नाउने नयाँ दिल्लीको अपेक्षा थियो। यो अपेक्षाका पछाडि केही पृष्ठभूमि थियो। 23-24 जेएनजी विद्रोह, त्यसको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकार र त्यसले गराएको निर्वाचनसम्म राजनैतिक घटनाक्रममा भारतको हस्तक्षेप रहेन र त्यसलाई दुवै पक्षबाट सकारात्मक रूपमा लिइयो। केही विश्लेषकहरूले त यसलाई सम्बन्धमा आएको परिपक्वताको संकेतका रूपमा समेत अर्थ्याएका थिए। लामो विश्लेषण सहित आज अनिल गिरीको बाइलाइनमा यो खबर छापेको छ। प्रदेश सरकारमा पालो फेर्न काङ्ग्रेस र एमालेको कसरत शीर्षकमा कान्तिपुरले फ्रन्ट पेजमा अर्को खबर पनि छापेको छ। काङ्ग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा आलोपालो नेतृत्व गर्ने 2 वर्ष भएको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृङ्खलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न काङ्ग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहनु भएको छ। काङ्ग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ। थापा गएको आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डो पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जाने र प्रदेश सरकारमा सहकार्य गर्ने बारे छलफल भएको ओली निकट एक नेताले जानकारी दिएका छन्। कान्तिपुरको यो खबर। गोर्खापत्र दैनिकले हाइटेन्सन लाइन मुनि पक्की घर शीर्षकमा खबर छापेको छ। भोजप्रसाद यादवको बाइलाइनमा प्रसारण लाइन निर्माण गर्ने क्रममा प्राधिकरणले टावर निर्माण स्थल र हाइटेन्सन लाइन मुनिको जग्गाको मुआवजा उपलब्ध गराए पनि अवैध रूपमा घर टहरा निर्माण गर्ने क्रमले गम्भीर जोखिम निम्त्याइरहेको छ। उच्च क्षमताको विद्युत प्रसारण तार मुनि घर तथा टहरा बनाउने प्रवृत्ति देशभर झाँगिएको छ। हाइटेन्सन मुनिका जग्गा धनीले नेपाल विद्युत प्राधिकरणबाट मुआवजा लिएर पनि घर नभत्काउने तथा मापदण्ड विपरीत पुनः घर तथा टहरा बनाउने प्रवृत्ति जारी नै छ। विद्युत प्रसारण लाइनको मार्ग निर्धारण क्षेत्रमा घर टहरा वा अन्य भवन बनाउन र अग्ला रूपमा रुख रोप्न पूर्ण रूपमा निषेध गरिए पनि जनचेतना अभाव र अव्यवस्थित शहरीकरणका कारण तारमुनि संरचना बन्ने क्रम रोकिएको छैन। प्रसारण लाइन निर्माण गर्ने क्रममा प्राधिकरणले टावर निर्माण स्थल र जग्गाको मुआवजा उपलब्ध गराए पनि अवैध रूपमा घर टहरा निर्माण गर्ने गरिएको छ। हाइटेन्सन लाइन मुनि अनधिकृत रूपमा बनाइएका घर टहराले जोखिम बढाएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार प्रसारण लाइन मुनि घर निर्माण गर्दा वर्षाको समयमा हाई भोल्टेज आउँदा करेन्ट लाग्ने जोखिम उच्च हुन्छ। भूमाफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गामा समेत किनबेच हुँदा यो जग्गामा घर निर्माण समेत भएको छ। प्राधिकरणका अनुसार अहिले देशभरि 7,300 सर्किट किलोमिटर हाइटेन्सन लाइन निर्माण भइरहेको छ। प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख तथा प्रवक्ता राजन ढकालले विद्युत ऐन 2049 आएदेखि नै प्राधिकरणले विद्युत प्रसारण लाइन तथा टावर निर्माण स्थलको मार्ग अधिकार क्षेत्रमा पर्ने जग्गाको मुआवजा र क्षतिपूर्ति दिँदै आएको बताउँदै मुआवजा तथा क्षतिपूर्ति पाइसकेको जग्गा धनीले राइट अफ वेमा घर लगायतका संरचना निर्माण गरेको पाइएको जानकारी दिनुभएको छ। यो खबर आज गोर्खापत्रले फ्रन्ट पेजमा छापेको छ। सगरमाथामा आरहीको लाम शीर्षक राखेर गोर्खापत्रले नै अर्को एउटा खबर पनि छापेको छ। एक सातामा 250 भन्दा बढी आरोही सगरमाथा चुचरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविर रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुले यता हिजोसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पूरा गरी आधार शिविर फर्किएका छन्। कुम्भुक क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित मर्यादित सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटिएका सम्पर्क अधिकृत सुजिल रेग्मीका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। यो वर्ष सगरमाथा आरोहणका लागि अब 10 दिन मात्रै बाँकी रहँदा आधा जति आरोहीले आरोहण पूरा गरेका छन्। पछिल्लो 3 दिन यता आरोहणका लागि मौसम अनुकूल हुँदा र आरोहण सकिने समय नजिकै जाँदा अहिले चुचुरोतर्फ जाने आरोहीको लाम लागेको छ। हिजो मात्रै करिब 200 हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिनभित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ्न सक्ने उहाँले जानकारी दिनुभएको छ। यो खबर गोर्खापत्रले फ्रन्ट पेजमा छापेको छ। नागरिक दैनिकले पूर्व सम्झौता विपरीत आफूहरूलाई पशुपति तेलगङ्गा क्षेत्रबाट हटाएको भन्दै हिजो पशुपति क्षेत्र विकास कोषको कार्यालय अगाडि केही पीडित आमाहरू धारणामा बसेका छन्। उनीहरूको फोटोसहित आज फ्रन्ट पेजमा छापेको छ। नागरिकले नै हाउसमा हर्क हङ्गामा शीर्षक राखेर खबर छापेको छ। टपेन्द्र कार्कीको भायोलिनमा प्रतिनिधि सभामा सरकार र प्रधानमन्त्रीको काम कारवाहीको निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल सदनमा विरोध जारी राख्ने बताएर हिजो पनि आफ्नो अडानलाई निरन्तरता दिनुभयो। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर हङ्गामा गरिरहेको छ। त्यसको नेतृत्व उहाँ साम्पाङले नै गरिरहनु भएको छ। सरकारले ल्याएको अध्यादेश होस् वा नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रधानमन्त्री शाह अनुपस्थित रहेको विषयमा होस् साम्पाङले निरन्तर खबरदारी गरिरहनु भएको छ। प्रतिनिधि सभामा उहाँको आवाज प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र अर्को प्रतिपक्षी दल नेकपा एमाले भन्दा चर्को सुनिने गरेको छ। संसद भवन परिसरमा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शाहले नै गृहसँग सम्बन्धित प्रश्नको जवाफ दिनुपर्नेमा जोड दिनु भएको छ। गृह मन्त्रालयमाथि सुकुम्बासी बस्ती खाली गराएको लगायत विषयमा प्रश्न उठेकाले यो मन्त्रालय सम्हालेका प्रधानमन्त्रीले नै प्रतिनिधि सभामा उपस्थित भएर जवाफ दिनुपर्ने साम्पाङको भनाइ छ। हामी विरोध गरिरहन्छौ, 5 वर्ष गर्छौ, सरकारको आलोचना गर्दैमा र संसदप्रति उत्तरदायी हुनुपर्छ भनेकै आधारमा हामीलाई निलम्बन गरिन्छ भने पनि हामी तयार छौ, साम्पाङले भन्नुभएको छ। उहाँले सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन खोजेको दावी पनि गर्नुभएको छ। प्रशिक्षकबाट उद्यम यात्रामा जुम्लाकी अम्बिका शीर्षक राखेर अर्को एउटा सफलताको कथा पनि नागरिक दैनिकले फ्रन्ट पेजमा छापेको छ। अन्नपूर्ण पोस्टले जलवायु संकटसँग जुध्न खेती प्रणाली नै परिवर्तन शीर्षक राखेर आवरण समाचार छापेको छ। कैलालीको भजनी क्षेत्रमा किसानले जलवायु परिवर्तनका कारण परम्परागत वर्षे धान खेती छाडेर चैते धानलाई मुख्य बालीका रूपमा अप्नाउन थालेका छन्। वर्षायाममा बाढीले धान बगाउने र खेतमा बालुवा थुपार्ने समस्या बढेपछि किसानले चैते धानलाई असार अघि नै भित्र्याउने नयाँ खेती प्रणाली विकास गरेका हुन्। सिंचाई सुविधा, सरकारी अनुदान र आधुनिक प्रविधिको सहयोगले चैते धान उत्पादन बढ्दै गए पनि मलखाद अभाव, बजार मूल्यको समस्या, किसानका कारण उचित मूल्य नपाउने अवस्था तथा बाढी जोखिम जस्ता चुनौती अझै कायम छन्। विज्ञहरूले यसलाई जलवायु अनुकूलन खेतीको सफल उदाहरण मानेका छन् र बाढी प्रभावित अन्य क्षेत्रमा समेत यसको विस्तार गर्नुपर्ने सुझाव दिएका छन्। परमानन्द पाण्डे टिकापुर डेडलाइनको यो खबर आज अन्नपूर्ण पोस्टले फ्रन्ट पेजमा छापेको छ। अर्कालाई सभामुखको चेतावनी, सभामुखले कोल्टे व्यवहार गरेर सरकारका मन्त्रीहरूलाई प्रश्न सोध्न पनि नदिनुलाई लोकतन्त्र भनिन्छ कि भनिँदैन भनेर अर्क साम्फाङले प्रश्न सोधेको पनि विशेष समेटेर अन्नपूर्णले फ्रन्ट पेजमा अर्को खबर पनि छापेको छ। रकम उठाइदिने भन्दै झुटा मुद्दा ल्याउने बिचौलियाको बिग बिगी शीर्षक राखेर अन्नपूर्ण पोस्टले फ्रन्ट पेजमा अर्को खबर पनि छापेको छ। अजुबी पौडेलको बाइलाइनमा भैरवबाट आएकी ज्ञानी श्रेष्ठ हातभरि फाइल बोकेर वैदेशिक रोजगार विभागमा भेटिनु भयो। कार्यालय प्रमुख मीरा आचार्यको कार्यकक्षमा अगाडिको प्रतीक्षालयमा बसेकी उहाँ आफ्ना गाउँका भाइहरूको फँसेको पैसा उठाउन विभाग परिसर पुगिनु भएको थियो। वैदेशिक रोजगारीका लागि धेरै वर्ष इजरायल बसेकी उहाँ फर्किएपछि पनि गाउँका भाइहरूलाई विदेश पठाउन सक्रिय हुनुहुन्छ। चिन्जानकै पाँचजना भाइलाई रोमन दाससँग नाम परिवर्तन गरिएको हो। सम्पर्क गराएर इजरायल पठाउन उहाँ लागि पर्नुभयो। ती युवकहरूले श्रेष्ठकै विश्वासमा 8-10 लाख रुपियाँसम्म बुझाए। सबैबाट 60 लाख रुपियाँ उठाएपछि रोमन फरार भए। पैसा बुझाएका युवाहरू भने गाउँमै छन्। ती सबैजनाको उजुरी बोकेर ज्ञानी श्रेष्ठ विभाग पुग्नु भएको थियो। नियम अनुसार एकजनाको पैसा ठगिएको विषयमा अर्को व्यक्तिले उजुरी दिन पाउँदैनन्। विभागको मुद्दा शाखामा पटक पटक धाउँदा पनि उजुरी दर्ता गराउन नसकेपछि उहाँ कार्यालय प्रमुख आचार्यको कार्यकक्षमा पस्नु भएको थियो। पीडित व्यक्ति आफै उजुरी दिन आउनुपर्छ भन्दै कार्यालय प्रमुख उहाँलाई सम्झाउँदै हुनुहुन्थ्यो। ज्ञानी भने पीडित युवाहरू अरू काममा व्यस्त भएकाले आउन नसकेको बताउँदै हुनुहुन्थ्यो। उहाँ बारम्बार भन्दै हुनुहुन्थ्यो उनीहरूको विदा मिलेन, त्यसैले आउन सकेनन्, तर सबै प्रमाण मैसित छन्। जापानमा 400 जना नेपालीलाई गुम्बा बनाउन लैजाने भन्दै स्वयम्भूमा रहेको एउटा संस्थाले विभिन्न व्यक्तिबाट लाखौं रुपियाँ उठायो। करिब 200 जना व्यक्तिबाट प्रति व्यक्ति 10-12 लाख रुपियाँसम्म उठाएर संस्थाका सञ्चालक फरार भए। पीडित व्यक्तिहरूको उजुरी जम्मा गरेर सिन्धुलीका एक लामा थरका व्यक्ति वैदेशिक रोजगार विभाग पुगेका थिए। उनको पनि उजुरी दर्ता भएन। वैदेशिक रोजगार विभाग ताहचलमा यति बेला कृत्रिम पीडित बनेर जाने तेस्रो पक्ष अर्थात् बिचौलियाको भिडले आजित छ। यो खबर आज अन्नपूर्णले फ्रन्ट पेजमा छापेको छ। नयाँ पत्रिका दैनिकले पदमा छँदा राई दाई अहिले मुद्दामाथि मुद्दा शीर्षक राखेर खबर छापेको छ। विकल पौडेल पूर्व कार्यकारी निर्देशक सुरक्षा मुद्रण केन्द्रका पूर्व कार्यकारी विरुद्ध 8 मुद्दा लागेको छ। त्यस्तै पूर्व प्रबन्धन निर्देशक टेलिकमका सुनिल पौडेलमाथि 7 मुद्दा लागेको छ। नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी विरुद्ध 5 मुद्दा लागेको छ। तत्कालीन नासु मालपोतका मदन कुमार गुप्ता विरुद्ध 7 मुद्दा लागेको छ। अनि बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापा विरुद्ध 5 मुद्दा लागेको छ। दुधी मुद्दा खेपिरहेकाहरू पनि थुप्रै छन्। उनीहरू सबैको विवरण समेटेर आज नयाँ पत्रिका दैनिकले फ्रन्ट पेजमा खबर छापेको छ। अनि पूर्व मन्त्री दीपक खड्कासँग 1 अर्ब माथिको सम्पत्ति भेटिएको र धेरै सम्पत्तिको स्रोत खुलाउन नसकेपछि जेठभित्रै मुद्दा दर्ता गर्ने गरी अनुसन्धान तीव्र पारिएको खबर पनि नयाँ पत्रिका दैनिकले फ्रन्ट पेजमा छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: आजको संसद बैठकमा धनकुटाका एमाले सांसद राजेन्द्र राईले गाउँबाट पाएको खबर सहित बाँदर नियन्त्रणको विषय उठाउनु भएको छ। बाँदर नियन्त्रणका लागि सांसद राईले सरकारलाई एक हप्ताको अल्टिमेटम नै दिनुभएको छ।
4: धनकुटा नगरपालिका वार्ड नम्बर 9 को सुनिता राईले फोन गर्नुभयो मलाई। आज मेरो बारदलीमा मेरो बच्चाको लुगाहरू सुकाएको थिए, बच्चाको लुगाहरू सब हरायो भन्दाखेरि उहाँले भन्नुभयो बाँदरले भात खान पनि दिएन, मेरो बच्चाको लुगाहरू पनि लगिदियो, के गरौं भनेर मलाई प्रश्न गर्नुभयो। मैले यसको जवाफ कसरी दिने सभामुख महोदय? पहिलादेखि सबै मान्यजीवहरूले दमदार साथ कुरा उठाइराख्नु भएको छ, यो सरकार किन सिरियस हुँदैन सभामुख महोदय? यदि कोही मानिसले चाहिँ बदमासी गर्यो भने उसलाई पुलिसले हातले बाँधेर लान्छ, उसलाई लगेर जेल थुन्छ। आज बाँदरले सयौं मानिसहरूलाई बसाइ उठाइसक्यो, सयौं मान्छेहरूको दाल भात तरकारी खान पाएन, यस बालीमा सरकार किन सिरियस हुँदैन? अब 7 दिन भित्रमा बाँदरको समस्या समाधान भएन भने चाहिए कानून होस्, चाहे कुन माध्यमद्वारा सरकारले नियन्त्रण गरेन भने अब 7 दिन पछाडि त्यो सदन चल्न गाह्रो हुन्छ।
3: तर स्वतन्त्र सांसद महावीर पुनले भने अरू सांसदले भने जस्तो बाँदर नियन्त्रण हुन नसक्ने दावी गर्नुभएको छ। बाँदर नियन्त्रणकै लागि भनेर आफूले निकै अनुसन्धान गर्दा पनि कुनै उपाय नआएको भन्दै सांसद पुनले अनुसन्धानका लागि सरकारसँग बजेट माग्नु भएको छ।
5: त्यो बाँदर आतंकको कुरा मैले आजभन्दा 7 वर्ष अगाडिदेखि प्रयास गरेको पनि हो। राष्ट्रिय आविष्कार केन्द्रले 50-60 लाख रुपियाँ केही उपायहरू अनुसन्धान गर्नुको लागि त्यो प्रयास गरेको पनि हो। अनुसन्धान गर्नै पर्छ, यहाँ संसदमा कराएर केही हुने वाला छैन। बरु रकेट बनाउन सजिलो छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। 2-4 करोड 5-7 करोड कति हुन्छ अनुसन्धान गर्नको लागि खर्च छुट्याउनु पर्छ। बाँदर चाहिँ एकदमै बुद्धिमानी जनावर हो, यो आतंक हटाउने अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले एउटा उपाय निकाल्न
3: बाँदर आतंक नियन्त्रणका लागि सांसदहरूले दिनहुँ जसो सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। श्रम संस्कृतिका सांसद हकराज राईले प्रधानमन्त्रीको राजीनामाको माग दोहोऱ्याउनु भएको छ। गृह र रक्षा मन्त्रालय समेत समारेका प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको तर्क सहित सांसद साम्पाङ
6: गृह मन्त्रालयसँग सम्बन्धित रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए र लिपुलेखसँग सम्बन्धित प्रश्नहरू हामीले सोधेका छौँ, ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु। 28 गते राखेको प्रश्न 7 दिनभित्र नेपाल सरकारका सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने हाम्रो नियमावली छ। उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन, यो देशमा पार्लियामेन्ट छ कि छैन, हामी सबैजनाले यो संसदको गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन। यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
3: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्लाकार्ड प्रदर्शन गर्ने श्रम संस्कृतिको व्यवहारलाई अमर्यादित करार गर्दै चेतावनी दिएको विषयमा सभामुखलाई विगत सम्झिन सुझाव दिएको छ। सदनको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राई
7: पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौ, यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्ले कार्ड देखाइरहेको छ। सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ। सभामुख महोदय, आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो, सरकारको जवाफदेता खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो, वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यस बेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित, अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित?
3: सांसद राईले सरकार र सभामुखले नै सदनलाई मर्यादित बनाउन नसकेको दावी समेत गर्नुभएको छ।
7: सदनको मर्यादा सभामुख महोदयले राख्नु पर्ने हो, तर अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रबिन्दुमा सरकार छ। सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेपछि एलर्जी नै हुने, सरकार परम्परा भत्काउँदैछु भन्दै व्यवस्थापिका कार्यपालिका न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफू लगाउँदै हिँड्नु भएको छ। आज सदनमा जे भइरहेको छ तपाईँ हामीले क्रमभङ्गता गरेका छौँ भन्दै हिँड्दाको नतिजा हो। जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अङ्कको दम्बलले लत्कारिन्छ अनि सदन कसरी मर्यादित हुन्छ? बारम्बार हामीले भन्दै आएका छौँ कि यो सदनको अभिभावक तपाईँ हो। सदनको गरिमामा 1 इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ। हजुरले जबसम्म रुलिङ गरेर मसँग 2/3 छ, म सदन मान्दिनँ भन्दै केही 100 मिटर दूरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउनुहुन्छ। हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्ले कार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न।
3: भोलिदेखि राजधानीमा कावा महिला भलिबल च्याम्पियनशिप शुरू हुँदैछ. प्रतियोगितामा आयोजक नेपाल सहित भारत, श्रीलंका, बंगलादेश, इरान, किर्गिस्तान, मालदिव्स र कजाकिस्तान सहभागी हुँदैछन्.

स्वर्गीय सुर सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतका रचनाकार हुनुहुन्थ्यो दिनेश अधिकारी र संगीत दिव्य खालिङको। तपाईँ अहिले बीएबीएस गोर्खा रेडियोको रेडियो नेटवर्कबाट विभिन्न गीत संगीत र कुराकानी

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउ पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફપીએસ
1: યુ બીએફપીએસ सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राई,
3: खास गरेर नेपालमा सबैभन्दा गर्मी आम हुने ठाउँ बाँके जिल्लाको नेपालगंज या दिपायल, त्यो पनि अहिले एक नम्बरमा नेपालगंज छ। त्यहाँको विद्युतको अवस्था यस्तो छ, लो भोल्टेज र चाहिँ छिनछिनमा बत्ती काटिने, त्यहाँका आम नागरिकको चाहिँ अहिले जीवन यापन र बसाई एकदमै कष्टकर र कठिन भएको छ। यसमा नेपाल सरकार सामान्य सभामुख मार्फत मैले नेपाल सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु, यो समस्या तत्कालै समाधान गरियोस्। धन्यवाद।
1: बढ्दो तापक्रम बीच विद्युत सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको भन्दै यसतर्फ सरकारले तत्काल कदम चाल्न आवश्यक रहेको उहाँको भनाइ छ। प्रतिपक्षका सांसदहरूको विरोधकै बीच सभामुख टोल प्रसाद अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गराउनु भएको छ। अर्यालले नाराबाजीकै बीच बहुमतले सो विधेयक पारित गराउनु भएको हो।
4: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।
1: यसअघि संशोधनकर्तालाई छलफलमा भाग लिने समय दिँदा राजसभा सांसद दिला लिमा अधिकारी र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो, तर विपक्षी सांसदले छलफलमा भाग लिएनन्। प्रतिपक्षका सांसदहरूले सदनमा नआएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागसहित नाराबाजी गरेका हुन्। आज विपक्षीहरूको अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउन दुई पटक भेट्दा पनि नमानेपछि नाराबाजीका बीच संसद बैठक अघि बढ़ाएको खबर छ। बैठकमा आज तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले जवाफ दिन खोजेपछि आजको प्रतिनिधि सभा बैठक अवरूद्ध भएको थियो। मन्त्रालय सम्हालेकै मन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै प्रतिपक्षका सांसदहरूले विरोध गरेपछि बैठक अवरूद्ध गरेका हुन्।
5: मान्य सदस्यहरू, आजको कार्यसूची यहाँहरूलाई जानकारी नै छ। हामीले यहाँहरूले सदनमा राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ।
1: एमाले सांसदहरूले विरोध गरिरहँदा सभामुखले राजसभा सांसद अशोक चौधरीलाई बोल्ने समय दिनुभएको थियो। चौधरी बोलेपछि एमाले सांसदहरू झनै आक्रोशित भएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको हो।
6: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार गरेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50(4) पनि उल्लेख गरेको छ। यो कुराहरू म हेर्नको निम्ति म मान्य सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु।
1: हामीले
4: मान्य सदस्यहरू आजको यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।
1: अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारीले दिएको तातो कफीले पोलेर घाइते भएकी एक नेपाली महिलालाई कतार एयरवेजले 2.5 करोड़ भन्दा बढी क्षतिपूर्ति दिने भएको छ। कतार एयरवेजले नेपाली महिलालाई 2.61 करोड़ रुपियाँ भन्दा बढी क्षतिपूर्ति तिर्नु पर्ने भएको हो।
2: यो BFBS कुलकर्म रेडियो हो।

BFB's Gurkhar BD Sunirunsa, Ali Hamikari Krom, Halka, Full Kama Purpose Karika Sound, the way Sambra Lai Diri Diri Swagat Karnachahanchu, Masinikatar for Bata. कार्यक्रम हल्का फुल्का जहाँ इन्ट्रेस्टिङ फ्याक्ट्सहरु यानि कि रोचक तथ्यहरु तपाईको समक्षमा म शेयर गर्ने गर्दछु र आज पनि यही जानकारीमूलक कुराहरु म राख्ने छु रोचक मात्र नभएर एकदमै यसमा चाहिँ इन्फर्मेटिभ पनि हुन्छ एजुकेशनल हुन्छ र यस विषयमा तपाईको समक्षमा आज शेयर गर्ने क्रम रहने नै छ र सर्वप्रथम चाहिँ आज एआईसँग धेरै नम्र भएर बोल्दा दिन सक्छ प्रमुख जानकारी यो बारेमा पनि एउटा रोचक तथ्य म राख्ने नै छु सुन्दै गर्नुहोला बिएफबिज गोर्खा रेडियो मसिनेको साथमा र अहिलेको लागि चाहिँ लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFB's Gorkar Radio Sunir Unsa, Karikrama Lami Chong Shruta, Halka Fulkama, Ra E Sangadiri Namra Bera Bolda Dina Saksa, Brahmak Jankari Bani Bisema, Abishabini Rakni Nisu, ChatGPT, Resigari Gemini, Jasta AI, Chatbot Haru Lai, Sati Jaste Manda Tula Java Paini, Ignaya Adinli Dikhai Gusa, Oxford Internet Institute, का अनुसन्धान कर्ताले हाले गरेको अध्ययनले चाहिँ च्याटबटलाई जति धेरै आत्मीय र नरम बनाउन खोजियो यसले त्यति नै धेरै गल्ती गरेको पाइएको छ र यस्तोमा चाहिँ यसले मानिसलाई खुसी पार्न झुट कुरामा पनि सही थप्ने अध्ययनको निष्कर्ष हो यसका लागि अनुसन्धानकर्ताहरूले मेटा मिस्ट्रल र ओपन एआईको जीपीटी 4 ओ जस्ता पाँचवटा चर्चित एआई च्याटबटमाथि अध्ययन गरेको थियो सो क्रममा उनीहरूले ती एआईसँग साधारण र अर्को चाहिँ निकै मिठो बोल्ने शैलीमा तालिम दिएका थिए तर 4,00,000 भन्दा बढी प्रश्न उत्तरहरू गरेपछि फ्रेन्डली बनाइएका एआईले धेरै गल्ती गरेको पाएको थियो त्यसैमा यस अध्ययनको नेतृत्व गरी लुजेन इब्राहिमका अनुसार हामी मान्छेहरू कसैसँग बढी नम्र हुन खोज्छ कहिलेकाहीँ साँचो तर तितो कुरा बोल्न डराउँछौँ एआईले पनि मान्छेको यही बानी सिकेको छ र यसै क्रममा हेर्दै जाने हो भने अझ प्रयोगकर्ताले आफ्नो दुःख वा भावनात्मक कुरा त्यति बेला फ्रेन्डली एआईले झन् धेरै गलत र भ्रामक उत्तर दिने

गरेको उनको भनाइ छ. तर विज्ञहरूको अनुसार एआईले यो हालत चाहिँ मानिसका लागि खतरनाक रहेको छ. अहिले धेरैले एक्लोपन मेटाउन वा सल्लाह लिन एआईमा भर पर्न थालेका छन्. यसले गर्दा गलत सल्लाहको शिकार हुने जोखिम बढेको उनीहरूको भनाइ छ. उक्त अनुसन्धान नेचर नामक प्लेटफर्ममा सार्वजनिक भएको छ. र अवश्य पनि जानकारीमूलक कुराहरूमा राख्दै नै गर्नेछु. अहिलेलाई भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: BFBS गोर्खा रेडियो।

PFBS Korkar Radio Sunday Nunsa, Moseneko Satmahununsa, Rab Shabini, Usame Mazi, Tabusamicha, Jankari Mulakura, Murakini Raikusura, Azago Istinma, Kihi, Mo Hitler Kubari Mapani, Tabugo Mansa Mazi, Ruchak Tatir Rakni Nisu, Ra Hitler. Yaniki Hamir Soban Hitler Sambandhi Bara Tatya Jun Khasi Charcha Masi Aundena. Itihas ke Sambandhama Charchit Madhyama Ek Patra Hun Adolf Hitler German ko Sarvachcha Padma Pugera Dusra Biswa Yuddha Lai Nimtam Dieka Uni Ek Krura Tana Shahi Sasaka Rupma Itihas Ma Darsuna Pugika Hun Hitler ka Bare Ma Dheri Jankari Bahira Aay Pani Uni Aze Dheri Kalagi Jigyasa ko Patra Hun उनी कस्तो थिए के गर्थे कसरी बोल्थे उनी कसरी त्यति शक्तिशाली पुग्न पुगे यी यावत जिज्ञासा धेरैका छन् अब यसमा चाहिँ हिटलरका सम्बन्धी चाहिँ म 12 तथ्यहरू तपाईँको माझमा राख्ने नै छु सुन्दै गर्नुहोस् पीएफपी गोर्खा रेडियो अलिको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी स्कोरकार्ड बीडी सुन्दैनुहुन्छ र श्रोता अहिले हामी कार्यक्रम यो समय हल्का फुल्काको पहिलो घण्टामा छौँ र म चर्चा गरिरहेको छु तपाईँको समीक्षामा हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन. पहिलो रहेको छ सुरुमा अस्ट्रियाली थिए. हिटलर जर्मन राष्ट्रवादसँग जोडिए पनि उनी अप्रेल 1889 अस्ट्रियाको ब्राउनाउ एमएनमा जन्मिएका थिए. आफ्ना स्कुलका शिक्षक लियोपोल्ड पोइट्सको प्रभावमा परेर हिटलरले अस्ट्रिया हङ्गेरी साम्राज्यलाई घृणा गर्न थाले र जर्मनीप्रति वफादारी हुन थाले. उनी 1914 सी म्युनिकमा बस्दै गर्दा उनी बरेभियाली सेनामा भर्ना भए र 1924 उनले आफ्नो अस्ट्रियाली नागरिक त्यागे र 1930 दशकको सुरुमा आधिकारिक रूपमा जर्मनीको नागरिक बने. नाची पार्टीमा लागेर राजनीति गरेका उनी 1933 जर्मनीको सत्तामा पुगेका थिए. त्यसै गरी दोस्रोमा असफल चित्रकार, यो बारेमा पनि अवश्य उनको बारेमा हामी जानकारी राख्ने नै छौँ. अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

पीएफपी स्कोरका रेडियो कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौं र म चर्चा गरिरहेको छु अहिलेकै समय तपाईँको समक्ष हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैनन्. यसै गरी दोस्रोमा रहेको छ उनी असफल चित्रकारको विषयमा. हिटलरको चित्रकार बन्ने युवा अवस्थाको सपना पूरा भएको भए 20 शताब्दी कस्तो हुन्थ्यो होला भनेर धेरैले अनुमान गर्ने गर्छन्. उनी भिएनाको एकाडेमी अफ फाइन आर्ट्सको प्रवेश परीक्षामा दुई पटक 1907 अनि 1908 असफल भए. उनमा वास्तुकला सम्बन्धी रेखाचित्रमा केही प्रतिभा भए पनि मानव आकृतिहरूमा चाहिँ सूक्ष्म विवरण र चरित्रको अभाव रहेको टिप्पणी गरेको थियो. तर कलामा उनको रुचि कायमै रह्यो. थर्ड विचको समयमा आधुनिक र प्रभाववादी कलालाई यहुदी र बोल्सेविक कलाकारहरूको उपज भन्दै घृणा गरिरहेको थियो. नाचेहरूले बहुमूल्य कलाकृतिहरू प्राय कला संरक्षणको नाममा जफत गरे. यसै बहानामा हिटलरको निजी सङ्ग्रहका लागि धेरै कृतिहरू सङ्कलन गरिएको थियो. र अवश्य पनि हामी जानकारी यसबारेमा राख्ने नै छौँ. अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFB's Gurkha Radio Sunday Nunsa, Rakari Gramal Gafulka Kohamio, first star maso, Jarzagari Regusu Hitler, Summandi, Baratati, Jun Kasi, Jarzama Audenan, Raisi Ma, Tisru Mabani Regusam, Kuni Sami, Gorwar, Bihin. Chitra Karka Rupma, Safalona Nasagibasi Hitler Le, Tulo Arthik, Sankar Pugnupariu, Apna Chitra, Ra Postcard Rubesan Nasagibasi, Uni 1909 Ma, Uni Vienna Ko, एउटा घर बाई घर विहीन चाहिँ आश्रय स्थलमा चाहिँ बस्न बाध्य भए 1913 सम्म उनी सार्वजनिक छात्रावासमा बसे पछि बुबाको पैतृक सम्बन्धी प्राप्त गरेपछि उनी मिनिङमा बसाई सरे रबिश पनि यस विषयमा म चर्चा गर्दै गर्ने नि छु श्रोता तपाईँको माझमा के क्षेत्रमा हुनेछ हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैनन् यो बारेमा जानकारी रहनेछ अहिलेको लागि हामी कार्यक्रमको यो पहिलो घण्टाबाट बिदा लिनेछौँ र सेकेन्ड आवरमा फेरि पनि यसको निरन्तरता रहने नै छ अहिलेलाई इन्जोय गर्नुहोस् यो मिठो गीत

lighting.

0: AM FM online apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दिव्यराज बोहराले देशको अर्थतन्त्र बलियो बनाउन किसान र कृषि क्षेत्रलाई बचाउनु पर्ने बताउनु भएको छ।
2: किसानको खेत सुक्खा हुँदा मुलुकको भविष्य कमजोर हुने सांसद बोहराको भनाइ छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बोहरा,
3: किसानलाई आन्तरिक आर्थिक भार नपर्ने गरी व्यावहारिक नियम बनाइनुपर्छ। यस विषयमा अध्ययन अनुसन्धान गरियोस्। सभामुख महोदय, देशको अर्थतन्त्र बचाउने कुरा ठुल्ठुला भाषणमा मात्र होइन, त्यो खेत बचाउनेमा हुन्छ, किसान बचाउनेमा हुन्छ, पानी बचाउनेमा हुन्छ। आज किसानले राज्यसँग विलासिता केही पनि मागेको छैन, उनीहरूले केवल मागेको छ त बिउ मागेको छ, न्यायपूर्ण व्यवहार मागेको छ। किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुन्छ। त्यसैले समयमा तयारी गरौं, किसानलाई बचाऊ, कृषिलाई बचाऊ, देशको भोलि बचाऊ।
2: यो वर्षको मनसुनमा कम पानी पर्ने पूर्व सूचना आएकाले किसानलाई राहत दिन सरकारले तयारी गर्नुपर्ने उहाँले बताउनु भयो। सांसद बोहराले सुक्खा संकटबाट किसानलाई राहत दिन कम पानीमा फल्ने धान बारे पर्याप्त सूचना दिनुपर्ने बताउनु भयो।
3: नेपालको कृषि अझै पनि आकाशे पानीकै भरमा टिकेको छ। सभामुख महोदय, वर्षा कम हुँदा पहाडमा पानीका मुहानहरू सुक्छन्, तराईमा भूमिगत पानी तल झर्छ, खानेपानीको अभाव चर्किन्छ। अत्याधिक गर्मीले विशेष गरी तराई मधेस क्षेत्रमा लू चल्ने सम्भावना हुन्छ, यसले स्वास्थ्यमा संकट निम्त्याउनेछ। धान नेपालको मुख्य खाद्यान्न बाली हो, कुल खाद्यान्न उत्पादनमा यसको ठूलो हिस्सा छ, तर पानीको अभावले धान खेती प्रत्यक्ष प्रभावित भएको छ, हुनेछ। अहिलेसम्म किसानले समयमा मल पाएका छैनन्, उन्नत बिउ पहुँच छैन, आधुनिक प्रविधि गाउँसम्म पुगेको छैन। यस्तो अवस्थामा यदि मौसम पनि साथ नदिने हो भने किसान कहाँ जाने? त्यसैले म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, कम पानीमा हुने धानको बिउ बारे व्यापक सूचना दिइयोस्, सुक्खा सहन सक्ने बिउ सबै किसानसम्म पुर्याइयोस्।
2: बोहराले मोटरसाइकलमा क्यान झुन्ड्याएर दूध बेच्ने किसानलाई ट्राफिक प्रहरीले हैरानी दिएको विषयमा समेत सरकारको ध्यान आकर्षण गराउनु भयो।
3: दूध किसानहरूले त्यो बाइकमा ट्याङ्की झुन्ड्याएर दुध बेच्ने बजार जानुहुन्छ, बजार जाँदाखेरि एकजना किसानले ट्राफिकलाई पैसा बुझाउनु पर्ने समस्या सुनेका छौँ। मेरो निर्वाचन क्षेत्र मात्र होइन, देशमा त्यो सवारी साधन बाइकमा दुध राख्न पाइँदैन, लान पाइँदैन भनेर ट्राफिकले चिट काट्छ। चिट नकाट्ने हो भने मासिक पैसा उठाउने गरेको मेरै निर्वाचन क्षेत्रमा मैले देखेको छु। बजार पुग्नु अघि ट्राफिकहरूले हरेक पोस्टहरूमा पैसा बुझाउनु पर्ने गुनासो सबैतिर छ। यदि कुनै किसानले पाँचवटा ट्राफिक पोस्ट पार गर्ने हो भने महिनामा 5,000 रुपियाँ बुझाउनु पर्ने अवस्था रहेको गुनासो छ। यो केवल अवैध असुलीको विषय होइन, यो राज्यले किसानलाई कसरी हेर्छ भन्ने प्रश्न हो।
2: कञ्चनपुर दुईबाट प्रत्यक्ष निर्वाचित सांसद बोहराले आफ्नो क्षेत्रमा किसानले मोटो धान मात्रै रोप्ने गरेकाले मसिनो धानको बिउ सहुलियतमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भयो।
1: अब खबर फटाफट।
4: गएको 10 महिनामा 1,84,000 विदेशी सहित 5,74,000 पर्यटक मुस्ताङ पुगे, 2,00,000 भन्दा बढी आन्तरिक महिला पर्यटकले मुस्ताङ घुमेको प्रहरी तथ्याङ्क। गोर्खाकी पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहणमा अर्को कीर्तिमान थप्ने प्रयासमा सन् 2024 एकै यामको 2 हप्तामा 3 पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखेकी पूर्णिमा 6 पटक शिखरमा। बिहे गरेका पुरूषलाई अविवाहित भनेर सिफारिस दिने सिन्धुपाल्चोक 12-2 का वडाध्यक्ष रमेश तामाङ पक्राउ, श्रीमतीले उजुरी हालेपछि पक्राउ परेका तामाङमाथि कृत्य लिखत कसुरको मुद्दा चलाइँदै। उदयपुरका 8 स्थानीय तहको बेरुजु 31.5 करोड बढी, त्रियुगाको मात्रै बेरुजु 12,72,000। काभ्रेको मण्डन देवपुर वृहत खानेपानी आयोजना अन्तिम चरणमा, अबको केही महिनामा मण्डन देवपुर नगरका 5,500 घरमा इन्द्रावतीको पानी पुग्ने। झापा काँकडभिट्टाको देवकोटा पार्कमा घण्टाघर निर्माण शुरू, 40 फिट भन्दा अग्लो घण्टाघर निर्माणका लागि 35,00,000 खर्च लाग्ने अनुमान। निर्माण अलपत्र परेको 15 महिनापछि लमजुङ दरबारको पुननिर्माण हुँदै 42,00,000 ठेक्का लागेको लमजुङ दरबार पुननिर्माणमा हाल पुरानो र नयाँ काठ छुट्याउने, पर्खाल बनाउने लगायतका काम गरिँदै। र चितवनमा मह उत्पादन घट्यो, 450 मौरी पालक किसानले गएको वर्ष 540 टन मह काटेकोमा यो वर्ष 450 टन मात्रै निकाले।
1: ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठ जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका लागि जानुभएको थियो। मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनु भएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड मातहतमा डोल्पा जिल्लामा 106 मेगावटको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजना र 124.35 मेगावटको जगदुल्ला एड अर्ध जलाशय युक्त जलविद्युत आयोजना निर्माण हुँदैछ।
0: यो PFBS गोर्खा रेडियो हो।

एफबी स्कोरकार्ड बीडी सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु यी समय म सिनेको तर्फबाट। र हामीले पहिलो घन्टामा अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्टहरूको बारेमा कुरा गरेका थियौँ, यो सेकेन्ड आवरमा पनि रहने नै छ। म चर्चा गर्नेछु आजको इन्ट्रेस्टिङ यानि कि रोचक तथ्य, टेडी बियर शिकार खोल्न गएका राष्ट्रपतिलाई जब नाजुक भालुको माया लाग्यो यो बारेमा पनि जानकारी रहने नै छ। श्रोता सुन्दै गर्नुहोस् पिएफपी स्कोरकार्ड रेडियो। अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

FBS Korkar Video Karikram Halka Fulka Ge Second Hour Rabishim Nami Tiri Beer Sikar Kil Nagaika Rastrapati Lai Jab Nazuk Palu Kumar Lagyo Yo Bare Ma Charcha Garne Nisu Cartoon Bata Prerit Bhayera Rose Le Kapda Bata Euta Sano Bhalu Banain Naram Golo Ra Angala Halna Milne Morris Le Tyo Bhalu Lai Pasal Ko Jhalma Rakhe Ra Lekhe Tiri Beer Ra Sansar Bharka बालबालिका मात्र होइन युवादेखि लिएर वृद्धसम्मलाई मनपर्ने खेलौना हो टेडी बेयर माया सुरक्षा समृद्धि र भावनाको प्रतीक बनेको यो खेलौना कुनै कल्पनाबाट मात्र जन्मिएको होइन यसका पछाडि एउटा ऐतिहासिक मानवीय र अत्यन्त रोचक वास्तविक कथा लुकेको छ यो कथा

सन् 1902 तिरको हो। त्यति बेला अमेरिकी राष्ट्रपति थियो थियोडर रुजवेल्ट। उनलाई सबैले माया गरेर टेडी भनेर बोलाउँथे अनि उनी साहसी स्पष्टवादी र प्रकृति प्रेमी नेता मानिन्थे। एक दिन मिसिसिपी राज्यमा राजनीतिक भ्रमणका क्रममा उनलाई शिकारमा सहभागी गराइयो। राष्ट्रपति शिकार गर्न मन पराउँथे तर उनी निर्दयी थिएनन्। उनी शिकारलाई पनि एउटा जिम्मेवारी र मर्यादाको विषय ठान्थे। त्यो दिन शिकार राम्रो भएन। धेरै प्रयास गर्दा पनि रुजवेल्टले कुनै जनावर देखेनन्। राष्ट्रपति शिकार खेल्न आएका छन् तर खाली हात फर्कनु पर्ने भयो। यसले आयोजकहरूलाई असजिलो बनायो। यही दबावमा उनका सहयोगीहरूले एउटा सानो र कमजोर कालो भालु समाते त्यो भालुलाई रुखमा बाँधेर राष्ट्रपति रुजवेल्टलाई बोलाएर भनियो, अब तपाईँ शिकार गर्न सक्नुहुन्छ। र अवश्य पनि हामी यसमा एकछिन पज राख्नेछौँ। श्रोता सुन्दै गर्नुहोस् पिएफबिएस गोर्खा रेडियो। यो इन्ट्रेस्टिङ फ्याक्ट म राख्दै गर्नेछु। अहिलेलाई पनि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

PFB Skorkar Video Halka Fulka Sunya Runzas Radam Mosenego Sat Maraile Teddy Bear Sikar Kilnagaika Rastrapatila Jaba Nazuk Baluko Malagi Bise Maragusa Rajaba Rastrapatili Tu Same Masi Tip Halula Dikyu Tu Drisha Dihira Rastrapati Stambabai Badiiko Takiko Ra Prati Rod Gorna Nasakni Janwarle Marno Unku Naitik Tali Swikar Gorna Sakinam यो कुनै शिकार होइन यो काम म गर्न सक्दिन रुजवेल्ट भने उनले त्यो भालुलाई मार्न अस्वीकार गरे र बरु छोडिदिन आदेश दिए यो घटना सानो थियो तर त्यसले ठूलो प्रभाव छोड्यो केही दिनमै अमेरिकाका प्रसिद्ध कार्टुनिस्ट क्लिफर्ड बेरीमनले यस घटनालाई लिएर एउटा कार्टुन बनाए कार्टुनमा राष्ट्रपति रुजवेल्ट दयालु भावमा उभिएका थिए र अगाडि एउटा सानो प्यारा भालु देखिएको थियो त्यो कार्टुन राष्ट्रिय प्रतीकमा छापियो र अत्यन्त लोकप्रिय बन्यो भालु अब क्रूर जनावर होइन दयाको प्रतीक बनेको थियो त्यही कार्टुनले एउटा दम्पतिको ध्यान खिच्यो उनीहरू थिए मोरिस मिक्टम र उनकी श्रीमती रोज उनीहरू न्युयोर्कमा सानो खेलौना पसल चलाउँथे कार्टुनबाट प्रेरित भएर रोजले कपडाबाट एउटा सानो भालु बनाइन् नरम गोलो र अङ्गलो हाल मिल्ने मोरिमले त्यो भालुलाई पसलको झ्यालमा राखे र लेखे टेरिज बेयर र अवश्य पनि यस बारेमा हामी चर्चा गर्नेछौँ श्रोता फेरि पनि अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFB's Gorgar Vidi Sundinun Sagari Gramalami Sons for Tahalka Fulkaki Second Arma, Ramazar Sagari Regusu, Teddy Bear, Sigar Kilagaka Rastrapatile Jaban Nazuk Paluku Mailagi, Hispani Mazar Sagari Regusu, Rastrapati Theodore Roosevelt Ko Upanamla Jodiris Konam Rakiu, Teddy Bear, Tara Uniaruli. This agi Rashtrapati Roosevelt sanga anumati magika thie. Rashtrapati muskuraera rabane. Mero naam le khelona besta malai apati chaina. This pasi Teddy's Bear asatte lokpriya bhayo. Bal balikale matra haina bayasakharule pani isma apnatwa dikhae. Isle kewal khelona hoina bhavanatmak sathiko bhumika lina thalyo. Dar lagda angalo halne eklopanma sath dine बालेकालको समृद्धि जोगाइदिने वस्तु बन्यो रोचक कुरा के छ भने त्यही समयमा जर्मनीमा पनि मार्गरेट स्टाइफ नामकी महिलाले भालु जस्तै खेलौना बनाइरहेकी थिइन् उनका भान्जाले डिजाइन गरेको उभिएर बस्न सक्ने भालु पनि लोकप्रिय हुँदै गयो पछि अमेरिकामा टेडी बेयर नामले चिनिएको खेलौना युरोपसम्म फैलियो र विश्वव्यापी बन्यो तपाईँ पनि यो रोचक तथ्य म राख्ने नै छु अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि श्रोता यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी सरकार बीडी सुनेर हुन्छ श्रोता र कार्यक्रम अहिले हामी यस समय छौँ हल्का फुल्का कोही सेकेन्ड आवरमा र चर्चा गरिरहेको छु टेरी बियर शिकार खेल्न गएका राष्ट्रपतिलाई जब नाजुक भालुको माया लाग्यो यस बारेमा म चर्चा गरिरहेको छु र यसै क्रममा जसरी यो टेरी बियरको जसरी क्रिएसनको साथै टेरी बियरको आत्मा भने त्यही बेला घटनाबाट आएको हो यही कारणले टेरी बियर केवल नरम कपडाको पुतली होइन करुणा संरक्षण र मानवीय मूल्यको प्रतीक बन्यो आज कसैले टेरी बियर उपहार दिन्छ भने त्यसको अर्थ प्रेम हुन्छ अस्पतालमा बिरामी बालकलाई टेरी बियर दिइन्छ त्यो सान्त्वनाको लागि हो युद्ध विपद वा दुःखको समयमा टेरी बियर बालबालिकाको हातमा आशाको सङ्केतका रूपमा देखिन्छ यसरी एक राष्ट्रपतिले गरेको सानो नैतिक निर्णयले संसारलाई एउटा यस्तो उपहार दियो जुन पुस्तौँ पुस्तौँसम्म भावनासँग बाँधिँदै आएको छ र अवश्य पनि श्रोता यो एकदम इन्ट्रेस्टिङ फ्याक्ट तपाईँको समक्षमा रहेको थियो र आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

0: SBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: रिलायन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपाल गञ्जमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राई,
4: खास गरेर नेपालमा सबैभन्दा गर्मी आम हुने ठाउँ बाँके जिल्लाको नेपालगंज या दिपायल, त्यो पनि अहिले एक नम्बरमा नेपालगंज छ। त्यहाँको विद्युतको अवस्था यस्तो छ, लो भोल्टेज र चाहिँ छिनछिनमा बत्ती काटिने, त्यहाँका आम नागरिकको चाहिँ अहिले जीवनयापन र बसाई एकदमै कष्टकर र कठिन भएको छ। यसमा नेपाल सरकार सामान्य सभामुख मार्फत मैले नेपाल सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु, यो समस्या तत्कालै समाधान गरियोस्। धन्यवाद।
3: बढ्दो तापक्रम बीच विद्युत सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको भन्दै यसतर्फ सरकारले तत्काल कदम चाल्न आवश्यक रहेको उहाँको भनाइ छ। प्रतिपक्षका सांसदहरूको विरोधकै बीच सभामुख टोल प्रसाद अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गराउनु भएको छ। अर्यालले नाराबाजीकै बीच बहुमतले सो विधेयक पारित गराउनु भएको हो।
5: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।
3: यसअघि संशोधनकर्तालाई छलफलमा भाग लिने समय दिँदा राज्यसभा सांसद दिला लिमा अधिकारी र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो, तर विपक्षी सांसदले छलफलमा भाग लिएनन्। प्रतिपक्षका सांसदहरूले सदनमा नआएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागसहित नाराबाजी गरेका हुन्। आज विपक्षीहरूको अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउन दुई पटक भेट्दा पनि नमानेपछि नाराबाजीका बीच संसद बैठक अघि बढ़ाएको खबर छ। बैठकमा आज तीनवटा विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले जवाफ दिन खोजेपछि आजको प्रतिनिधि सभा बैठक अवरूद्ध भएको थियो। मन्त्रालय सम्हालेकै मन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै प्रतिपक्षका सांसदहरूले विरोध गरेपछि बैठक अवरूद्ध गरेका हुन्।
6: मान्य सदस्यहरू, आजको कार्यसूची यहाँहरूलाई जानकारी नै छ। हामीले यहाँहरूले सदनमा राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ।
3: एमाले सांसदहरूले विरोध गरिरहँदा सभामुखले राज्यसभा सांसद अशोक चौधरीलाई बोल्ने समय दिनुभएको थियो। चौधरी बोलेपछि एमाले सांसदहरू झनै आक्रोशित भएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको हो।
7: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवारको गरेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50(4) पनि उल्लेख गरेको छ। यो कुराहरू म हेर्नको निम्ति म मान्य सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु।
3: सांसदहरूले
5: माननीय सदस्यहरू आजको यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।
3: अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारीले दिएको तातो कफीले पोलेर घाइते भएकी एक नेपाली महिलालाई कतार एयरवेजले 2.5 करोड़ भन्दा बढी क्षतिपूर्ति दिने भएको छ। कतार एयरवेजले नेपाली महिलालाई 2.61 करोड़ रुपियाँ भन्दा बढी क्षतिपूर्ति तिर्नु पर्ने भएको हो।
0: BFBS, Gorkha Radio.

0: Gorkha Radio.
1: ¡A gozar!

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दिव्यराज बोहराले देशको अर्थतन्त्र बलियो बनाउन किसान र कृषि क्षेत्रलाई बचाउनुपर्ने बताउनु भएको छ।
4: किसानको खेत सुक्खा हुँदा मुलुकको भविष्य कमजोर हुने सांसद बोहराको भनाइ छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बोहरा,
5: किसानलाई आन्तरिक आर्थिक भार नपर्ने गरी व्यावहारिक नियम बनाइनुपर्छ। यस विषयमा अध्ययन अनुसन्धान गरियोस्। सभामुखमा देशको अर्थतन्त्र बचाउने कुरा ठुल्ठुला भाषणमा मात्र होइन, त्यो खेत बचाउनेमा हुन्छ, किसान बचाउनेमा हुन्छ, पानी बचाउनेमा हुन्छ। आज किसानले राज्यसँग विलासिता केही पनि मागेको छैन, उनीहरूले केवल मागेको छ त बिउ मागेको छ, न्यायपूर्ण व्यवहार मागेको छ। किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुन्छ। त्यसैले समयमा तयारी गरौं, किसानलाई बचाउ, कृषिलाई बचाऊ, देशको भोलि बचाऊ।
4: यो वर्षको मनसुनमा कम पानी पर्ने पूर्व सूचना आएकाले किसानलाई राहत दिन सरकारले तयारी गर्नुपर्ने उहाँले बताउनु भयो। सांसद बोहराले सुक्खा संकटबाट किसानलाई राहत दिन कम पानीमा फल्ने धान बारे पर्याप्त सूचना दिनुपर्ने बताउनु भयो।
5: नेपालको कृषि अझै पनि आकाशे पानीकै भरमा टिकेको छ। सभामुख महोदय, वर्षा कम हुँदा पहाडमा पानीका मुहानहरू सुक्छन्, तराईमा भूमिगत पानी तल झर्छ, खाने पानीको अभाव चर्किन्छ, अत्याधिक गर्मीले विशेष गरी तराई मधेस क्षेत्रमा लू चल्ने सम्भावना हुन्छ, यसले स्वास्थ्यमा संकट निम्त्याउनेछ। धान नेपालको मुख्य खाद्यान्न बाली हो, कुल खाद्यान्न उत्पादनमा यसको ठूलो हिस्सा छ, तर पानीको अभावले धान खेती प्रत्यक्ष प्रभावित भएको छ, हुनेछ। अहिलेसम्म किसानले समयमा मल पाएका छैनन्, उन्नत बिउ पहुँच छैन, आधुनिक प्रविधि गाउँसम्म पुगेको छैन। यस्तो अवस्थामा यदि मौसम पनि साथ नदिने हो भने किसान कहाँ जाने? त्यसैले म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, कम पानीमा हुने धानको बिउ बारे व्यापक सूचना दिइयोस्, सुक्खा सहन सक्ने बिउ सबै किसानसम्म पुर्याइयोस्।
4: बोहराले मोटरसाइकलमा क्यान झुन्ड्याएर दूध बेच्ने किसानलाई ट्राफिक प्रहरीले हैरानी दिएको विषयमा समेत सरकारको ध्यान आकर्षण गराउनु भयो।
5: दूध किसानहरूले त्यो बाइकमा ट्याङ्की झुन्ड्याएर दुध बेच्ने बजार जानुहुन्छ, बजार जाँदाखेरि एकजना किसानले ट्राफिकलाई पैसा बुझाउनु पर्ने समस्या सुनेका छौँ। मेरो निर्वाचन क्षेत्र मात्र होइन, देशमा त्यो सवारी साधन बाइकमा दुध राख्न पाइँदैन, लान पाइँदैन भनेर ट्राफिकले चिट काट्छ। चिट नकाट्ने हो भने मासिक पैसा उठाउने गरेको मेरै निर्वाचन क्षेत्रमा मैले देखेको छु। बजार पुग्नु अघि ट्राफिकहरूले हरेक पोस्टहरूमा पैसा बुझाउनु पर्ने गुनासो सबैतिर छ। यदि कुनै किसानले पाँचवटा ट्राफिक पोस्ट पार गर्ने हो भने महिनामा 5,000 रुपियाँ बुझाउनु पर्ने अवस्था रहेको गुनासो छ। यो केवल अवैध असुलीको विषय होइन, यो राज्यले किसानलाई कसरी हेर्छ भन्ने प्रश्न हो।
4: कञ्चनपुर दुईबाट प्रत्यक्ष निर्वाचित सांसद बोहराले आफ्नो क्षेत्रमा किसानले मोटो धान मात्रै रोप्ने गरेकाले मसिनो धानको बिउ सहुलियतमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भयो।
3: अब खबर फटाफट।
6: गएको 10 महिनामा 1,84,000 विदेशी सहित 5,74,000 पर्यटक मुस्ताङ पुगी, 2,00,000 भन्दा बढी आन्तरिक महिला पर्यटकले मुस्ताङ घुमेको प्रहरी तथ्याङ्क। गोर्खाकी पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहणमा अर्को कीर्तिमान थप्ने प्रयासमा सन् 2024 एकै यामको 2 हप्तामा 3 पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखेकी पूर्णिमा 6 पटक शिखरमा। बिहे गरेका पुरुषलाई अविवाहित भनेर सिफारिस दिने सिन्धुपाल्चोक 12-2 का वडा अध्यक्ष रमेश तामाङ पक्राउ, श्रीमतीले उजुरी हालेपछि पक्राउ परेका तामाङमाथि कृत्य लिखत कसुरको मुद्दा चलाइँदै। उदयपुरका 8 स्थानीय तहको बेरुजु 31.5 करोड बढी, त्रियुगाको मात्रै बेरुजु 12,72,000। काभ्रेको मण्डन देवपुर वृहत खानेपानी आयोजना अन्तिम चरणमा, अबको केही महिनामा मण्डन देवपुर नगरका 5,500 घरमा इन्द्रावतीको पानी पुग्ने। झापा काँकड भिट्टाको देवकोटा पार्कमा घण्टाघर निर्माण शुरू, 40 फिट भन्दा अग्लो घण्टाघर निर्माणका लागि 35,00,000 खर्च लाग्ने अनुमान। निर्माण अलपत्र परेको 15 महिनापछि लमजुङ दरबारको पुननिर्माण हुँदै 42,00,000 ठेक्का लागेको लमजुङ दरबार पुननिर्माणमा हाल पुरानो र नयाँ काठ छुट्याउने, पर्खाल बनाउने लगायतका काम गरिँदै। र चितवनमा मह उत्पादन घट्यो, 450 मौरी पालक किसानले गएको वर्ष 540 टन मह काटेकोमा यो वर्ष 450 टन मात्रै निकाले।
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जल विद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठ जगदुल्ला जल विद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका लागि जानुभएको थियो। मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनु भएको छ। जगदुल्ला जल विद्युत कम्पनी लिमिटेडमा तहतमा डोल्पा जिल्लामा 106 मेगावटको जगदुल्ला अर्धजलाशयुक्त जल विद्युत आयोजना र 124.35 मेगावटको जगदुल्ला एड अर्धजलाशयुक्त जल विद्युत आयोजना निर्माण हुँदैछ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो PFBS गोर्खा रेडियो हो।

0: SBS Gurkha Radio.
1: नमस्ते नमस्ते नमस्ते गुड मर्निङ अनि नमस्ते. स्वागत छ बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाजमा. म धनराज राई सदा जस्तै उपस्थित भइसकेको छु तपाईँहरूसँग बसेर मिठा मिठा भलाकुसारी गर्दै, मिठा मिठा जानकारी, मिठा मिठा गीत सङ्गीतहरू सुन्दै सुनाउँदै जाने क्रममा उपस्थित भइसकेको छु आजको मझेरीका माफ गर्नुहोस् प्रभातकालीन आवाज लिएर. आज शुक्रबार 22 मे 2026 साल हो श्रोता. तदनुसार ज्येष्ठको 8 गते विक्रम सम्वत 2083 साल. हजुर, आजको कार्यक्रम सुरु गर्यौँ हामीले ताजा समाचार सुनेर. नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुभयो 5 मिनटका लागि. त्यस पछाडि गरिमा राई श्रेष्ठले गाउनुभएको मेरो देश नेपाल, हजुर निकै मिठो गीत सुन्यो. विभिन्न कुराहरू गर्नुभएको थियो उहाँले, पूर्वदेखि पश्चिम, पश्चिमदेखि उत्तर, उत्तरदेखि दक्षिण, अनि दक्षिणदेखि फेरि पूर्व. त्यस्तो भित्र हामी के कस्तो नेपाली छौँ भन्ने कुराहरू गर्नुभयो. देश विदेश परदेशमै भए पनि हाम्रो मन नेपाली हो भन्ने कुरा गरेर उहाँले हाम्रो मनलाई एकछिन भए पनि भारी बनाउनु भयो. र आशा गर्दछु तपाईँहरूको समय यो गीतले चाहिँ एक किसिमले राम्रो सुरुवात गर्न सघायो पक्कै नै. कार्यक्रमलाई अगाडि बढाउँ एउटा छोटो टुडे इन हिस्ट्रीबाट. टुडे इन हिस्ट्री श्रोता प्रेरणादायी भनाइबाट, नथिङ विल वर्क अनलेस यु डु, आफै अघि नबढेसम्म कुनै कुरा पनि पुरा हुँदैन. यो भनाइ लिएको छु मैले आज माया एङ्गेलुबाट, जो चाहिँ कवियत्री, लेखिका, गायिका अनि मानव अधिकार अभियन्ता हुन्. उनले भन्न खोजेको कुरा चाहिँ मैले मेरो आफ्नो एनालाइसिसमा चाहिँ, श्रोता जीवनमा सफलता वा परिवर्तन चाहिन्छ भने आफैले पहल गर्नुपर्छ. केवल सोचेर, पर्खेर वा

यसो जानकारी गराउँदै गर्नुहोस्। विभिन्न माध्यमहरू छन् हामीसँग सम्पर्कमा आउने श्रोता, तपाईँले हामीसँग स्टुडियोमा फोन गरेर आउन सक्नुहुन्छ सम्पर्कमा। विभिन्न नम्बर छन् 3224167 अनि 3220098। यी दुईवटा टेलिफोन नम्बरहरू खुला भइसकेको छन् श्रोता। ब्रुनै बाहिरको श्रोताले भने 00673 डायल गर्नुपर्ने हुन्छ। त्यस्तै तपाईँ ब्रिटिस आर्मी क्याम्पमा जहाँ पनि हुनुहुन्छ भने त्यहाँबाट मिलिटरी टेलिफोन चलाएर कल गर्न सक्नुहुन्छ। 9419333284 डायल गर्नुपर्ने हुन्छ। ब्रुनै ग्यारिजनका श्रोतालाई त अझै त्यो पनि सजिलो छ, 3284-3284 मात्रै डायल गर्नुभए पनि हुन्छ। इमेल मार्फत bfbsgorkha@bfbs.com लेखेर पठाउनुहोस्। र फेसबुक प्रयोगकर्ता श्रोताहरू, तपाईँहरूले चाहिँ यदि मेसेन्जर चलाउने गर्नुहुन्छ भने बिएबिएस खोज गर्नुपर्ने हुन्छ, बिएबिएस गोर्खा फेसबुकमा। र निलो गोलो घेराभित्र भएको खुकुरी क्रस सहित लेखिएको बिएबिएस लेखिएको चिन्ह अङ्कित लोगोलाई चाहिँ लाइक गर्नुभयो भने म्यासेन्जरमा सिधै हामीसँग जोडिन सक्नुहुनेछ। अब गीत सुनौ काग दाजै द फिरन्तीको। हिजो भर्खर हिजो साँझ 9 बजेतिर अपलोड भएको गीत रहेछ श्रोता। यो गीत कस्तो छ, द फिरन्तीको लेटेस्ट क्रिएसन काग दाजै।

मैले पनि पहिलोपल्ट सुने, हिजो डाउनलोड गरेर एडिट गर्दाखेरि साह्रै सुन्ने मौका पाइएन। अहिले यहाँ बसेर मैले पनि तपाईँहरूसँगै सुन्ने मौका पाएँ र निकै जोसिलो रमाइलो मिठो गीत सुन्यो श्रोता। हृदयमा बिहानको 7:18 गयो श्रोता। अहिले सेरियामा 24 डिग्री सेल्सियस तापक्रम रहेको छ भने आज दिनभरि 30 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ भने मौसमी पूर्वानुमान अनुसार आज दिनभरिमा बदली भई मेघगर्जन सहित पानी पर्ने चाहिँ सङ्केतहरू देखाइएको छ र मन्द गतिमा हावा चलिरहेको छ। भन्दा पनि अहिले साह्रै हावा त चलेको महसुस भएन। केही समय अगाडि समाचार को समयमा म एकैछिन निस्केको थिएँ, तर निकै हप्प परेको नै छ दिन। तपाईँहरूकोतिर के कस्तो छ? ब्रुनाईका श्रोताहरू कहाँ कहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ, यसो अपडेट गराउँदै गर्नुहोस् है। नेपालमा अहिले बिहानको 5:03 गयो। अहिले काठमाडौँमा पानी पर्दैछ, लाइट रेन सावर्स, सिमसिमे वर्षा भइरहेको छ र मन्द गतिमा हावा चलिरहेको छ। 21 डिग्री सेल्सियस काठमाडौँ उपत्यकामा छ तापक्रम भने आज दिनभरि मा चाहिँ फेरि काठमाडौँमा पनि मेघगर्जन सहित पानी पर्ने सङ्केतहरू नै देखाएका छन्। बदली भई मध्याह्नमा भारी वर्षा हुने सङ्केतहरू देखिएका छन्। 19 डिग्री सेल्सियस तापक्रम काठमाडौँको आज न्यूनतम भने 28 डिग्री सेल्सियस अधिकतम तापक्रम। बेलायतमा मध्यरातको 12:19 गयो श्रोता। 15 डिग्री सेल्सियस लन्डनको अहिलेको तापक्रम। अहिले आकाश खुला छ र उज्यालो छ र मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरि पनि तपाईँहरूको लन्डनवासी श्रोता विशेष रमाइलो दिन छ। आज उज्यालो छ, 26 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। आज लन्डन निकै न्यानो हुने भयो। अस्ति मौसमको के अरे हिट वेभको कुरा अलिकति गरेका थियौँ, ये सङ्केतले त्यतैतिर लाँदैछ हामीलाई र आज रमाइलो घमाइलो र हावाको साथमा, मन्द गतिको हावाको साथमा तपाईँहरूको दिन रहनेछ। तपाईँहरूको आजको दिन रमाइलो गर्नुहोला श्रोता, पक्का रमाइलो छ, तपाईँहरूको खुला छ। उजन साकेलाई सुन्न जाउँ अब लुपमा।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

0: तिम्रै लागि सुहाउने मै हुँ बेटर भीम बिष्ट अलिना चौहान रचना रिमाल र अर्को गायिकाको नाम जीवेश गुरुङ थुप्रै कलाकार हुनुहुँदो रहेछ चारजना थुप्रै भन्दा पनि श्रोता मिठो गीत सुन्यो जोसी गीत मिनरल वाटर मिनरल वाटर पनि अब कतिपय ठाउँमा त कतिपय समयमा त के मिसाइएको हुन्छ भन्ने केमिकलहरूको मात्रा अलिक बढी हुन्छ भन्नेहरू सुनिएका थियौँ अब त्यस्तो नहोला सबैतिर कोही कोही बेला चाहिँ अब एक्सपायर भएको मिति सकिएको भेटियो भने त्यो अर्कै होला नत्र मिनरल वाटरमा त्यति साह्रो नहुने नहुनु पर्ने श्रोता द एलिफेन्ट्स इन द फग यो चलचित्रको बारेमा तपाईँले सुन्नुभएको छ यो चलचित्रले अहिले कान्स फिल्म फेस्टिभलमा हङ्गामा मचाइरहेको रहेछ श्रोता यो चाहिँ नेपालले इतिहास रचेको छ भनेर भर्खरै यहाँ यसो तपाईँहरूसँग के चर्चा गरौँ भनेर द काठमाडौँ पोस्टमा हेर्दै थिएँ र त्यहाँ चाहिँ निकै मजाले यसको बारेमा लेखिएको रहेछ यो एलिफेन्ट्स इन द फग नेपाली चलचित्र हो निर्देशक रहेछन् यसको चाहिँ यो चलचित्रको अविनाश विक्रम शाह को यो पहिलो फिचर फिल्म हो तर कान्जमा पुगेपछि यसले चाहिँ विश्वभरको ध्यान तानिरहेको छ श्रोता यो हिजो चाहिँ प्रिमियर वर्ल्ड प्रिमियर भएको थिएछ फिल्म कान्जको प्रतिष्ठित अनसर्टेन रिगार्ड सेक्सनमा पनि चयन भएको पहिलो नेपाली फिचर फिल्म पनि बन्न सकेको छ वर्ल्ड प्रिमियर पछि चाहिँ दर्शकहरूले जो उपस्थित थिए हिजो 7 मिनटभन्दा बढी लामो स्ट्यान्डिङ ओभेसन दिएको खबर चाहिँ छापिएको रहेछ यो ब्रेकिङ न्युजको चाहिँ सेक्सनमा र के भयो भनेर आँखा लगाएको यस्तो रहेछ मन पर्यो मलाई इन्टरनेसनल क्रिटिक्सले चाहिँ फिल्मलाई इमोसनल पोएटिक र भिजुअल्ली पावरफुल भनेर प्रशंसा पनि गरिरहेका रहेछन् फिल्मको कथा चाहिँ कस्तो रहेछ भने नि श्रोता एउटा यो किन्नर भनिन्छ नि अब हुन त यो हिन्दी शब्द होला अथवा ट्रान्स वुमन समुदायमा चाहिँ त्यसको वरिपरि बसेर घुमेर बसेको रहेछ र यो मुख्य पात्र चाहिँ यसमा पिरती हराएकी युवती खोज्ने यात्रामा निस्किन्छन् जहाँ चाहिँ समाज पहिचान र मानवीय सम्बन्धका गहिरा प्रश्नहरू चाहिँ उठाइएको रहेछ यो यो लिड क्यारेक्टर मार्फत चाहिँ श्रोता अहिले यो फिल्म चाहिँ दुईवटा महत्त्वपूर्ण सम्मानका लागि कान्स फिल्म फेस्टिभलमा सर्टलिस्ट भएको रहेछ क्यामेरा डियोर र क्विन पाम यो चलचित्रमा चाहिँ भारतीय चलचित्र निर्देशक अनुराग कश्यपले पनि खुलेर प्रशंसा गरेर सोसियल मिडियामा उनको सोसियल मिडियामा पोस्ट गरेका रहेछन् नेपाली सिनेमा हेज मेड अ बिग लिप यो विश्वविख्यात भनौँ अनुराग कश्यपले नै उनको सोसियल मिडियामा यति भनेपछि झन् यसको चर्चा परिचर्चा चाहिँ उभो लागेको हामीले बुझेका छौँ यो एलिफेन्ट्स इन द फग नेपाल केवल एउटा फिल्म होइन चलचित्र होइन यो नेपाली सिनेमाको नयाँ पहिचान बन्ने सङ्केत बन्दै गएको छ श्रोता विश्वकै ठुलो फिल्म मञ्चमा नेपालको कथा गुन्जिरहेको छ अब सबैको प्रतीक्षा सबै हामी नेपाली विशेष गरेर चाहिँ एउटै प्रतीक्षा छ के कान्समा नेपाली फिल्मले अर्को इतिहास रच्ला भन्ने प्रश्न चाहिँ अहिले सबैको खुलदुलीको विषय बनिरहेको छ मेरो पनि खुलदुलीको यो चलचित्रको बारेमा केही दिन अगाडि मैले सुन्नु त सुनेको थिएँ तर साह्रै याद नगरेको अहिले आज बिहान चाहिँ तपाईँहरूलाई नयाँ खोज नयाँ समाचार के दिउँ इन्ट्रेस्टिङ भनेर खोज्दाखेरि यो समाचार भेटाएँ र मनै प्रफुल्ल भयो मेरो चाहिँ तपाईँहरूको पनि मन पक्कै यो समाचारले प्रफुल्लित बनायो नै होला अब कुनै दिन यो सिनेमा हामीले पनि हेर्नुपर्ने भएको छ श्रोता अब बिस्तारै आउँदै जाला सोसियल मिडियाको प्लेटफर्महरूमा अथवा युट्युबमै पनि कुनै दिन अपलोड होला अथवा कुनै पेड सब्सक्रिप्सन गरेर हेर्ने नेटफ्लिक्समै पनि आउन सक्छ अब हेर्दै जाउँ कहिले आउँछ हेर्नेछु म अवश्य तपाईँहरू पनि त्यसको तयारी गर्दै हुनुहुन्छ होला
1: बिसारी प्यूम जीबिल्स

तिम्रो गुलाबी सारीले मार्यो भन्ने गीत हामीले सुन्यो श्रोता, र यो गाउने कलाकार हुनुहुन्थ्यो भियोमा। भियोमाको गीतहरू हामी घरिघरि सुन्ने गर्दछौँ। यो ऱ्याप अथवा अलिकति फास्टमा गाउने कलाकारहरूमा अलिकति सुन्न लायकको मलाई चाहिँ उनका शब्दहरू मनपर्ने हुन्छन्, र त्यसै अन्तर्गतको यो गुलाबी साडी पनि हामीले सुन्यो श्रोता। ब्रिटिस फोर्सेस ब्रुनाई बासी श्रोता, बिएफबिएस रेडियोको सौजन्यमा आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले मुभी डे गर्न आँटेको छ। कहिले भन्नुहुन्छ भने आज है श्रोता, आज तपाईँहरू अब छिटै परेड सक्नुहुन्छ, अब ब्रुनाई छाडेर के अरे विकेन्ड गेटअवेमा जानुहुनेहरू त अब यो भ्याउनुहुन्न, तर ब्रुनाईभित्रै बस्नुहुने अथवा विशेष कतै छैन काम भने आज 22 मेका दिन मध्याहको 3 बजेदेखि एउटा चलचित्र प्रदर्शन हुँदैछ, द ल्यान्ड अफ समटाइम्स। यो अब हुन त केटाकेटीको लागि हो, तर पनि बाबुआमाहरूसँगै गएर परिवार सपरिवार हेर्नुभयो भने त्यसको मजा नै छुट्टै हुन्छ। यो फ्री इन्ट्री हो, कहाँ हुन्छ भन्ने तपाईँलाई लाग्दैछ भने प्याराडाइस चलचित्र भवन मोमोङ कम्युनिटी सेन्टरमा छ यो, र त्यहाँ चाहिँ तपाईँ फ्री इन्ट्री भएकाले अब सबै जानुभयो भने त फेरि ढिलो पुग्नुभयो भने सिट नपाउन सकिन्छ। त्यही भएर अलिकति अगाडि नै जानुहोस्, अलि चिसो छ भित्र, एसी निकै चिसो राखिएको हुन्छ, यसो ब्ल्याङ्केटहरू ज्याकेटहरू चाहिँ लगेर जानुहोला। र 30 वटा मात्रै सिट छ त्यो यो सिनेमा हलको, र तपाईँहरू जति अगाडि जानुभयो त्यति मजाले राम्रो सिट छान्न पाउनुहुन्छ। साह्रै ढिलो बाद जानुभयो भने त अब फुल भएर त्यो फर्किनु पर्ने पनि हुन्छ। यो चलचित्र चाहिँ सबै उमेर समूहका लागि सुइटेबल छ। त्यसमा अलिकति ध्यान दिनुपर्ने कुरा चाहिँ 8 वर्षभन्दा मुनिका नानीहरू छन् भने चाहिँ एडल्ट सुपरभिजन चाहियो। तपाईँ त्यो भित्रै नबसे पनि त्यहाँ सिनेमाको वरिपरि चाहिँ बस्नु पर्यो। भित्र चाहिँ अब केटाकेटीलाई मात्रै पठाए केही भइहाल्यो भने तपाईँहरू तुरुन्तै भित्र पस्न सक्ने अवस्थामा, तयारी अवस्थामा हुनु पर्यो श्रोता। 3 बजे आज 22 मेको दिन चलचित्र द ल्यान्ड अफ समटाइम्स बिएफबिएसको सौजन्यमा आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमको चाहिँ के अरे तत्त्वावधानमा भनौँ न श्रोता। अब गीत सुन्छौँ फेरि, गाउँदै नाच्नु कुशल लिम्बू थुलुङ भनेर गाउनु भएको छ उहाँले।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

सुस्तरी सुस्तरी यश कुमार अनि अनु चौधरीले गाउनुभएको मिठो गीत सुन्यो श्रोता, भावुक गीत सुन्यो। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, 27 मे 2026 बुधबारका दिन बिहानीको 10 बजेदेखि सेरिया क्षेत्रमा चाहिँ यो विशेष गरी हाम्रो दुईवटा इङ्ग्लिस सर्भिस र गोर्खा सर्भिस चाहिँ एफएम 89.5 मेगाहर्ज र 101.5 मेगाहर्जमा तपाईँले सुन्ने गर्नुभएको छ भने उक्त दिन चाहिँ प्रसारण अवरुद्ध हुने जानकारी हिजोदेखि हामीले प्रसारण गर्न थालिसकेका छौँ। यो प्रसारण प्रणालीमा रहेका ग्रिड लाइन्सहरू परिवर्तन गर्ने कार्यका लागि चाहिँ अवरुद्ध कारणले गर्दाखेरि चाहिँ अवरुद्ध हुन लागेको, कृपया उक्त दिन उपयुक्त माध्यमहरू छानेर, विभिन्न छन् बिएबिएस एप, इन्टरनेट अथवा स्मार्ट स्पिकरहरू प्रयोग गरेर चाहिँ तपाईँहरूले श्रवण गर्न सक्नुहुनेछ र उक्त दिन त्यसरी सुन्न हुन पनि विनम्र अनुरोध गरिएको छ। पर्न गएको असुविधाप्रति बिएबिएस ब्रुनाई क्षमा प्रार्थी छ श्रोता। तपाईँहरूको अन्य माध्यमहरू पनि छन्, तपाईँहरूले अब रेडियोमा फ्रिक्वेन्सीमा लाएर मात्रै पक्कै पनि सुन्नुहुन्न, एप मार्फत मोबाइलमा अब वेबसाइटमा गएर इन्टरनेटमा गएर तपाईँहरूले विभिन्न लाखौँ करोडौँ एफएम स्टेसनहरूमा छानेर बिएफबिएस खोजेर त्यहाँबाट गोर्खा रेडियो सर्च गरेर पनि सुन्ने गर्नुहुन्छ। कतिले चाहिँ यो स्मार्ट स्पिकरमा एलेक्सा प्ले बिएफबिएस भनेर पनि तपाईँहरूले भन्ने गर्नुहुन्छ। बिएफबिएस गोर्खा रेडियो भन्नुभयो भने गोर्खा रेडियो हाम्रो प्रसारण पनि सुन्नुहुन्छ तपाईँहरूले। अब म्याट्रिक्स र इप्साल सन्ज्यालको आवाजमा साईका सुरताले सुन्छौँ श्रोता।

हजुर ज्यानका सुर्ताले साईका ज्यान सुक्यो भन्ने गीत सुन्यो श्रोता हामीले र तपाईँहरूलाई अब म आजका लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय तर्फ लान चाहिँ सुरु गरिहालौँ। एक अमेरिकी डलरबाट खरिद दर 153.63 रुपियाँ, बिक्री दर 154.23 रुपियाँ। युरो एकको खरिद दर 178.41 रुपियाँ, बिक्री दर 179.11 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 206.44 रुपियाँ, बिक्री दर 207.25 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 195.07 रुपियाँ, बिक्री दर 195.44 रुपियाँ, माफ गर्नुहोस् 84 पैसा। अस्ट्रेलियन डलर एकको खरिद दर 109.62 रुपियाँ, बिक्री दर 110.05 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 111.61 रुपियाँ, बिक्री दर 112.05 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 122.08 रुपियाँ, बिक्री दर 120.55 रुपियाँ, माफ गर्नुहोस् 120.08 रुपियाँ खरिद दर। जापानिज येन 10 को खरिद दर 9.66 रुपियाँ, बिक्री दर 9.70 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.59 रुपियाँ, बिक्री दर 22.68 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.94 रुपियाँ, बिक्री दर 41.10 रुपियाँ। कतारी रियाल एकको खरिद दर 42.15 रुपियाँ, बिक्री दर 42.31 रुपियाँ। थाई भाट एकको खरिद दर 4.70 रुपियाँ, बिक्री दर 4.72 रुपियाँ। युएई दिरहाम एकको खरिद दर 41.83 रुपियाँ, बिक्री दर 41.99 रुपियाँ। मलेसियन रिङ्गिट एकको खरिद दर 38.77 रुपियाँ, बिक्री दर 38.92 रुपियाँ। साउथ कोरियन वन एकको खरिद 100 को खरिद दर 10.19 रुपियाँ, बिक्री दर 10.23 रुपियाँ। स्वेडिस क्रोनर एकको खरिद दर 16.42 रुपियाँ, बिक्री दर 16.49 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.61 रुपियाँ, बिक्री दर 19.69 रुपियाँ। कुवेती दिनार एकको खरिद दर 500.75 रुपियाँ, बिक्री दर 502.71 रुपियाँ। बहराइन दिनार एकको खरिद दर 407.40 रुपियाँ, बिक्री दर 408.99 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 399.03 रुपियाँ, बिक्री दर 400.59 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी पूरा भयो। श्रोता अब हामी कार्यक्रम प्रभातकालीन आवाजको पहिलो घण्टाको बसाइको पनि अन्ततिर आइपुगिसकेका छौँ र हामीले पहिलो घण्टामा विभिन्न कुराकानी चर्चा र का साथमा गीत सङ्गीतहरू सुनायौँ र पक्कै पनि रमाइलो भयो होला भन्ने मैले पूर्ण विश्वास गरेको छु। अब पण्डितजी भीष्मराज निरौला एमबीज्यूसँग ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताले चाहिँ योगा र मेडिटेसन गर्न पाउने हुनुभएको छ। कहिले भन्नुहुन्छ भने मङ्गलबार 2 जुनका दिन बिहानको 9:15 बजेदेखि 11 बजेसम्म हुन्छ। यो चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुन्छ श्रोता। र तपाईँहरू त्यो दिन फुर्सदिलो हुनुहुन्छ भने, हुन त नानी केटाकेटीहरू स्कुल गइसकेका हुन्छन्, तपाईँहरू फुर्सदिलै हुनुहुन्छ। अब फेरि कति चाहिँ यता त्यो समयमा जिमको समय पनि हुन्छ, तपाईँहरू जिम पनि गर्नुहुन्छ फुर्सद समयमा। जिम नजाने हुने भएको छ भने पक्कै पनि यो योगा र मेडिटेसन पनि रमाइलो कार्यक्रम हो, चाहिँ तपाईँ जान सक्नुहुनेछ। तपाईँले आफ्नो योगा म्याट र अन्य सरसामान चाहिँ आफै लानुपर्ने हुन्छ श्रोता यो दिन। हजुर अब हामी आमलरी फुल अभिका घिमिरे अनि विकास लिम्बुले गाउनुभएको गीत सुन्दै कार्यक्रमको पहिलो घण्टालाई समापन गर्छौँ। श्रोता दोस्रो घण्टामा तपाईँहरूले आज दोस्रो र तेस्रो घण्टामा बिना गुरुङ बहिनीलाई तपाईँहरूले पाउनुहुनेछ, कार्यक्रम सञ्चालन गर्नुहुने छ आज उहाँले, र आशा गर्दछु तपाईँहरूले उहाँलाई पनि समय मजाले दिनुहुन्छ होला।
हजुर यो गीत राख्दै म पनि अब बिदा हुन्छु. हामी भरै भेट्ने छैनौँ श्रोता दोस्रो र तेस्रो घन्टामा. हुन त म बिना बहिनीसँगै यहाँ साइडमै बसेर उहाँलाई गाइड गरिराखेको हुन्छु. धेरै जान्ने त होइन तर पनि अलिअलि यसो उहाँलाई मैले जानेका कुराहरू चाहिँ सिकाउने प्रयत्न गर्नेछु. साथीले गर्नुहोला. बिएबिएस गोर्खा रेडियो सुने.

0: अस्ति बुधबार एकै दिन 274 जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। पर्वतारोहण सञ्चालक संघका अनुसार वैशाख 30 गते सगरमाथा आरोहणको बाटो खोले यता बुधबार अस्ति स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक 274 जना आरोही चुचुरोमा पुगेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले आरोहण शुरू भएको पछिल्लो एक सातामा 140 जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकामा बुधबार एकै दिन 274 जनाले आरोहण पूरा गरेको जानकारी दिनुभएको हो, जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै सर्वाधिक हो। पछिल्लो 2 दिन यता हिम आँधीको बेग बढ्दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाइमा रहेका थप आरोही शिखर पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उहाँले बताउनु भएको छ। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जैविक विविधता मुद्दा प्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे 22 तारीकमा यो दिवस मनाउने गरिएको छ। जैविक विविधता भन्नाले पृथ्वीमा रहेका सबै प्रकारका जीव जन्तु तथा वनस्पतिका आनुवंशिक प्रजातिगत र पारिस्थितिक प्रणाली विविधता भनेर बुझिन्छ। दिवसका अवसरमा नेपालमा वन विभाग र वनस्पति विभाग सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनका तर्फबाट हाइकिङ र्याली गोष्ठी अन्तर्क्रिया लगायतका सचेतनामूलक कार्यक्रम आयोजना गर्ने कार्यक्रम छ। विभिन्न जैविक विविधताको दृष्टिले नेपालमा नेपाल विश्वमा धनी देशका रूपमा चिनिन्छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबालाई राष्ट्रिय सुरक्षा खतराको रूपमा चित्रण गर्दै शान्तिपूर्ण सम्झौताको सम्भावना उच्च नरहेको बताउनु भएको छ। तर हवानामा रहेको नेतृत्वको मनसाय परिवर्तन भएमा वाशिङटन तयार रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। हवानाबाट बीबीसीका विल ग्रान्टको यो रिपोर्ट।
1: But the growing threat of military action, with President Trump saying things like he can do whatever he likes with Cuba, that Cuba would be next after Iran, is also backed up with all the military might that they saw on display in the Venezuelan example, and is now beginning to make itself known in the Cuban example too, with overflights from spy planes, with, we understand, some movement of warships within the Caribbean. Again, of course, those may still be in the Caribbean from the build-up around Venezuela. All of it is rumblings of war, which make many Cubans extremely worried.
0: आजदेखि राजधानीमा काबा महिला भलिबल च्याम्पियनशिप शुरू हुँदैछ। प्रतियोगितामा आयोजक नेपाल सहित भारत, श्रीलंका, बंगलादेश, इरान, किर्गिस्तान, मालदिव्स र काजकिस्तान